0: यस्तै जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी संगठन समूह अभियान तथा व्यक्तिलाई पार्टीमा गोलबद्ध गर्न वार्ता समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष धवल शमशेर राणाले जानकारी दिनुभएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनभरि रुसी हमलाको परिणामसँग जुझ्न 600 भन्दा बढी आपतकालीन सेवाका कर्मचारीहरू लागेको बताउनु भएको छ। किबमा 15 जनाको मृत्यु भएको छ। जेलेन्स्कीले आफ्ना सहयोगीहरूलाई अझ धेरै इन्टरसेप्टर मिसाइलहरू उपलब्ध गराउन आग्रह गर्नुभएको छ। जो डिफेन्स थिङ्क ट्याङ्कका सिद्धार्थ कौशल,
1: Ukraine increasingly has offensive strike options against Russia, so the right answer might not be playing defense, but imposing similar costs in order to make this a less viable course of action for the Russians. But all that being said, in terms of the ability to actually intercept ballistic missiles, yes, the picture is looking quite bleak for the Ukrainian going into winter.
0: नेपाल ए पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा पहिलो खेल खेल्दैछ। नेपालले पहिलो खेलमा घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकको सामना गर्न लागेको हो। खेल आज अपरान्ह 2:15 बजेदेखि डार्विनको मरारास क्रिकेट स्टेडियममा हुनेछ। नेपाल दोस्रो पटक टप एन टी ट्वेन्टी सिरिज खेल्न लागेको हो। गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो। त्यति बेला नेपालले लिग चरणको 6 मध्ये 4 हार तथा 2 खेलमा मात्र जित निकालेको थियो। यसपटक नेपाल ए टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरण पुग्ने लक्ष्य लिएको छ। क्रिकेटर दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको टी ट्वेन्टी अलराउन्डर वरियतामा 3rd स्थानमा उक्लिनु भएको छ। नेपाल टी ट्वेन्टी पुरुष क्रिकेट टोलीका कप्तान ऐरी आइसिसीको पछिल्लो वरियता अनुसार 256 रेटिङ अङ्कका साथ वरियताको 3rd स्थानमा पुग्नु भएको हो। जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउन्डर साइम अयुब 2rd स्थानमा हुनुहुन्छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: BFBS Gorkha Radio.
1: नमस्ते, पुनः स्वागत छ आजको प्रभातकालीन आवाज कार्यक्रममा. ब्रुनाईको समय बिहानको 8:10 गएको छ र भर्खरै सुन्नुभएको गीत सुगम पोखरेल र प्रविशा अधिकारीको सायद बडो मिठो गीतबाट कार्यक्रमको दोस्रो घण्टा अगाडि बढिसक्यो र अब दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु. अनि दोस्रो घण्टामा मेरो साथमा हुनुहुन्छ हाम्रा सहकर्मी, नयाँ सहकर्मी भनौँ, वृन्दा राई. र उहाँले कार्यक्रमको यो दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट, आजको सन्दर्भ प्रस्तुत गर्नुहुनेछ. एकैछिनको प्रतीक्षा साँच्दै गर्नुहोला. वृन्दा बहिनी, यहाँलाई पुनः स्वागत गरे.
2: धन्यवाद दाजु.
1: अनि कस्तो भइरहेछ भनिन्छ नि, यो सुरु सुरुमा कुनै नौलो कुरो गर्दाखेरि यहाँ जिउमा बटरफ्लाइज आउँछ भनेर भन्छ नि, एकदम कसो कसो तनाव बढेको जस्तो हुन्छ. तपाईँलाई त्यस्तो लाग्छ कि लाग्दैन?
2: पक्कै पनि सही कुरा गर्नुभयो दाजु. हजुर, मलाई पनि त्यही भइरहेछ. सिक्ने एक त एउटा सिक्नुलाई एकदम एक्साइटेड पनि भइरहेको छु, तर साथमा त्यो बटरफ्लाइजहरूले अलिकति त्यो एन्जाइटी पो हो कि भन्ने जस्तो पनि भइरहेछ.
1: त्यति परसम्म नजाउँ होला. एङ्जाइटी भनेको त ठुलो कुरा हो, आशा गरौँ त्यो हुँदैन तपाईँलाई. जे होस्, सुरु सुरुका दिनहरूमा त्यो एड्रेनालिन रस भनेर भन्छ, शरीरको एउटा यो नेचुरल फेनोमेनन हो, त्यो भइ नै रहन्छ र बिस्तारै बिस्तारै अब त्यो तनाव घट्दै जान्छ अनि तपाईँ सब ठिकठाक बन्नुहुनेछ, यसमा कुनै शङ्कै छैन.
2: थ्याङ्क यू दाजु.
1: अनि गीत सङ्गीत कतिको सुन्ने गर्नुहुन्छ?
2: हजुर दाजु, सुन्छु प्राय जसो गीत सङ्गीतहरू.
1: कुन जनरको गीत बढी मनपर्छ तपाईँलाई?
2: म मेरो यो पर्टिकुलरली यो भन्ने खालको चाहिँ छैन दाजु, म सबै खालको गीत सुन्छु, लोक पप आधुनिक होइन, सबै खालको सुन्छु दाजु.
1: तर एउटा कुरा के नोट गर्नुपर्छ भने, तपाईँलाई म यो सुझाव पनि दिन्छु, हामीले हाम्रो रुचिको गीत भन्दा श्रोतालाई मध्यनजर गरेर बढी से बढी श्रोताले के गीत मन पराउनुहुन्छ त्यो पस्कने कोसिस हाम्रो सधैँ रहनुपर्छ. किनभने त्यो श्रोताको कुरा गर्दाखेरि के हुन्छ भने, अहिले ब्रिगेड अफ गोर्खा आजको केही वर्ष अगाडिको तथ्याङ्क अनुसार हाम्रो एभरेज उमेर कति होला तपाईँलाई, तपाईँलाई हेक्का छ?
2: 18 to 20 दाजु, एभरेज उमेर सुन्नेहरू.
1: एभरेज सबैलाई, सबै उमेर समूहको, अब भनौँ न 18 वर्षमा भर्ती भएर आउलान्, कोही अब 19-20 वर्ष 21 वर्षमा भर्ती भएर आउलान्, तर पल्टनमा अब सिनियर साहबहरू हुनुहुन्छ, कोही अब 50 हाराहारीमा हुनुहुन्छ होला, कोही 55 पुग्न आँट्नु भयो, उहाँहरू पनि हुन्छ, तर हुनुहुन्छ. तर सबैलाई एभरेज लिँदाखेरि ब्रिगेड अफ गोर्खाजको हाम्रो आर्म्ड फोर्सेस सर्भिस पर्सनलको एभरेज उमेर कति होला?
2: एकदमै सोच्नु,
1: 23 वर्ष मैले भनिदिइहालेँ, केही वर्ष अगाडिको तथ्याङ्क हो. 23 वर्ष भनेपछि 23 वर्ष उमेर समूहको हाम्रो श्रोताले सुन्ने म्युजिक कस्तो होला, त्यो केटर गर्ने जिम्मेवारी हाम्रो हो. त्यही भएर तर यो भनिरहँदा फेरि सिनियर एलिमेन्टलाई अलिकति पाका उमेर समूहकाहरूलाई नजरअन्दाज पनि गर्नु भएन, उहाँहरूको रुचिलाई पनि ध्यान दिनु पर्यो र अब नयाँ पिँढीका भाइहरूलाई पनि हामीले सम्झाउनु पर्यो अनि बिचका मझौलाहरूलाई पनि उत्तिकै हामीले ध्यान दिनुपर्ने हुन्छ. त्यही भएर सजिलो काम भने छैन.
2: छैन दाजु, पक्कै पनि. हजुर, सबैलाई खुसी राख्नु पर्यो
1: पर्यो अनि आफ्नो रुचिलाई मारेर हुन्छ कि, श्रोताको रुचिलाई ध्यान दिनुपर्ने अवस्था छ. तर बिस्तारै बिस्तारै त्यो तपाईँले बुझ्नुहुनेछ र अभ्यस्त बन्नुहुनेछ, त्यसमा कुनै शङ्कै छैन. अब ढिला नगरिकन आजको राशिफलतर्फ लागिहालौँ. आजको राशिफल सुरु गरौँ मेष राशिबाट. धनको मामिलामा राहत मिल्न सक्छ, आफ्नो कामको कदर हुनेछ अनि आफन्तसँग भेटले मन रमाउनेछ अनि स्वास्थ्यमा फुर्ति बढ्नेछ. वृष राशि, घरमा नयाँ योजना बन्न सक्छ, सामानको कारोबारबाट लाभ होला. कामको गति बिस्तारै बढ्नेछ अनि समाजमा मान बढाउने मौका आउला। मिथुन राशि, खर्च धान्ने नयाँ उपाय सोचिनेछ, आफ्नो सिपले राम्रो काम पाउनेछ अनि अध्ययनमा नयाँ विषयतर्फ आकर्षण बढ्नेछ मिथुन राशि हुनेहरूको। कर्कट राशि, घरका सदस्य बीच राम्रो समझदारी बन्नेछ, आर्थिक कागजपत्र मिलाउन सकिएला अनि काममा विश्वास बढ्ने वातावरण छ। सिंह राशि, आज तपाईँको निर्णयले अरूलाई दिशा बन्नेछ, व्यवसायमा नयाँ बाटो खोल्ने सोच बन्नेछ अनि सार्वजनिक भेटघाटबाट प्रभाव बढ्नेछ। कन्या राशि, कुनै पुरानो जिम्मेवारीबाट छुटकारा मिल्नेछ, पैसाको बचततर्फ ध्यान जानेछ अनि काममा आवश्यक सुधार गर्न सकिएला। तुला राशि, व्यापारमा बोलचालबाट काम बन्न सक्छ, आर्थिक विषयमा राम्रो खबर आउन सक्छ अनि सामाजिक भेटले मन प्रफुल्लित बनाउनेछ। वृश्चिक राशि, आज आफ्नो क्षमता प्रमाणित गर्ने मौका आउँछ, काममा नयाँ जिम्मेवारी सम्हाल्नु पर्ने हुन सक्छ अनि साथीभाइसँग खुला कुराकानी हुनेछ। धनु राशि, टाढाको मानिसबाट उपयोगी खबर आउला, बाहिरी बजारसँग जोडिएको काम अघि बढ्नेछ अनि सामाजिक कार्यक्रममा उपस्थित हुने मौका मिल्नेछ धनु राशि हुनेहरूलाई। मकर राशि, काममा पुरानो अनुभव लाग्नेछ, घरमा तपाईँको सुझावलाई महत्त्व दिइनेछ अनि कुनै सामाजिक जिम्मेवारी पूरा गर्नुपर्ने हुन सक्छ आजको दिन। मकर राशि, अचानक आएको विचारलाई व्यवस्था नगर्नुहोला, त्यसबाट कामको नयाँ अवसर खुल्न सक्छ अनि आर्थिक पक्षमा सुधारको सङ्केत छ। मीन राशि, धन सम्बन्धी लाभको सङ्केत छ, परिवारजनसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ अनि धार्मिक वा सांस्कृतिक विषयमा रुचि जाग्नेछ मीन राशि हुनेहरूको। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाही र वृन्दा राईलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सङ्गीतको पालो, स्वरूपा र साइरी गाउँदै हुनुहुन्छ, शेरमा मेरो भन्दै।

सामाजिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: फेरि छाउने छौ द एज ब्यान्डको आवाजमा सुन्नुभयो निकै नै सुमधुर गीत. नमस्कार श्रोता, म वृन्दा उपस्थित भइसकेकी छु. लाल दाईले अघि पनि मेरो हल्का इन्ट्रो दिइसक्नु भएको छ र म आज के विषय लिएर विषयवस्तु लिएर यहाँ उपस्थित भएको छु भनेर पनि दाजुले तपाईँहरूलाई जानकारी दिइसक्नु भएको छ. र म आज कुरा गर्न गइरहेको छु आजको सन्दर्भमा मैले विश्वको सबैभन्दा तीव्र रूपमा बढिरहेको यो इबोला प्रकोप जुन चाहिँ डेमोक्रेटिक रिपब्लिक अफ कोङ्गोमा भइरहेको छ. र अहिलेको रेकर्डमा कोङ्गोको अहिलेसम्मको रेकर्डमा हेर्दाखेरि चाहिँ यो प्रकोप चाहिँ सबैभन्दा घातक बनेसँगै 2300 भन्दा बढी मानिसहरूको मृत्यु भएको छ. र देशको 2018 2020 जुन महामारी भएको थियो कोङ्गोमा त्यसमा चाहिँ 2299 जनाको चाहिँ मृत्यु भएको थियो. तर हालै को प्रकोपमा चाहिँ जुन यो 15 मेमा यस प्रकोपको घोषणा भएदेखि चाहिँ हेर्ने हो भने चाहिँ 2325 जनाको मृत्यु भइसकेको छ 4 महिनाभित्रमा श्रोता. र करिब 5000 सङ्क्रमणहरू पनि पुष्टि भएको जनाएको छ यहाँ श्रोता. र स्वास्थ्य अधिकारीहरूले 24 घन्टामा 100 भन्दा बढी केसहरू पनि दर्ता गरेका छन् भनेर जनाएको छ. र युएन ह्युमेटेरियन चिफ टम फ्लेचरले चाहिँ चेतावनी दिएका छन् कि यस महामारीले चाहिँ हरेक 30 मिनटमा मृत्यु गराइरहेको छ भनेर. र प्रकोप भने चाहिँ रेकर्डमा सबैभन्दा छिटो बढ्ने एउटा प्रकोप भनेर चाहिँ पनि भनिएको छ. र यसै गरी यो रोग चाहिँ कोङ्गोको 26 मध्ये 6 प्रदेशमा पुगेको थियो. र जबकि डब्ल्युएचओले चाहिँ सङ्क्रमण दरलाई चाहिँ असाधारण भनेर चाहिँ वर्णन पनि गरिएको थियो. तर यसको तीव्र प्रसारलाई चाहिँ अहिले 2014 2016 विनाशकारी पश्चिमी अफ्रिकी इबोला महामारीसँग पनि तुलना गरिएको छ. र यो रिउटर्स भन्ने एउटा विश्वभरबाट समाचार सङ्कलन र रिपोर्ट गर्ने एक विश्वव्यापी समाचार संस्था छ यो रिउटर्स भन्ने. र यसको अनुसार चाहिँ 2014 2016 प्रकोपले 1000 मृत्यु पुग्न करिब 5 महिना लागेको थियो भने चाहिँ वर्तमानको सङ्कटमा चाहिँ करिब 3 महिनामा 2000 मृत्यु नागिसकेको छ भनेर पनि जनाएको छ. र अनुसन्धानकर्ताहरूले चाहिँ विश्वास गरेका छन् कि यी भाइरस फेब्रुअरीदेखि नै बिना पत्ता चाहिँ फैलिरहेको हुनसक्छ भन्ने पनि अनुमान लगाएको छ. र जसलाई अहिलेसम्मको अभिलेखमा मैले अघि पनि भनेको थिएँ सबैभन्दा खराब महामारी मानिएको छ. र दाजु तपाईँलाई दाजु यस महामारीको विषयमा के भन्न चाहनुहुन्छ तपाईँ?
1: हामी त अब COVID-19 तर्साएको मान्छे हेर्नुहोस्,
0: हजुर
1: COVID-19 महामारी त्यति अगाडिको पनि होइन र त्यसले हामीलाई सबैलाई एकदमै त्रसित बनाएको छ. त्यही माथि अहिले यो इबोलाको प्रकोप जताततै बढिरहेको देख्दाखेरि डर पो लागेर आउँछ हेर्नुहोस् न, किनभने सङ्ख्या हेर्दाखेरि यो बन्दी बग्यो भाइरसले चाहिँ यति धेरै मानिसको ज्यान लिइसकेको रहेछ. त्यही माथि प्राय जसो यस्ता नयाँ किसिमका भाइरसहरू नयाँ खालका रोगहरू अफ्रिकाबाट नै सुरु भएको हामी पाउँछौँ धेरै जसो.
0: अब
1: COVID-19 अलिक फरक कथा छ. यो इबोला भाइरस चाहिँ अफ्रिकाका अलिकति कम विकसित देशहरूबाट सुरु हुने गर्दछ जहाँ अब राम्रो हाइजिन हुँदैन अनि इन्फ्रास्ट्रक्चर एकदमै कमसल हुन्छ. त्यस्ता ठाउँबाट रोगव्याधिहरू फैलिने हुनाले यसपालिको जुन यो इबोला केसहरू बढिरहेको छ यसले हामी सबैलाई फेरि पनि त्रसित बनाउँदैछ. जुन कुरा बिल्कुलै स्वागत योग्य होइन तर के
0: होइन दाजु पक्कै पनि हजुर
1: हेर्नुहोस् न, अब एवम् रीतले यो बढ्दै गयो भने अब विश्वभरि नै फैलन कुनै बेरै लाग्दैन. त्यही भएर हामी एकदमै सावधान रहन जरुरी छ. जस्तै अफ्रिकन मुलुकहरू डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो
0: हजुर
1: तिर भ्रमण अथवा नेबरिङ कन्ट्री त्यता हजुर त्यतातिर भर्सक नगएकै राम्रो अहिलेको अवस्थामा.
0: तर एउटा राम्रो कुरा चाहिँ यहाँ के पनि आएको छ भने चाहिँ दाजु, यो अक्सफोर्डमा चाहिँ यो रिसर्चर्सहरू भ्याक्सिन रिसर्चर्सहरूले चाहिँ यो इबोलाको चाहिँ भ्याक्सिनको लागि निकै रिसर्च गर्दै आइराख्नु भएको रहेछ. र यस जुन चाहिँ यो अहिलेको भाइरस छ यो बन्डी बग्यो भन्ने हो, यसको लागि पनि केही उहाँहरूले चाहिँ ट्रायल सेसन चाहिँ गरिराख्नु भइरहेको रहेछ मान्छेमा पनि. तर अब कतिको यो भ्याक्सिनले कतिको काम गर्छ गर्दैन भन्ने चाहिँ उहाँहरूले चाहिँ यो कुरामा चाहिँ अझै उहाँहरूले चाहिँ प्रशिक्षण गरिराख्नु भएको रहेछ. फिङ्गर क्रस होइन दाजु, सायद अब यो भ्याक्सिनले काम गर्यो भने चाहिँ हामी पनि चाहिँ इबोला मुक्त हुन्छौँ होइन, अफ्रिका पनि.
1: यसमा बुझ्नुपर्ने कुरा के छ भने अब इबोला फेरि फर्किएको छ
0: हजुर,
1: 18-20 साल पनि
0: हजुर
1: त्यो समयमा पनि भएको हो
0: हजुर
1: प्रकोप. र के हामी त्यसको लागि तयार छौँ त, इबोलालाई सामना गर्नको लागि तयार छौँ त भन्ने कुरा पनि हो.
0: किनभने
1: यो ग्लोबल एपिडेमिक भएपछि सबै प्रभावित बन्नेछन्, तपाईँ हामी कोही अछुतो हुने
0: छैनौँ,
1: खतरा त्यहाँ छ. खतरा भयो भन्दैमा अब एकदमै डराएर भाग्ने कुरो त आउँदैन, तर त्यसको लागि तयारी गर्नुपर्ने हुन्छ. आफ्नो तह तब्काबाट सबैले सावधानी अप्नाउनु जरुरी छ
0: पक्कै पनि.
1: अनि एपिडेमिक पहिला पनि नभएको होइन, यस्ता एपिडेमिकहरू धेरै भएका छन्, त्यसलाई सामना गरेर अहिलेसम्म यो अवस्थामा आइपुगेको हो. तर हामी हाम्रो आफ्नो तह तब्काबाट सावधानी अप्नाउन अत्यन्तै
0: जरुरी छ पक्कै पनि हजुर दाजु. र आज हामीले कुरा गरिरहेछौँ आजको सन्दर्भमा इबोलाको बारेमा, र सायद तपाईँहरूले पनि सुनिराख्नु भएको होला, न्युजतिर पढिराख्नु भइरहेको होला, यो इबोलाको प्रकोप चाहिँ कसरी यस्तो छिटो तरिकाले फैलिरहेको छ भनेर लाल दाजुले भन्नुभयो. जस्तो हामीले चाहिँ सतर्क हामीले आफै रहनुपर्छ भन्दै अहिलेको लागि भने गीततर्फ लान चाहन्छु तपाईँहरूलाई. शिव परियार र नीता आचार्यको आवाजमा जिन्दगीसँगै जिउने हो.

0: BFPS BFPS Gorkha Radio
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन् सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई जसको लागि युके नम्बर यस प्रकार छ 3067707691 सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन
0: BFPS

तिम्रो त्यो आँखामा कर्ण भट्टको आवाजमा सुन्नुभयो भर्खरै। ब्रिटिस फोर्सेस ब्रुनाईको श्रोताहरूको लागि ग्रेट ब्रिटिस सर्कस लिजेन्ड अफ द सी जुन सर्कस भइरहेको छ जेरोदुङ पार्कमा, सायद मलाई लाग्छ कोही तपाईँहरू चाहिँ सर्कस हेरेर आइसक्नुभयो होला, कोही जाने सोच बनाउनु हुँदैछ होला। सर्कस चाहिँ 31 जुलाईबाट सुरु भएको थियो र यसको एन्ड डेट हुनेछ 23 अगस्त 2026 चाहिँ सर्कसको फिनिस हुनेछ, सकिनेछ। र सो टाइम्सहरू रहनेछ मन्डे टु वेनसडे 8:15 हुनेछ र यसै गरी शुक्रबार र सन्डे आइतबारको दिन बेलुकाको 4:15 फर्स्ट सो हुनेछ 4:15 र सेकेन्ड सो हुनेछ 8:15 बेलुकी शुक्रबार र आइतबारको दिन। र यदि तपाईँहरू टिकट किन्न चाहनुहुन्छ भने चाहिँ तपाईँले अनलाइन टिकट पनि किन्न सक्नुहुन्छ britishcircus.com वेबसाइटमा गएर। र टिकटको रेन्जहरू हुनेछ $15 $95 टिकट रेटहरू रहेको छ, सायद सिटहरूको कारणले होला। तपाईँले अगाडि बसेर हेर्न चाहनुहुन्छ भने सायद त्यही अनुसारको प्राइस होला, अलिक $15 तिर्नुभयो भने सायद तपाईँहरू अलिक ब्याक सिटमा पर्नुहुन्छ होला। र यदि जानुभएको छैन भने चाहिँ जानुहोला, इन्जोय गर्नुहोस्, नानीहरूले पनि रमाइलो गर्नुहुन्छ भन्दै अहिलेको लागि फेरि पनि गीततर्फ लागौ। अहिलेको पालो भएको छ सुशान्त केसी र एस्मिक खवासको तबाही।

Yoga and Meditation with Pandit Ji, British Forces Brunei को श्रोताहरु को लागि Thursday 3 September को दिन बिहान 9:15 देखि 10:45 सम्म हुन गइरहेको छ Yoga and Meditation with Pandit Ji Main Hall Chitchat Community Center मा यदि तपाईहरु घरमा यतिकै बसिराख्नु हुन्छ भने हैन अलिकति रिफ्रेशमेन्ट चाहनु हुन्छ भने चाहिँ योगा क्लास चाहिँ पक्कै पनि नछुटाउनु होला भन्न चाहे मैले

रमाइलो हुन्छ, दिदीबहिनीहरूसँग भेटघाट हुन्छ, नाचगान हुन्छ, हामी सबैले पक्कै पनि एकदम मनोरञ्जन लिनेछौँ। र यदि तपाईँहरूले टिकट लिनुभएको छैन भने चाहिँ तपाईँहरूले आफ्नो रेस्पेक्टिभ डिपार्टमेन्ट या कम्पनीमा सम्पर्क गर्न सक्नुहुन्छ, या वरिपरि आफ्नो साथी दिदीबहिनीहरूलाई पनि सोध्न सक्नुहुन्छ। टिकट भने अहिले तपाईँहरूको लागि चाहिँ उपलब्ध चाहिँ भइसकेको छ। र अहिलेको लागि भने लागो अर्को गीत सुन्नतर्फ, अहिलेको लागि राजन मगरले गाउनु हुँदैछ किन किन।

नरिसो आज वाङदेन शेर्पाको आवाजमा भर्खरै सुनिहाल्नु भयो र ब्रुनाईको समय अहिले 9 बज्नका लागि मात्र 5 मिनट बाँकी भएको छ र समयले हामीलाई चाहिँ प्रभातकालीन आवाजको दोस्रो घण्टालाई बिट मार्ने पनि संकेत दिइरहेको छ र अहिलेको लागि भने दोस्रो घण्टालाई बिट मार्दै तेस्रो घण्टामा पक्कै पनि हाम्रो भेट्ने बाचा गर्दै अहिलेको लागि भने लालु माया मेचु धिमाल र भुवन थापा मगरको आवाजमा यो गीत राख्दै तपाईँहरूबाट अहिलेको लागि ओझेल हुन चाहन्छौँ।

0: ब्रिटिस गोर्खाका अवकाश प्राप्त मेजर हितमान गुरुङले मानार्थ मोस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर एमबीई उपाधि पाउनु भएको छ। बेलायतका राजाले मेजर गुरुङलाई सम्मान दिनुभएको ब्रिटिस गोर्खाज नेपाल बिजिएनले जनाएको छ। सन् 1973 2002 ब्रिगेडमा सेवा गरेका मेजर गुरुङले अवकाश पाएपछि रोयल गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसनमा सेवा गर्नुभएको छ। अफगानिस्तानको लडाईँमा दिवंगत तथा घाइते सैनिकका परिवारलाई सहयोग गर्न उहाँको योगदान महत्वपूर्ण रहेको बिजिएनका कमाण्डर कर्नल डान रेक्स एमबीओले उल्लेख गर्नुभएको छ। गुरुङले रेजिमेन्टल एसोसिएसनमा पूर्णतः सेवकका रूपमा काम गरेको भन्दै उहाँको योगदानको कदर भएकोमा खुसी लागेको कर्नल रेक्सले उल्लेख गर्नु भएको छ। बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने भएको छ।
1: पत्नी मेगन मार्कल र दुई सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर ह्यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। ह्यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रुले ह्यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
2: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
1: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। शाही इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।
3: प्रिन्स ह्यारीज इन्भिक्टस गेम्स आर कमिङ अप। ही ह्याज अ फ्यू अदर पेट्रोनेजेस स्टिल इन द युके, सच एज वेल चाइल्ड, एन्ड इन द ग्रान्ड स्कीम अफ थिंग्स इट्स पॉसिबल द प्रिन्स ह्यारी इज कन्सर्न्ड अबाउट हिज चिल्ड्रन्स टाइटल्स।
1: ह्यारी स्वदेश फर्कने योजनाबारे राजा चार्ल्सलाई पनि गएको आइतबार मात्रै जानकारी दिइएको खबर छ। परिवारका सदस्यलाई अझ धेरै भेट्न पाउने भएपछि राजा चार्ल्स पनि खुसी हुनु भएको छ। तर अब आम नागरिकको नजर भने ह्यारी र उहाँका दाजु विलियम बीचको सम्बन्धमा केन्द्रित भएको छ। यसअघि बिग्रिएको यी दुई दाजुभाइको सम्बन्ध अब सुधार हुन्छ कि हुँदैन भन्ने पनि प्रश्न उठेको छ। स्काईका शाही संवाददाता लारा बन्डकले भने ह्यारी र विलियम बीचको सम्बन्ध सुधार गर्न सहज नहुने बताउनु भएको छ।
4: Relations remain really difficult between Harry and his brother Prince William. They don't speak. I think the arrival of the Sussexes does change the optics. The circus that is bound to follow Meghan and Harry will by association be really uncomfortable for the Prince and Princess of Wales.
0: राष्ट्रपति सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमाथि राजनैतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रचना आयोगका पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानून मन्त्री सुविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेको बताउनु भएको छ।
5: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्यै चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्ले
6: 40 वर्षसम्म 1% 1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ। र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्यालडोका बन्द हुँदैछ। अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गई राम्रो भयो होला। तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
0: चालु आर्थिक वर्षको बजेटमा 2,12,00,000,000 रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान भने करिब 62,00,000,000,000 रुपियाँ अनुमान गरिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
7: यो BFBS कुल खबर रेडियो हो।

स्वागत छ तपाईँहरूलाई बिएफबिएस गोर्खा रेडियो सुनेर बसिराख्नु भएकोहरू सम्पूर्ण रेडियो सुनेर बस्नुभएको श्रोताहरूमा नमस्कार. हामी छौँ प्रभातकालीन आवाजको तेस्रो घण्टामा र म वृन्दा लगायत मसँग हुनुहुन्छ दाजु लाल. आजको यस कार्यक्रममा भर्खरै सुनिहाल्नुभयो मेलिना राईको आवाजमा निकै नै सुमधुर गीत र हामीसँग गीत सुन्ने क्रमहरू त हामी जारी राख्ने नै छौँ. र अहिलेको लागि भने चाहिँ तपाईँहरूलाई छोटो जानकारी म भन्दैछु. यदि तपाईँहरूले ब्रुनाई भर्खरै आउनुहुँदाखेरि चाहिँ तपाईँहरूले बिएफबिएस टिभी बक्स ड्र गर्नुभएको थियो लिनुभएको थियो भने चाहिँ, र तपाईँ यदि ब्रुनाई छोड्दै हुनुहुन्छ भने चाहिँ अहिले चाहिँ तपाईँले फर्काउनु नबिर्सिनुहोला. यदि तपाईँले बिर्सिनुभयो भने चाहिँ तपाईँहरूलाई $500 चाहिँ जरिमाना लाग्नेछ. र बक्समा चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट आइटम्सहरू हुन्छ, जस्तै रिमोट, एसडिएमआई केबल, एक्जिलरी केबल, स्मार्ट कार्ड बक्सहरू हुन्छ. र यदि तपाईँ ले चाहिँ यो कुनै पनि आइटम तपाईँले हराउनु भयो भने चाहिँ तपाईँहरूलाई इच आइटमको एउटा बिल चाहिँ इस्यु हुन्छ. त्यही भएर ब्रुनाई छोड्दै हुनुहुन्छ भने चाहिँ पक्कै पनि बिएफबिएस टिभी बक्स चाहिँ रिटर्न गर्नु चाहिँ नबिर्सिनुहोला. यो जानकारी साथै लागु अर्को गीत सुन्नतर्फ, अहिलेको लागि भने शिव परियारको आवाजमा झट्ट उनले घुम्टो.

0: यो PFBS गोर्खा रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङ

0: राता लम्बिया लम्बिया रे को आवाजमा राता लम्बिया लम्बिया रे जुबिन नुटियाल र आशिष कौरको आवाजमा सुन्नुभयो भर्खरै निकै नै सुमधुर गीत र यदि तपाईँले यो फिल्म हेर्नुभएको छ भने चाहिँ तपाईँलाई थाहा छ होला स्टोरी के छ कसो छ भनेर मलाई चाहिँ एकदम राम्रो लागेर मैले चाहिँ तिनचोटि हेरेको छु दाजु यो मुभी चाहिँ मैले
1: हुन त चलचित्र तिन पटक हेर्नु भनेको त्यसैमा एउटा अब के भन्ने एकदमै क्रेजी भनेर त मैले त तपाईँलाई भन्न त मिल्दैन तर पनि त्यस्तै हुँदो रहेछ कोही फिल्म एकदम मन पर्यो भने मानिसले पटक पटक दोहोऱ्याएर हेर्छन् तर मलाई एक पटक हेरेको फिल्म अर्को पटक हेर्न मन पर्यो
0: हजुर कतिले चाहिँ त्यस्तो पनि भन्नुहुन्छ दाजु सायद मलाई चाहिँ त्यो स्टोरी लाइनहरू अनि एउटा ट्रु इभेन्ट स्टोरीमा बेस भएर पनि होला दाजु मलाई चाहिँ त्यो इन्ट्रेस्ट लागेर होला र दाजु तपाईँको छुट्टीको प्लान चाहिँ के कसो छ
1: अब यस्तो छ हेर्नुहोस् यहाँ अब जयप्रकाश मल्लको राजा जयप्रकाश मल्लको कथा म यहाँ फेरि स्मरण गराउन चाहे पहिले कान्तिपुरमा पहिला
0: हजुर
1: राजा हुँदाखेरि राजाले जहिले पनि आफ्नो प्रजाको घरबाट धुवा आउँछ कि आउँदैन त्यसको मतलब चुलोमा केही पाकेको छ कि छैन खाएका छन् कि छैनन् भनेर अरू सबैलाई हेर्थे अरे अनि त्यो हेरिसकेपछि बल्ल उनी खान बस्थे अरे अहिले झन्डै झन्डै त्यस्तै त्यस्तै भएको छ किनभने यहाँ ठ्याक्कै बिदाको समय पर्यो ब्रिटिस फोर्सेस ब्रुनाईको समर ब्रेक त्यसमा अब बहुसङ्ख्यक तपाईँहरू टु आरजीआरसँग आबद्ध हुनुहुन्छ हाम्रो वर्क कलिगहरू भनौँ र उहाँहरू सबैको छुट्टी एउटै समयमा पर्छ ठ्याक्कै बिदामा गइहाल्नुहुन्छ त्यसपछि त यहाँ यो कार्यालय त धान्नै पर्यो त्यही भएर छुट्टी जान पाएको छैन मैले अहिलेसम्म अब बिस्तारै योजना बनाउँदैछु अब तपाईँहरू फर्किँदै हुनुहुन्छ अथवा फर्कने क्रममा हुनुहुन्छ उहाँहरू सबै फर्किसकेपछि सायद मेरो पालो आउँछ होला
0: पक्कै पनि हजुर दाजु र दाजु तपाईँको छुट्टी कता जाने प्लान गर्नुहुँदैछ कि केही डेस्टिनेसन छ कि तपाईँको प्लानमा
1: खासै त्यस्तो छैन अलिकति चिल आउट अलिकति रिल्याक्स गर्ने अभिप्रायले वरपरकै डेस्टिनेसनतिर जाने विचार छ बरु तपाईँ त भर्खरै बिदाबाट फर्कनु भएको तपाईँको बिदाको कथा सुनाउनुहोस् न कहाँ जानुभयो
0: दाजु यो पालिको बिदामा चाहिँ जोहर बारु अनि जोहर बारुबाट चाहिँ सिङ्गापुर ब्याक एन्ड फोर्थ गरेर चाहिँ घुमेर दुईटा देश घुमेर आयौँ भनौँ न दाजु
1: अनि जोहर बारु कस्तो लाग्यो तपाईँलाई
0: जोहर बारु चाहिँ दाजु मेरो सेकेन्ड टाइम थियो यो चोटि चाहिँ तर म फर्स्ट टाइम जाँदाखेरि चाहिँ म देसारु कोसतिर बसेको थिएँ साथीहरूसँग गएको थिएँ एकदमै रिल्याक्सिङ हलिडे थियो त्यो बेला चाहिँ तपाईँलाई क्विक एउटा एडभाइस पनि यदि तपाईँ रिल्याक्सिङ हलिडे चाहनुहुन्छ भने चाहिँ जोहर बारुको देसारु कोसतिर चाहिँ जानुभयो भने चाहिँ
1: एकदम सही कुरा गर्नुभयो
0: तपाईँले इन्जोय गर्नुहुन्छ
1: हाम्रो नेपालीको छुट्टी मनाउने शैली अलिक फरक छ के
0: हजुर
1: किनभने दिदी बहिनीहरूलाई सपिङ सेन्टर नगई हुँदैन छुट्टी जाने भनेर भन्ने अनि खालि सपिङ मल घुमेर आउने त्यो त खासै अर्थ हुँदैन अलिकति चिल अलिकति रिल्याक्स भन्ने नेपालीहरूको प्राय कमै हुन्छ क्या
0: हजुर पक्कै पनि
1: समयमा त्यही भएर मैले चाहिँ अलिक पृथक हिसाबले एकदमै रिल्याक्स गर्ने विचार गरिरहेको छु तर अब कहाँसम्म सत्य भयो कहाँसम्म यो पुरा हुन्छ मेरो चाहना किनभने फेरि गृहमन्त्रीको अब योजना बेग्लै हुन सक्छ
0: यदि दिदीले रेडियो सुन्नु हुँदैछ भने चाहिँ दिदीलाई चाहिँ जोहर बारु जानुहुन्छ भने चाहिँ दिदी सिङ्गापुर पनि नजिकै छ भन्न चाहन्छु सपिङको लागि र हाम्रो यो निकै रोचक कन्भर्सेसन हाम्रो यो अन्तर्वार्ता चलि नै रहनेछ होइन दाजु र अहिलेको लागि भने गीत सुन्नतर्फ लाग्न चाहन्छु अहिलेको लागि ममता दिपबिमको आवाजमा तारा गन्दै

0: सुन्दै हुनुहुन्थ्यो ममता दिब्बिमलाई। र गीतको क्वालिटी अलिकति अडियो क्वालिटी एकदमै खराब भएकोले हामी एकदम क्षमा प्रार्थी छौँ। र आजको दिन 21 अगस्तको दिन चाहिँ आज वर्ल्ड सिटिजन डे पनि परेको रहेछ। र भनाइ छ पहिले चाहिँ हामी हाम्रो आफ्ना बुढा पाखाहरूलाई चाहिँ एकदम सम्झिने महत्त्व दिने गर्थ्यौँ, र अहिले चाहिँ के भनिँदो रहेछ भने नि दाजु, अहिले चाहिँ के भनिँदो रहेछ भने चाहिँ अहिलेको अवस्था चाहिँ त्यस्तो रहेन भन्ने कुरा आएको छ दाजु।
1: यो समयले ल्याएको परिवर्तन भन्छु म। पहिले जस्तो अवस्था छैन, बुढापाकाहरूलाई हामीले सम्मान दिन नसकेको हो कि इज्जत दिन नसकेको हो कि भन्ने कता कता लाग्छ, दुःख पनि लाग्छ यो सम्झिँदाखेरि। तर झन्डै आफै फेरि त्यो अवस्थामा पुग्दा फेरि आफूभन्दा यङ भाइ बहिनीहरूले आफूलाई के भन्ने होलान् भन्ने पनि चिन्ता हुन्छ।
0: हजुर दाजु, पक्कै पनि। तर जुन यो आज छ वर्ल्ड सिनियर सिटिजन डे, र यो दिन चाहिँ जस अब हामीले हाम्रो ज्येष्ठ नागरिकहरूलाई पनि स्मरण गर्नुपर्छ, हेरचाह गर्नुपर्छ, ख्याल राख्नुपर्छ भन्न सम्झाउनको लागि पनि चाहिँ यो डे चाहिँ सेलिब्रेट गर्दै आइरहेको रहेछ दाजु, विच इज एकदम राम्रो होइन दाजु।
1: अवेरनेस ल्याउन अत्यन्तै जरुरी छ, किनभने अहिलेको यङ जेनेरेसनका हाम्रा भाइ बहिनीहरू कुनै दिन त उनीहरू पनि बुढापाका हुन्छन्,
0: त्यही
1: भएर हामीले सोच्नुपर्ने कुरा यो छ कि पहिला एउटा कथा छ नि, डोकोमा के अरे बाजेलाई लगेर फालेर आइजा भनेर बच्चालाई पठाउँछ नि, अनि त्यो डोको फेरि लिएर आएर उसले फेरि बाउलाई फाल्नको लागि त्यो काम लाग्छ भनेर।
0: हजुर दाजु, सुने हजुर पक्कै पनि। र हाम्रो जति पनि सिनियर सिटिजनहरू हुनुहुन्छ, ज्येष्ठ नागरिकहरूलाई, उहाँहरूलाई वर्ल्ड ह्याप्पी वर्ल्ड सिटिजन डे भन्दै अहिलेको लागि सुनौ बिम्ब ब्यान्डको आवाजमा भ्रम।

0: ఎస్ గోర్కా రేడియో, గోర్కా రేడియో.
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको. साह्रै गाह्रो हुँदो रहेछ.
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको.
2: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
1: यो त अति राम्रो कुरा सुनाउनु भयो.
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ.
3: BFBS, Gorkha Radio.

आफ्नै बाटो पूर्ण राईको आवाजमा भर्खरै सुन्नुभयो तपाईँहरूले. प्री डिपार्चर क्लिनिक जो चाहिँ युके जाँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई युकेको बारेमा केही जानकारीहरू चाहिन्छ भने जस्तै कि हेल्थदेखि लिएर स्कुलहरू सम्बन्धी तपाईँहरूलाई केही जानकारी तपाईँहरू जान्न चाहनुहुन्छ भने चाहिँ प्री डिपार्चर क्लिनिक हुँदैछ यही वेनसडे 2 सेप्टेम्बरको दिन 10 बजीदेखि बिहान 11 बजेसम्म. यो चाहिँ हुन गइरहेको छ मुङमुङ हाइभ अफिसमा. यदि तपाईँहरू पहिलोचोटि युके जाँदै हुनुहुन्छ भने त तपाईँहरूले त झन् यो प्री डिपार्चर क्लिनिक त तपाईँले पक्कै पनि मिस गर्नै हुँदैन. श्रोत लागो अर्को गीततर्फ. अहिलेको लागि सुनौ शीतल याबेस थापाको आवाजमा.

बिन्जुरी एसडी योगीले गाउनु भएको बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो र यो गीत सुन्दै जाँदाखेरि समय बितेको पनि पत्तै भएन। ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि 5:30 मिनट बाँकी रहेको छ। हामी प्रभातकालीन आवाज कार्यक्रमको आजको यो समयमा कार्यक्रमको अन्ततिर आइपुगेका छौँ। कार्यक्रममा बिहानैदेखि यतिखेर मेरो साथमा हुनुहुन्छ वृन्दा राई र उहाँ केही समय अगाडि हट सिटमा हुनुहुन्थ्यो र कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्थ्यो उहाँ, किनभने अहिले तालिमरत हुनुहुन्छ र उहाँले धेरै कोसिस गरिराख्नु भएको छ तपाईँको साथ अनि सहयोगको खाँचो छ उहाँलाई। अब केही दिनपछि उहाँले कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ नौलो किरण शनिबार अनि आइतबार बिहान 7 बजेदेखि 10 बजेसम्म ब्रुनाईको समयमा। हामी आजको कार्यक्रमको अन्ततिर त आइपुग्यौँ। अब हामीले श्रोतासँग विदा पनि लिनुपर्छ। जाँदा जाँदै ओठको मुस्कान भन्ने गीत महेश गुरुङको स्वरमा यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट हामी दुवै यो लालशाही र वृन्दा राई विदा हुन्छौँ। हस् त नमस्ते बाबाई। यहाँहरूको विकेन्ड एकदमै राम्रो अनि सुखमयसँग बितोस्। भेट हाम्रो सोमबार हुनेछ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्ते बाबाई।

0: काप्रेजुङ सदरमुकाम फुङलिङ बजारमा अलैँची प्रतिमन अर्थात 40 किलोको 96,000 रुपियाँमा कारोबार भइरहेको छ। ताप्लेजुङमा साउनको तेस्रो सातादेखि मङ्सिरसम्म अलैँची टिप्ने गरिन्छ। अहिले बेसीका किसान अलैँची टिप्न व्यस्त छन्। बेसीबाट टिप्न सुरु गरेर किसान बिस्तारै लेकतिर सर्ने गर्छन्। मौवा खोला क्षेत्रका खाते फुङलिङको हाङदेवार आट्राई त्रिवेणीको चाङ्गे क्षेत्रका किसानले अलैँची टिप्न थालेका छन्। टिपेको अलैँची बगानमै बनाइएको भट्टीमा सुकाउने गरिन्छ। 2 वर्षदेखि अलैँचीको बजार मूल्य राम्रो भएकाले किसान उत्साहित छन्। अलैँची ताप्लेजुङको प्रमुख नगदे बाली मानिन्छ। अन्तर्राष्ट्रिय बजारका आधारमा अलैँचीको मूल्य निर्धारण हुने भएकाले यसको भाउ घटबट भइरहने व्यवसायी बताउँछन्। ताप्लेजुङका 9 स्थानीय तहमध्ये फक्ताङलुङ 7, ओलाङचुङ गोला बाहेक सबै ओडामा अलैँची खेती हुन्छ। जिल्लामा करिब 4,450 हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँची खेती भइरहेको छ। कोशी प्रदेशमा 7,500 हेक्टर भन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। नेपालमा उत्पादन हुने अलैँचीको करिब 90% भारत निर्यात हुन्छ। भारत पुगेको नेपाली अलैँची त्यहाँबाट ब्रान्डिङ भएर विश्व बजारमा पुग्ने गरेको छ। एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला 20 एसियन गेम्स सुरु हुन अब 1 महिना मात्रै बाँकी छ। जापानको आइची नागोयामा आगामी सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात् असोज 3 18 गतेसम्म एसियन गेम्स हुँदैछ। एसियन गेम्स सुरु हुन 1 महिना बाँकी रहेसँगै ओलम्पिक काउन्सिल अफ एसिया र आइची नागोया एसिया गेम्स आयोजक समितिले एसियन गेम्स आयोजक समितिले उत्सव मनाएका छन्। 16 दिनसम्म चल्ने प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढी खेलाड़ी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदैछन्। यसपटकको प्रतियोगिता एसियाली खेलकुदको इतिहासमा विशेष हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। जापानले तेस्रो पटक एसियन गेम्स आयोजना गर्न लागेको हो। यसअघि जापानले सन् 1958 टोकियो र 1994 हिरोसिमामा एसियन गेम्स आयोजना गरेको थियो। प्रतियोगिता विश्वभर करोडौं दर्शकले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट हेर्ने अपेक्षा गरिएको छ। जिल्ला अदालत काठमाडौँले एनआईएमबी ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई 80 लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा परेको मुद्दामा अदालतले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। हिजो भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको इजलासले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अब पाण्डे ब्याङ्कको काममा फर्कन सक्नुहुनेछ। पाण्डेलाई गत वैशाख 29 सिन्धुलीबाट पक्राउ गरिएको थियो। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन सुनवाई गर्दै गत जेठ 6 उहाँलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो। पाण्डेलाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गर्दै श्रीमती निरु दाहालले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। सर्वोच्चको आदेशपछि रिहा हुनुभएका पाण्डे विरूद्ध सरकारले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट 2070 वैशाख 2 आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिएको हो। तर कम्पनीले अनुमति पत्र नवीकरण नगरेपछि 2080 वैशाख 3 अनुमति पत्र स्वतः रद्द भयो। कम्पनीको सम्पत्ति सरकारको अनुमति बिना मिलेमतोमा बिक्री गरी कर्जा असुल गरेको आरोपमा पाण्डे विरूद्ध ठगी संगठित अपराध र ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो। नेपालको एकमात्र शिकार आरक्षी ढोर पाटनमा 1 वर्षमा 21 नाउर र 11 झारलको शिकार भएको छ। विदेशी शिकारीले नाउर र झारलको शिकारका लागि प्रतिस्पर्धा मार्फत वन्यजन्तु विभागलाई 4,17,00,000 रुपियाँ भन्दा बढी राजस्व बुझाएका छन्। ढोर पाटनमा वर्षमा 2 चरणमा शिकार हुने गर्छ। पहिलो चरणमा 3,03,05,000 र दोस्रो चरणमा 1,43,74,000 रुपियाँ राजस्व संकलन भएको छ। ढोर पाटनमा विदेशी शिकारी प्रतिस्पर्धा मार्फत महँगो शुल्क तिरेर शिकार गर्न आउने गर्छन्। नाउर र झारलको शिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिको लगायत देशबाट शिकारी आउने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या हेरेर हरेक वर्ष शिकारको कोटा निर्धारण गर्छ। ढोरपाटनलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी 7 ब्लकमा विभाजन गरिएको छ। शिकारका लागि विदेशी शिकारी कम्पनीका प्रतिनिधि सहितको टोली हेलिकप्टर मार्फत आरक्ष्य पुग्ने गर्छ। हेलिकप्टर सहयोगी र अन्य बन्दोबस्तीको खर्च शिकारी आफैले बेहोर्ने गर्छन्। एक शिकारीले 15 दिनको शिकार अवधिमा 20-35 लाख रुपियाँसम्म खर्च गर्ने आरक्ष कार्यालयले जनाएको छ। शिकारी सहित नेपाली सेना र आरक्षको टोली 15 दिनसम्म जंगलमा बस्छन्। हरेक शिकारीमा विद्युतीय बोलपत्र मार्फत शिकारको कोटा र राजस्व दर निर्धारण हुने गरेको छ। 2039 सालमा स्थापना भएको ढोरपाटन शिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दीको 1,325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। र नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान बस्दैछ। 11 बस्ने बैठकमा समितिका सदस्यलाई उपस्थित हुन भनिएको छ। हवस् त, खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: कुलुलु बग्ने खोलाको गई गीत सुन्यो श्रोता। विक्रम राईले गाउनु भएको थियो, स्वर्गीय विक्रम राई भन्न रुचाए किन उहाँको मृत्यु भइसकेको रहेछ। र यो गीतलाई लेख्नुहुने आर्टिस्ट हुनुहुन्थ्यो ईश्वर चामलिङ। ईश्वर चामलिङ तपाईँहरूमध्ये धेरैले चिन्ने गर्नुहुन्छ। उहाँलाई उहाँको हातबाट धेरै धेरै मिठा गीतहरू लेखिएका छन् र धेरै राम्रा राम्रा कलाकारहरूले स्वर दिनुभएको छ उहाँको गीतमा। ईश्वर चामलिङ 2RGR का एक सदस्य हुनुहुन्थ्यो, निकै सिनियर सदस्य हुनुहुन्थ्यो। उहाँ अहिले कथा हुनुहुन्छ। यो उहाँको लेटेस्ट सृजना हो जस्तो लाग्यो। सम्पूर्ण नमस्कार, सम्पूर्ण श्रोतामा नमस्कार टक्र्याउन चाहेँ। म धनराज राई उपस्थित भइसकेको छु कार्यक्रम मझेरी लिएर। आज शुक्रबार हो श्रोता, 21 अगस्त सन् 2026 साल, तद अनुसार भदौ 5 गते, विक्रम सम्वत 2083 साल। हजुर, ब्रुनाईमा त शुक्रबारको मझेरी कार्यक्रम, यो ड्राइभ टाइम सो पनि भन्ने गरिँदो रहेछ यो रेडियोको क्षेत्रमा, सञ्चारको क्षेत्रमा, र ड्राइभ टाइम सो लिएर म उपस्थित भइसकेको छु। बिहान प्रभातकालीन आवाज सुन्नुभयो ब्रुनाईको स्टुडियोबाट नै, दाजु लाल शाही अनि बहिनी वृन्दा राईको साथमा। वृन्दा बहिनी तालिमरत रेडियो प्रस्तुता हुनुहुन्छ र उहाँ दुईजनाको कुरा सुनिहाल्नुभयो। अब केही समय पछाडि उहाँले विकेन्ड सो लिएर आउने गर्नुहुन्छ, बिहानको 7 बजेदेखि 10 बजे, शनिबारको र आइतबारको सो चाहिँ उहाँले सञ्चालन गर्नुहुनेछ अब छिट्टै ब्रुनाईको स्टुडियोबाट। हजुर, यस्तो मिठो गीत, अलिकति भावुक गीत लाग्यो, तर मिठो गीतबाट नै हामीले कार्यक्रमको सुरुवात गऱ्यौँ श्रोता। अब विकास चन्द्र थापाले गाउनुभएको यो हावाले भन्ने गीत सुनौ, अनि फेरि हामी कुराकानीमा फर्कनेछौँ।

हजुर, तपाईँहरू पनि यस्तै यस्तै किसिमका मिठा मिठा गीत सङ्गीतहरू सुन्न अनि सुनाउन चाहनुहुन्छ भने हामीसँग सम्पर्कमा आउन सक्नुहुनेछ। बिएफबिएस गोर्खा रेडियो तपाईँहरू सबैको प्रिय रेडियो हो र तपाईँहरूमध्ये धेरै जसोलाई हामीसँग सम्पर्क गर्ने माध्यम पक्कै पनि थाहा छ, कण्ठस्थ छ भन्न रुचाएँ अझै। र नयाँ श्रोता हुनुहुन्छ, भर्खरै मात्रै बिएफबिएससँग जोडिनु भएको छ भने विभिन्न माध्यमहरू छन् श्रोता तपाईँका लागि। स्टुडियोमा फोन गर्न सक्नुहुनेछ, ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने 00673 ब्रुनाईको कन्ट्री कोड डायल गर्नुहोला र 3224167 अथवा 3220098 डायल गर्नुहोला, हामीसँग सिधै टेलिफोन सम्पर्क भइहाल्नेछ। मिलिटरी एक्सटेन्सन मार्फत 94193-3284 यो नम्बरमा डायल गर्नुभयो भने पनि हामीसँग सिधै सम्पर्क स्थापित भइ नै हाल्नेछ। इमेल मार्फत bfbsgorkha@bfbs.com इमेल लेखेर पठाउनुहोस् र अहिलेको धेरै सबैभन्दा धेरै प्रचलित माध्यम हो चाहिँ तपाईँको फेसबुक म्यासेन्जर, बिएफबिएस गोर्खाको खोज्नुहोस् फेसबुक पेजमा र निलो गोलो घेराभित्र भएको खुकुरी क्रस भएको छ, बिएफबिएस गोर्खा लेखिएको छ, त्यो पेजलाई खोज्नुहोस् र भेटाउनु भएपछि त्यो पेजलाई लाइक गरेपछि सिधै हामीसँग सम्पर्क भइहाल्नेछ। तपाईँको अनुरोध, तपाईँका विशेष दिनहरूको केही सम्झना गर्नुपर्ने, तपाईँका साथी सङ्गीहरूलाई अथवा पल्टन घरका आफूभन्दा सिनियर जुनियर भाइ नम्बरी गुर्जी दिदीबहिनीहरूलाई सम्झना पठाउन चाहनुहुन्छ भने पनि प्रयोग गर्न सक्नुहुन्छ यी माध्यमहरू। अब एकैछिन मौसमको चर्चा गरौँ श्रोता। अहिले ब्रुनाईमा बिहानको 10:17 गएको छ, 25°C न्यूनतम तापक्रम अनुमान गरिएको छ आजका लागि, 32°C अधिकतम तापक्रम। हिजोभन्दा आज निकै न्यानो हुने रहेछ, गर्मी हुने रहेछ श्रोता। सनी ब्रिज एन्ड अ जेन्टल ब्रिज भनिएको छ, घमाइलो छ आज बिहानदेखि नै ब्रुनाई र बदली भएन भने यस्तै नै रहिरहने अनुमान पनि गरिएको छ। नेपालमा बिहानको 8:02 गयो श्रोता र काठमाडौँमा 20°C तापक्रम रहेको छ अहिले, 28°C वरिपरि अधिकतम तापक्रम रहनेछ भने आज दिनभरि काठमाडौँ उपत्यकामा मेघगर्जनसहित वर्षा हुने र मन्द गतिमा हावा चलेको महसुस गर्नुहुनेछ। हजुर, काठमाडौँमा साँझ पख भने अलि भारी वर्षा हुने सङ्केतहरू देखाइएको छ, अलिकति सावधानी अपनाउनु होला काठमाडौँका श्रोता। नेपालका अन्य भागमा के कस्तो छ यसो सुन्दै हुनुहुन्छ भने जानकारी गराउने चेष्टा गर्नुहोस् है। बेलायतमा बिहानको 3:18 गयो र अहिले लन्डनमा 13°C तापक्रम रहेको छ श्रोता। आज दिनभरिमा 11°C न्यूनतम तापक्रम र 21°C अधिकतम तापक्रम। आज लन्डनमा रमाइलो र घमाइलो अन्तरालहरू पाउनुहुनेछ तपाईँहरूले, मन्द गतिको साथमा हावा पनि चल्नेछ। साँझ पख भने बदली भई छिटफुट वर्षा हुने सङ्केतहरू यदाकदा पाइन्छ आजको मेट अफिसको वेदर रिपोर्टमा। अब गीत सुनौ यो वेदर रिपोर्ट पछाडि, DNX फिचरिङ महेश के औजीले गाउनु भएको छ निर्माया।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछुडौ।
1: यो BFPS कुल कार्यक्रम हो।

आशिष गुबाजू अनि सदीक्षा कट्टेले गाउनुभयो श्रोता यो गीतलाई कस्तुरी निकै मिठो कर्णप्रिय स्वर भनौँ श्रोता रहेछ दुईजना नै गायक गायिकाको मिठो लाग्यो मलाई त तपाईँहरूलाई पनि पक्कै नै मिठो लाग्यो र स्वीकार्नु पनि भयो हिजो 20 अगस्तमा श्रोता युकेको यो सेकेन्डरी लेभलको इक्जामको रिजल्ट जिसिएसई रिजल्ट चाहिँ नतिजा प्रकाशन भयो भनौँ न नेपालीमा अझै स्पष्ट रूपमा नतिजा प्रकाशन भयो र धेरै नानीहरूले हिजो यो ग्रेडिङ प्राप्त गरे यस वर्षको नतिजामा केही सकारात्मक सुधार देखिए पनि इङ्ग्लिस र म्याथ्समा कमजोर विद्यार्थी तथा रिसिट यो पुनः परीक्षाको प्रणाली चाहिँ ठुलो बहसको विषय बनेको रहेछ र शिक्षा मन्त्रीले बेलायतका शिक्षा मन्त्रीले चाहिँ यसलाई रिथिङ्क अथवा रिफर्मुलेट गर्ने प्लान गर्दैछिन् भन्ने कुरा चाहिँ हिजोदेखि नै आइरहेको छ तपाईँहरूको कतिजना श्रोताको नानीहरू चाहिँ अब यो हिजोको यो रिजल्ट पछाडि कति खुसी भयो होलान् कति चाहिँ अब सोचे जस्तो ग्रेडिङ प्राप्त नभएर अलिकति निरुत्साहित भएका होलान् तर त्यस्तै छ जीवनमा जिसिएसई मात्रै ठुलो कुरो होइन योभन्दा पछाडि अब सिक्स फर्म भन्छ ए लेभल्स भन्छ होइन भोकेसनल ट्रेनिङहरू स्कुलिङहरू अब सुरु हुन्छ उनीहरूको भविष्य अब मात्रै सुरु हुन्छ यो त उनीहरूले यसो हामी भन्छौँ नि खेल्दै खेल्दै दिने एक किसिमको पहिलो खुड्किलो मात्रै पास गरेका हुन् अब भने उनीहरूले चाहिँ जीवनमा के गर्ने भन्ने बाटो खुट्याउन पहिल्याउन सक्नुपर्ने आफै हुन्छ हाम्रो भनेको गाइडेन्स मात्र यसो गर्दा कस्तो होला भन्ने मात्रै हो हजुर मेरो पनि यसै सन्दर्भमा ठुलो छोरा आरवले यस साल अस्ति जुनमा जुनको कति 19-20 तारिक जुन जिसिएसई सक्यो र 11-12 हप्तै हुन आँट्यो ऊ घर बसेको घरमा मतलब यसो हामीसँग बसेको र हिजो निकै अलिकति एङ्सियस थियो भनौँ न कस्तो आउँछ रिजल्ट सोचेको उसले एक्सपेक्टेड ग्रेड पाउँछ पाउँदिन भन्नेमा र सबैमा राम्रै गरेछ भन्न रुचाएँ मैले एक्सपेक्टेड ग्रेडमा नै पर्न सफल भएछ र हामी म तथा मेरी श्रीमती विधाता निकै खुसी छौँ हाम्रो परिवारहरू खुसी छन् र यसै सन्दर्भमा चाहिँ इङ्ल्यान्डमा 16 वर्षका विद्यार्थीहरूमध्ये अब जिसिएसई इयर भनेको 16-16.5 सम्मको हुन्छन् कोही कोही 17 वर्ष पुग्न आँटेका हुन्छन् कोही 16 टेकिरहेका हुन्छन् अब यो इङ्ल्यान्डको एजुकेसन सिस्टम इयर ग्रुपमा भएकाले ठ्याक्कै 16 नभनेर तीमध्येमा 70.7% चाहिँ ग्रेड 4 वा त्यसभन्दा माथि प्राप्त गरेका रहेछन् निकै राम्रो रिजल्ट यसपालिको ग्रेड 4लाई अब तपाईँहरूले कतिले बुझ्नुभएको छ पक्कै पनि सामान्यतया रूपमा भन्दाखेरि स्ट्यान्डर्ड पास जस्ट पास भनिन्छ नि नेपालीमा मानिँदो रहेछ त्यस्तै 23.1% चाहिँ ग्रेड 7-9 अर्थात् अब अलि पुरानो युकेको सन्दर्भमा कुरा गर्दाखेरि ए स्टार अथवा ए भनौँ न बराबरको उच्च ग्रेड डिस्टिङसन र एक्सेप्सनल भन्छन् क्या हासिल गरेका रहेछन् अब समग्र पास रेट भने एभरेजमा अघिल्लो वर्षको तुलनामा केही घटेको रहेछ श्रोता म्याथ्समा उल्लेखनीय सुधार देखिएको रिपोर्टहरू चाहिँ समाचार माध्यमहरूमा तपाईँहरू हामीले सुनिरहेका छौँ ग्रेड 7 वा माथि प्राप्त गर्ने विद्यार्थीको रेसियो चाहिँ बढेर 22% पुगेको रहेछ श्रोता भने ग्रेड 5 वा माथिको दर पनि अलिकति बढेको रहेछ अफिस अफ क्वालिटी एजुकेसनले चाहिँ विद्यार्थीको म्याथ नलेज र पर्फर्मेन्समा लगातार सुधार देखिएपछि उच्च ग्रेडको बााउन्ड्री चाहिँ यो के अरे यसको सीमा चाहिँ समायोजन गर्न इक्जाम बोर्डलाई निर्देशन दिएको थियो र इङ्ग्लिसमा पनि सुधार देखिएको रहेछ इङ्ग्लिसमा चाहिँ कस्तो रहेछ भने ग्रेड 4 वा माथि प्राप्त गर्ने दर चाहिँ 71.4 पुगेको रहेछ जुन अघिल्लो वर्षको तु चाहिँ 70.6% भन्दा केही बढी हो 1.2% नै बढी रहेछ श्रोता
तर गत 16 वर्षभन्दा पछाडि चाहिँ यसपालि इङ्ग्लिस र म्याथ्स रिसिट गर्ने पुनः परीक्षा दिने विद्यार्थीको नतिजा निकै कमजोर रहेको रहेछ। रिसिटको इक्जाम पनि रिजल्ट पनि आएको रहेछ, त्यो चाहिँ निकै कमजोर भएछ श्रोता। 17 वर्ष वा त्यसभन्दा माथिका म्याथ रिसिट गर्ने विद्यार्थीहरूमध्ये 15.3% मात्रै ग्रेड 4 वा माथि पाए भने इङ्ग्लिसमा यो दर चाहिँ 19.8% रहेको रहेछ। यसले अहिलेको यो अनिवार्य रिसिट पुनः परीक्षा प्रणाली कतिको प्रभावकारी छ भन्ने प्रश्न चाहिँ उठाएको कुराहरू आएका छन्। अब त्यस्तै अब केटाकेटी छोरी मान्छे र छोरा मान्छे बिचमा पनि अलिकति अन्तर देखिएको रहेछ। केटी गर्लहरूले चाहिँ समग्र रूपमा जिसिएसई पर्फर्मेन्समा अझै छोरा मान्छे केटाहरूलाई पछाडि पारेका रहेछन्, तर जेन्डर ग्याप भने अलिकति घटेको देखाएको रहेछ, देखिएको रहेछ। म्याथमा भने केटाहरूले राम्रो प्रदर्शन गरेका रहेछन्, करिब 1/4 केटाले चाहिँ ग्रेड 7 वा माथि हासिल गरेका रहेछन्। अब यसमा फेरि यो रिजल्टले के पनि देखायो भने क्षेत्रीय अन्तर पनि देखाएको रहेछ। अब इङ्ल्यान्डमा ठुलो क्षेत्रहरू छन्, इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड भन्ने कुराहरू आउँछन् त्यहाँ। इङ्ल्यान्डभित्र अझै विशेष गरी रिजनल ग्याप देखिएको रहेछ। लन्डनमा ग्रेड 7 वा माथिको पर्फर्मेन्स सबैभन्दा उच्च रह्यो। यो त अब नेपालमा एसईमा काठमाडौँ, ललितपुर, भक्तपुरमा भएका विद्यार्थीले राम्रो अङ्क प्राप्त गरेको जस्तै होला भन्ने मेरो व्यक्तिगत बुझाइ हो, जबकि नर्थ इस्ट सबैभन्दा तल रहेछ। नर्थ इस्ट भन्नाले यता सन्दीपतिरको श्रोता त पढ्नु भएन पक्कै पनि, ले गर्दाखेरि तपाईँहरूको छोराछोरीले राम्रै गर्नुभएको होला। यसले चाहिँ युकेको अथवा इङ्ल्यान्डको समग्र परिवारको आर्थिक अवस्था, क्षेत्र र विद्यालयको प्रकारले जिसिएसईमा उपलब्धिमा अझै प्रभाव पारिरहेको चाहिँ बुझाउँदो रहेछ श्रोता। यो मैले भनेको होइन, यो रिपोर्टहरूले भनेको कुराहरू हुन्। हजुर, यस्तै छ, जिसिएसईको रिजल्ट आयो, केटाकेटीहरू खुसी भए, कोही अलिकति सोचे जस्तो नभएपछि दुखी पनि भन्लान्। तर अब के अरे रिमार्क फेसिलिटी पनि दिएको रहेछ, तपाईँहरूले केही पैसा तिर्नुपर्ने हुँदो रहेछ। अब कतिवटा विषयमा तपाईँले इक्जाम बोर्डलाई चाहिँ रिमार्क गर भनेर, रिग्रेट गर भनेर अप्लाई गर्नुहुन्छ, त्यो अनुसारले पैसा लाग्छ। रिग्रेट गर्दाखेरि त्यही रहन सक्छ अथवा बढ्न पनि सक्छ तपाईँको ग्रेडिङ, वा घट्न पनि सक्छ। त्यसैले रिग्रेट गर्दाखेरि कति अङ्कले फरक परेको छ अहिले यसो मार्कसिट हेर्दाखेरि त्यो अनुसार, अब धेरै अङ्कले अन्तर छ भने त रिग्रेडिङ गरेर मतलब भएन होला। 1-2 अङ्कले चाहिँ अब ग्रेड तपाईँको सोचे जस्तो भएको छैन भने अवश्य पनि तपाईँले चाहिँ रिग्रेटको लागि अप्लाई गर्न सक्नुहुनेछ। रिग्रेट गर्नुहुँदाखेरि चाहिँ तपाईँले पैसा, रिग्रेटमा अपग्रेड भएको रिजल्ट आयो भने तपाईँको पैसा फिर्ता हुने रहेछ, र अपग्रेड भएन त्यही ग्रेडिङ अथवा ग्रेड डाउन भयो भने तपाईँको पैसा चाहिँ फिर्ता नहुने रहेछ। त्यही भएर अलिकति सुझबुझ गरेर, सल्लाह गरेर अब के कस्तो छ त्यो अनुसार रिग्रेडिङको लागि अप्लाई गर्न सक्नुहुन्छ। विन्डो ओपन भइसकेको छ, 24 सेप्टेम्बरसम्म भने जस्तो लाग्यो मलाई, सोही समय सीमाभित्र गरिसक्नुहोला। अब गीत सुनौ हामी जिसिएसईको रिजल्ट पछाडि। सुप्रिम मगर फिचरिङ भाइबर साइमनले गाउनुभएको छ समाउ मेरो हात।

0: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: PFVS गोरखा रेडियो।
2: Hello, who's this man? Tell me.
3: Hello.

हेलो हेलो हेलो ओकेटी, तिम्रो नम्बर देऊ न माया, नम्बर देऊ न भन्ने कलाकार हुनुहुन्थ्यो राजेश पायल राई। मझेरी कार्यक्रममा हुनुहुन्छ, पहिलो घन्टामा छौँ श्रोता तपाईँ हामी र ब्रुनाईमा अहिले एघार बज्नका लागि, बिहानको एघार बज्नका लागि करिब करिब बाह्र मिनट बाँकी रहेको छ र आज परेको छ इन्टरनेसनल डे अफ रिमेम्बरेन्स एन्ड ट्रिब्युट टु द भिक्टिम्स अफ टेरोरिज्म, अन्तर्राष्ट्रिय आतंकवाद पीडितको सम्झना तथा सम्मान गर्ने दिन रहेको छ श्रोता। हरेक वर्ष 21 अगस्त आजका दिन चाहिँ विश्वभर यो दिवस मनाउने गरिँदो रहेछ। संयुक्त राष्ट्रसङ्घले सन् 2017 सालमा चाहिँ यो दिवसको स्थापना गरेको रहेछ र यसको मुख्य उद्देश्य भनेको आतंकवादी हिंसाबाट ज्यान गुमाएका, घाइते भएका तथा जीवनभर त्यसको पीडा बोकेका पीडित र बाँचेकाहरूलाई सम्मान गर्न तथा उनीहरूको अधिकार र आवश्यकताप्रति विश्वको ध्यान आकर्षित गर्नु रहेछ श्रोता। सन् 2026 को मुख्य चाहिँ थिम रहेको छ हिलिङ थ्रु मेमोरी, अर्थात् सम्झनाबाट उपचार रहेको रहेछ यो सालको थिम चाहिँ श्रोता। यसले

चुरोट बिँडी खैनीको कुरा सुन्यो श्रोता. यो लत लागेपछि एउटा भएन भने अर्को, अर्को भएन भने अर्को, त्यो खसखस तलतल मेटाउन नै गाह्रो हुन्छ श्रोता. कुनै समय पनि म यसको भुक्तभोगी थिएँ र कोही कोही बेला अझै पनि तलतल लाग्छ. विशेष गरी यो चौतारीतिर गएर अलिकति पेय पदार्थ सेवन गरेपछि चाहिँ यस्तो हुने गरेको मैले महसुस गरेको छु. यो मेरो व्यक्तिगत भोगाइ हो श्रोता. तपाईँहरूमध्ये धेरैजना त्यस्तो हुनुहुन्छ होला भन्ने मेरो बुझाइ. हजुर, अब एउटा गीत सुन्दै सुन्दै कार्यक्रमको पहिलो घण्टालाई विश्राम दिएर दोस्रो घण्टातिर प्रस्थान गर्छौँ श्रोता. अब गीत पालो परेको छ, चानस पाए त, बाबुल गिरी अनि शान्तिश्री परियारले गाउनुभएको छ यो गीतलाई. र यो गीत सुन्दै सुन्दै हामी दोस्रो घण्टाको गन्तव्यतर्फ को यात्रा तय गर्नेछौँ. यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ. समाचारहरू आजको निकै राम्रा राम्रा समाचारहरू अघि बिहान पहिलो घन्टामा नि सुन्नुभयो, त्योभन्दा अगाडि पनि सुनिहाल्नुभयो र आशा गरौँ अझै हामीले यस्ता राम्रा राम्रा समाचार, सुखी सुखद समाचारहरू मात्रै सुन्न पाउनेछौँ नेपालबाट. कहिलेकाहीँ त राम्रो समाचारहरू पनि सुनौँ न हामी पनि. कहिले जहिले पनि यस्तो भयो उस्तो भयो भन्ने मात्रै किन सुन्नु होइन श्रोता. गर्दाखेरि अब यो गीत सुन्दै सुन्दै हामी दोस्रो घन्टातर्फ लागौँ. हामी दोस्रो घन्टामा नै भेट गर्नेछौँ अबको लागि. इन्जोय द सङ.

0: सदरमुकाम फुङलिङ बजारमा अलैँची प्रतिमन अर्थात 40 किलोको 96,000 रुपियाँमा कारोबार भइरहेको छ। ताप्लेजुङमा साउनको तेस्रो सातादेखि मङ्सिरसम्म अलैँची टिप्ने गरिन्छ। अहिले बेसीका किसान अलैँची टिप्न व्यस्त छन्। बेसीबाट टिप्न सुरु गरेर किसान बिस्तारै लेकतिर सर्ने गर्छन्। मौवा खोला क्षेत्रका खाते फुङलिङको हाङदेवार आठराई त्रिवेणीको चाङ्गे क्षेत्रका किसानले अलैँची टिप्न थालेका छन्। टिपेको अलैँची बगानमै बनाइएको भट्टीमा सुकाउने गरिन्छ। दुई वर्षदेखि अलैँचीको बजार मूल्य राम्रो भएकाले किसान उत्साहित छन्। अलैँची ताप्लेजुङको प्रमुख नगदे बाली मानिन्छ। अन्तर्राष्ट्रिय बजारका आधारमा अलैँचीको मूल्य निर्धारण हुने भएकाले यसको भाव घटबट भइरहने व्यवसायी बताउँछन्। ताप्लेजुङका 9 स्थानीय तहमध्ये फक्ताङलुङ 7, ओलाङचुङगोला बाहेक सबै ओडामा अलैँची खेती हुन्छ। जिल्लामा करिब 4,450 हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँची खेती भइरहेको छ। कोशी प्रदेशमा 7,500 हेक्टर भन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। नेपालमा उत्पादन हुने अलैँचीको करिब 90% भारत निर्यात हुन्छ। भारत पुगेको नेपाली अलैँची त्यहाँबाट ब्रान्डिङ भएर विश्व बजारमा पुग्ने गरेको छ। एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला 20 एसियन गेम्स सुरु हुन अब 1 महिना मात्रै बाँकी छ। जापानको आइची नागोयामा आगामी सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात् असोज 3 18 गतेसम्म एसियन गेम्स हुँदैछ। एसियन गेम्स सुरु हुन 1 महिना बाँकी रहेसँगै ओलम्पिक काउन्सिल अफ एसिया र आइची नागोया एसिया गेम्स आयोजक समितिले एसियन गेम्स आयोजक समितिले उत्सव मनाएका छन्। 16 दिनसम्म चल्ने प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढी खेलाडी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाडी सहभागी हुँदैछन्। यसपटकको प्रतियोगिता एसियाली खेलकुदको इतिहासमा विशेष हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। जापानले तेस्रो पटक एसियन गेम्स आयोजना गर्न लागेको हो। यसअघि जापानले सन् 1958 टोकियो र 1994 हिरोसिमामा एसियन गेम्स आयोजना गरेको थियो। प्रतियोगिता विश्वभर करोडौं दर्शकले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट हेर्ने अपेक्षा गरिएको छ। जिल्ला अदालत काठमाडौँले एनआईएमबी ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई 80,00,000 रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा परेको मुद्दामा अदालतले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। हिजो भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको इजलासले पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अब पाण्डे ब्याङ्कको काममा फर्कन सक्नुहुनेछ। पाण्डेलाई गत वैशाख 29 गते सिन्धुलीबाट पक्राउ गरिएको थियो। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन सुनवाई गर्दै गत जेठ 6 गते उहाँलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो। पाण्डेलाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गर्दै श्रीमती निरु दाहालले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। सर्वोच्चको आदेशपछि रिहा हुनुभएका पाण्डे विरूद्ध सरकारले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट 2070 साल वैशाख 2 गते आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिएको हो। तर कम्पनीले अनुमति पत्र नवीकरण नगरेपछि 2080 साल वैशाख 3 गते अनुमति पत्र स्वतः रद्द भएको कम्पनीको सम्पत्ति सरकारको अनुमति बिना मिलेमतोमा बिक्री गरी कर्जा असुल गरेको आरोपमा पाण्डे विरूद्ध ठगी संगठित अपराध र ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो। नेपालको एकमात्र शिकार आरक्षी ढोर पाटनमा 1 वर्षमा 21 नाउर र 11 झारलको शिकार भएको छ। विदेशी शिकारीले नाउर र झारलको शिकारका लागि प्रतिस्पर्धा मार्फत वन्यजन्तु विभागलाई 4,17,00,000 रुपियाँ भन्दा बढी राजस्व बुझाएका छन्। ढोर पाटनमा वर्षमा 2 चरणमा शिकार हुने गर्छ। पहिलो चरणमा 3,03,05,000 र दोस्रो चरणमा 1,43,74,000 रुपियाँ राजस्व संकलन भएको छ। ढोर पाटनमा विदेशी शिकारी प्रतिस्पर्धा मार्फत महँगो शुल्क तिरेर शिकार गर्न आउने गर्छन्। नाउर र झारलको शिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिको लगायत देशबाट शिकारी आउने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या हेरेर हरेक वर्ष शिकारको कोटा निर्धारण गर्छ। ढोरपाटनलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी 7 ब्लकमा विभाजन गरिएको छ। शिकारका लागि विदेशी शिकारी कम्पनीका प्रतिनिधि सहितको टोली हेलिकप्टर मार्फत आरक्षी पुग्ने गर्छ। हेलिकप्टर सहयोगी र अन्य बन्दोबस्तीको खर्च शिकारी आफैले बिहोर्ने गर्छन्। एक शिकारीले 15 दिनको शिकार अवधिमा 20-35,00,000 रुपियाँसम्म खर्च गर्ने आरक्षी कार्यालयले जनाएको छ। शिकारी सहित नेपाली सेना र आरक्षीको टोली 15 दिनसम्म जङ्गलमा बस्छन्। हरेक शिकारीमा विद्युतीय बोलपत्र मार्फत शिकारको कोटा र राजस्व दर निर्धारण हुने गरेको छ। 2039 सालमा स्थापना भएको ढोरपाटन शिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दीको 1,325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। र नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान बस्दैछ। 11 बजे बस्ने बैठकमा समितिका सदस्यलाई उपस्थित हुन भनिएको छ। हवस् त, खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

Radio Hall. नमस्ते बीएबीएस गोर्खा रेडियोबाट फेरि पनि म धनराज राईको नमस्कार अवश्य नै स्वीकार्नुहुन्छ तपाईँहरूले र स्वीकार गर्नु नै हुनेछ सधैँ जस्तै. ब्रुनाईमा 11:09 गयो श्रोता. सेरियामा खासै मौसमी परिवर्तन भएको छैन, रमाइलो छ, घमाइलो छ र मन्द गतिमा हावा चलिरहेको देखिरहेको छु. मैले यसो झ्यालबाट पनि हेर्दैछु बोल्दै तपाईँहरूसँग. हजुर, मौसमकै कुरा गर्दाखेरि नारायण सापकोटाजीले चाहिँ फिनल्यान्डबाट सदा जस्तै उहाँले स्क्रिनसट पठाउनु भएको थियो केही समय अगाडि. अहिले त फिनल्यान्डमा कति बज्यो, बिहानको 6:10 गयो पक्कै पनि. र उहाँले अघि पठाउनु भएको स्क्रिनसटमा चाहिँ 12°C वरिपरि न्यूनतम तापक्रम र 20°C वरिपरि अधिकतम तापक्रम रहने जानकारी भएको स्क्रिनसट पठाउनु भएको थियो. एयर क्वालिटी पनि गुड, 24 AQA भएको राम्रो मौसमको रहेको छ आज फिनल्यान्डमा. र उहाँ चाहिँ आजदेखि छुट्टी सुरु भएछ उहाँको, अनि उहाँ चाहिँ आज बुढीको माइततिर लाग्दैछु, 5 घन्टा रेलको ट्राभल गर्दैछु दाजु भन्नुभएको छ. 5 घन्टा रेलको जर्नी भनेपछि मैले चाहिँ सोचेँ उहाँको श्रीमतीज्यू चाहिँ यता कतै जर्मनीतिर पो हुनुहुन्छ कि भनेर सोधेको. उहाँको ससुराल अथवा बहिनीको माइत फिनल्यान्डमै रहेछ, नर्थ ओउलु भन्ने ठाउँतिर. अब यो मलाई अप्ठ्यारो भयो के अरे उच्चारण गर्नु पनि, तर जे होस् उहाँ त्यतातिर यात्रा गर्दै हुनुहुन्छ. तपाईँको यात्रा शुभ रहोस् सापकोटाजी, र बिएबिएस गोर्खा रेडियोसँग जोडिएर बस्नुहोला सधैँ झै. हजुर, यसरी नै तपाईँहरू पनि आफ्नो केही गतिविधिहरूको बारेमा जानकारी दिन चाहनुहुन्छ अथवा गीत सङ्गीत अनुरोध गर्न चाहनुहुन्छ, तपाईँहरूको विशेष दिन केही परेको छ भने अवश्य पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ. स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, तपाईँले इमेल गर्न सक्नुहुन्छ, होइन भने बिएबिएसको गोर्खा रेडियोको फेसबुक पेजमा गएर फेसबुक म्यासेन्जर मार्फत पनि हामीसँग सम्पर्कमा आउन सक्नुहुनेछ.

हजुर, गीत सुन्नुभयो श्रोता, म्याट्रिक्स फिचरिङ इप्साल सन्ज्याल, साइका सुर्ताले निकै जोसिलो गीत सुन्यो र मझेरी कार्यक्रममा हुनुहुन्छ। दोस्रो घन्टामा कार्यक्रम सञ्चालन भइरहेको छ, म धनराज छु तपाईँको साथमा। यो समयमा हामीलाई हाम्री पूर्व सञ्चालिका बहिनी नूतन राईले सम्पर्क गर्नुभएको छ र उहाँले चाहिँ दाई गुड मर्निङ नमस्कार भन्नुभएको छ। बहिनीलाई गुड मर्निङ। बिहानको 4:15 गएको अवस्थामा उठिसक्नुभएछ नूतन बहिनी, बेलायतमा यति छिटो उठ्नु भएछ आज। अब त निन्द्रा मिलिसक्नु पर्ने हो, ब्रुनाईबाट युके जानुभएको दिन निकै भइसक्यो, निन्द्रा नमिलेर हो अथवा काममा जानुपर्ने भएर यति छिटो उठ्नुभयो। जे होस्, तपाईँले हामीसँग सम्पर्क गर्नुभयो, धन्यवाद छ बहिनी, सम्झिनु भयो। र दाई, आज मलाई पुरानो हिन्दी गीत जब कोही बात बिगड जाए भन्ने गीत रेडियो श्रोताहरू सुनिराख्नु भएको सम्पूर्ण श्रोताहरूलाई, बिएबिएस परिवारलाई अनि मेरो सम्पूर्ण आफन्त साथीभाइलाई सुनाउन चाहन्छु भन्नुभएको छ। र विशेष गरी चाहिँ उहाँले के जोड दिनु भएको छ भने, उहाँको श्रीमान प्रवीण किशोर राईलाई चाहिँ है यो गीत भनेर पनि भन्नुभएको छ। अवश्य पनि बहिनी, तपाईँले त्यत्रो टाढाबाट त्यत्रो बिहानै उठेर हामीलाई सम्पर्क गर्नुभयो, खुसी लाग्यो, आभारी छौँ हामी बिएबिएस ब्रुनाई परिवार र ओभरअल बिएबिएस गोर्खा रेडियो नै। अब तपाईँको अनुरोधमा यो मिठो गीत कुमार सानु र साधना सरगमको आवाजमा रहेको जब कोही बात बिगड जाए नै, हिन्दी चलचित्र जुर्मको जस्तो लाग्यो यो गीत, तपाईँको अनुरोधमा सम्पूर्ण श्रोताका लागि पनि र बिएबिएस परिवारका लागि पनि। इन्जोय।

0: चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

स्वप्निल शर्मा अनि सञ्जय अर्यालले गाउनुभयो यो गीतलाई धुन, मिठो गीत सुन्यो श्रोता। मझेरी कार्यक्रमको बसाइमा यस्तै यस्तै मिठा मिठा गीतहरू सुन्ने सुनाउने गर्दछौँ हामी। र नारायण सापकोटाजीले पनि एउटा गीतको अनुरोध गर्नुभएको छ, एकैछिनमा तपाईँको गीत म बजाइ नै हाल्छु। सापकोटाजी, तपाईँको यात्रा शुभ रहोस् आजको। आज शुक्रबार श्रोता, र शुक्रबार हामी डेली सप्लिमेन्ट अन्तर्गत जेनेरेसनल इस्युज सम्बन्धमा बसेर त्यसको वरिपरि रहेर कुराकानी गर्ने गर्दछौँ। र आज पनि छोटा छोटा केही विषयहरू लिएको छु, हेरौँ कतिको भ्यान छ। पहिलो विषय रहेको छ बेबी बुमर, अर्थात् यो सन् 1946 सन् 1964 बिचमा जन्मिएका अग्रज व्यक्तित्वहरू भनौँ, उहाँहरूको बारेमा अलिकति हामी के रहेछ भन्ने कुरामा जान्ने कोसिस गरौँ न त। उहाँहरू चाहिँ अब बिस्तारै बिस्तारै वृद्ध हुँदै जाँदाखेरि उहाँहरूसँग जोडिएका धेरै बानी, परम्परा र जीवनशैली चाहिँ अहिलेको पुस्ताहरूमा हराउँदै गएको चर्चा चाहिँ हालैको एक लेखमा गरिएको छ। अब घरमा त्यो बेलाको समयमा मलाई अझै पनि थाहा छ, घरमा अब छुट्टै एक किसिमको औपचारिक भोजन कक्ष, डाइनिङ टेबल राख्ने, डाइनिङ रुम राख्ने चलन थियो। विशेष अवसरका लागि मात्रै प्रयोग हुने यो दराजमा सजिएर अथवा कुनै कुनामा चाहिँ कपडाले सिरकको पुरानो खोलहरू छोपेर राख्ने गरिन्थ्यो, यी यस्ता कुराहरू, भाँडाकुँडाहरू विशेषतः। र अझै त्यसमा अब ल्यान्डलाइनको कुराहरू आउँछ, ठुलो अनि यो भारी काठका यो एन्टिक देखिने फर्निचरहरू, अनि यो येल्लो पेज भन्ने, अब नेपालमा त त्यस्तो थिएन पहिला पनि, पछि युके आएपछि येल्लो पेजहरू हामीले देखेका थियौँ, त्यस्ता फोन डाइरेक्टरी तथा अनि अत्यधिक औपचारिक पहिरन जस्ता कुराहरू चाहिँ अहिलेको नयाँ पुस्तामा लोकप्रिय हुँदै नभएका त होइनन्, अलिकति कम हुँदै गएको छ भनेर चाहिँ उक्त लेखमा चाहिँ लेखिएको छ श्रोता। यद्यपि यी परिवर्तनले पुराना पुस्ताको योगदानलाई कम आँक्ने कुरा चाहिँ होइन, बरु समाज र प्रविधिसँगै मानिसहरूको जीवनशैली कसरी परिवर्तन हुँदै गएको छ भन्ने कुरा चाहिँ यसले झल्काउने गरेको रहेछ श्रोता। विशेषज्ञहरूका अनुसार केही परम्पराहरू हराए पनि तिनले छाडेका मूल्य, मान्यता र अनुभव भने पछिका पुस्ता, पछिल्ला पुस्ताहरूका लागि महत्त्वपूर्ण सम्पदाका रूपमा रहि नै रहनेछन्। हजुर, अब यो बेबी बुमर्स पछाडि फेरि अर्को चर्चा गर्न मन पर्यो, चिया कफीको कुरा पनि। अब पुस्तै पछि फरक हुन्छ, स्वाद फरक हो कि संस्कार फरक हो भन्ने एक किसिमले प्रश्न चिन्ह चाहिँ बिचमा हामी उभिएर बसेका छौँ। धरातल अलि पातलो छ श्रोता। अब पुरानो पुस्ताले चिया भनेको आतिथ्यका रूपमा बुझ्दथ्यो, हजुरबुवा हजुरआमा इवन हाम्रा बाबाआमाहरूको पुस्तामा पनि चिया प्राय घरमा पाहुना आउँदा, बिहानै उठेपछि वा साथीभाइ भेट्दा पिउने एक किसिमको सामाजिक संस्कार जस्तै थियो। दुध र चिनी हालिएको कालो चिया अथवा दुध चिया, अदुवा अथवा अलैँचीहरू, ल्वाङ, सुकुमेलहरू हालेको स्वाद बढी लोकप्रिय थियो। चिया पिउनु भयो भन्ने प्रश्न नै यो एक किसिमको आत्मीयताको सङ्केत हुन्थ्यो। अब अदुवा अलैँचीको कुरा गरिहाल्यो, अब ब्रुनाईमा रहनुहुने श्रोतालाई त त्यो सोध्नै परेन, युकेतिर अथवा अन हुन त अहिले त्यो अन्यतिर पनि फैलिसकेको छ। यहाँ रामधानीको भैयाहरूले कस्तो मिठो बाकुलो चिया बनाउनुहुन्छ, बाक्लो चिया बनाउनुहुन्छ, यस्तै अलैँची, ल्वाङ, सुकमेल हालेर मसाला चिया भनेर हामीले चिन्ने गर्दछौँ, र त्यो यति तिखर हुन्छ, स्वादिलो हुन्छ, उहाँहरूलाई हामी धन्यवाद दिन नै पर्छ। अब बिचको पुस्तामा आइपुग्यौँ हामी, चिया र कफी दुवै पुस्ता, यो दुवै चाहिँ पुस्तामा अझै चिया बलिरहे पनि कफी काम गर्ने ठाउँ अनि यो मिटिङतिर र बाहिर भेटघाटको हिस्साका रूपमा चाहिँ स्थापित भएको पाइन्छ अहिले भने। इन्स्टेन्ट कफी पनि अब दैनिक जीवनमा यो बिचको पुस्ता, मिडल जेनेरेसन भनौँ न, उहाँहरूको दैनिकीमा
सजिलैले प्रवेश गरेको पाउन सक्छौँ हामी। अब आयो युवा पुस्ताको पालो, कफी इज लाइफस्टाइल। युवाको लागि यो लाइफस्टाइल भयो कफी चाहिँ। युवा पुस्तामा कफी केवल पेय पदार्थको रूपमा रहेन, क्याफे संस्कृति, क्याफे कल्चर भनिन्छ, क्याफे हपिङको कुराहरू हुन्छ यहाँ ब्रुनाईमा। अब के अरे युकेतिर युरोपतिर होइन के अरे यो पब हपिङ भन्ने कुराहरू हुन्छ भने यहाँ चाहिँ क्याफे हपिङ हुन्छ, क्याफे कल्चर यहाँ पनि राम्रो छ। साथीभाइहरूसँग भेट्ने ठाउँ, यो फोटो, सोसियल मिडिया र व्यक्तिगत स्वादसँग जोडिएको देखिन्छ युवा पुस्तामा। यो विशेष चिया भन्दा पनि कफीको कुरा आउँछ, यसमा लाते, क्याफेसिनो, आइस्ड कफी अनि कोल्ड ब्रू जस्ता विकल्प खोज्ने चाहिँ चलन बढेको छ अहिलेको युवा पुस्तामा। आज चिया पिउने युवाहरूमा पनि मिल्क टी, बबल टी, ग्रिन टी, हर्बल टी जस्ता अनेकौँ परिकारहरू चाहिँ अप्सनका रूपमा लोकप्रिय चाहिँ बनेका छन्। अब यी तिनवटै पुस्तामा भिन्नता त धेरै नै छन्, समानता पनि केही छन्। पुस्ता फरक भए पनि एउटै कुरा चाहिँ उस्ता उस्तै देखिन्छ, चिया वा कफी मानिसलाई मानिससँग जोड्ने एक किसिमको माध्यम हो। अब तरिका अलिकति फरक हुनसक्छ र एउटा थिम भनौँ न, भेट्नेको थिम, यो जोड्ने थिम चाहिँ अलिकति फरक हुनसक्छ। हजुर बुवाको पालामा एक कप चिया पिउँ भनिन्थ्यो भने आजको पुस्ताले कफी खाँदै भेटौँ न है, अथवा यहाँनिर यो कफी सपमा भेटौँ, अब यहाँ हो भने कोस्टा कफी बिन्स होइन रोस्टेड सिपमा भेटौँ न अनि एकछिन एक घन्टा जस्तो बसौँ, मेरो फुर्सद त्यतिखेर छ भन्ने हुन्छ। तर भेटघाट अनि कुराकानीको उद्देश्य चाहिँ धेरै हदसम्म पुरानो पुस्ता, बिचको पुस्ता र अहिलेको नव पुस्तामा पनि कुनै हदसम्म एउटै एउटै जस्तो रहेको पाउँछौँ हामी। हजुर पुस्ताको कुरा जति कोट्या त्यति नै मिठो पनि हुन्छ, अमिलो नै हुन्छ, कोही बेला यस्तै छ। सन्दर्भ मिलेको समयमा अमिलो कुरा पनि गर्छौँ हामी, मिठा कुराहरू पनि गर्छौँ। अब गीत सुनौ पुस्ताको कुरालाई यहीँ छोडेर, कुनै दिन भन्दै हुनुहुन्छ निगम आचार्य।

निगमाचार्यले गाउनुभएको मिठो गीत सुन्यो कुनै दिन। ब्रिटिस फोर्सेस ब्रुनाईमा कफी मर्निङ हुन गइरहेको छ, सम्पूर्णलाई स्वागत गरिएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईमा आबद्ध हुनुभएको सर्भिस पर्सनल अनि परिवारलाई, विशेष गरी यसमा चाहिँ इन्कमिङ जिएम गोर्खा मेजर की श्रीमती महिमा लिम्बू दिदीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ, विशेष कार्यक्रम चाहिँ, र उक्त कार्यक्रममा अन्य एक्टिभिटीहरू पनि हुनेछन्। बिङ्गो खेल्न सक्नुहुनेछ, कफी चिया त भइ नै गयो अनि गफगाफ त भइ नै गयो, र अन्य जरुरी जानकारीहरू पनि तपाईँहरूले वेलफेयर अथवा के अरे यो चिटचाट कम्युनिटी सेन्टरमा हुने एजेन्सीहरू मार्फत तपाईँहरूले अन्य थुप्रै चाहिँ जानकारीहरू पाउन सक्नुहुनेछ। आउँदो 24 अगस्तका दिन चाहिँ बिहानको 9 बजेदेखि 10:30 बजे, 1.5 घन्टाको लागि यो कार्यक्रम तय गरिएको छ चिटचाट कम्युनिटी सेन्टरमा। र ड्रेस भएको कोड के छ, कुर्ता सुरुवाल ओर इक्विभ्यालेन्ट भनिएको छ, तपाईँहरूले यसो आफै अन्दाज गरेर ड्रेस लगाएर जानुहोला भनेर अनुरोध गरिएको छ। हजुर, अब हामी एउटा अनुरोधको गीत सुन्नतर्फ लागौँ। नारायण सापकोटाजीले केही समय अगाडि हामीलाई उहाँको वेदरको स्क्रिनसट पठाउनु भएको थियो, भनेको थिएँ, र उहाँले गीत पनि अनुरोध गर्नुभएको छ। रामकृष्ण ढकालको आवाजमा रहेको यात्रा रहेछ जिन्दगी, उहाँ अहिले यात्रामा हुनुहुन्छ, ससुराल, उहाँको ससुराल श्रीमतीजीको माइततर्फ जाँदै हुनुहुन्छ। फिनल्यान्डकै अघि उच्चारण गर्न अलिकति अप्ठ्यारो लाग्ने ठाउँ, नर्थ औलु ठिक गरे होला उच्चारण, गरिनँ भने सापकोटाजी मलाई सच्याउनु होला। त्यतातर्फ यात्रा गर्दै हुनुहुन्छ र उहाँले यात्रा सम्बन्धी नै यो भएको यो गीत अनुरोध गर्नुभएको छ। हामी पनि यो गीत सुन्दै सुन्दै मझेरी कार्यक्रमको यात्रालाई अगाडि बढाउँ श्रोता।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

10 मिनटमा बन्द हुन्छ। यो चाहिँ विशेषतः यो समर लिभको नै सेड्युल छ अब आउने 31 अगस्तसम्मका लागि, र 31 अगस्तसम्म चाहिँ तपाईँहरू मङ्गलबार, बिहिबार अनि शुक्रबार मात्रै जान सक्नुहुन्छ पोस्ट अफिस यो क्यास सर्भिस र मेल पोस्टिङको लागि बिहानको 8 बजेदेखि 11 बजेसम्म। आजको लागि अब 9:30 मिनट छ, बिर्सिनु भएको छ भने अहिले यो सुनेर कुदिहाल्नुहोस्, तपाईँले पक्कै पनि भ्याउनुहुनेछ आजको लागि पोस्ट गर्नलाई। र अगस्त महिनाभरिका लागि जेनेरल अकाउन्टिङ रेट तोकिएको छ 1 पाउन्ड बराबर ब्रुनाई डलर 1.7262 1.7262 चाहिँ 1 पाउन्ड बराबर पाउनुहुनेछ यो अगस्त महिनाभरिलाई। अब द फिरन्तीले गाउनुभएको काग दाजे सुनौ।

दाजु र दिदीलाई घर फर्काइदेऊ ए काक दाजै। अब काक तिहार आउन आउन आँटिसक्यो, अब चाडबाडको सिजन सुरु भयो श्रोता, र चाँडै नै छिटै चाहिँ यो के अरे चाडबाडको सिजन अब हामी रमाउन थाल्नेछौँ, विशेष गरी हामी हिन्दू धर्मावलम्बीहरू। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि फेरि पनि एउटा अर्को जानकारी, यो पनि बन्द भएको जानकारी नै हो। ब्रुनाई ग्यारिजन वरिपरि हुने श्रोतालाई त यो थाहा छँदैछ, तपाईँहरू भर्खरै छुट्टी सकेर ब्रुनाई आइपुग्नु भएको छ वा भर्खरै चाहिँ ब्रुनाई पोस्टिङ

आइपुग्नु भएको छ भने तपाईँ लाइब्रेरी जाँदै हुनुहुन्छ, जाने इच्छा राख्नुभएको छ, बुकहरू फर्काउनु पर्ने, नयाँ किताबहरू ल्याउनु पर्ने छ भने अब नजानुहोस्, अहिले चाहिँ बन्द रहेको अवस्था छ। गत अगस्त 14 शुक्रबारदेखि बन्द रहेको छ र 4 सेप्टेम्बर शुक्रबारसम्म नै बन्द रहनेछ यो ग्यारिजन लाइब्रेरी। ग्यारिजन लाइब्रेरीमा नि अझै विशेषतः चिल्ड्रेन्स लाइब्रेरी हो श्रोता, र यता टुको लाइन्सभित्रको लाइब्रेरीको चाहिँ अब हामीलाई जानकारी आएको छैन, त्यो सायद खुलै छ, एलिसीहरूले चलाउनुहुन्छ, उहाँहरूले खुला नै राख्नुभएको छ होला। हजुर, अब हामी गीत सुन्दै सुन्दै कार्यक्रमलाई दोस्रो घन्टाबाट विदाई गर्नेछौँ र गीतको बोल छ लमजुङ्गे डाँडेमा हावा सरर, जीवी हाङ राईले गाउनुभएको छ। यो गीत सुनेर रमाउँदै गर्नुहोला, बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। हामी तेस्रो घन्टामा भेटौँ श्रोता अब।

0: एक वर्षको अवधिमा म्याग्दीमा 73 करोडको आलु र सुन्तला बिक्री भएको छ।
1: कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 40 करोडको आलु र 33.86 करोड मूल्य बराबरको सुन्तला बिक्री भएको छ। 4,515 मेट्रिक टन सुन्तला र 33,120 मेट्रिक टन आलु व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार 430 हेक्टर क्षेत्रफलमा सुन्तला र 1,840 हेक्टरमा आलु खेती भएको थियो। सुन्तला प्रति हेक्टर 10 र आलु प्रति हेक्टर 18 मेट्रिक टनका दरले उत्पादन भएको उहाँले जानकारी दिनुभएको छ। सुन्तलाको सरदर मूल्य प्रति किलोग्राम 75 र आलुको 30 का दरले बिक्री भएको हो। अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादन समान भए पनि वैशाख र जेठ महिनाको असिनाका कारण भएको क्षतिले 20 करोड मूल्य बराबरको आलु उत्पादन घटेको अधिकृत पास्तोलाले जानकारी दिनुभएको छ। म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा पुग्ने गर्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मात्रै भ्रष्टाचार र अवैध सम्पत्तिको छानबिन सम्भव नभएको बताउनु भएको छ। सम्पत्ति छानबिन आयोग खारेजीको माग गर्दै परेको रिटमा सर्वोच्चलाई लिखित जवाफ दिँदै उहाँले अख्तियार र छानबिन आयोगको काम फरक रहेको जिकिर गर्नुभएको हो। प्रधानमन्त्री शाहका अनुसार अख्तियारले लामो समयदेखि सत्तामा रहेका सबै राजनैतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न सम्भव छैन, त्यसैले अवैध सम्पत्ति र भ्रष्टाचारको छानबिनका लागि छुट्टै आयोग आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले सम्पत्ति छानबिन आयोग अख्तियारको विकल्प नभएको पनि स्पष्ट पार्नु भएको छ। आयोगले सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गरी सरकारलाई प्रतिवेदन र सिफारिस गर्ने उहाँको भनाइ छ। भ्रष्टाचारमा मुद्दा चलाउने काम भने अख्तियारकै हुने उहाँले बताउनु भयो। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई अहिले सर्वोच्चको अन्तरिम आदेशका कारण काम गर्न रोक लगाइएको छ। गत असार 26 गते सर्वोच्चले आयोगलाई विवरण माग्ने, छानबिन गर्ने र कारवाही सिफारिस नगर्न आदेश दिएको हो। सरकारले पहिलो चरणमा 62-63 हालसम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनैतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाहले आयोगलाई काम गर्न दिन र आयोग खारेजीको माग गर्दै परेको रिट खारेज गर्न सर्वोच्च माग गर्नु भएको छ। बाराको जितपुर सिमरा एककी 3 वर्षीय गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर भएको आन्दोलन 5 बुँदे सहमतिपछि स्थगित भएको छ। पीडित पक्ष र प्रशासन बीच गए राति भएको वार्तामा सहमति जुटेपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि रोकिएका छन्। पतलैया स्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा भएको वार्तामा पीडित परिवार, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति बीच सहमति भएको हो। सहमति अनुसार पीडित परिवारलाई राहत र रोजगारीका लागि गृह मन्त्रालयमा सिफारिस गरी पहल गरिनेछ। अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता देखिए उनीहरूमाथि पनि कडा कारवाही गरिनेछ। जिल्लाको सुरक्षा व्यवस्था थप सुदृढ गर्ने र कार्य सम्पादनमा लापरवाही गर्ने सुरक्षाकर्मीमाथि आवश्यक कारवाही गर्ने सहमति पनि भएको छ। माग पूरा हुने सुनिश्चितता पाएपछि आन्दोलन रोक्न सहमत भएको जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अहिले जिल्लाको अवस्था सामान्य बन्दै गएको छ। बाढी पहिरो र सड़क क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। प्रहरीका अनुसार आज बिहानसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा यातायात अवरुद्ध तथा एकतर्फी सञ्चालनमा छ। कोशी प्रदेशमा भोजपुरको मध्य पहाड़ी लोकमार्ग एकतर्फी सञ्चालनमा छ भने इलामको मेची राजमार्ग पूर्ण रूपमा बन्द छ। बागमती प्रदेशमा काभ्रेको बिपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग र सुवाको त्रिशुली, मैलुङ, स्याप्रुबेसी र पासाङ लामो खण्ड पनि अवरुद्ध। नुवाकोटको टोखा छहरे सड़क खण्डमा रातदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर र मुस्ताङको बेनीजोमसम सड़क खण्ड एकतर्फी सञ्चालनमा छन्। लमजुङको बेसी सहर मनाङ खण्ड भने पूर्ण रूपमा अवरुद्ध छ। कर्णालीको जाजरकोट डोल्पा सड़क खण्ड पनि बाढीका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ। प्रहरीले बाढी पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। संघीय संसदका 2 समितिको बैठक आज बस्दैछ। अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ। यस्तै संसदीय सुनवाई समितिको बैठकमा सूचना माग भएको विषय र अभिमुखीकरण कार्यक्रमको बारेमा छलफल हुने कार्यसूची छ। नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान 11 बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समितिका सदस्यलाई उपस्थित हुन भनिएको छ। यसै गरी काँग्रेसको आगामी असोज 16-19 हुने 15 केन्द्रीय महाधिवेशनका विषयमा जिल्ला निर्वाचन अधिकृतसँग आज भर्चुअल बैठक हुने भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिका अनुसार विभिन्न जिल्लामा निर्वाचन गराउन तोकिएका निर्वाचन अधिकृतसँग बैठक गर्न लागेको हो। बैठकमा निर्वाचन प्रक्रिया र तयारीका विषयमा छलफल हुने समितिले जनाएको छ। हवस् त, खबर यति नै। नमस्कार।
2: BFBS, गोर्खा रेडियो हो।

0: BFPS Gulkar Radio हो।
1: फेरि पनि स्वागत गरे म धनराज राईले तपाईँहरू सम्पूर्ण श्रोतालाई बिएबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा र मझेरीको हामी तेस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। श्रोता भीमा कुमारी दुरा अनि पुरुषोत्तम नेउपाने अनि साथीहरूले गाउनु भएको अलि पुरानो गीत दोहोरी गीत सरर पानी घट्टामा मिठो गीत सुनेर कार्यक्रममा तेस्रो चरणमा प्रवेश गरिसक्यौँ। श्रोता सेरिया ब्रुनाईमा अहिले मौसम अलिकति शीतल भएको छ। 32 डिग्री सेल्सियसबाट कार्यक्रम सुरु गरेका थियौँ। अहिले 30-31 को वरिपरि चाहिँ टेम्परेचर के अरे हल्लिरहेको छ। 31 डिग्री सेल्सियस भनौँ अहिलेको लागि, म्याक्सिममै जाउँ, जस 1 डिग्री सेल्सियस घटेको छ र न्यूनतम तापक्रम पनि 1 डिग्री सेल्सियसले नै कम भएको छ, 24 भएको छ अहिले। 25 सुरु गरेका थियौँ, मध्याहको 12:11 गएको छ श्रोता। र यदि तपाईँहरू पनि यस्ता किसिमका गीतहरू सुन्न अनि सुनाउन चाहनुहुन्छ भने तपाईँहरूले हामीलाई सम्पर्क अवश्य गर्नुहुनेछ। विभिन्न माध्यमहरू छन्, फोन गर्न सक्नुहुनेछ स्टुडियोभित्र, इमेल गर्न सक्नुहुनेछ अनि फेसबुक मेसेन्जर मार्फत सन्देश पनि पठाउन सक्नुहुनेछ। परदेशी घिमिरे माइलोजीले केही समय दोस्रो घन्टाको अन्त्यतिर सम्पर्क गर्नुभएको थियो, उहाँको गीत म एकैछिनमा राख्ने छु। मिठो गीत छान्नुभएको छ उहाँले पनि आज पनि सदा जस्तै, र रेडियो सुन्दै गर्नुहोला भन्न चाहेँ मैले उहाँलाई। र गीत सुन्ने क्रमलाई अगाडि बढाइहालौँ श्रोता। सुनिता सुब्बाले यो पनि अलिक पुरानै गीत पर्यो, यो मनलाई कहिले भन्दै हुनुहुन्छ, यो गीत सुन्नतर्फ लागौँ अनि हामी कार्यक्रममा फेरि भेट्नेछौँ।

हजुर, निकै मिठो गीत सुन्यो। यो मनलाई दोधार भएको रहेछ भन्ने कुरा हामीले बुझ्यौँ। श्रोता सुनिता सुब्बाले गाउनुभयो यो गीतलाई। तपाईँले बिएबिए सुन्नुभएको पनि वर्षौँ भइसक्यो, वर्षौँ, कति त धेरै पुरानो श्रोता पनि हुनुहुन्छ हामीसँग। र तर तपाईँले कहिले हामीलाई यसो सम्पर्क गरेर सर्वेमा भाग लिएर यस्तो गर्दैछौ है भन्नुभएको छ? छैन भने अब तपाईँले गर्न सक्नुहुनेछ। bbs.com/survey गएर र त्यहाँ केही सोधेका प्रश्नहरू छन्, 10-12 मिनटमा तपाईँले त्यो प्रश्नहरूको उत्तर दिइसक्नुहुनेछ। र तपाईँहरू यदि चाहिँ आर्म फोर्सेसमा हुनुहुन्छ, उहाँका पार्टनर हुनुहुन्छ, उहाँको परिवार हुनुहुन्छ, एमओडी सिभिल सर्भेन्ट, उहाँको पार्टनर अनि परिवार, र त्यस्तै एमओडी कन्ट्र्याक्टर्सको कन्ट्र्याक्टर्स पार्टनर अनि परिवार हुनुहुन्छ भने तपाईँहरूले चाहिँ यो सर्वेमा भाग लिन सक्नुहुनेछ। यो सर्वे चाहिँ प्रत्येक जनवरी, अप्रिल, जुलाई र अक्टोबरमा हुने गर्दछ। अब अक्टोबरको पालो आउन आँटेको छ श्रोता, र तपाईँले यो प्रश्न यो सर्वेमा भाग लिइसक्नु भएपछि तपाईँको नाम चाहिँ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि लकी ड्रमा नाम पस्नेछ। र के थाहा भाग्यशाली श्रोता बन्न सक्नुहुन्छ तपाईँ। कोसिस जारी राख्नुहोस्। जित्नुभएको खण्डमा चाहिँ तपाईँलाई इमेल मार्फत चाहिँ जानकारी पठाइनेछ विजेता हुनुभएको खण्डमा चाहिँ। कोसिस जारी राख्नुहोला र आफ्नो के अरे प्रतिक्रिया जनाइराख्नुहोला। यो चाहिँ बिएबिएस रेडियो मात्रै नभएर बिएबिएस टेलिभिजनको पनि सन्दर्भ आउँछ। अब महेश खड्का र जुनु विश्वकर्माले गाउनुभएको लुकी लुकी सुनाऊ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

प्रारम्भ ब्यान्डको विभाजन सुन्यो श्रोता। विभाजन पछि अब एकैछिन केही चर्चा गरौँ। यो चर्चा रहेको छ बेलायत सम्बन्धी, बेलायतको पनि अब यो गाडी सम्बन्धी, अझै गाडीमा पनि नम्बर प्लेट सम्बन्धी। हजुर, बेलायतमा अब नम्बर प्लेट चेन्ज हुने समय आएको छ। सेप्टेम्बर 1, 2026 सालदेखि नयाँ नम्बर प्लेट लागू हुँदैछ। त्यस दिनदेखि चाहिँ अब गाडीमा नयाँ नम्बर प्लेट सुरु हुन्छ, 76 नम्बर प्लेट आउनेछ। अहिले मार्चदेखि अगस्तसम्म दर्ता भएका गाडीमा 26 प्लेट चलिरहेका छन्। तर यो समाचारको मुख्य चेतावनी चाहिँ नयाँ 76 प्लेट भन्दा पनि नम्बर प्लेट कानुनी मापदण्ड अनुसार छ कि छैन भन्ने हो है श्रोता। 76 आफ्नो ठाउँमा छँदैछ, तर त्यो नम्बर प्लेट बनाउँदाखेरि बेलायतको त्यो ट्राफिक कानुनको मापदण्ड भेटेको छ कि छैन भन्ने कुराले चाहिँ अलि अर्थ राख्ने रहेछ। प्लेटमा गलत फन्ट, अक्षरको गलत दूरी, रङ वा अस्पष्ट अक्षर प्रयोग गरिएको छ भने चालकले चाहिँ, अब चालक भन्दा नै गाडीको धनीले चाहिँ 1,000 पाउन्डसम्म जरिवाना तिर्नुपर्ने र गाडीको एमओटी परीक्षण असफल हुन सक्ने जोखिम चाहिँ उच्च रहेको रहेछ श्रोता। त्यसैले अब तपाईँहरू अब निजी वा आकर्षक देखिने नम्बर प्लेट प्रयोग गर्ने चाहना सोच राख्दै हुनुहुन्छ भने प्लेटको फन्ट, स्पेसिङ, रङ, अक्षरको स्पष्टता र सही तरिकाले त्यो गाडीमा जडान भएको छ कि छैन भनेर जाँच गर्न चाहिँ सुझाव दिएका छन् विज्ञहरूले। खास गरी यो सेप्टेम्बरको नयाँ दर्ता समय नजिकै गर्दा चालकहरूलाई नियममा ध्यान दिन पनि आग्रह गरिएको छ। हजुर, सही जानकारी जस्तो लाग्यो। सही समयमा अब सेप्टेम्बर 1 आउनलाई साह्रै धेरै छैन। नयाँ गाडी किन्दै हुनुहुन्छ, नयाँ 76 नम्बर प्लेटको आशामा हुनुहुन्छ तपाईँहरू भने यी कुराहरू पक्कै पनि ख्याल गर्नुहोला श्रोता। नत्र बेफाकमा 1,000 पाउन्ड जरिवाना लाग्न सक्छ, एमओटी फेल पनि हुनसक्छ त्यो एउटा सानो गल्तीले गर्दा। अब गीत सुनौ, सुरज पण्डितकै पालो परेको छ, टाढाको बाटो।

हजुर, मन बुझेन खैनीले भन्दै हुनुहुन्थ्यो र यो गीत हामीले केही समय अगाडि सुनिसकेका रहेछौँ। श्रोता मलाई माफ गर्नुहोला, म एकैछिनमा अर्को गीत बजाइदिइहाल्छु तपाईँहरूको लागि। र यो समयमा भने एउटा अलिक वार्निङ जस्तो समाचार हो श्रोता, यो समाचार चाहिँ फेरि बेलायतकै हो, एउटा सानो लापरवाहीको कुरा हो यो, अनि क्षति भने अलिकति सामाजिक रूपमै भएको रहेछ। स्ट्रो कन्टेन्ट बेलायतमा एउटा सानो लापरवाहीले कति ठुलो विपत्ति निम्त्याउन सक्छ भन्ने उदाहरण चाहिँ दिएको छ। यो घटना भएको रहेछ अगस्त 13 स्यान्डी फोर्ड पार्कमा, चाहिँ यो बार्बिक्यू डिस्पोजेबल बार्बिक्यू को कारणले आग लागि भएर चाहिँ चारवटा घरमा, त्यो सानो गल्तीले भनौँ न, चारवटा घरमा ठुलो क्षति हुन पुग्यो। र यो चाहिँ अनुसन्धान पछाडि पत्ता लागेको कुरा हो। यो डिस्पोजेबल बार्बिक्यू तपाईँहरू अब समरमा निकै नै तहस नहस बनाएको अवस्था थियो, सबैतिर सुक्खा, पानीको कमी, त्यसैले अब त्यो बार्बिक्यू खाए कसले, अनि त्यो बार्बिक्यू डिस्पोजेबल बार्बिक्यू सानो टिन फोइलमा हुन्छ, अब त्यसको आगो राम्रो निभेन होला, त्यहाँबाट चाहिँ आगो सुरु भएर चारवटा घरमा क्षति पुग्यो। आगो नियन्त्रण गर्ने क्रममा चारजना अग्नि नियन्त्रकहरूलाई चाहिँ धुवाँको असर परेछ र अत्यधिक गर्मीका कारण अस्पताल लैजानु पनि परेको थियो। यस घटनाले विशेषत अघि भनिहाले गर्मी अनि सुक्खा मौसममा खुला ठाउँमा आगो बाल्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने एक किसिमले सोसियल मेसेज पनि दिएको छ। अब बार्बिक्यू खाइसक्नु भएको छ भने आगोहरू राम्ररी निभिएको छ भन्ने तसल्ली गरेर मात्रै कोइलाहरू अथवा अरू केही बल्ने कुराहरू फ्याँक्नु होला। हेनी बेकरलाई सुनौ फसे।

अब यो गीत पछाडि एउटा अनुरोधको गीततर्फ लागिहालौँ श्रोता. परदेशी घिमिरे माइलो ज्यू केही समय अगाडि आउनुभएको थियो, केही समय भन्दा पनि दोस्रो घन्टाको अन्त्यतर्फ उहाँ आइपुग्नु भएको थियो र उहाँ भन्नुहुन्छ नमस्ते है राई सर भन्नुभएको छ. घिमिरेजी तपाईँलाई पनि नमस्ते अनि स्वागत छ. आज पनि हजुरको प्रोग्राम सुन्दै 8.31 किलोमिटर जग सकेर जस्ट रुममा छु भन्नुभएको छ. आज अलिक बढाउनु भएछ दुरी घिमिरेजी. हिजो 6.74 कुदेको भन्दै हुनुहुन्थ्यो. आज अनि भोलि विकेन्डको छुट्टी, सो साउको मेलोको मेन्सन छैन भनेर इमोजी पनि पठाउनु भएको छ, स्माइल गरेको. अब तपाईँको छुट्टी सुरु भएछ घिमिरेजी, अब छुट्टीमा चाहिँ अलिकति रमाइलो गर्नुहोला, रमाइलो गर्नुहोला, सकेसम्म जोसका साथमा होस पनि पुर्याउनुहोला छुट्टीमा. खैर, अब हजुरको समय मिलेमा एउटा गीत भनेर एउटा गीत माग्नु भएको छ, सु त्यो सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा. ह्याभ अ गुड फ्राइडे भन्नुभएको छ तपाईँलाई पनि शुक्रबारको र तपाईँको भोलिको छुट्टीको चाहिँ शुभकामना दिन चाहे रमाइलो गरी बितोस्. उहाँले माग्नु भएको गीत छ के पूजा गर्छौ मन्दिरमा गई, गोपाल सुचिकारको आवाजमा रहेको छ. अब हामी सबै यो गीत सुन्नतर्फ लागौँ.

0: BFBS Gorkha Radio.
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: BFBS कुलकर्म रेडियो हो।

एम्बर आइजको परिभाषा सुन्यो श्रोता र तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरीमा। म धनराजले यो कार्यक्रम सञ्चालन गरिरहेको छु। ब्रुनाईमा अब मध्याहको एक बज्नको लागि 11 मिनट बाँकी रहेको छ। श्रोता, हामी कार्यक्रमको पुछार पुछारमा आइसकिसकेका छौँ। आज शुक्रबारको कार्यक्रम सञ्चालन भइरहेको छ र अब केही क्षणमा मेरो त विकेन्ड सुरु हुन्छ। श्रोता, तपाईँहरूकोतिर के कस्तो छ विकेन्ड? अब कति ठाउँमा शुक्रबारको बिहानीको समय सुरु भयो भने कतै कतै बिहिबारको मध्यराततिर हुनुहुन्छ, कतै त मध्यरात पनि भइसकेको छैन बिहिबारको। यसरी हामी फरक फरक टाइम जोनमा हामी कनेक्टेड भएर बसेका छौँ बिएबिएस गोर्खा रेडियोको माध्यमबाट। तपाईँहरूले बिएबिएसलाई साथ दिने गर्नुहुन्छ जसरी पनि, जहिले पनि, जहाँबाट पनि, अनि जुनै माध्यमबाट पनि। जुनै माध्यमको कुरा गर्दा अहिले भर्खर भर्खर एक वर्ष नै भएको छैन तपाईँहरूले स्मार्ट स्पिकरमा कतिको सुन्ने गर्नुहुन्छ। स्मार्ट स्पिकरमा तपाईँले एलेक्सा छ भने एलेक्सा प्ले बिएबिएस गोर्खा रेडियो भन्नुभयो भने बिएबिएस गोर्खा रेडियो सुन्न सक्नुहुन्छ। त्यस्तै अरू धेरै स्मार्ट स्पिकरहरू हुन्छन्, तपाईँहरूले त्यसरी पनि सुन्ने गर्नुहुन्छ। डिजिटल एफएमहरू, एएमहरू

सक्नुहुनेछ। मङ्गलबार 1 सेप्टेम्बरका दिन हुन्छ अब श्रोता, र त्यस्तै अर्को त्यस पछाडि 2 हप्ता पछाडि भनौँ 15 सेप्टेम्बरको दिन हुन्छ। त्यसरी प्रत्येक 2-2 हप्तामा पछि डिसेम्बरसम्मको तालिका निकालिएको छ, हामी समय आउँदा नजिकिँदै गर्दाखेरि तपाईँहरूलाई जानकारी दिने नै छौँ।

ओशिन चामलिङराईलाई सुन्यो श्रोता, मेरो फुल हौ तिमी मिठो गीत हामीले सुन्ने मौका पायौँ ओशिन चामलिङराईको स्वरमा। र अब हामी एउटा गीत सुन्दै सुन्दै कार्यक्रम मझेरीलाई समापन गर्ने तर्खर गर्दैछु। श्रोता कैलाश अनिता लिम्बू भाइ ननिटन युकेबाट आइपुग्नु भएको छ, उहाँ पनि केही समय अगाडि आइपुग्नु भएको हो, तेस्रो घन्टाको सुरुवाती चरणमै आइपुग्नु भएको थियो। उहाँ लेख्नुहुन्छ, नमस्ते धनराज दाई भन्नुभएको छ, नमस्ते छ कैलाश लिम्बू भाइलाई पनि। फ्राइडेको कार्यक्रम मझेरी सुनेर इन्जोय लिँदैछु, धन्यवाद तपाईँलाई, सधैँ हामीलाई यसरी सुनेर साथ दिनुहुन्छ, गीतहरू अनुरोध गर्नुहुन्छ। र आज भने उहाँले सिङ्गर मेलिना राईको सङ सिक्का नोटैमा आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स फेसबुक फ्रेन्ड्स मझेरी कार्यक्रमका श्रोता सम्पूर्णलाई सुनाउन चाहन्छु भनेर चाहिँ उहाँले बिदा लिइसक्नु भएको छ। अब हामी गीत सुन्दै चाहिँ बिदा हुने छौँ श्रोता। मेलिना राईको आवाजमा रहेको सिक्का नोटेमा इन्जोय गर्नुहोला। र अब शुक्रबार सकियो हाम्रो कार्यक्रम रुनाईबाट, तपाईँहरूले केही क्षणमा चाहिँ के अरे बेलायतबाट प्रसारित हुने कार्यक्रम नमस्ते युकेमा जोडिने हुनेछ। र अन्य श्रोताहरू तपाईँहरूले चाहिँ विकेन्ड राम्रो मान्नुहोला। अब हामी सोमबार भेट्नेछौँ साबिक समय ब्रुनाईको समय 10 बजेदेखि 1 बजेसम्म। तबसम्म मलाई बिदा दिनुहोस्, नमस्ते, शुभ सप्ताह।

0: बागमती प्रदेशका सातौं मुख्यमन्त्री किरण थापाले सरकारको स्थायित्वका लागि राप्रपाको विवाद मिलाउन सहयोग गर्ने हुनुभएको छ। पदबहाली गरेपछि मुख्यमन्त्री थापाले संसदीय दलका नेता नै कार्यवाहीमा परे पनि पार्टीको विवाद समाधानमा सहयोग गर्ने बताउनु भएको हो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीको 12 जना मान्यज्यूहरू बसेर संसदीय दलको लेटर प्याडमै उहाँहरूको चाहिँ बैठकको निर्णय गरेरै अहिलेको सरकारमा सहभागी हुने, सरकारलाई समर्थन पनि गर्ने र सरकारमा सहभागी भएर बागमती प्रदेश सरकार सञ्चालनको लागि सहयोग गर्ने भनेर उहाँले हामीलाई सहयोग गर्नुभएको छ। त्यसकारण अब पार्टीको जुन अहिले माथिल्लो उसमा केही चाहिने समस्याहरू छ, त्यो समस्यालाई समाधान गर्नको लागि म आफै पनि पहल गर्नेछु।
0: मुख्यमन्त्री थापा नेकपा र राप्रपाको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। देशका केही भागमा आज भारी वर्षाको चेतावनी जारी गरिएको छ। आजको बुलेटिनमा मौसमविद विभूति पोखरेलले भारी वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सतर्क हुन भन्नुभएको छ।
2: आज पनि अब यो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाल पहाड तराई र तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले यी क्षेत्रहरूमा हुन सक्ने गेगरान बहा पहिरो तथा भूक्षय, बाढी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बस्न तथा यसबाट ती क्षेत्रहरूमा हुन सक्ने दैनिक जनजीवन जसरी प्रभावित हुन सक्ने कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेकोले पछिल्लो सूचना चाहिँ अध्यावधि भइरहनु हुन अनुरोध छ।
0: उहाँका अनुसार अहिले पनि देशका विभिन्न भागमा मौसमी वायुको प्रभाव कायम छ। गएको एक दिनमा मध्य प्रदेश बाहेकका प्रदेशमा मध्यमसम्मको वर्षा भएको छ।
2: गण्डकी र कर्णाली र सुदूरपश्चिमका चाहिँ पहाडी भूभागहरूमा मध्यमसम्मको वर्षा भएको देखिएको छ भने तराईका भूभागहरूमा विशेष गरी यो मध्य प्रदेशमा चाहिँ 24 घन्टामा केही वर्षा भएको भए पनि पर्याप्त वर्षा भएको चाहिँ देखिँदैन।
0: 24 घन्टामा सिन्धुपाल्चोकको मेलम्चीमा 107 मिलिमिटर पानी परेको छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल अब 3 वर्ष हुने भएको छ। अहिले गभर्नर र सञ्चालकको कार्यकाल 5 वर्ष छ। नेपाल राष्ट्र ब्याङ्क ऐन संशोधन विधेयकमाथि प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलमा कार्यकाल 3 वर्षमा सीमित गर्ने सहमति भएको हो। डेप्युटी गभर्नर र सञ्चालकको प्रारम्भिक कार्यकाल पनि 3 वर्ष हुने व्यवस्था राख्ने सहमति भएको छ। कार्य सम्पादन सन्तोषजनक देखिएमा सरकारले थप 2 वर्ष कार्यकाल बढाउन सक्ने व्यवस्था गरिनेछ। विधेयकमाथि अर्थ समितिमा आज पनि दफावार छलफल हुने कार्यसूची छ। इरानको सत्ता पलटका लागि सो मुलुकको अर्थतन्त्रलाई घेराबन्दी गर्ने अभियानमा सहभागी हुन अमेरिकाले साझेदार मुलुकहरूलाई आह्वान गरेको छ। साझेदार मुलुकहरू सहभागी हुनै पर्ने गरी आगामी हप्ता इरान विरुद्ध नयाँ कडा नाकाबन्दी लगाइने अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको हो। मन्त्री बेसेन्टले नाकाबन्दी कार्यक्रममा सहभागी हुन चीनलाई पनि आग्रह गर्नुभएको छ। डेमोक्राटका पूर्व सांसद जोन हर्मानका अनुसार अमेरिकाको नयाँ नीतिले आगोमा घिउ थप्ने पक्का छ।
3: And I cannot imagine China putting up with this. And they have leverage. And so, and they also have been, over time, evading U.S. sanctions, as have some other countries. So I think this is tough talk, and it won't work out very well.
0: आतंकवाद पीड़ित तथा प्रभावितको सम्झना र सम्मानमा आज अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। हरेक वर्ष अगस्त 21 मनाइने यो दिवस विश्वका विभिन्न मुलुकमा विभिन्न कार्यक्रम गरी मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् 2017 आतंकवादका पीड़ित तथा बाँचेकाको सम्मान र उनीहरूको मानवाधिकार संरक्षणका लागि यो दिवस मनाउने निर्णय गरेको हो। दिवसका अवसरमा आतंकवादबाट प्रभावित व्यक्ति र परिवारको अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउन जोड़ दिइएको छ। संयुक्त राष्ट्रसंघले महिला, बालबालिका तथा आतंकवादी हिंसा बाट प्रभावित व्यक्तिको अधिकार संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै आएको छ। सदस्य राष्ट्रलाई पीड़ित र उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन आवश्यकता पूरा गर्न राष्ट्रिय सहायता योजना बनाउन पनि आग्रह गरिएको छ। संयुक्त राष्ट्रसंघले पीड़ितका अधिकार र आवश्यकताबारे जनचेतना बढाउन विश्वव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ। सन् 2022 संयुक्त राष्ट्रसंघको मुख्यालयमा पहिलो विश्वव्यापी आतंकवाद पीड़ित सम्मेलन समेत आयोजना गरिएको थियो। जाजरकोटको नलगाड 7 दाने पिपलमा बोलेरो जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। गएको साँझ डोल्पा जाजरकोट सडक खण्ड अन्तर्गत पात्राबाट दल्लीतर्फ आउँदै गरेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा नलगाड 10 का 25 वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। नगर अस्पताल दल्लीमा उपचारपछि थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको हो। दुर्घटनामा 6 जना घाइते भएका छन्। घाइते नलगाड 10 का गणेश ध्यार, मानबहादुर बोहरा, सम्झना गहतरा, राजेन्द्र ध्यार, रत्नकुमारी बोहरा र निखिल सुनारको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ। हवस् त, खबर यति नै। नमस्कार।
4: SBS गोर्खा रेडियो।

बिया बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता, शुक्रबार हामी माता सन्तोषीको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। जगन माता पार्वतीकै स्वरूपमा पूजित अर्धनारीश्वर भगवान शिवको स्वरूपमा पूजित हुनुहुन्छ सन्तुष्टिकी देवी माता सन्तोषी। त्यसैले हामीद्वारा उपासित शिवकै अर्धाङ्गिनी स्वरूप अर्धनारीश्वर स्वरूप माता सन्तोषीको सन्तुष्टिकालाई साथ हामी सन्तुष्टिको प्राप्तिको लागि उपासना गर्ने गर्दछौँ। त्यस्तै माता सन्तोषीले हामी सबैलाई निरन्तर रूपमा मनोकाङ्क्षा पूर्ण हुने तथा सन्मार्गगामी हुने आशीर्वाद दिनुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत केही चर्चाहरू गर्न गइरहेका छौँ। हामी यहाँ विभिन्न चर्चाहरू गर्ने गर्दछौँ, जुन चर्चाहरूले हाम्रो कर्तव्य पथलाई पहिचान गर्न मद्दत गरोस् र हामी कर्तव्य पथमा अविचलित भावमा निरन्तर अगाडि बढ्न सकौँ। यही प्रार्थना गर्दै आजको कार्यक्रमतर्फ हामी अगाडि बढौँ र आजको कार्यक्रमको चर्चाको विषय छ श्राद्धको भावना, अर्थात् श्राद्ध कर्म शास्त्रीय विधि हो, विधान हो, र त्यो नगरेमा त्यसले ठुलो हानि गर्छ। त्यसैले श्राद्ध गर्नै पर्दछ। आफ्नै पितृहरूको तृप्तिका लागि गरिने यो कर्म सबै सन्ततिहरूले जो अधिकारी हो जसले गर्नुपर्दछ, शास्त्रले जसले गर्नुपर्छ भनेको छ, परम्पराले जसलाई यो आज्ञा दिएको छ त्यसले गर्नै पर्दछ। र त्यो गर्दाखेरि कस्तो भावना हुन्छ, एउटा श्रद्धापूर्वक र पितृहरूप्रति सद्भाव राखेर श्राद्ध गर्ने व्यक्तिको हृदयमा मनमा कस्तो भावना हुन्छ त्यो शास्त्रले बताएको छ। त्यसैको आज यस कार्यक्रममा चर्चा गरौँ। श्रद्धालु हिन्दू परम्परामा श्राद्धकर्ता तर्पण एवं श्राद्धमा भावपूर्ण आर्द्र हृदयले भन्ने गर्छ, भनेको पग्लिएको हृदयले एकदमै आफ्नो पितृहरूलाई सम्झिएर उसले यस्तो भावले श्राद्ध कर्म गर्छ। तो हेरौँ। एमे कुले लुप्त पिण्डाः पुत्रदार विवर्जिताः तेषां दत्तक मक्षय्य मिदमस्तु तिलोदकम्। ए बान्धवा बान्धवाश्च एन्य जन्मनि बान्धवाः ते तृप्ति मखिला यान्तु मद्दत्ते नाम्बुना सदा। नरकेषु समस्तेषु यातनासु च ये स्थिताः तेषा माप्यायना एतद् दीयते सलिलं मया। अर्थात् जोसुकै असहाय जीव मेरो कुलको हुनुहोस्, जो मेरो यस जन्मको बन्धु बान्धव हुनुहोस्, या अन्य जन्मको, या जो कुनै पनि बन्धु बान्धवले रहित हुनुहोस्, या जो जुनसुकै लोकमा या नरक आदिमा यातनाग्रस्त हुनुहोस्, उहाँले मेरो यस श्राद्धको पिण्ड या तिलको तर्पणले पूर्ण दुःखमुक्त एवं पूर्ण तृप्त हुनुहोस् भन्ने भावले श्राद्धकर्ताले श्राद्ध गर्ने गर्दछ। यहाँ परोपकारको एउटा भाव लुकेको देखिन्छ। जो कुन जोसुकै असहाय जीव, जुनसुकै असहाय जीव, त्यसको कुनै सहायता गर्ने कोही हुँदैन र बडा दुःखमा रहेको अवस्थामा हुनसक्छ, हुन्छ नि भन्ने छैन, तर त्यो पनि एउटा सम्भावना रहन्छ र ज्यादातर सम्भावना त्यस्तै रहन्छ भनेर शास्त्रले भन्छ। जो मेरो यस जन्मको बन्धु बान्धव अथवा अन्य जन्मको बन्धु बान्धव हुनसक्छ, अनेकौँ जन्महरू हामीले मनुष्यले अथवा प्राणीले ग्रहण गर्ने गर्दछ, र ज अथवा मेरो बन्धु बान्धव नभए पनि जो कसैको कोही बन्धु बान्धव असहाय अवस्थामा हुनुहुन्छ र कसैले उसलाई गर्नुपर्ने मनुष्यले श्राद्ध कर्म गरेको छैन र श्राद्ध कर्म गरे पनि भक्ति र त्यसमा एउटा सद्भावको अथवा श्रद्धाको अभाव रहेको छ, त्यस्ता जीवहरू जुनसुकै अवस्थामा जुनसुकै लोकमा सुखपूर्वक या नरक आदिमा दुःखपूर्वक यातनाग्रस्त भएर रहेका छन्, ती सबैले यस श्राद्ध बाटमा दिएको पिण्ड र तर्पण गरिएको जलले तृप्त भएर दुःखबाट मुक्त हुनुहोस् र तृप्तिका साथ आफ्नो यात्रालाई सहज बनाएर अगाडि बढ्नुहोस् भन्ने एउटा परोपकारले पूरित यो भाव व्यक्त गर्दै श्राद्ध गर्ने गर्दछ भनेर श्राद्धमा जो भाव छ, अर्थात् श्राद्ध कर्म गर्दा जो श्राद्धकर्ता छ त्यसको हृदयमा यस्तो भाव हुनुपर्छ भनेर उल्लेख गरिएको यो शास्त्रीय वचन हामीले सुन्यौँ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा यो श्राद्धकर्ताको भावको विषयमा चर्चा गरिरहेका छौँ। कस्तो भाव बनाएर श्राद्ध गर्नु पर्दो रहेछ त्यो सिकाइरहेको छ शास्त्रले। शास्त्र अगाडि भन्छ, आब्रह्म स्तम्भ पर्यन्तम देवर्षि पितृमानवाः तृप्यन्तु पितरः सर्वे मातृ माता महादयः अतीत कुलकोटिनाम सप्तद्वीप निवासिनाम आब्रह्म भुवनान लोका दीदमस्तु तिलोदकम भनेर यो शास्त्रले आफूलाई अगाडि राखेको छ। शास्त्र भन्छ, आब्रह्म स्तम्भ पर्यन्त सबै देवता पितृ मनुष्य कीट पतङ्ग सात द्वीप निवासी ज्ञाता ज्ञात अर्थात् ज्ञात अथवा अज्ञात ब्रह्मलोकदेखि लिएर भूलोकसम्मका सबै प्राणी मेरो यस सद्भावपूर्ण श्राद्ध तर्पणले पूर्ण तृप्त अर्थात् आप्यायित एवं सुखी हुनुहोस् भनेर श्राद्धमा पिण्ड र जलको समर्पण गरिन्छ, तर्पण गरिन्छ भनेर शास्त्रले श्राद्धकर्ताको भावको एउटा अवस्थालाई देखाएको छ। यो ब्रह्मलोकदेखि लिएर भूलोकसम्म जति पनि प्राणीहरू रहेका छन्, ती प्राणीहरू जो जीवहरू रहेका छन् ती ज्ञात भएका हुन्, अज्ञात हुन्, सात द्वीप निवासी हुन्, ती देवतामा हुन्, पितृमा हुन्, मनुष्य हुन्, कीट पतङ्ग हुन् अथवा अरू जेमा हुन्, सबै जहाँ जहाँ जे जे छन् ती सबैले तृप्त हुने गरी यो पिण्ड र यो जल अर्पण गर्छु भनेर यस्तो एउटा विशिष्ट भावले भावित भएर श्राद्ध कर्म गर्नुपर्दछ भनेर यो शास्त्रले उल्लेख गरेको छ। हामी हाम्रो यो समाजको एउटा अवस्थालाई दृष्टिगत गरेर यदि यो कार्यक्रममा चर्चा गर्ने हो भने धेरै नै दुःखदायी अवस्था हामीले देख्ने गर्दछौँ। किनभने श्राद्धको विषयमा आधुनिक चिन्तनधाराको एउटा नाममा श्राद्धलाई एउटा तिरस्कार गर्ने, एउटा घृणापूर्ण अवस्थामा हेर्ने र पितृहरूले यहाँ दिएको कसरी खान सक्छन् र कसरी पाउँछन् भनेर जो एउटा सामान्य रूपमा हल्का रूपमा र अश्रद्धापूर्वक भावहरू व्यक्त गरिएका देखिन्छन्, वास्तवमा ती भयङ्कर नास्तिक भाव हुन् र त आफूलाई नै हानि गर्ने भाव हुन्, यो शास्त्रले त्यसै भन्ने गर्दछ। त्यस्ता भावहरू वास्तवमा कुसङ्ग हुन् र कुसङ्गमा यदि परियो भने आफू पनि त्यस्तै होइन्छ र आफू त्यस्तै भएपछि वास्तवमा समाप्तिको एउटा बिन्दुमा पुगिन्छ भनेर शास्त्रले भन्दछ। त्यसैले यदि कसैले श्राद्ध कर्म गर्नबाट आफूलाई वञ्चित गर्न खोज्छ भने ऊ आफूलाई आफूले नै मारिरहेको छ, आत्माहनको अवस्थामा गइरहेको छ र त्यसले ठुलै दुर्गतिको सामना गरेर कल्पौँ कल्पसम्म नरकको यातना भोग्नु पर्दछ भनेर शास्त्रले स्पष्टसँग उल्लेख गरेको छ। यदि समाजको आचरणलाई, समाजको एउटा रफ्तारलाई निहाल्ने हो भने कलियुगले आफ्नो रफ्तार पक्रिएको देखिन्छ। कलियुगमा मानिसहरूले धर्म कर्मलाई तिलाञ्जली दिएर आफ्नो मनको जो आज्ञा हुन्छ त्यसैलाई स्वीकार गर्दछन् र लामो समयसम्म आफूलाई दुःखको एउटा आहालमा डुबाउने गर्दछन्। जीव रूपमा मनुष्यको जो यात्रा छ त्यो निकै लामो छ, मनुष्यको रूपमा जो शरीर छ यो निकै छोटो छ, त्यसैले यो छोटो र लामो आफू लामो छ तर शरीर छोटो छ, गर्छ शरीरको लागि भोग्छ आफूले, यो निकै गम्भीर विषय छ र शास्त्रले यतातर्फ स्पष्ट्याउन र हामीलाई सिकाउन निकै मेहनत गरेको छ तर हाम्रो दृष्टि त्यतातर्फ टिकिरहेको देखिँदैन। समाजको गति र शास्त्रको बाणी एकदमै विपरीत जस्तो देखिन्छ भनेर देख्नेहरूले भनेका कुरा यहाँ राखियो। आदरणीय श्रोता, हामी बिह बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत श्राद्धकर्ताले कस्तो भावमा श्रद्धापूर्वक श्राद्ध कर्म गर्दो रहेछ त्यसलाई हामी हेरिरहेका छौँ। सनातन धर्मसँग सम्बन्धित मनुष्यको प्रबल इच्छा मेरो सन्तानले मलाई तर्पण र पिण्डदान दिएर तृप्त पारोस् भन्ने हुन्छ। यसैलाई हेरेर महाभारतको युद्धको प्रारम्भमा अर्जुनले युद्ध गर्दिन भनेर भनेका थिए।
अर्जुन भन्छन्, शङ्करो नरकायैव कुलघ्नानं कुलस्य च पतन्ति पितरो हेसा लुप्त पिण्डोदक क्रियाः, अर्थात् वर्णशङ्कर हुनाले कुल घाती समग्र कुललाई निश्चय नै नरकमा लैजान्छ र वर्णशङ्कर भनेको यदि पुरुषहरू मारिए र स्त्रीहरू विधवाका रूपमा ठुलो सङ्ख्यामा रहे भने तिनीहरूले पर पर पुरुषसँग आफ्नो सम्पर्क गर्नेछन् र वर्णशङ्कर भनेको अहिलेको जो क्रस भन्ने एउटा क्रस व्यवस्थामा सन्तान उत्पादन गराउने जो व्यवस्था छ जाति फरक जातिको त्यसलाई वर्णशङ्कर भनेर शास्त्रले उल्लेख गरेको छ र यदि त्यस्तो भयो भने त्यसले पिण्डदान दिन सक्दैन र त्यसले दिएको पिण्डदान पितृहरूले प्राप्त गर्न सक्दैनन्, शास्त्रले त्यसलाई अनुमति दिएको छैन र त्यस्ता पिण्डदान र तर्पण आदि क्रियाहरू लुप्त भएपछि उनीहरूका पितृहरू अधपतन हुन्छन् भनेर भनिएको छ। यदि राम्रै अवस्थामा रहेका पितृहरू रहेछन् भने पनि उनीहरूको दुर्गति हुने गर्दछ भनेर अर्जुनले महाभारतको युद्ध लड्दिन भनेर भगवान्सँग प्रार्थना गरेका थिए, तर भगवान्ले यो युद्ध तेरो होइन, यो युद्ध मेरो हो र यी मरिरहेका छन्, मरिसकेका छन्, यी मरेकालाई तैँले के मार्छस्, त केवल मेरो इसारामा मेरो स्मरणमा धनुष चला मात्रै, तैँले मार्ने होइन, तसँग मार्ने कुनै सामर्थ्य पनि छैन भनेर विश्वरूपको दर्शन गराएर भगवान्ले अर्जुनलाई स्पष्ट रूपमा अगाडि सार्नुभएको र भगवान्को लागि गरिएको कर्म भएको हुनाले अर्जुनलाई त्यसबाट कुनै पाप लागेन र त्यसबाट उनीहरूको कुनै क्षति पनि भएन, युद्ध पनि नजित्ने युद्ध पनि जितेको एउटा अनुभव भयो भनेर उल्लेख गरिएको छ। त्यसैले यो श्राद्ध कर्मलाई एउटा गम्भीर शास्त्रीय विषय मानेर हामीले आफ्नो कर्तव्यमा धार्मिक कर्तव्य अन्तर्गत यसको श्रद्धा र विधिपूर्वक जो कर्म छ त्यो कर्म गरेर हामीले आफूलाई अब्बल पार्नु पर्दछ, किनभने आफ्ना सन्ततिहरूले हामीले पनि हामी छोरा खोजिरहेका छौँ, छोरी खोजिरहेका छौँ, सन्तान खोजिरहेका छौँ, सन्तान नहुनेहरूको पनि ठुलो सङ्ख्या छ आदरणीय श्रोता, त्यसैले तिनीहरूको हृदयको जो भाव छ त्यो वास्तवमा आफ्नो सन्तान बिना यो धरती छोड्नु पर्दाको पीडा ठुलै छ र त्यसले हामीलाई पिण्ड दिँदैन, पिण्ड हामीले खान पाइँदैन, भोलि हाम्रो तर्पण हुँदैन र श्राद्ध कर्म नभएपछि हामी पतनमा जान्छौँ भन्ने चिन्ता भयो र शोकले नै सन्तानहरूको खोजी निकै मेहनतपूर्वक हुने गर्दछ र भएपछिका सन्तानहरूको वृद्धिमा पनि निकै तनाव र दुःख कष्ट बेहोरेर एउटा मनुष्यले आफ्नो जीवनलाई अगाडि बढाइरहेको हुन्छ। बल यो एउटा भगवत व्यवस्था हो, तर पनि मनुष्यले आफूलाई त्यस्तोमा जोडेको हुनाले यो श्राद्ध कर्मबाट पन्चिने कुनै पनि उपाय देखिँदैन भनेर शास्त्र तथा जानकारहरूले भनेका छन्। यसका साथसाथै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस बडी दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। नमस्कार।

0: BFBS गोरखा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

FBS gorkar video sunir un sagad gram namaste ki gwaram bai ko sa shrota tabe sampradale phiri pani swagat garna chahanchu ma sene ko tarfa bata mero pani haina ra yo desh mero pani haina ra praga sabot ko awaz mare ko yo rashtra bhavana bari purna geet ko sath ma tabe sampradale dheri dheri swagat cha aaja ko is karyakram ma समयले सात बजेको लागि हामीसँग बाँकी रहेको छ बाह्र मिनट र आज फ्राइडे 21st of August 2026 शुक्रबारको दिन र यसैको साथमा कार्यक्रम नमस्ते युके तपाईँले हरेक सोमबारदेखि शुक्रबारसम्म सुन्न सक्नुहुन्छ युके टाइम रहेको छ 6:30 to 9:30 र आजको दिनमा चाहिँ कुनै इन्टरभ्यू फिचर्सहरू छैन अपकमिङ इभेन्ट्सहरूको बारेमा म तपाईँलाई प्रशस्त मात्रामा जानकारीहरू अवश्य पनि राख्दै गर्नेछु मिठा मिठा गीत सङ्गीतहरूको साथमा पनि मनोरञ्जन जन गराउँदै गर्नेछु बाँकी रहनुहोस् तपाईँले 105.4 MHz ट्युनिङ गरेर फोक्सुनवासीहरूले सुन्न सक्नुहुन्छ तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ साथै स्मार्ट स्पिकर मार्फत पनि हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ र भने कार्यक्रममा हामी अगाडि बढ्नेछौँ अहिलेलाई भने शरण गुरुङ र उषा गुरुङको आवाजमा जुनी चाला

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
3: Congress ma bhanne pavitrale party bhitrako vivad samadhan ka lagi party mukhyalay sanepa ma bartha ko prastav garnu bhayeko cha. असन्तुष्ट पक्षले 15 महाधिवेशन रोक्न सर्वोच्च अदालतमा मुद्दा हाल्ने भनिएका बेला सार्वजनिक अपिल जारी गर्दै पौडेलले घरभित्रका विवाद सडक वा अदालतमा पुर्याउने समय होइन भन्नुभएको छ। राजनीतिक मुद्दाको समाधान राजनीतिक संवादबाट मात्र सम्भव हुने भन्दै उहाँले महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गर्न भन्नुभएको छ। अहिलेको सरकारलाई खबरदारी पुगेन भने देशलाई फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजाने भन्दै उहाँले एकता र सक्रियताका लागि आह्वान गर्नुभएको छ। आय आर्जन गर्न सक्ने शिक्षाको विकास गर्न नसकेमा जुनसुकै सरकार आए पनि देशको समस्या समाधान नहुने चेतावनी दिइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले गरेको कर्णाली संवाद कार्यक्रममा शिक्षाविद डाक्टर विद्यानाथ गौरेलाले देशमा आय नभएकै कारण जुनसुकै सरकार आउँदा पनि रेन्ट लिनु परेको सम्झाउनु भएको छ।
4: पैसा देशमा बचत छैन भने हामी सबैले थाहा पायौँ। यो पहिलेको सरकारले 28 अरब रुपियाँ ऋण लियो, त्यसैले गर्दा बर्बाद गर्यो भनेर चाहिँ राष्ट्रपतिका नेता चिच्याइरहनु कराएको। उहाँहरू नेता भएको यहाँ 3 महिना 4 महिना बितासेन, 5 खरब रुपियाँ ऋण लिएको। त्यसपछि अब खोल्लै भन्नु जाने यो रमाइलो नेताहरूले भने यही रमाइलोमा त बाँचिरहने हो कि गर्ने हो, के गर्ने हो? त्यसले हाम्रो केटाकेटीलाई कसरी जमाउने, पैसा जमाउने तरिका के गरियो भने बचत गर्ने के गरियो, त्यो कुरा कसरी सिकाउने?
3: सरकारले ल्याउन लागेको नयाँ कानुनमा शिक्षण पेसालाई तटस्थ भएर हेर्नुपर्नेमा सत्तारूढ दलको स्वार्थ अनुसार काम भइरहेको उहाँको भनाइ छ।
4: अब शिक्षकको ट्रेड युनियन दलको भयो भने राष्ट्रपतिले भनिरहेछ, तर राष्ट्रपतिलाई पनि आफ्नो दलको मान्छे भयो भने मक्खा पल्दो रहेछ, कसो अचम्म भयो क्या? अर्का दल चाहिँ मुर्दाबाद, आफ्नो दल चाहिँ जिन्दाबाद भयो, बर्बाद भयो। अब गर्ने के हो भनेर भन्ने प्रश्न चाहिँ एकदम टड्काएर ल्याइदिनु भएको छ। त्यसो हुँदाखेरि शिक्षकको ट्रेड युनियन भनेको त्यो प्रोफेसनल अर्गनाइजेसन हो कि लेबर अर्गनाइजेसन हो कि के हो, वा फार्मर्स अर्गनाइजेसन हो के हो भन्ने बारेमा क्लियर भनिदिनु पर्यो। अब
3: उच्च अदालत विराटनगरले बदर गरेको विज्ञापनलाई आधार बनाएर कोशी प्रदेश लोकसेवाले लोकसेवा आयोगले स्वास्थ्य सेवाका दुई कर्मचारीलाई पढुवाका लागि सिफारिस गरेको छ। आयोगले गत साउन 24 गते 6 तहका कन्हैया शाह र कुलबहादुर पौडेललाई 7 तहमा पढुवाका लागि सिफारिस गरेको हो। उनीहरूको पढुवा सिफारिस भएको विज्ञापनलाई लिएर उच्च अदालतमा मुद्दा परेको थियो। अदालतले ती विज्ञापन बदर गर्न गर्दै प्रदेश निजामती सेवा ऐनअनुसार पद सङ्ख्या समाजन गरेर बढुवाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ। तर आयोगले अदालतको आदेशको व्याख्यामा भ्रम भएको दावी गरेको छ। आयोगका अध्यक्ष महेन्द्र प्रसाद कुराङ्गाका अनुसार अदालतको फैसला प्रशासन र इन्जिनियरिङ सेवासँग सम्बन्धित छ। स्वास्थ्य सेवाको बढुवा भने मुख्य न्यायाधिवक्ताको कानुनी राय लिएर अघि बढाइएको उहाँको भनाइ छ। एक वर्षको अवधिमा म्याग्दीमा 73 करोडको आलु र सुन्तला बिक्री भएको छ।
5: कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 40 करोडको आलु र 33.86 करोड मूल्य बराबरको सुन्तला बिक्री भएको छ। 4,515 मेट्रिक टन सुन्तला र 33,120 मेट्रिक टन आलु व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव वास्तुलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार 430 हेक्टर क्षेत्रफलमा सुन्तला र 1,840 हेक्टरमा आलु खेती भएको थियो। सुन्तला प्रति हेक्टर 10 र आलु प्रति हेक्टर 18 मेट्रिक टनका दरले उत्पादन भएको उहाँले जानकारी दिनुभएको छ। सुन्तलाको सरदर मूल्य प्रति किलोग्राम 75 र आलुको 30 का दरले बिक्री भएको हो। अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादन समान भए पनि वैशाख र जेठ महिनाको असिनाका कारण भएको क्षतिले 20 करोड मूल्य बराबरको आलु उत्पादन घटेको अधिकृत पास्तोलाले जानकारी दिनुभएको छ। म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा पुग्ने गर्छ।
3: युक्रेनको केभमा रुसले गरेको पछिल्लो आक्रमणलाई नगरका मेयरले नरसंहारको नाम दिएका छन्। पछिल्लो आक्रमणमा कम्तीमा 17 जनाको ज्यान जाँदा कैयौँ घाइते भएका छन्। मेयर पिताली क्लेसकोका अनुसार रुसले ऊर्जा र पानीका पूर्वाधारमा जानी जानी आक्रमण गरेको छ। पूर्व बक्सिङ च्याम्पियन समेत रहेका मेयर क्लेसकोले आक्रमणपछिको भग्नावशेष हेर्न पुग्नु भएको छ।
6: I have explanation the ways or reason to destroy critical infrastructure, especially in last winter. Let people freezing, living without heating, electricity, water. It's just one goal. Break resistance of Ukrainians and bring to depressive mode and the dream of Putin. We have to give up.
3: र इरानको सत्ता पलटका लागि सो मुलुकको अर्थतन्त्रलाई घेराबन्दी गर्ने अभियानमा सहभागी हुन अमेरिकाले साझेदार मुलुकहरूलाई आह्वान गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

पीएफबी स्कोरका रेडियो कार्यक्रममा हामी छौँ श्रोता यो समय नमस्ते युकेको दोस्रो घण्टामा प्रवेश गरेका छौँ. समय 7:13 गएको छ. अ भेरी गुड मर्निङ, नमस्कार. म सिरेको तर्फबाट काश्मीरे पछ्यौरी यो मिठो गीत रहेको थियो, इन्जोय गरिसक्नु भएको छ र कार्यक्रमकै दोस्रो घन्टामा नि छौँ. आजको हामी यो हप्ताको प्रश्नको अवश्य पनि उत्तरहरू तपाईँले पठाइरहनु भएको छ. वान अफ द लक्की विनर पनि अनाउन्स हुनेछ कार्यक्रमको थर्ड आवरमा र अहिलेको यही समय हामीलाई विभिन्न ठाउँहरूबाट पनि लिसनर्सहरूले सुनेर साथ दिइरहनु भएको छ. तारा प्रसाद चिमजुङ दाजुले पनि सेवाहरू ह्याप्पी फ्राइडे शुभ बिहानी शुभ दिन बहिनी हजुर फ्रम ननिटन भन्नुभएको छ. र यसै गरी अहिलेको यही समयमा हामीलाई आन्सर्सहरू पनि आइरहेको विभिन्न ठाउँबाट. यहाँ विष्णु गुरुङ दाजुले पनि गुड मर्निङ सुन्या बहिनी नमस्ते युके सुनिरहेको छु हजुर तपाईँको धेरै धेरै धन्यवाद छ भन्नुभएको छ विष्णु गुरुङ फ्रम ब्लान्डफेड युके भन्नुभएको छ. र अवश्य पनि अहिलेको यस समयमा निता कोइराय वा आन्टीले पनि गुड मर्निङ हजुर ह्याप्पी गुड डे ह्याप्पी फ्राइडे भन्नुभएको छ. र अवश्य पनि अहिलेको यस समयमा रहनुभएको क्रममा चाहिँ हामीलाई आन्सर्सहरू पनि आइरहेको छ. म वान अफ द लक्की विनरको आन्सर पनि पठाउने जसरी वान अफ द लक्की विनरको पनि अनाउन्स गर्ने नै छु. जुम्बहादुर गुरुङ या बाबाले पनि हामीलाई अहिले ह्याप्पी फ्राइडे भनेर पठाउनु भएको छ. र कार्यक्रममा अब पनि आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ. अहिलेको यी समयमा तपाईँको माझ यो अवश्य पनि म कार्यक्रममा यो जानकारी राख्ने नै छु. र यो हप्ताको प्रश्न प्रिन्ट रिज यो प्रश्न ब्रेकफास्टको लागि नमस्ते युकेमा रहेको छ. जति तान्यो उति सानो के हो, यसको सही जवाब पठाउनु होला 8:30 मात्रै चाहिँ आज यो आन्सर्सहरू चाहिँ म एक्सेप्ट गर्नेछु. र बिहाइन्ड द पिक्चर अलिकति रेडी गर्नुपर्ने हुन्छ हाम्रो वान अफ द लक्की विनरको हुनुहुनेछ आजको लागि. र अहिलेलाई पनि मेछु दिमा फसायो नि मिठो बोलेर.

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

BFB's Gorkha Radio सुन्दै हुनुहुन्छ. कार्यक्रमले हामी छौँ श्रोता नमस्ते युकेमा र यसै गरी आउनुहोस् वेदरको बारेमा पनि केही चर्चा गरिहालौँ. अहिले फोक्स्टोनमा भने टेम्परेचर 15 डिग्री सेल्सियस छ. मोस्टली क्लाउडी वेदर. ह्युमिडिटी 86% र विन्ड 18 किलोमिटर पर आवर रहेको छ. र यसै गरी अहिलेको यस समय लन्डनको सन्दर्भमा पनि हामी चर्चा गरिहालौँ. लन्डनमा भने अहिलेको यस समय टेम्परेचर रहेको छ 14 डिग्री सेल्सियस. सनी वेदर रहेको छ. ह्युमिडिटी 84%. कार्यक्रममा अब भने आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ. हामीलाई यहाँ आन्सर्सहरू पनि आइरहेको छ श्रोताहरूबाट. र यो समयमा चाहिँ केपी यामहो यङ चार मामाले पनि गुड मर्निङ सुने भान्सी बर पिपल छाया जमानामा उहाँले बिएमएसमा निकै बजिरहने पुरानो लोकप्रिय गीत सुन्न पाइयो. हङकङतिरको याद दिलायो. आज उहाँलाई चाहिँ भूतपूर्व बिएमएस सञ्चालक सुभाष प्रधान दाईले गाउनुभएको एउटा गीत उहाँले माग्नुभएको छ. र अवश्य पनि अहिले समयअनुसार म प्रयास गर्ने नै छु. आज हाम्रो यो मर्निङ ब्रेकफास्ट सोमा चाहिँ अलिकति बहाइन्ड तपाईँलाई धेरै नै आन्सर्सहरूको चाहिँ यहाँ बहार आएको छ. सो अवश्य पनि यो ब्रेन ट्रिजको आन्सर प्रिपरेसनको क्रममा पनि रहेको छु. र अवश्य पनि यो समयमा हामी कार्यक्रममा फेरि पनि अगाडि बढ्ने नै छौँ. अहिलेको लागि भने अर्को यो मिठो गीत पनि तपाईँको माझमा राखिहालौँ. शान्ति श्री परियारको आवाजमा न्याउली भनेमा

0: यो BFBS गोरखा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।
2: BFBS गोर्खा रेडियो।

BFB's go car reading to Nan and Sada, Gaddy Crum Namasi, Gemma Tones for the Samira, Hamila Ansataru, Nikinere go side against Samima, so be patient, pretty much a Hansu. Basically, Aza, you our Sarmati, yet just a Hamila, ya, Masses Penaikosa, Tupun, ya, Mama Dipini, Hamla Patana Baikosa, good morning, Namaskar, Sinia Banji, Ra, Idiki Samimasi, Sadabse, Bianco look pre Gaddy Crum, Ra, you beautiful prostitute Sunira, Anandi. सुबन बासा साथी रिजल्ट को प्रतीक्षा में अपनी राय को सुबह ने बासा अवश्य बनी रा हज़र लगाए संपूर्ण आलाई happy Friday a happy wonderful weekend धन्यवाद टुलपुन from Peterborough बने बाइक सा इसे करेंगे हमेंलाई बीजा मलांटी ले बनी बने बासा सुबह बिहानी बांझी बने बासा सुबह बिहानी एंटी रा लिरिडी सुनी रा हज़र लाइक साथी थी सु बांझी आसा वाको ठुलो नाती संसार गुरुंगु जी सुबह जन्मदिन भएको ले गर्दा चाहिँ उहाँले सम्पूर्ण परिवार तर्फबाट नातिको सुस्वास्थ्य दीर्घायु सुख शान्ति र उत्तराधिकार यो प्रगतिको चाहिँ उहाँले कामना गर्नुभएको छ रोजाइमा चाहिँ मेरै उहाँले जन्मदिनको गीत सुनाइदिन अनुरोध गर्नुभएको छ धन्यवाद बिचाए मलाई परिवार स्विन्डन भन्नुभएको छ र अवश्य पनि आन्टीको लागि भनेर म यो गीत राख्ने छु अहिले अन्जु पन्तको आवाजमा छ यो ह्याप्पी बर्थडे सङ र अवश्य पनि उहाँको नातिलाई पनि यो समयमा चाहिँ अ भेरी ह्याप्पी बर्थडे बिएफबिएस गोर्खाको तर्फबाट पनि र स्टे ट्युन हामी कार्यक्रमको सेकेन्ड थर्ड यानि कि फाइनल आवरमा केही क्षणमा भेट्ने नै छौँ

0: संसदीय सुनवाई समितिका सबै सूचना सार्वजनिक गर्न जरुरी नरहेको तर्क सत्तारूढ रासोपा सांसदले गरेका छन्। सुनवाई समितिको बैठकमा रासोपाका कविन्द्र बोर्लाकोटीले समितिले सबै सूचना दिँदा जटिलता आउन सक्ने बताउनु भएको छ।
1: All the decision should be नागरिक focused होइन, त्यो कारणले त्यस्ता छलफलहरू हामी सबै नै चाहिँ सार्वजनिकहरू गर्नुपर्छ। तर अब यो संसदीय सुनवाईको चाहिँ हामीले छलफल गर्ने निर्णय गर्ने चिजहरू चाहिँ हामीले जति चाहिँ मिडियाहरूलाई इन गराउँछौँ त्यो बाहेकको चाहिँ हामीले सार्वजनिक गर्दाखेरि अलिक ध्यान दिएरै गर्नुपर्छ।
0: तर विपक्षी दल नेकपाका वर्षमान पुनले सूचना सार्वजनिक गर्नु नै राम्रो हुने बताउनु भएको छ।
2: प्रक्रिया बताउने हो भने बताउँदा हुन्छ सूचना अधिकारले, त्यसपछि पनि चित्त नबुझ्यो त उहाँले फेरि हामीले सिकाउने कुरा पनि होइन, चित्त बुझ्यो बुझेन नबुझ्यो के गर्ने भन्दा फेरि कानुन व्यवस्था भएको हुनाले यस्ता अन्डरस्टुड विषयहरू सायद समितिको विषय बन्नु पनि हुँदैन, समितिले फेरि त्यस्ता विषयहरू इन्टरटेन गरिराख्नु पनि पर्दैन जस्तो लाग्छ। र सूचना अधिकारीले नै कानुनी व्यवस्था अनुसार नै दिनु उपयुक्त हुन्छ जस्तो लाग्छ है मलाई त।
0: नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको घरबाट गैराती प्रहरीले नियन्त्रणमा लिएका मोबाइल र ल्यापटप फोरेन्सिक जाँचका लागि पठाइएको छ। गैराते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी भक्तपुरको टोलीले प्रसाईको घर खानतलासी गरेर 6 मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर डिभाइस लिएको हो। ती सामान प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको हो। अनुसन्धानका लागि विद्युतीय सामग्री नियन्त्रणमा लिएको बताए पनि प्रहरीले प्रसाईमाथिको कसुर भने खुलाएको छैन। गोर्खा चुम्भ्यालीका किसानलाई 11 महिनामा पाकेको गहुँ भित्राउने चट्टारो परेको छ।
3: तिब्बतको सिमानामा पर्ने चुम्नब्री गाउँपालिका 7 किसान गहुँ काट्नेदेखि चुट्ने, केलाउने र थन्क्याउने काममा व्यस्त भएका हुन्। यो ठाउँमा बाली भित्राउनु अघि गाउँका लामाबाट साइज जुराउने परम्परा समेत छ। चुम्भ्यालीमा गएको असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्राउने समय भएको हो। यहाँ साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको छ। चुम्भ्यालीका सबै गाउँमा एकैपटक बाली नकाटेर आलो पालो गर्ने चलन छ। चुम्भ्यालीका छिकम, जोङ, नाक्यु, लेरु, लामा गाउँ, बुर्जी, लार, पाल्दुन, छुले र निलेका गाउँले आलो पालो गरेर बाली थन्क्याउने चलन छ। 4 हिँडेर पुग्ने गाउँमा समेत पालो दिन पुग्ने परम्परा छ। अबको 1 चुम्भ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याउने गरिन्छ। चिनको सिचाङ सिमाना नजिकै पर्ने 3,500 मिटर उचाइसम्मको चुम्नब्री 7 चेकम्पारमा गहुँ पाक्न 11 लाग्ने गरेको छ। गहुँ भित्र्याएको केही दिनमा तोरी र फापरको काम सुरु हुने चुम्नब्री 7 वडाध्यक्ष टासी दोर्जे लामाले जानकारी दिनुभएको छ।
0: देशका केही भागमा आज भारी वर्षाको चेतावनी जारी गरिएको छ। आजको बुलेटिनमा मौसमविद विभूति पोखरेलले भारी वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सतर्क हुन भन्नुभएको हो।
4: आज पनि अब यो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाल पहाड तराई र तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकोले यी क्षेत्रहरूमा हुनसक्ने गेगरान, बाहा, पहिरो तथा भूक्षय, बाढी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बस्न तथा यसबाट ती क्षेत्रहरूमा हुनसक्ने दैनिक जनजीवन जसरी प्रभावित हुन सक्ने कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेकोले पछिल्लो
0: उहाँका अनुसार अहिले पनि देशका विभिन्न भागमा मौसमी वायुको प्रभाव छ। गएको एक दिनमा मध्य प्रदेश बाहेकका प्रदेशमा मध्यमसम्मको वर्षा भएको छ। 24 सिन्धुपाल्चोकको मेलम्चीमा 107 मिलिमिटर पानी परेको छ। बागमती प्रदेशका 7 मुख्यमन्त्री किरण थापाले सरकारको स्थायित्वका लागि राप्रपाको विवाद मिलाउन सहयोग गर्ने हुनुभएको छ। पदबहाली गरेपछि मुख्यमन्त्री थापाले संसदीय दलका नेता नै कारवाहीमा परे पनि पार्टीको विवाद समाधानमा सहयोग गर्ने बताउनु भएको हो।
5: राष्ट्रिय प्रजातन्त्र पार्टीको 12 मान्यज्यूहरू बसेर संसदीय दलको लेटर प्याडमै उहाँहरूको चाहिँ बैठकको निर्णय गरेरै अहिलेको सरकारमा सहभागी हुने, सरकारलाई समर्थन पनि गर्ने र सरकारमा सहभागी भएर बागमती प्रदेश सरकार सञ्चालनको लागि सहयोग गर्ने भनेर उहाँले हामीलाई सहयोग गर्नुभएको छ।
0: मुख्यमन्त्री थापा नेकपा र राप्रपाको सहयोगमा नियुक्त हुनुभएको छ। नेपाली बजारमा प्रति तोला सुनको मूल्य 3,16,700 रुपियाँ पुगेको छ। सुन चाँदी व्यवसाय महासङ्घले आज सुनको मूल्य प्रति तोला 3,300 रुपियाँ बढेको जनाएको छ। यस्तै चाँदीको मूल्य प्रति तोला 130 रुपियाँले बढेर 4,855 रुपियाँ पुगेको छ। र नेपाल ए पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अस्ट्रेलियाको टप 10 T20 सिरिजमा पहिलो खेल खेल्दैछ। खबर यति नै, नमस्कार।
6: BFBS गोर्खा रेडियो हो।

BFB scorecard ready to near and so Gary Cromwell hami namaste UK ko tesro yani ki final ghanta ma ni purpose gareka chhau aile 8 baje 11 minute gareko chha balidan thiyo sujan tapakai ko awaz ma ramesh pani karyakram ma mira mira ke sangi bibhinna jankari rani chha aaja hami final hour ma pani one of the lucky winner pani announce garne chhu jasari yo hafta ko yo breakfast brain teaser ko awashya pani winner ma announce garne le chhu stay tuned bhanna chahanchu karyakram ma अहिलेको लागि हामी अगाडि बढिहालौँ फेरि पनि अर्को यो मिठो गीतको साथमा श्रोता तपाईँको माझमा राख्ने नै छु रहेको छ यो मिठो गीत पनि तिम्रो मुस्कान एकदेव लिम्बू रहेछ गरी समय श्रेष्ठको आवाजमा

BFB scorecard radio sin den und das für da ile hami kari krom you some to namaste you kema ra aza your breakfast brain teaser kam answers are banade ko sa ko tiru ta ba rele nya hami lai so no bani bai ko sa answers are ko krama mo announce garne ni so 8 baje 50 minute zyada kheri lucky winner ra ta pe correct answer pani te samay ma jan saknu huncha aba bani 8:30 baje se yo answer pataune avashya pani kramla se mo stop garne because I'm like tamai dering answers are ko sakati haru prize so ko simile ko sa ni yo pali answers are surprisingly ra feri pani yo tapai ko lagi arko mauka raeko cha answer pataunu hola ra jati tanyo uti sano ke ho यसको सही जवाब पठाउनुहोस् र लक्की विनर के छ अनाउन्स हुने नै छ श्रोता र अहिलेको लागि फेरि पनि हामी अगाडि बढिहालौँ अर्को एउटा मिठो गीतको साथमा अहिलेको लागि पनि रहेको छ यो मिठो गीत पनि इन्जोय गर्न सक्नुहुनेछ तपाईँले पूर्ण राईको आवाजमा रहेको छ स्पर्श सङ्गीत

0: घर घर रेडियो बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
1: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ डट युके।

पीएफबी गोर्खा रेडियो सुनेर हुन्छ श्रोता र कार्यक्रम मैले यो समय हामी प्रवेश गरेका छौँ यो अहिले नमस्ते युकेमा र अवश्य पनि अब भने अनाउन्स गर्ने क्रम आइसकेको छ वान अफ द लक्की विनर आजको ब्रेन टिजरको को हुन सफल हुनुभएको छ पक्कै पनि सुन्दै गर्नुहोस् पीएफबिएस गोर्खा रेडियो र यसै गरी अहिलेको यस समयमा चाहिँ हामीलाई आन्सर्सहरू चाहिँ निकै आएको थियो होइन र अवश्य पनि विनर त एकजना मात्र हुनुहुनेछ तर फर्स्टमा म भन्न चाहन्छु हामीहरूसँग अवश्य पनि अर्को पारी मौका पनि हुनेछ तपाईँ जित्नको लागि र आउनुहोस् लागौँ आजको विनर अनाउन्स गर्ने क्रमतर्फ र प्रश्न चाहिँ यस प्रकार रहेको थियो आजको दिनमा चाहिँ जति तान्यो उति सानो के हो र तपाईँहरूको आन्सर रङ भएको क्रममा मैले तपाईँहरूलाई जानकारी गराएको थिएँ राइट आन्सरको लागि र सही आन्सर चाहिँ चुरोट यानि कि सिगरेट रहेको थियो जो जतिले पठाउनु भएको छ तपाईँहरूलाई अल द बेस्ट भन्न चाहन्छु र फ्यु हामीलाई यहाँ आएको छ आन्सर्सहरू र अब यसैमा चाहिँ अब भने पालाइसकेको छ लक्की विनर हामी चुज गर्ने क्रम र दिस इज गन बी एनोनिमस हेर्नेछौँ ड्रम रोल बिफोर द्याट त अवश्य पनि हेरौँ हाम्रो आजको विनर हुन सफल को हुनुभएको छ भन्दै गर्दाखेरि उहाँ हुनुहुन्छ धनवीर पुन धनवीर पुन उहाँले सुनिदिनुहुन्छ भने उहाँलाई ह्युज कङ्ग्रेचुलेसन भन्न चाहन्छु आजको लक्की विनर हुन सफल हुनुभएको छ धनवीर पुन यदि तपाईँले सुनिरहनु भएको छ भने अवश्य पनि तपाईँलाई अल द अवश्य पनि यो समयमा चाहिँ कङ्ग्रेचुलेसन पनि भन्न चाहन्छु जो जतिले जित्न सक्नुभएको छैन नेक्स्ट टाइम अलवेज रहेको छ यस अनुसार तपाईँलाई जानकारी राखिहालेँ र अब पनि कार्यक्रमबाट बिदा लिने समय आएको छ श्रोता जाँदा जाँदै यो मिठो गीत माया फेरि सीमा राईको आवाजमा इन्जोय गर्नुहोस् र मसँग पनि बिदा लिनेछु भरिकेसनमा काठमाडौँको सौगात सुन्न सक्नुहुनेछ Have a wonderful day and weekend Monday. Mosonia Bini. I'll be signing off for now. Namaste. Bye-bye.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 6 जनाको मृत्यु हुँदा 111 जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशमा 2 जनाको समेत उनीहरूको मृत्यु भएको जनाएको छ। सबभन्दा बढी 29 जना लुम्बिनी प्रदेशका दुर्घटनामा घाइते भएका छन्। मधेसमा 24 जना घाइते हुँदा कोशीमा 17 जना घाइते भएका छन्। काङ्ग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको विवाद समाधानका लागि पार्टी मुख्यालय सानेपामा वार्ताको प्रस्ताव गर्नुभएको छ। असन्तुष्ट पक्षले 15 महाधिवेशन रोक्न सर्वोच्च अदालतमा मुद्दा हाल्ने भनिएका बेला सार्वजनिक अपील जारी गर्दै पौडेलले घरभित्रका विवाद सडक वा अदालतमा पुर्याउने समय होइन भन्नुभएको छ। राजनैतिक मुद्दाको समाधान राजनैतिक संवादबाट मात्र सम्भव हुने भन्दै उहाँले महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गर्न भन्नुभएको छ। अहिलेको सरकारलाई खबरदारी पुगेन भने देशलाई नै फर्कन नसक्ने अनि सहयोगको दिशामा लैजाने भन्दै उहाँले एकता र सक्रियताका लागि उहाँले आह्वान गर्नुभएको छ। आय आर्जन गर्न सक्ने शिक्षाको विकास गर्न नसकेमा जुनसुकै सरकार आए पनि देशको समस्या समाधान नहुने चेतावनी दिइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले गरेको कर्णाली संवाद कार्यक्रममा शिक्षाविद डाक्टर विद्यानाथ गौरेलाले देशमा आय नभएकै कारण जुनसुकै सरकार आउँदा पनि ऋण लिनु परेको सम्झाउनु भएको छ।
4: पैसा देशमा बचत छैन भने हामी सबैले थाहा पायौँ। यो पहिलेको सरकारले 28 अरब रुपियाँ ऋण लियो, त्यसैले गर्दा बर्बाद गर्यो भनेर चाहिँ राष्ट्रपतिका नेता चिच्चेन कराएको। उहाँहरू नेता भएको 3 महिना 4 महिना बितेछैन, 5 खरब रुपियाँ ऋण लिएको। त्यसपछि अब खोल्लै भन्नु जाने यो रमाइलो नेताहरूले भने यही रमाइलोमा त बाँचिरहने हो कि गर्ने हो के गर्ने हो? त्यसले हाम्रो केटाकेटीलाई कसरी जमाउने, पैसा जमाउने तरिका के गरियो भने बचत गर्ने के गरियो, त्यो कुरा कसरी सिकाउने?
3: सरकारले ल्याउन लागेको नयाँ कानुनमा शिक्षण पेसालाई तटस्थ भएर हेर्नुपर्नेमा सत्तारूढ दलको स्वार्थ अनुसार काम भइरहेको उहाँको भनाइ छ।
4: अब शिक्षकको ट्रेड युनियन दलको भयो भने राष्ट्रपतिले भनिरहेछ, तर राष्ट्रपतिलाई पनि आफ्नो दलको मान्छे भयो भने मक्ख पल्दो रहेछ, कसो पल्चकमा भयो क्या? अर्का दल चाहिँ मुर्दाबाद, आफ्नो दल चाहिँ जिन्दाबाद भयो, बर्बाद भयो। अब गर्ने के हो भन्ने प्रश्न चाहिँ एकदमै टड्काएर ल्याइदिनु भएको छ। त्यसो हुँदाखेरि शिक्षकको ट्रेड युनियन भनेको त्यो प्रोफेसनल अर्गनाइजेसन हो कि लेबर अर्गनाइजेसन हो कि के हो वा फार्मर्स अर्गनाइजेसन हो के हो भन्ने बारेमा क्लियर भनिदिनु पर्यो। अब
3: बाराको जितपुर सिमरा एकमा 3 वर्षीय गरिमा चौधरीको हत्या विरोधमा काठमाडौँ र काँकरभिट्टामा ऱ्याली भएको छ। काँकरभिट्टा जनचेतना महिला केन्द्रको आयोजनामा मेसीनगर नगरपालिका क्षेत्रका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागिता रहेको विरोध ऱ्यालीले बजार परिक्रमा गरेको थियो। ऱ्यालीमा हत्या हिंसा बन्द गर, अन्याय अब सहिन्न, बलात्कारलाई फाँसी दे, गरिमालाई न्याय दे जस्ता नारा लगाइएको थियो। घटनामा दोषीमाथि कारवाहीको माग गर्दै काठमाडौँमा पनि दिनहुँ प्रदर्शन भइरहेका छन्। नेपालको एकमात्र शिकार आरक्षी ढोरपाटनमा 1 वर्षमा 21 नाउर र 11 झारलको शिकार भएको छ।
5: ढोरपाटनमा वर्षमा 2 चरणमा शिकार हुने गर्छ। पहिलो चरणमा 3,03,05,000 र दोस्रो चरणमा 1,43,74,000 रुपियाँ राजस्व सङ्कलन भएको छ। ढोरपाटनमा विदेशी शिकारी प्रतिस्पर्धा मार्फत महँगो शुल्क तिरेर शिकार गर्न आउने गर्छन्। नाउर र झारलको शिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिको लगायत देशबाट शिकारी आउने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको सङ्ख्या हेरेर हरेक वर्ष शिकारको कोटा निर्धारण गर्छ। ढोरपाटनलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी 7 ब्लकमा विभाजन गरिएको छ। शिकारका लागि विदेशी शिकारी कम्पनीका प्रतिनिधि सहितको टोली हेलिकप्टर मार्फत आरक्ष पुग्ने गर्छ। हेलिकप्टर, सहयोगी र अन्य बन्दोबस्तीको खर्च शिकारी आफैले बेहोर्ने गर्छन्। एक शिकारीले 15 दिनको शिकार अवधिमा 20-35 लाख रुपियाँसम्म खर्च गर्ने आरक्ष कार्यालयले जनाएको छ। शिकारी सहित नेपाली सेना र आरक्षको टोली 15 दिनसम्म जङ्गलमा बस्छ। हरेक शिकारियामा विद्युतीय बोलपत्र मार्फत शिकारको कोटा र राजस्व दर निर्धारण हुने गरेको छ। 2039 सालमा स्थापना भएको ढोरपाटन शिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दीको 1,325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
3: नेपाली भाषाको उद्गम स्थल जुम्लाको हाट सिन्जामा नेपाल टेलिकमको 4G सेवा सुरु भएको छ। कनाका सुन्दरी गाउँपालिका अन्तर्गत गुठी जिउला बजार क्षेत्रमा आजदेखि 4G सेवा सुरु भएको टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराले बताउनु भएको छ। नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो। राष्ट्रिय प्रसारण लाइनबाट विद्युत चलान गर्न नसकेपछि तत्कालका लागि सोलर प्रणाली मार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ। युक्रेनको किबमा रुसले गरेको पछिल्लो आक्रमणलाई नगरका मेयरले नरसंहारको नाम दिएका छन्। पछिल्लो आक्रमणमा कम्तीमा 17 जनाको ज्यान जाँदा कैयौँ घाइते भएका छन्। मेयर भिताली क्लिस्कोका अनुसार रुसले ऊर्जा र पानीका पूर्वाधारमा जानी जानी आक्रमण गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

यात्रा ब्यान्डको यो गीतबाट कार्यक्रमको सुरुवात भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर यानकि काठमाडौँको स्वागत कार्यक्रम लिएर श्रोता समक्ष उपस्थित छु। सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा हार्दिक हार्दिक स्वागत छ, नमस्कारको साथमा। आदरणीय श्रोताहरू, आज हामी शुक्रबारको कार्यक्रम गर्दैछौँ। काठमाडौँबाट भर्खरै यहाँले 2.5 घन्टा सुन्नुभयो बेलायतको कार्यक्रम, जसलाई हामीले नमस्ते युके भन्छौँ। यहाँलाई बिहान बिहान विभिन्न जानकारीमूलक कुराहरू, ब्रेकिङ न्युजहरू र मौसमको अपडेटहरूदेखि लिएर आजको दिन तपाईँको उसमा के छ त, होइन, भाग्यमा के छ, यो लिएर आउनुहुन्छ, जोडियाक लिएर आउनुहुन्छ हाम्रा साथीहरू। र शुक्रबार भएको हुनाले आज छिनोफानो पनि हुन्छ। प्रश्न चाहिँ सुनिनँ, तर चाहिँ उत्तर चाहिँ सिगरेट भनेर चुरोट भन्दै हुनुहुन्थ्यो सुनिया बहिनीले। र आजको विजेता धेरै मध्येमा सबै ज जसले भाग लिनुभयो सबै विजेता नै हो, होइन, तर लक्की ड्रमा पर्नुहुने हाम्रा एकदमै रेगुलर लिसनर र साथसाथमा बिएबिएस गोर्खा रेडियोको परदेशको सन्देशका रेगुलर कन्ट्रिब्युटर धनवीर पुनज्यू पर्नु भएछ सुने मैले। धनवीरजीलाई सबभन्दा पहिला एकदमै कङ्ग्रेचुलेसन्स र कार्यक्रममा भाग लिँदै गर्नुहोला। युके बेलायत ब्रुनाईको कार्यक्रममा हाम्रो 3 स्टेसन छन् र काठमाडौँको सौगातमा पनि आउनुहोस् र परदेशको सन्देश पनि आउनुहोस् धनवीरजी। र तपाईँलाई आज एकदमै बधाई दिन पाइयो। एनिवे, अब हामी अगाडि जाउँ, अगाडि बढौँ। समयको कुरा गर्दाखेरि नेपालमा, यानि कि आफ्नो स्वदेशको समयको कुरा गर्दाखेरि 1:55 जाँदैछ। तपाईँहरू बेलायत हुनुहुन्छ भने बिहानको 9:10 गयो, गुड मर्निङ यहाँलाई। अमेरिका, जापानदेखि लिएर फोकल्यान्ड टापु अनि अस्ट्रेलियादेखि ब्रुनाईको टाइम जोन, इन्डोनेसिया, मलेसिया, सिङ्गापुरदेखि चाइनाको समय त एउटै पर्छ जस्तो लाग्छ मलाई, ब्याङ्कक आदिको यहाँहरूलाई गुड आफ्टरनुन नै भनौँ है त। ओके, ब्रुनाईको समय अहिले ठिक 4:10 जाँदैछ। यो टाइममा जोनमा हुनुहुन्छ तपाईँहरू, विशेष गरी ब्रुनाईमा हुनुहुन्छ भने आज शुक्रबार स्पोर्ट्स आफ्टरनुनतिर लाग्नुभयो होला, विभिन्न कार्यक्रम होला, वेलकम फेयरवेलदेखि लिएर प्रमोसनको लागि एकदमै बधाई दिँदै हुनुहुन्छ होला। बधाईको कुरा गर्दाखेरि आज हामी बधाई दिँदैछौँ मेजर साहबलाई, धेरै वर्ष उहाँसँग सँगै काम गर्ने मौका पाइयो। र हिजो मैले फेसबुकमा राखेको थिएँ, फेसबुक यसो खोलिहालौँ, अब बिजिएनमा पनि काम गरियो, पोखरामा पनि गोर्खा मेजर भएर काम गर्नुभयो उहाँले, आफ्नो पल्चनमा पनि धेरै सेवा पुऱ्याउनु भयो। मेजर रिटायर्ड हितमान गुरुङ एमबिई साहेबलाई एकदमै सबैको तर्फबाट बधाई आइरहेको छ, हिजो हामीले फेसबुकमा राख्यौँ। र बेलायतको ग्याजेटमा पब्लिस भएपछि मात्रै हामीले उहाँलाई बधाई दिन सक्छौँ, र त्यो अस्तिको दिन भयो। र आज उहाँसँग 2-4 कुरा गरौँ, होइन, पल्टनको, भारतीको, कहाँ कहाँ काम गर्नुभयो र पछिल्ला समयका उहाँका योगदानहरू के गरौँ। र तपाईँले पनि मेरो फेसबुकमा धेरैले उहाँलाई बधाई दिनुभएको छ, कतिलाई मैले चिन्छु, धेरै पल्टनका सदस्यहरूलाई, कतिलाई चिन्दिनँ, तर पनि अझै पनि कसैले भन्दैन, अझै पनि उहाँ त अनवरत रूपमा काम गर्दै हुँदो रहेछ, रिटायरमेन्ट नलिने हो कि भनेर भन्दै हुनुहुन्थ्यो। एनिवे, उहाँ जस्ता व्यक्ति एकदमै हाम्रो कर्नल ड्यान एमबिओ साहबले उहाँलाई बधाई दिने क्रममा बडो राम्रोसँग लेख्नुभएको छ कि उहाँको कामले गर्दाखेरि रिटायर्ड कम्युनिटी, सर्भिङ कम्युनिटी, जो नेपालमा हुनुहुन्छ र विदेशमा हुनुहुन्छ अन्य ठाउँमा, सबैलाई जोड्न सफल हुनुभएको छ। पर्टिकुलरली उहाँको धेरै योगदान चाहिँ हाम्रा भाइहरू जसलाई हामीले गुमायौँ अफगानिस्तानदेखि अन्य ठाउँमा, उहाँहरूको र उहाँको परिवारको लागि जुन चाहिँ अनवरत रूपमा उहाँले अहरात्र खटिएर काम गर्नुभएको छ, यसको उहाँको रिकग्निसन हो भनेर भन्दै हुनुहुन्थ्यो। त्यो बारेमा हामी एकछिनपछि कुराकानी गरौँला। जे होस्, फेसबुकमा हेर्नुहोला, तपाईँ पनि उहाँलाई चिन्नुहुन्छ अथवा नचिन पनि बधाई दिनु चाहनुहुन्छ भने, यो ठुलो मान पदवी हो, उहाँले गरेको कामको रिकग्निसन हो, त्यसले गर्दाखेरि 2 शब्द लेख्नुहोला। अन्य कुरातर्फ जाउँ श्रोताहरू, आजका विभिन्न खबर पत्रिकालाई पनि हेरौँ, समाचारलाई हेरौँ र साथसाथमा तपाईँहरूलाई
हामी मौसम सम्बन्धी जानकारी पनि गराउँछौँ। समय कुरा गरे मौसम के छ त, आज दिउँसो देशभर साधारणतया बादल नै लाग्ने देखिन्छ। देशका हिमाली र पहाडी भूभागमा केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहिरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको भनिएको छ। श्रोताहरू, अब काठमाडौँ भ्यालीलाई हेरौँ। काठमाडौँमा 28 डिग्री सेल्सियस तापक्रम छ। दक्षिण पश्चिमी हावा छ 11 किलोमिटर प्रति घन्टाको वेगमा। भने एयर क्वालिटी आज राम्रो पो छ त, एक्सलेन्ट भनिएको छ। हावाको डिरेक्सन र वेग भने मैले विन्ड गस्ट पनि झन्डै झन्डै 11 किलोमिटर प्रति घन्टाकै वेगमा चलिरहेको छ। भने पोखरामा आज 31 डिग्री सेल्सियस तापक्रम छ। आज घाम छाया होइन धुप छाउँ पनि भनिन्छ। पार्टली कनी सनी पार्टली क्लाउडी र अधिकतम भने 32 न्यूनतम 25 डिग्री सेल्सियस। धरानमा आज 40 डिग्री सेल्सियस तापक्रम छ। बिस्तारै बिस्तारै अब यो 43 चाहिँ घट्दो रहेछ, घट्दै गरेको मैले महसुस गरेँ। अब तपाईँले सुनसरी क्षेत्रमा सुन्दै हुनुहुन्छ भने तपाईँलाई पनि गुड आफ्टरनुन भन्न चाहन्छु। काठमाडौँबाट अधिकतम यहाँ चाहिँ 42 न्यूनतम 31 डिग्री सेल्सियस तापक्रम। भोलि शनिबार हो, केही बदली हुने देखिन्छ यदि तपाईँ धरान सुनसरीतिर हुनुहुन्छ भने। अब विभिन्न समाचारलाई हेरिहालौँ। टप न्युजहरू के छन्? प्रमुख समाचार अलिअलि मात्रै भन्छु म, हाम्रो न्युजले त कभर गरिहाल्नुहुन्छ। प्रमुख र केही ताजा घटनाहरू नेपालको लागि। राष्ट्रपा केन्द्रीय समिति आज बैठक बस्दै भनेर राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। बैठकमा पार्टीको सङ्गठन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाएको छ। भने नेपाली काङ्ग्रेसभित्र एकता र राजनीतिक स्थिरतामा जोड, नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी भित्रका मतभेदलाई पन्छाएर राजनीतिक चुनौती सामना गर्न एकताबद्ध हुन आह्वान गर्नुभयो। भने नेपाल राष्ट्र ब्याङ्कले 85 अर्ब रुपियाँ बजारबाट खिच्दै भन्ने समाचार छ। नेपाल राष्ट्र ब्याङ्कले आज 6 महिनाको निक्षेप सङ्कलन उपकरण मार्फत वित्तीय बजारबाट 85 अर्ब रुपियाँ खिच्ने भएको छ। उपकरणको अवधि 175 दिन तोकिएको छ भनेको छ। टेक्निकल वर्ड रहेछ, फाइनेन्सियल टेक्निकल वर्ड होइन। कति दामी बुझ्छ कति बुझ्दैनौँ। दसैँ आयो, नयाँ नयाँ नोट पनि फेरि वितरण गर्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि पुरानो जुत्रो नोटलाई चाहिँ खिच्ने होला जस्तो लाग्छ मलाई, कि त्यस्तै हो। अन्यमा झापा र पर्सामा जापानिज इन्सेफलाइटिसको जोखिम छ। आज प्रकाशित विवरण अनुसार झापामा जापानिज इन्सेफलाइटिसको जोखिम उच्च देखिएको छ र जिल्लामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। श्रोताहरू, पर्सामा पनि 2 संक्रमितमध्ये 1 जनाको मृत्यु भएको समाचार छ। 30% डेथ रेट भनेर चाहिँ डक्टर शेरबहादुर पुन्जुले भनेको मलाई सम्झन आयो। ढोर पाटनमा शिकारको कुरा छ। 1 वर्षमा 21 नावर र 11 झारको शिकार। ढोर पाटन शिकार आरक्षमा पछिल्लो 1 वर्षमा 21 नावर र 11 झारको कानुनी शिकार भएको छ। विदेशी शिकारीबाट यस बापत 4,70,00,000 रुपियाँ भन्दा बढी राजस्व सङ्कलन भएको जनाइएको छ। भने नेपाल भारत सीमा सुरक्षाको कुरा पनि छ। नेपाल र भारतका अधिकारीहरू बीच देहरादुनमा भएको संयुक्त कार्य समूहको बैठकमा सीमा सुरक्षा र तथा सीमा पार हुने तस्करी नियन्त्रणको विषयमा छलफल भइरहेको छ। भने भर्खर एउटा ब्रेकिङ न्युज आएको छ, यसलाई रिकन्फर्म गर्नुपर्ने थियो तर पनि अलिकति पढिदिइहालौँ। हाम्रा न्युज टिमको सदस्यलाई फलो गर्नुहुन्छ र काठमाडौँको बाँसबारीमा घर भाँसियो रे। लगातारको वर्षाका कारण काठमाडौँको बाँसबारीमा 2.5 तले घर जमिन भाषिएको छ। घरमा रहेका मानिसहरू पहिले नै बाहिर निस्किसकेकोले मानवीय क्षति नभएको बताएको छ। आसपासको संरचना पनि जोखिम देखिएपछि सावधानी अपनाइएको भन्ने खबर नेपालको छ। विदेशतर्फ लागिहालौँ। विदेशमा के छन् त? ओके, सबभन्दा पहिला यहाँलाई सुनाओ फिलिपिन्स र चाहिँ पाकिस्तानतिरका समाचार छन्। सरस्वती पाकिस्तानतर्फ जाउँ, छिमेकी राष्ट्र हो। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षणका लागि इस्लामाबाद स्थित सिफा इन्टरनेसनल हस्पिटलमा लगिएको केही समयपछि शुक्रबार रावलपिण्डी स्थित अदियाला जेलमा फेरि फिर्ता सारिएको छ भने छोट गरेको समाचार। भने अब एक चक्रवात यानि कि साइक्लोनको कारण चीनमा धेरैको मृत्यु भएको खबर राखिहालौँ है त। जुलाईको सुरुमा मेसाक चक्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको ग्वाङसी जुआङ स्वायत्त क्षेत्रका 2 शहरमा 159 जनाको मृत्यु हुनुको साथै 10 जना बेपत्ता भएको स्थानीय अधिकारीले शुक्रबार घोषणा गरेका छन्, जुन आजै हो। प्रभावित सहरहरूमा आयोजित प्रकोपपछि
प्रकोप पछिको उद्धार तथा निर्माण कार्यक्रमको तथ्याङ्क अनुसार चक्रवात मेसवाकले निम्त्याएको भारी वर्षाले गर्दा आएको बाढीले क्षेत्रीय राजधानी नानिङ र गुइङगाङमा 16,50,000 भन्दा बढी मानिसहरू प्रभावित भएको बताइएको छ। श्रोताहरू, अब युनाइटेड नेसन अर्गनाइजेसनको समाचार पनि राखिहालौँ। दौड छ श्रोताहरू, तर महासचिवको जनरल सेक्रेटरीको पोस्टमा चाहिँ दौडधुप यस्तो रहेछ। संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिव चयनको लागि सुरक्षा परिषदले शुक्रबार दोस्रो अनौपचारिक मतदान यानि कि स्ट्र पोलिङ गरेको छ। महासचिव एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्ष कार्यकाल डिसेम्बर 31 सकिँदैछ। त्यसअघि उहाँको उत्तराधिकारी बन्न आकाङ्क्षी उम्मेद्वारहरूले मध्ये कसको समर्थन बलियो बन्दै गएको छ भन्ने आकलन गर्न यो मतदान गरिएको हो भनिएको छ। विभिन्न समाचार सुन्नुभयो, अपडेट सुन्नुभयो, आजका दिनका घटनाक्रमहरू, नयाँ ताजाहरू, स्वदेशको विदेशको पनि सुनाउँछु म यहाँलाई। तर एउटा इन्ट्रेस्टिङ कुरा, तपाईँ कतै पढ्नुभयो कलेजमा, त्रिचन्द्र कलेजमा भने त्रिचन्द्र कलेजको एउटा सानो इतिहास एकछिनपछि सुनाउँछु है त। ओके, यो बिचमा तपाईँहरू एउटा मिठो गीत, त्यसपछि आज म कन्ट्याक्ट गरिहाल्नुपर्छ मैले र मेजर रिटायर्ड हितमान गुरुङ एमबी साहबलाई कार्यक्रममा ल्याउँ। यस बिचमा मनु नेमाङको आवाजमा एउटा गीत छ, तर यो गीत अलिक खराब भएको जस्तो पनि लाग्यो कता कता, त्यसले गर्दाखेरि मैले अर्को गीत राख्न चाहन्छु। उज्जन साकेको आवाजको गीत राख्दै कार्यक्रम अगाडि बढाउँ है त। ओके, यो गीत रेडी भयो, अब यो गीत सुनौँ।

0: ओके, उज्जन साकेको यो गीत यहाँले सुन्नुभयो श्रोताहरू. हिजो पनि सुने जस्तो लाग्छ, मैले रिपिट गरेँ किनभने एउटा चाडपर्वको गीत भएको हुनाले योभन्दा अगाडिको गीतलाई मैले रोकेँ. खैर, अलि असान्दर्भिक होला भनेर मैले त्यो गीत राखिनँ. अब हाम्रो यो गीत सुनिरहनु हुने मेजर साहबलाई बधाईको साथमा कार्यक्रममा स्वागत भन्न चाहन्छु. सञ्चालक विनोद हाम्रो पुरानो चिन्जान छ. आज मेजर रिटायर्ड हितमान गुरुङ एमबिई साहबलाई बिएबिएस गोर्खा रेडियोमा बधाईको साथमा मैले स्वागत गरिहालेँ. साहब, हितमान साहब नमस्ते. नमस्ते नमस्ते. सबभन्दा पहिला अब हजुरलाई के कस्तो हुनुहुन्छ भनेर सोधिहालौँ साहब. कस्तो हुनुहुन्छ? हाउ आर यु सर?
1: एकदम ठिक छ. अनि हिजो एउटा खुसीको खबर पनि हाम्रो मेरो र मेरो परिवारमा आयो. अनि हजुरले पनि सबैलाई बिएचएसमा मेसेज गर्नुभयो कि के गर्नुभयो? यहाँ मेसेजहरू चाहिँ बिएचएसबाट सुनेको भनेर धेरैले म्यासेन्जरमा इमेलमा फोन गर्नुभएको थियो. त्यसको लागि धेरै धेरै धन्यवाद छ सर हजुर.
0: मैले हजुरको त्यो फेसबुकमा राखेको त्यो पोस्ट, हाम्रो कर्नल साहब बिजिएन साहबको कमान्डर साहबको पोस्टलाई मैले यहाँ भनौँ न अब फेरि सेयर गरेँ र त्यहाँ यसो हेरेको कमेन्ट्सहरू थुप्रै आएको छ. पल्टनका सदस्य, हजुरका नम्बरी साहेबहरू, हजुरभन्दा सिनियर जुनियर्स, जसले हजुरसँग काम गर्नु मौका पाउनुभयो र हजुरलाई चिन्ने मौका पाउनुभयो, उहाँहरू सबैबाट मेसेज आएको छ. आशा गरौँ तपाईँले पनि हेर्नुभयो होला है साहब. के अब यो यत्रो मान पदवी पाउनु चाहन्छु नै कुरा होइन. सानोतिनो एफर्ट र चाहिँ कन्ट्रिब्युसन र उसले हुँदैन, त्यसले गर्दाखेरि हजुरले पुऱ्याएको योगदानको पछि अलिकति चर्चा गरौँ. तर हजुरको अब भर्तीकै कुरा गर्न मन लाग्यो मलाई. हजुर भर्ती भएको अलिक पहिला भनी होइन त साहब?
1: 73
0: वर्ष भयो कि. अनि हजुरको नम्बरी 73 सालमा भर्ती भएकाहरूले ओहो नम्बरीले चाहिँ एमबी पाउनुभएछ भनेर देश विदेशमा थाहा पाउनुभयो. हजुरको नम्बरी कसैले कसैबाट आयो बधाई?
1: हाम्रो नम्बरी भाइबर ग्रुप छ
0: हजुर.
1: अनि अस्ति वेनेसडे मात्रै हाम्रो पोखरेली नम्बरीहरूको ग्यादरिङ थियो. मेजर रिटायर कृष्णबहादुर गुरुङ साहब सिग्नलको साहबको घरमा हाम्रो ग्यादरिङ थियो. उहाँले इन्भिटेसन पठाउनु भएको थियो. अनि हामी ठुलो रमाइलो गाईले पुराल खायो गरिलो माझी दाई ढुङ्गामा तरिदियो भनेर हामी चाहिँ नाचेर रमाइलो गर्यो. अनि त्यसको भोलिपल्टको बेलुका त यो खबर आइहाल्यो. त्यो भाइबर ग्रुप छ हाम्रो, सबैबाट एकदम धेरै बधाईको मेसेजहरू आइरहेको
0: छ. अब इन्टायर बनुना बाजुको नम्बरीहरूको तर्फबाट बधाई पाउँदाखेरि हामीलाई खुसी लाग्नु स्वाभाविक हो. तर यहाँ मैले चाहिँ जुन चाहिँ फेसबुकबाट फेसबुक भन्दाखेरि बिजिएनको फेसबुकबाट सेयर गरेँ, जसमा चाहिँ लेखेको छ, पहिलो लाइन मात्रै लेख्छु म. हाम्रो कमान्डर साहब कर्नल ड्यान रेक्स एमबिओ साहबले लेख्नुभएको छ, द इन्टायर बिजिएन फ्यामिली हार्टली कङ्ग्रेचुलेट मेजर रिटायर्ड हितमान गुरुङ अन बिङ अपोइन्टेड बाई His Majesty the King as an honorary member of the most excellent order of the British Empire, MBE. भन्नु भएको छ. यो पहिलो लाइन हजुरले पढ्दाखेरि हजुरलाई कस्तो लाग्यो? यसले के छोयो साहब हजुरलाई?
1: हजुर, यसले यो रिटायर भए, म अब रिटायर भएर पनि नेपालमै काम गर्ने मौका मिल्यो. अनि रिटायर भएर पनि यस्तो मौकाहरू अनि यस्तो अवार्डहरू पाउँदाखेरि चाहिँ एकदमै एकदमै खुसी. यसको शब्द कसरी निकालौँ? अब देउस एकदम खुसी लागेर आयो. अब उहाँ खासै अब कर्नल कमान्डर साथ चाहिँ एउटै कम्पनी पल्टन त हो, र यसै सँगै बसेर काम सँगै एउटै कम्पनीमा त काम गर्ने मौका भएन. तर उहाँले धेरै त्यो लेख्दाखेरि उहाँले धेरै मोनिटर गरिराख्नु भएको रहेछ, किनभने उहाँ युजीको चेयरम्यान हुनुहुँदो रहेछ. अनि म नेपालको अनि अब विशेष अब यो अफगानिस्तानको केसहरू चाहिँ उहाँले हाइली मोनिटर गरिराख्नु भएको रहेछ. गर्दाखेरि चाहिँ अब त्यो कामहरू सबै उहाँले चाहिँ देखेर उहाँको पहलमा हो कि जस्तो लाग्यो. उहाँले यसरी अचानक यसरी लेख्दाखेरि चाहिँ म पनि एकदम खुसी लाग्यो. सबै गरिहाल्यो.
0: ओके, अब 73 सालदेखि 2002 हजुर रिटायर हुनुभयो. हजुरले धेरै ठाउँमा काम गर्नुभयो, हङकङ, ब्रुनाई, युके होइन, सबै संसारका विभिन्न ठाउँमा ट्रेनिङ एन्ड एक्सर्साइजमा जानुभयो होइन, मल्टिपल अपरेसन्समा पर्नुभयो. हजुरको यसो फर्केर हेर्दाखेरि कुन समयलाई हजुरले अलिक बढी सम्झना गर्नुहुन्छ, सुख होस् या दुःख होस्, पल्टनको एक्टिभ सर्भिसको बेलामा कुन समयलाई चाहिँ हजुरले यसो फर्केर हेर्दाखेरि सम्झना योग्य लाग्छ हजुरलाई?
1: सम्झना अब हामी हाम्रो पक्का हामी हाम्रो ड्युरेसनमा यो अफगानिस्तान जस्तो त हुनु पाएन, तर अब जुन 82 82 सालमा 7 years थियो त्यो बेलामा हामी डेप्लोय हुनु पाएन, अनि हङकङमा थियो. तर ट्रेनिङको अनि पिस टाइम लोकेसनको कामहरूमा चाहिँ अब विशेष एकदम खुसीको कुराहरू चाहिँ अब सुरुवातमै एकदम राम्रो भयो, दुःख पनि भयो. म त 73 भर्ती हो साहब, तर म त बिमार भएर बिरामी भएर बेक्टम भएर पनि त्यहाँबाट 74 मेरो दुईवटा इन्टेक छ, 74 ट्रेनिङ गर्ने मौका पायो, अनि त्यहाँ च्याम्पियन रेजुल हुने मौका पायो, अनि त्यहाँबाट नै राम्रो सुरुवात भयो. नम्बरीहरू पल्टन जाँदाखेरि आफूलाई दुःख लागेको थियो, अनि यसको 1 चाहिँ आफूलाई फेरि एउटा स्टार्ट राम्रो भएर जानु पर्दा त्यो एउटा खुसीको टाइम थियो, दुःख पनि खुसीको. त्यो पछि चाहिँ अब पल्टनमा अब धेरै अब कोस्ट गार्डहरू हुन्छन्, तर अलि एउटा अर्को खुसीको कुरा चाहिँ कोर्सहरू गरेर रेकमेन्डेसन पाएर मैले त्यो वर मिनिस्टर स्कुल अफ इन्फेन्ट्रीमा इन्स्ट्रक्टर गर्ने मौका, अनि ट्रेनिङ डेपोमा एक्सिलेट आर्मी इन्स्ट्रक्टर गर्ने मौका पाएँ. त्यो कामबाट एउटा राम्रो रेकमेन्डेसन चाहिँ के भयो भने यो प्रिन्स अफ वेल्स खुकुरी भन्ने यो अहिलेको चिफ स्टाफ खुकुरी, त्यतिखेर त हाम्रो कर्नल इन चिफ हुनुहुन्थ्यो, उहाँको खुकुरी पनि अब उहाँले एउटा बेस्ट सिनियर इन्स्टिच्युट अफ द रेजिमेन्ट सेकेन्ड सेकेन्ड र फर्स्ट सेकेन्ड इयरको एउटा बेस्ट सिनियर इन्स्टिच्युट सिलेक्ट चाहिँ अब यो पेपर वर्कमा जस्तै अहिलेको एमबिएको साइटेसन जस्तै पेपर वर्क सिआर हेरेर बाहिरको रिपोर्टहरू हेर्दाखेरि चाहिँ मैले त्यो मौका चाहिँ अब एउटा रेजिमेन्टको एउटा बेस्ट सिनियर इन्स्टिच्युट हुने मौका पाउँदाखेरि त्यतिखेर पनि एउटा एउटा रमाइलो खुसीको समय थियो. त्यस्तै प्रकारले अब नोकरी गर्दै गयो, अब एक्सर्साइजको दौरमा त अब फिजी गइयो, अस्ट्रेलिया गइयो, बेलिज गयो. बेलिजमा नि मोटामोटी अब 79 त अपरेसन जस्तै थियो, हाम्रो जेएलसी त्यहीँ गरेको हो. त्यस्तै प्रकारले के अरे आखिरी आखिरीमा कोसो भयो, बोस्निया जाने मौका पायो. त्यही नै एउटा एउटा नोकरीको दौरानमा तिनीहरू नै एउटा एक प्रकारको कति कुरामा चुनौती, कति कुरामा अब खुसीको कुराहरू, त्यही प्रमोसन हुँदै जाने, फ्यामिलीहरू युके जानु पाउने हो, त्यो कुराहरू चाहिँ एकदम खुसीको समयहरू थियो साहब.
0: ओके, अब हजुरको मैले मिल्ने साथी नम्बरी हजुरसँग हुर्केकाहरू भन्नुभयो पल्टनमा, मैले कसैलाई सोधेको छैन, तर जहिले पनि हजुरको कुरा आउँदाखेरि असाध्यै फरासिलो, असाध्यै हँसमुख, जहिले पनि हाँसिरहने, कहिल्यै कुनै कुरामा नाइ नभन्ने, जहिले पनि यस सर भन्ने, अनि जुनसुकै परिस्थितिमा पनि त्यसलाई चाहिँ सजिलैसँग ट्याकल गर्न सक्ने, मेलमिलापमा एकदमै अगाडि भनेर सबैले भनेको सुन्छु. र दुई चारजना खेलाडीहरूलाई यसो पहिला कुराकानी गर्दाखेरि उहाँ त हाइट मात्रै अलि नपुगेको, नभए भलिबलमा त उहाँ त गजबको खेलाडी हो, एकदमै राम्रो टिम प्लेयर र रेजर भनेर भन्नुभएको थियो. सम्झना छ साहब हजुरलाई?
1: हाम्रो रेशम साहब, रेशम साहब हामी म नोकरीको दरमा एउटा युकेको पिटिआई कोर्स गर्ने मौका पनि पाएँ साहब, अनि ट्रेनिङ डेपोमा पिटी इन्स्ट्रक्टर गर्ने मौका पनि पायो. त्यसमा चाहिँ अब गाउँतिर अलिअलि भलिबल खेल्ने बानी, अनि पल्टनतिर पनि अब हाम्रो रेशम साहबको अब नेसनल प्लेयर पल्टनमा आएपछि 78 79 चाहिँ उहाँको टेक्निक अनि हाम्रो जोस हामीले ब्रिटिस आर्मी त्यो ठुलो ब्रिटिस आर्मी नै च्याम्पियन भयो नि हजुर त्यो त्यति बेलाको 79-80 के साथ
0: उहाँले
1: हामीलाई राम्रो सिकाउनु भयो अनि होचो भए पनि म चाहिँ यो 08 गुरुजीको ब्लकिङले चाहिँ मलाई चाहिँ निकै खन्तर खन्तर बनाउनु हुन्छ भन्नु त्यही कुरा राख्नुभयो
0: हो उहाँले त्यही भन्नुभएको थियो मलाई हो नि त्यही भन्नुभएको थियो अब अरू चिजमा पनि तपाईँको त्यतिकै इन्ट्रेस्ट खैर अब राम्रो काम गरेको राम्रो खेलेको त सम्झना पछिसम्म पनि हुन्छ कसै कसैलाई फुटबलमा सम्झना गरिन्छ कसैलाई खड्रेसमा कसैलाई केमा हजुरलाई चाहिँ भलिबलमा पल्टुङको दौरानमा गरेको काम रेशमजीले मलाई अस्ति नै भन्नुभएको थियो त्यो सम्झना आयो भने अब पछिल्लो समयमा हजुर नेपालमा हुनुभयो एउटा फ्यामिली अफिसरको ब्रिगेड युनिट वेलफेयर अफिसरको रूपमा पछि सिएलओ भएर बस्नुभयो यो समयमा कस्तो थियो टाइम कसरी हजुरले पल्टनका सदस्यहरूलाई र फ्यामिलीजहरूलाई मद्दत गर्नुभयो त्यो केही सम्झना छ साहब
1: अनि त्यो अब उहाँ एक्टिभ सर्भिसमा अथवा युनिफर्ममा भन्दा धेरै चुनौती अनि धेरै मौका भनौँ न मौका चाहिँ नेपालमा मेरो लास्ट पोस्ट चाहिँ जिएम पोखरा थियो त्यो पछि मलाई चाहिँ बागमती यो एडब्ल्यु बागमती जाने मौका मिल्यो
0: फिल्ममै
1: अनि त्यहाँ चाहिँ त्यो बेलामा त आइएलई आइएलआरको सिस्टम थिएन साहब गर्दा एकदम धेरै भूकु थियो 5,000+ भूकु हुनुहुन्थ्यो अनि 700-600 समथिङ चाहिँ वेलफेयर पेन्सनरहरू थियो अनि मेरो एरिया चाहिँ धादिङ रसुवा नुवाकोट काप्रेपाल्चोक सिन्धुपाल्चोक यो वरिपरिको एरिया मेरो टिएर थियो अनि त्यहाँको एउटा ठुलो सम्झना चाहिँ एउटा के छ भने त्यही बेलामा अनफोर्चुनेटली अब सेवा गर्ने मौका पनि पाएँ तर माओवादीले चाहिँ अब तिनचोटि त जङ्गलमा लग्यो हामीलाई त वेलफेयर अफिसरलाई चाहिँ तिनचोटि चाहिँ जङ्गलमा लगेर के अरे नेगोसिएसन के अरे यो त्यो बेलामा कतिले चाहिँ 3 सस्पेन्सन ब्रिजहरूको प्रोजेक्ट थियो 2 मेजर स्कुलको प्रोजेक्टहरू थियो अनि त्यसको पैसा चाहिँ 25% चाहिँ हाम्रो सरकारलाई दिनुपर्छ भनेर नेगोसिएसन गर्दा तिनचोटि त हामी म मात्रै त होइन हाम्रो विद्यापति कजुरीको साथीहरूसँग 3 माओवादीको केन्द्रीय कमान्डरसँग चाहिँ हाम्रो ठुलो वार्ता हो त्यस्तो कुराहरू माथि एक्सपोज नगरे पनि भित्रभित्र हाम्रो आर्मीले एउटा स्किलले एउटा आर्ट चाहिँ त्यो सिकाउँदो रहेछ माओवादी सरसरै हुन्थ्यो तर अब यस्तो नेगोसिएसन गर्न पनि हामी नडराइकन हो त्यो अनुभवहरू एकदम छ वेलफेयर अफिसर गर्दाखेरि
0: व्यवहार चाहिँ हजुरलाई कस्तो भयो त्यतिखेर जब उहाँहरूलाई भनौँ न अब क्लोज कन्फाइन्ड ठाउँमा सोधपुछको लागि लिएर गयो भए पनि एउटा एक प्रकारले अबडक गरेकै हो होइन त्यतिखेर उहाँहरूको हजुरहरूप्रति अथवा चाहिँ भनौँ न अब खादुरीका स्टाफहरूप्रति र अन्यप्रति कस्तो व्यवहार थियो कुराकानी कस्तो प्रकारले हुन्थ्यो
1: एकदमै नेपालको एनजिओ आइएनजिओहरूमा सबभन्दा हाइली रेस्पेक्ट उहाँहरूले हाम्रै जिडब्लुसी त्यो बेलामा जिडब्लुएस भन्थ्यो सर उहाँलाई नै दिनुहुन्थ्यो अनि हामीलाई एकदम बाई फोर्स त गरेन हुन त हाम्रो घटनाहरू पनि भयो अब हाम्रो अब कर्नलको शिक्षाहरूको टिमलाई नै उहाँहरूले चाहिँ अब किडन्याप गर्नुभयो हाम्रो एकजना सिनियर एनसिओजी नै किडन्याप गर्नुभयो तैपनि अब टर्चर त थिएन अरूलाई अब बाँधेर पिटेर त्यस्तो गरेन हामी पनि लो तिमीहरूको त्यो को भन्ने चाहिँ मान्छेलाई चाहिँ यो दार्जिलिङको यो जङ्गलमा यति बजे यो तारिखमा चाहिँ आउनु नेगोसिएसनको लागि भन्ने समाचारहरू आउँथ्यो अनि म चाहिँ एउटा रनरलाई लिएर गएँ अनि कजुरीको मेजर हरि साहब क्याप्टन दुधमान साहब अनि फेरि अर्को चोटि चाहिँ क्याप्टन मेरो नम्बर यही नै हुनुहुन्छ के अरे जिडब्लुएसमा हुनुहुन्थ्यो क्याप्टन राई साहब कसो अलिक तुरन्त नाम बिर्सिहाल्यो उहाँहरूसँग हामी धेरै वार्ता अब घन्टौँ घन्टा वार्ता हुन्थ्यो तर आखिरीमा चाहिँ हामीले दिनु परेन नेगोसिएसनबाट नै हाम्रो एम चाहिँ अब्जेक्ट हामीले चाहिँ एउटा कुरा चाहिँ राख्यौँ तपाईँहरूले यो स्कुल यो पुल बनाउनु दिएन भने चाहिँ हामी यो प्रोजेक्ट चाहिँ अर्को ठाउँमा लान्छ अर्को केन्द्रीय सदस्यहरूले चाहिँ दिइराखेको छ हो त्यही नेगोसिएसनहरूबाट नै हाम्रो प्रोजेक्टहरू सबै सफल भएको छ त्यो बेलामा
0: या अब यो सबै आर्मीको अनुभव र आफ्नो कुराहरू मजाले राख्न सक्ने भएको हुनाले आज भनौँ न त्यो कन्ट्रिब्युट पनि भयो उहाँहरूलाई चित्त पनि बुझ्यो भन्नु पर्यो. पछिल्लो समय त्यसपछि साहब हजुरको चारैतिरको अनुभवहरू आर्मीको आर्मीभन्दा बाहिरको अनुभवले पछिल्लो समय हाम्रो अफगानिस्तान ज्यान गुमाएका हाम्रा किल इन एक्सन का भाइ परिवारहरूसँगलाई हजुरले पुऱ्याएको योगदानको ठुलो कदर गरिएको छ. हाम्रो कर्णल कमान्डर साहब कर्णल ड्यान ड्रेक्स एमभिओ साहबले त्यही लेख्नु भएको छ. उहाँले नजिकबाट हेरेको जस्तो लाग्यो त्यो त्यो विषयमा. यहाँलाई जब भनौँ न अब भाइहरू दुर्घटनामा परेको कुरा सुन्दा र परिवारलाई डिल गर्नुपर्दाखेरि कस्तो प्रकारले हजुरहरूले उहाँलाई ट्याकल गर्नुहुन्थ्यो र अहिलेसम्मको सम्बन्ध कस्तो छ उहाँहरूसँग यो पनि भनिदिनुहोस् न साहब.
1: हजुर साहब, त्यो त्यो पछि त्यो वेलफेयर अफिसर सकेपछि मलाई यो एआरओ वेलफेयर भन्ने यो एमओडीको लागि काम गर्ने उसमा त्यतिखेर अब एआरओ रिक्रुटिङ एआरओ वेलफेयर हुन्थ्यो. म यता बिजिएनमा एआरओ वेलफेयरमा उहाँहरूले सेलेक्ट गर्नुभयो. सायद मेरो आनी बानी देखेरै होला अब त्यहाँबाट, किनभने उहाँहरूलाई 2002-03 चाहिँ अब अफगानिस्तानमा बिल्टअप हुँदैथ्यो. अब केही त हुन्छ भन्ने उहाँहरूको प्रोडिक्सनले पनि होला मलाई त्यहाँ बुओमा लानुभयो ब्रिगेड अनि युनिट वेलफेयर अफिसर. अब त्यो चाहिँ एकदमै मुस्किल छ साहब. अब जस्तै जोइन्ट क्यासुअल्टी कम्पासनेट सेलबाट चाहिँ डाइरेक्ट मलाई चाहिँ मलाई मात्रै आउँथ्यो सुरुमा. त्यहाँबाट नोटिफिकेसन गर्नु चाहिँ अब नराम्रो खबर सुनाउनु चाहिँ एकदम गाह्रो हुन्छ नि त. त्यो भएर तर म मात्रै थिएन त्यो बेलामा. अब हामी त्यो बेलामा 25 वेलफेयर अफिसरहरू थियो. काठमाडौँ भ्यालीको चाहिँ म आफै जानु पर्थ्यो. काठमाडौँ भ्यालीमा निकै धेरै केसहरू चाहिँ काठमाडौँ भ्यालीमै पऱ्यो. किनभने एक्सेप्टिन भाइ बहिनीहरूको बहिनीहरू चाहिँ भाइहरूको बहिनीहरू प्रायः काठमाडौँ पढ्ने अथवा बच्चाको एजुकेसनको लागि एक्सेप्टिन चाहिँ काठमाडौँ पोखरा धरान चाहिँ सजिलै नजिकै भयो. तर मलाई धेरै मद्दत चाहिँ हाम्रो डिडब्ल्युएसको वेलफेयर अफिसर साहबले, जस्तै अब बुटोलमा पऱ्यो भने बुटोलको वेलफेयर अफिसर साहबको टिम जानुहुन्थ्यो सुनाउन. र यो सुनाउनेमा चाहिँ उहाँहरूको पनि ठुलो योगदान छ. तर अब कोअर्डिनेसन सुरुमा मलाई आउने अनि मलाई त्यहाँभित्र सपोर्ट दिने चाहिँ गोर्खाल्यान्ड साहब र त्यहाँको चिफ अफ स्टाफ साहबको डाइरेक्सन गर्दाखेरि चाहिँ अब त्यो सुनाउन त साह्रो छ. अब एक त लोकेसन पत्ता लगाउनु गाह्रो. अब सोध्दै अरूलाई सोधौँ भने अब लिक हुने खतरा. फर्स्ट न्युज नै अब नेक्स्ट सुन्नु पऱ्यो. अब टम अहिले त गुगलले एड्रेस दिइहाल्छ. त्यतिखेर टमटमको सिस्टम थिएन, मोबाइल पनि थियो त्यो बेलामा. गर्दाखेरि चाहिँ एक त त्यो लोकेसन पत्ता लगाउनु गाह्रो, दोस्रो चाहिँ गएर सुनाइदिएपछि चाहिँ अब त्यो सुनाउँदा त अब मान्छे अब तर सबभन्दा गाह्रो चाहिँ सुनाइदिएपछि अब युकेको त के हुन्छ भने सिस्टम चाहिँ सुनाइदिएपछि चाहिँ अब त्यो मान्छे देखा पर्दैन क्या साहब. सुनाइदियो फेरि त्यो फलोअप चाहिँ अर्को क्याजुअलिटी भिजिटिङ अफिसर भन्ने दुइटा हुन्छ. अब यहाँ त त्यो बेलामा हाम्रो त्यो सुविधा थिएन. अनि अब सुनाउने आफै त्यो पछि फलोअप जस्तै अब रिपार्टेसन सेरेमनीमा युके पठाउनु पऱ्यो. अफगानिस्तानबाट बोरी आउँदा बोरी आउँदाखेरि चाहिँ के अरे एयरपोर्टमा यहाँबाट दिल्ली पुग्नु पर्ने. हाम्रो मान्छेको प्राय पासपोर्टै नहुने. अनि त्यो बेलामा माओवादीको धेरै बन्द. अनि फेरि कतिको चाहिँ डिटेल नमिल्ने के छ नाम त्यो पासपोर्टहरू बनाउँदा डिटेल
0: नमिल्ने.
1: अनि त्यो बेलामा भिजा हाम्रो फेरि इन्डिया बनाउनु पर्ने. हो त्यो च्यालेन्जहरू चाहिँ अब उहाँ टाइम प्रेसर उहाँ अब फ्यामिलीहरूलाई चाहिँ उहाँ अब बनाउनु पर्ने. सबैभन्दा चाहिँ अब साह्रो चाहिँ सुनाइदियो होइन. सुनाइदिएपछि चाहिँ आमाहरूको हुन्छ नि आमाहरूको अब त्यो चाहिँ अब त्यतिखेरको चाहिँ खपिन सक्दैन क्या.
0: त्यही त त्यो त्यो वेदना जुनले पोख्नुहुन्छ हजुरले चाहिँ त्यो सुनिदिनु पनि पर्यो. उहाँलाई चाहिँ आश्वासन पनि दिनु पर्यो. असाध्यै गाह्रो परिस्थिति होइन साहब त्यतिखेर.
1: ओ त्यो अनि कति बेला त मैले अब फ्यामिलीलाई लगाएर जान्थेँ क्या सर. उसले
0: अलि आश्वासन
1: दिनुभयो नि त दिदीले पनि मदत गर्नुभएछ उसले ओ नसक्ने गरेर निकालिदिने कि त्यो त्यस्तो अब वातावरणहरू चाहिँ त्यस्तो बेलामा अब त्यो त्यो बेलाहरू चाहिँ एकदमै अब गाह्रो त्यो सिचुएसनहरू चाहिँ अब सधैँ अब साह्रो थियो. त्यो पछि चाहिँ फेरि अब फेरि भोलिपल्ट त फेरि लो तपाईँको पासपोर्ट छ कि छैन हो त्यो फेरि त्यो फलोअप अनि उहाँ गयो अब उहाँले उहाँको सम्मान डिपार्टमेन्टमा ब्रिटिसको अनि नेपालको झन्डा ओराएर कफिन ओराएर उहाँको त्यो फ्युनेरल अनि उहाँ फेरि नेपाल ल्याउनु चाहेमा चाहिँ त्यहाँको नेपाल ल्याएर नेपालको फ्युनेरल त्यो राष्ट्र त्यो पक्कै अब युनियन ज्याक लगाएर नै ठुलो फुल फ्रेममा पाइप बजाएर चाहिँ हो त्योदेखि लगाएर त्यसको फलोअपहरू त्यो गर्दा चाहिँ फेरि पछि उहाँ चाहिँ एकदम साथी भयो क्या. अब सुरुमा त म त उनीहरूले त हेर्ने आँखा त अब यो त्यो राष्ट्रिय मलाई यस्तो समान के अरे समाचार ल्याउने भन्यो होला. त्यो पछि चाहिँ फेरि साथी हुँदै जाँदा अहिले त एकदमै उनीहरूले चाहिँ परे नि मलाई सोध्छ क्या.
0: तपाईँ साहबले अहिले उहाँको परिवार जस्तो हुनु भएको छ, एउटा गार्जियन होइन एउटा चाहिँ एउटा गाइडिङ फोर्स जस्तो पनि हुनु भएको छ. अहिलेसम्म पनि हुन त त्यो यहाँले काम छोडिसक्नु भएको छ, तर पनि अहिलेसम्म पनि हजुरको त्यहाँ उहाँहरूसँग परिवारहरूसँग सम्पर्क छ?
1: सम्पर्क त एकदमै फेरि वातावरण राम्रो के भएको भने अब खास खास नेपालको नियमअनुसार त अब अध्यक्षहरू त संस्थाको अध्यक्षहरू त अब एजिएम एनुअल जेनरल मिटिङ गरेर भोट हालेर चुनावहरू हुने हुन्छ नि त अरू अरू संस्थाको त. अब हाम्रो त माथिबाट मलाई खटाइदिनु भयो हाम्रो जेनरल सेक्रेटरी साहबले
0: ल
1: हितमान तिमीले चाहिँ यहाँ सेटल गर्नु भनेर 2005 मलाई आरजीआरको चेयरम्यान पनि खटाइदिनु भयो अनि कमिटी पनि खडा गरेको थियो तर अलिअलि आइएलआरले गर्दा त्यो हाम्रो कमिटी साहबहरू सबै के जानुभयो अनि म एक्लै जस्तै भयो क्या हजुर. अनि अब 2006-2007 आफ्नै एसोसिएसन छ आरजीआरबाट विचार भए पनि फेरि उहाँहरूको समितिमा त उहाँहरूले अध्यक्षहरू हुनुहुन्छ होइन त्यस कारणले अब म एक्लो जस्तै भयो अनि त्यो चेयरम्यानले गर्दाखेरि चाहिँ त्यो आमा बाबाहरू दिदीबहिनीहरू उनीहरू त फ्यामिलीहरूलाई चाहिँ माउको कस्तो मिल्यो भने हाम्रो रिमेम्बरेन्स सर्भिस हुन्छ नि साहब त्यतिखेर चाहिँ बोलाएर हामीले अब सम्मान गर्छ नि. अब पोखराको त राम्रो सुविधा छ अब काठमाडौँमा त पहिला पहिला त क्याम्पमै गर्थ्यो अहिले एम्बसीमा सरेको छ त्यहाँ ल्याउँथ्यो अनि पोखरा म्युजियममा ग्रान सेमेन्ट्रीमा उहाँहरूलाई चाहिँ अब ल्याएर फुल चढाएर अनि त्यो सम्मान गर्दा उहाँहरूलाई एकदम आनन्द हुँदैछ
0: क्या.
1: अनि उहाँहरूको कतिको त अस्तु पनि त्यहाँ लगाएर गाड्ने अनि कति त बोडिने दुइटाको त अझ बोडिने त्यहाँ गाड्यो हो त्यस्तो त्यो फलोअपहरू अनि त्यो प्रोग्रामहरूले चाहिँ उहाँहरूलाई झन् अब त्यो बेला नआउँदै उहाँहरूले मलाई सोध्छ ल यो साल कहिले हो सम्झना दियो भनेर चाहिँ हो त्यस्तो कन्ट्याक्टहरू अनि हाम्रो आरजी बर्थडेमा हामी सधैँ बोलाउँछौँ हामीले उहाँहरूलाई. अनि फेरि हामीले के पनि गर्छौँ भने अब कर्नल अफ द रेजिमेन्ट साहबहरू चाहिँ अब स्ट्रिकिङ साहबले 10 सगभग गर्नुभयो त्यो लडाइँको बेलाको सिओ हुनुहुन्थ्यो उहाँ उहाँको पनि फेरि इन्ट्रेस्ट के रह्यो भने उहाँहरूलाई चाहिँ नेपाल आयो कि सालमा एकचोटि आउँदा उहाँलाई भेट्न चाहने उहाँको दुःखहरू त हुन्थ्यो नि अब अहिलेको बुहारीहरू छोराहरू नातिहरू अब यहाँ बुढाबुढीहरूसँग अब भेटे पनि नेपाली बच्चाहरूले नेपाली बोल्दैन. अहिले त त्यो त्यतिखेरको भर्खरको बच्चाहरू त अहिले त ग्रेजुएट भइसक्यो कालो टोपी लाउने भइसक्यो तैपनि उनीहरूलाई भेट्न चाहने इच्छाहरू भएमा दुईवटा चारवटालाई त हामीले टिकट नै मिलाइदिनु भयो उहाँ फोनबाट अनि उहाँ गएर भेट्नुभयो हो त्यस्तो कनेक्सनहरू गर्दा उहाँहरू झन् झन् क्लोज छ क्या. गर्दाखेरि चाहिँ अब रिटायर भएको 2015 हो अहिलेसम्म चाहिँ उहाँहरूसँग एकदमै क्लोज हुँदाखेरि त्यो कारणले पनि अनि कर्नल अफ द रेजिमेन्ट अहिले कर्नल कमान्डिङ स्टाफ हुनुहुन्छ अहिलेको कमान्डर बिजेन उहाँहरू अनि अहिले कर्नल नयाँ कर्नल आर्य डेभिड ट्याक साहबहरू उनीहरू चाहिँ त्यो बेलाको कम्पनी कमान्डर सिओहरू उनीहरू पनि फेरि त्यो भाइहरूको त्यो इन्सिडेन्टहरू उनीहरूलाई पनि उनीहरूको बाबाहरू भेट्न चाहने
0: क्या.
1: अनि त्यो फेरि भेट्न चाहे पनि हुँदैन नि गोराहरूको त अब सायद भेट्नै चाहँदैन होला त हाम्रो चाहिँ फेरि आइदिने उल्टो सम्मान गरिदिने खाता लगाइदिने आमा बाबु
0: त्यो
1: गर्दा उनीहरूको मन थियो
0: होला
1: त्यो कनेक्सन चाहिँ एकदमै राम्रो छ
0: अब त्यो कनेक्सन गरिदिने एउटा लिङ्क पर्सन हजुर नै हुनुभयो किनभने हजुर सम्बन्धमा बस्नु भएको छ त्यो लिङ्कमा बस्नु भएको छ अर्को कुरा पनि मलाई रेज गर्न मन लाग्यो अल्दो यो आर आर्जियर अफिसर होइन इन्फेन्ट्री अफिसर भए तापनि अब हाम्रो भाइहरू धेरै चाहिँ इन्फेन्ट्रीकै अब किलिन एक्सन हुनुभयो उहाँको दिवङ्गत हुनुभयो हगि तर पनि हाम्रो कोर युनिटका पनि कोही भाइहरू पर्नुभयो हजुरले उहाँलाई पनि छोड्नु भएको छैन उहाँहरूलाई पनि त्यस्तै प्रकारको व्यवहार गर्नुभएको छ त्यस्तै योगदान दिनुभएको जस्तो लाग्छ मलाई त्यो पनि भनिदिनुहुन्छ कि
1: हजुर साहब हो नि हाम्रो सेपर ईश्वर गुरुङ इन्जिनियरको अब ब्याटल ग्रुप त त्यही हो नि है अफगानिस्तान त्यही हो अब गर्दा हामीले उहाँको आमालाई अब उहाँको फ्युनरलमा हामी सबै एटेन्ड गरेको प्रोग्रामहरू अर्कोमा अब उहाँलाई नोटिफिकेसन दिने यहाँ काटिएको छ हामी स्टिल राम्रो किपिङ टचमा अनि उहाँको हाम्रो आरजिआर प्रोग्राममा नि आउनुहुन्छ अनि के अरे रिमेम्बरेन्स सर्भेसँग नि आउनुहुन्छ अनि उहाँहरूको पर्सनले बोलाउँदाखेरि अब भिजाहरूमा केही प्रब्लमहरू बनाउन दिनु पऱ्यो भने पनि अब चेयरम्यानको नाताले अब त्यस्तोहरूमा पनि अनि सपोर्ट गर्छौँ गर्दा उनीहरू अनि अब 1999 पोस्टोगोमा बित्ने भने हाम्रो स्टाफ सर्जन बलराम मुखीको आमा धरानमा हुनुहुन्छ
0: दिदी
1: अब फ्यामिली त त्यतिखेर युकै जानुभयो उहाँको पनि उहाँलाई पनि हामी अब यो धरानको सेमेट्रीमा प्रोग्राम हुँदा उहाँलाई निम्तो गरेर उहाँलाई सम्झेको छ अनि अहिले एउटा नौलो कुरा चाहिँ साथ तपाईँलाई यो पनि तपाईँ मार्फत अरूलाई पनि थाहा हो जो बाबु भाइले चाहिँ बाबुहरूले वीरगति पाउनुभयो उहाँको बाबा आमा अनि सासू ससुरा उहाँहरूले चाहिँ हाम्रो गोर्खा वेलफेयर ट्रस्टमा जो हामी भूपूले पाउने सुविधा मेडिकल सुविधा छ उहाँहरूलाई पनि
0: यो नयाँ कुरा भयो मेरो निम्ति पनि एकदमै फेरि दोहोऱ्याइदिनुहोस् ताकि यो मेसेज सबै ठाउँमा जाओस् हाम्रो पल्चनमा इन सर्भिसमा भएका भाइहरू जो दिवङ्गत हुनुभयो किल्ड इन एक्सन उहाँहरूको बाबा आमा सासू ससुरा भन्नुभयो होइन त
1: हजुरलाई उहाँहरूलाई चाहिँ एनी टाइम मेडिकल प्रब्लम पर्यो भने चाहिँ उहाँहरूले आफ्नो नियरेस्ट एडब्लुसीमा दर्ता गर्नु पर्यो अनि उहाँहरूलाई चाहिँ मेडिकलमा लागेको खर्च चाहिँ सबै जिडब्लुसीले हेरिदिन्छ रिफन्ड गर्दैछ यो किन हो भनेदेखि यिनीहरू लाउरै नभए किन हो भनेदेखिलाई चाहिँ हाम्रो परम्परा हामीले कुरा त्यही राखेको थिएँ साहब अब कर्नल कमान्डर त्यो बेलामा 2018-19 चाहिँ कर्नल अफ द रेजिमेन्टहरू पनि यो जिडब्लुसीको ट्रस्टी हुनुहुन्थ्यो त्यो बेलामा हाम्रो प्रस्ताव उहाँले स्वीकार गरिदिनु भयो अब हाम्रो त परम्परा अनुसार त छोराले बाबा आमाले हेर्ने
0: हो
1: अहिले त अब छोरा जित्यो भयो लडाइँमा बुहारी अनि नाति नातिनीहरू के भयो उनीहरूको आफै लाइफ छ उनीहरूले अब सासू ससुरालाई हेर्नु चाहँदा चाहँदा पनि कति बाध्यता होला त अब अहिले अब ग्याप होला
0: डिस्टेन्सले गर्दा ग्यापले गर्दा
1: बुढेसकालमा चाहिँ मेडिकल चाहिँ यसबाट मिलाइदिनु पर्यो भनेको अब 2019 यो चाहिँ उनीहरूकै ट्रस्टीमा पास गराएर अहिले यो 2019 उता चाहिँ यो डेथ इन सर्भिस लडाइँमै नभए पनि सर्भिसको दौरानमा बितेको बाबा आमा सासू ससुराले पनि 2019 यता चाहिँ बितेको बाबा आमा हुने थियो पाउनुहुन्छ किनभने त्यो बोर्ड अफ ट्रस्टीले पास गरेको माइनर चाहिँ नै 2019 भएको भएर सेप्टेम्बर 2019 भएको भएर उहाँहरू के अरे त्योभन्दा उता बितेकोले पाउनु भएन अब अब के अरे अलग होस् तर यताकोले चाहिँ उहाँहरूले पनि यो सुविधा चाहिँ बाबा आमा सासू ससुराले चाहिँ हाम्रो परम्परा अनुसार छोराले चाहिँ हेर्नुपर्ने छोरा यस्तो भयो
0: यसलाई फेरि फर्दर हामीले लगाउँला सा मलाई अलि धेरै मेसेज पनि आएको छ पढेर पनि सुनाउन पर्ला एउटा दुइटा हजुरको तर अन्ततिर मैले के सोध्न मन लाग्यो भने र तपाईँले पनि भन्छु भन्दै हुनुहुन्थ्यो र हाम्रो अफगानिस्तानमा या अन्य ठाउँमा दिवंगत हुनुभएको दाजुभाइहरूलाई तपाईँले जुन चाहिँ हेर्ने जिम्मेवारी पाउनुभयो उहाँको परिवारलाई, अब 26 तारिक अगस्त महिनाको 26 तारिक हाम्रो निम्स पूर्जा भाइ निम्स दाई भनेर भनिन्छ, संसारमा प्रसिद्ध हुनुहुन्छ, उहाँको अन्त्येष्टिको कार्यक्रम बेलायतमा छ, नेपालको बिजेनमा छ, ब्रुनाईमा छ, अब हजुरले पनि कुनै न कुनै रूपमा उहाँलाई भेट्नुभयो, आशीर्वाद

0: आएर मैले यो उहाँको उहाँको स्वर्ग भएपछिको टोपी चाहिँ मैले सधैँ लगाएर हिँड्छु. अनि हाम्रो एकदम क्लोज सम्बन्ध छ. अनि म म्युजियमको कमिटीमा भएको नाताले म्युजियमको अध्यक्ष क्याप्टन कर्णबहादुर साहब उसलाई प्रस्ताव राखेर अहिले उहाँको पनि एउटा एउटा एउटा कर्नर म्युजियममा एउटा कर्नर उहाँको सफलताको हरिज्यू र उहाँको राख्ने एउटा उहाँको इक्विपमेन्टहरू युनिफर्महरू केही पाएमा फोटोहरू राख्ने एउटा प्रोग्राम पनि छ. अनि हाम्रो पोखराली भेटरेनले चाहिँ उहाँलाई फोटो राखेर अहिलेसम्म डेली बिहान 8 बजे अनि बेलुका 5 बजे के अरे म्युजियममा राख्छ. अनि हामीले मेजर हुकुमराज साहब र लेफ्टिनेन्ट पूर्णबहादुर साहबको अगुवाईमा हामीले सम्मान गऱ्यौँ. अनि सधैँ जसले पनि आएर त्यहाँ फुल खाता चढाउन सक्नुहुन्छ. हामीले पोखरेली भेटरेनले त्यो गरिराखेको छ. र विशेष क्लोज रिलेसनसिप त निन जाई चाहिँ फेरि हाम्रो आरजिआरको जवाई हो क्या. उहाँको ससुरा चाहिँ एक्ससी अनि आरजिआरबाट रिटायर भएको भएको भएर हाम्रो त्यो नाता पनि अनि हाम्रो गोर्खा अनि हामी यहाँ फेरि पूर्जा कमल पूर्जाको एउटा हाम्रो चिन्जना क्लोज भएको भएर हामीले अब यो 26 तारिकमा म पर्सनली युके जानु नपाए पनि एकदम सम्पूर्ण परिवारलाई हाम्रो यो आरजिआरको तर्फबाट म लगायत सबै मेम्बर र फ्यामिलीको तर्फबाट एकदम रेस्ट इन पिस. अनि भगवान्ले चाहिँ उहाँको परिवारलाई सबै सकुवाकुल परिवारलाई एकदम आत्मबल दियोस् भन्ने एकदम भगवान्सँग प्रार्थना गर्न चाहन्छु. सब आरजिआरको चेयरम्यान नेपालको नाताले म त्यो भन्न चाहन्छु.
1: हजुरलाई त्यसै पनि चिन्नुहुन्छ उहाँहरूको परिवारले, हजुरले पनि राम्रोसँग चिन्नुभएको रहेछ, विशेष गरी कमल भाइ अनि अर्को हामीले माया गरेर तेज भाइ हो क्यारे होइन तपाईँले भन्नुभएको उहाँको ससुराज्यू एनिवे तेज हो क्यारे. अनि मेरो नम्बर विष्णु गुरुङ फेवा को तालमा उहाँको चाहिँ रेस्टुरेन्ट थियो, उहाँको पनि आफन्त पर्नु हुँदो रहेछ. गर्दाखेरि वी आर अल कनेक्टेड. हो उहाँको पनि आफन्त पर्नु हुँदो रहेछ मैले यस्तो थाहा भयो साहब. एकदमै हजुरको खुसीको दिन आज जे जस्तो भयो नि पल्टुनको मान्छेले पल्टुनको मान्छेलाई जहिले पनि सम्झिन्छ भन्ने कुरा आज दृष्टान्त यहाँले दिनुभयो. हजुरलाई सबैको तर्फबाट धन्यवाद छ. एउटा दुइटा मेल आएको छ म पढिहालौँ है साहब. दुई चारजनाले मेल पढ्नु भएको छ, मैले सबैको मेल पढ्न पाउँदिनँ होला. ओके लेख्नुहुन्छ कसले लेख्नुहुन्छ भन्दा पहिला ओके टङ्क सर्जनजीले पनि केही पठाउनु भएको छ मलाई. सरी वीरबहादुर पुनले लेख्नु भएको छ, टङ्क सर्जनजीको मैले पढिहालौँ. विनोद दाजु भनेर लेख्नुहुन्छ, नमस्कार हजुरको लोकप्रिय कार्यक्रम सुन्दैछु र हितमान साहबलाई मेरो सलाम छ. साहबको कुरा कानी सुने सुन्न पाउँदा एकदम खुसी लाग्यो र हाम्रो तर्फबाट धेरै धेरै बधाई छ. फर्स्ट सेकेन्ड जिआरमा थियौँ, उहाँ चाहिँ पिटी इन्स्ट्रक्टर हुनुहुन्थ्यो र हामीलाई खुब उफार्नुहुन्थ्यो भन्नुभएको छ होइन. मैले थपिदिएको साहब यो चाहिँ होइन, एकदमै मृदुभाषी एक अर्कालाई सहयोग पुर्याउने भनेर उहाँ भन्नुहुन्छ भने वीरबहादुर पुन लेख्नुहुन्छ मेल आउँदैछ. विनोदजी नमस्कार, बिएफएसबाट हितमान साहबको कुराकानी सुन्दाखेरि एकदमै खुसी लाग्यो. एउटै पल्टनको हौँ भनेर भन्नुभएको छ. उहाँ इमान्दारी राम्रो मान्छे हुनुहुन्छ भनेर चाहिँ लेख्नुहुन्छ. 21-15-99-95 एक्स फर्स्ट सेकेन्ड जिआर 9995-99-95 है साहब चिन्नुभयो उहाँलाई वीरबहादुर पुन हगि. अनि अर्को गोपाल गुरुङ हुनुहुन्छ, गोपाल गुरुङले के लेख्नु भएको रहेछ हेरिहालौँ, लामो लेख्नु भएको रहेछ. मेजर साहबलाई एकदम हार्टिएस्ट कङ्ग्रेचुलेसन्स, अहिले उहाँले एमबी पाउनुभयो, एकदमै ट्रुली प्राउड वेल डिजर्भ रिकग्निसन भनेर भन्नुभएको छ. आमा सम्पूर्ण परिवारको तर्फबाट गुड हेल्थ ह्याप्पिनेस एन्ड सक्सेस भनेर उहाँले भन्नुभएको छ. गोपाल गुरुङ फ्यामिली 7/11/81 QGE 1974 इन्टेक नम्बर भन्नुभएको छ तपाईँलाई हो नि. तपाईँले दुई इन्टेक भ्याउनुभयो र लालसाद गुरुङले पनि मेजर हितवान साहबलाई लोकप्रिय कार्यक्रममा ल्याइदिनु भएकोमा धन्यवाद भन्नुभएको छ र उहाँको लामो मेल छ, म एकछिनपछि पढेर सुनाउँछु। जे होस् उहाँले ललितजीले चाहिँ हजुरलाई एकदमै बधाई दिनु

0: भएको छ है, साहब हजुरले मलाई सुन्नु भएको छ? अलिअलि अलिअलि हजुरको टेलिफोन अलि प्रब्लम आयो. एनिवे हाम्रो सम्पूर्ण बिएबिएस परिवार ब्रुनाईबाट लाल साईजीले हजुरलाई सम्झना गर्नुभएको छ, मेरो पनि सब एकदम बधाई सुनाइदिनु होला भन्नुभएको छ. योगजी एन्ड द टिम बिएबिएसको सम्पूर्ण टिमले हजुरलाई बधाई दिनुभएको छ र ब्रिगेड अफ गोर्खा इज अल ह्याप्पी. अनि विशेष गरी बिजिएन र कमान्डर साहबले मलाई पर्टिकुलरली हितमान साहबलाई रेडियोमा ल्याउनुपर्छ भन्नुभएको थियो, उहाँको मैले केही केही लाइनबाट सुनाएँ. हजुरलाई धन्यवाद भन्दै मैले बिदा लिनुपर्छ, समाचार जाने बेला भयो. साहब समग्रमा अन्तमा के भन्न चाहनुहुन्छ?
1: आज मेरो सिब्लिङ भए पनि जति पनि लडाइँमा एकको कामना गर्छ, उहाँको सबले फल दियोस्
0: सब ठिक छ. साहब अलिकति हजुरको टेलिफोन हजुरले भन्न खोजेको सबैले बुझ्नु भएको छ, टेलिफोन अलिक बिग्रियो कता कता, त्यसले गर्दाखेरि म हजुरसँग बिदा लिन्छु, पछि कुराकानी गर्दै गरौँ है. साहब अघिसम्म राम्रो थियो. हस् दिदीलाई नमस्कार छ, बधाई पनि. त मेजर रिटायर्ड हितमान हेमबी साहबको कुराकानी सुन्नुभयो यहाँले. उहाँले डेडिकेट गर्नुभएको छ यो गीत ती दिवंगत आत्मा जसले आफ्नो प्राणको आहुति दिनुभयो, जसमा चाहिँ हाम्रो भाइ पनि हुनुहुन्छ निम्स दाईलाई पनि सम्झना गर्नुभएको छ.

0: Pelaajan Buddy. On air. Appma. Ani smart speaker ma bhannhos. Play BFBS. You. BFBS Gorkha Radio. Radio. Gorkha
1: Radio. प्रधानमन्त्री बालेन्द्र शाहले मुस्ताङमा निजी भ्रमण गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले पत्रकार सम्मेलन गरी शाहको भ्रमण सरकारसँग सम्बन्धित नरहेको बताउनु भएको हो।
2: भ्रमणको बारेमा यो निजी भ्रमण नै हो र यसमा चाहिँ हजुरले अरू केही थप अरू जानकारी लिन पर्यो भने समाजको सचिवालय मार्फत निजी सचिवालय स्वकीय सचिवालय मार्फत चाहिँ लिँदा उपयुक्त हुन्छ। यो अहिलेसम्म चाहिँ उहाँको निजी भ्रमण हो।
1: अर्यालले प्रधानमन्त्रीको भारत र चीन भ्रमण निश्चित नभएको जानकारी दिनुभएको छ। आजै प्रधानमन्त्री शाह सडक मार्ग हुँदै पोखरा पुग्नु भएको छ। संसदीय सुनवाई समितिका सबै सूचना सार्वजनिक गर्न जरुरी नरहेको तर्क सत्तारूढ रासोपा सांसदले गरेका छन्। सुनवाई समितिको बैठकमा रासोपाका कविन्द्र बुर्लाखुटीले समितिले सबै सूचना दिँदा जटिलता आउन सक्ने बताउनु भएको छ।
3: All the decision should be नागरिक focused हैन, त्यो कारणले त्यस्ता छलफलहरू हामी सबै नै चाहिँ सार्वजनिकहरू गर्नुपर्छ। तर अब यो संसदीय सुनवाईको चाहिँ हामीले छलफल गर्ने निर्णय गर्ने चिजहरू चाहिँ हामीले जति चाहिँ मिडियाहरूलाई इन गराउँछौँ त्यो बाहेकको चाहिँ हामीले सार्वजनिक गर्दाखेरि अलिक ध्यान दिएरै गर्नुपर्छ।
1: तर विपक्षी दल नेकपाका वर्षमान पुनले कानुन अनुसारका सूचना दिएर राम्रै हुन्छ भन्नुभएको छ।
4: प्रक्रिया बताउने हो भने बताउँदा हुन्छ सूचना अधिकारीले, त्यसपछि पनि चित्त नबुझ त उहाँले फेरि हामीले सिकाउने कुरा पनि होइन। चित्त बुझ्यो बुझेन नबुझ्यो के गर्ने भन्दाखेरि कानुन व्यवस्था भएको हुनाले यस्ता अन्डरस्टुड विषयहरू सायद समितिको विषय बन्नु पनि हुँदैन, समितिले फेरि त्यस्ता विषयहरू इन्टरटेन गरिराख्नु पनि पर्दैन जस्तो लाग्छ। र सूचना अधिकारीले नै कानुनी व्यवस्था अनुसार नै दिनु उपयुक्त हुन्छ जस्तो लाग्छ है मलाई त।
1: नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको घरबाट गैराती प्रहरीले नियन्त्रणमा लिएका मोबाइल र ल्यापटप फोरेन्सिक जाँचका लागि पठाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी भक्तपुरको टोली प्रसाईको घरमा खानतलासी गरेर 6 मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर डिभाइस लिएको हो। ती सामान प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको हो। अनुसन्धानका लागि विद्युतीय सामग्री नियन्त्रणमा लिएको बताए पनि प्रहरीले प्रसाईमाथिको कसुर भने खुलाएको छैन। भारतीय गायक शानले भोलि काठमाडौँमा साङ्गीतिक कार्यक्रम गर्नुहुने भएको छ। ठमेलको क्लब नोभामा कन्सर्ट गर्न नेपाल आउन लागेको गायक शानले बताउनु भएको छ। कन्सर्टका लागि न्यूनतम 4,000 अधिकतम 1,75,000 रुपियाँसम्म टिकट व्यवस्था गरिएको छ। गायक शानका थ्री इडियट्स, ओम शान्ति ओम, पार्टनर, भुलभुलैया लगायत चलचित्रमा गाएका गीतका साथै चलचित्र अभिनय र टेलिभिजन प्रस्तोताका रूपमा दर्शकले चिन्ने गरेका छन्। इरानको सत्ता पलटका लागि सुमुलुकको अर्थतन्त्रलाई घेराबन्दी गर्ने अभियानमा सहभागी हुन अमेरिकाले साझेदार मुलुकहरूलाई आह्वान गरेको छ। साझेदार मुलुकहरू सहभागी हुनैपर्ने गरी आगामी हप्ता इरान विरुद्ध नयाँ कडा नाकाबन्दी लगाइने अर्थमन्त्री स्कट पेसेन्टले बताउनु भएको हो। मन्त्री पेसेन्टले नाकाबन्दी कार्यक्रममा सहभागी हुन चीनलाई पनि आग्रह गर्नुभएको छ। डेमोक्राटका पूर्व सांसद जेन हर्मनका अनुसार अमेरिकाको नयाँ नीतिले आगोमा घिउ थप्ने पक्का छ।
5: Trump wants to meet with Xi Jinping this year and I cannot imagine China putting up with this and they have leverage and they also have been over time evading US sanctions as have some other countries. So I think this is
1: एसियाकै सबभन्दा ठुलो खेलकुद मेला 20 एसियन गेम्स सुरु हुन अब 1 मात्र बाँकी छ। जापानको आइची नागोयामा आगामी सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात् असोज 3 18 गेम्स हुँदैछ।
6: एसियन गेम्स सुरु हुन 1 बाँकी रहेसँगै ओलम्पिक काउन्सिल अफ एसिया र आइची नागोया एसियन गेम्स आयोजक समितिले उत्सव मनाएका छन्। 16 चल्ने प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढी खेलाडी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाडी सहभागी हुँदैछन्। यस पटकको प्रतियोगिता एसियाली खेलकुदको इतिहासमा विशेष हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। जापानले तेस्रो पटक एसियन गेम्स आयोजना गर्न लागेको हो। यसअघि जापानले सन् 1958 टोकियो र 1994 हिरोसिमामा एसियन गेम्स आयोजना गरेको थियो।
1: नेपाल ए पुरुष राष्ट्रिय क्रिकेट टोलीले अहिले अस्ट्रेलियाको टप एन्ड टी20 सिरिजमा पहिलो खेल खेलिरहेको छ। नर्दर्न टेरिटोरी स्ट्राइकको सामना गरिरहेको नेपालले पहिलो ब्याटिङ गर्दा 3 क्षतिमा 40 बनाएको छ र खेल 7 ओभरमा पुगिसकेको छ। नेपाल दोस्रो पटक टप एन्ड टी20 सिरिज खेल्न लागेको हो। गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो। सो खेलमा नेपालले लिग चरणको 6 मध्ये 4 हार तथा 2 खेलमा मात्र जित निकालेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
7: You, BFBS.

0: प्रश्न सकेको यो गीत थियो र यो गीत मैले हितमान साहबको अनुरोधमा राखिदिएको थिएँ र उहाँ यति भनौँ न हम्बल हुनुहुन्छ. आफ्नो खुसीको बेलामा पनि दिवङ्गती वीर गोर्खाली दाजुभाइहरू पछिल्लो समयमा जसले अफगानिस्तानमा ज्यान गुमाउनु भयो पर्यो, उहाँको परिवारलाई लुकआफ्टर गर्दाखेरिको छेड सम्झना गर्नुभयो, परिवारलाईसँग अझै पनि उहाँ नजिक हुनुहुन्छ, परेको बेलामा उहाँले उहाँलाई लुकआफ्टर गर्नुहुन्छ र साथसाथमा उहाँहरूको सुख दुःखमा सधैँ साथ दिइरहनुहुने आफ्नै भोलन्टियरली स्वयंसेवकको रूपमा काम गर्नुभएको छ. र आज त्यही अवसरमा यो बेलामा दुःखमा फेरि पनि उहाँले सम्झना गर्नुभयो हाम्रा वीर गोर्खाली विश्व प्रसिद्ध क्लाइम्बर माउन्टेनियर निम्स पूर्जा भाइ र उहाँको सम्पूर्ण परिवारमा पनि समवेदना टक्राउनु भयो र 26 तारिकको यो फ्युनरलको बारेमा उहाँलाई थाहा रहेछ र उहाँको आत्माको चिर शान्तिको कामना पनि गर्नुभयो. र उहाँका आफन्तजनहरू विशेष गरी कमल भाइ, तेज भाइ आदि आदि सबैलाई सम्झना गर्नुभयो र दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति भगवान्बाट प्राप्त होस् भन्ने उहाँको कामना पनि थियो. र अब हामी धरानतर्फ जानुपर्छ. तर आज हामीले सेलिब्रेट गरेको थियौँ एमबी जुन चाहिँ प्राप्त गर्नुभयो उहाँले. उहाँ चाहिँ द किङ हिज मेजेस्टी द किङबाट जुन चाहिँ अनरी मेम्बर अफ दि मोस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर यानि कि एमबिई प्राप्त गर्नुभयो. त्यसमा हाम्रो कमान्डर साहब ड्यान रेक्स एमबिओ साहबले लेख्नुभएको छ, फर टु डेकेड्स इन्टायरली एज अ भोलन्टियर हितमान साहेब हेज बिन अ स्टेडफास्ट सोर्स अफ सपोर्ट टु गोर्खा फ्यामिलीज पर्टिकुलरली दोज हु सफर्ड द टेरिबल लस अफ लभ्ड वन्स ड्युरिङ द अफगानिस्तान क्याम्पेन. थ्रु हिज ह्युमिलिटी सेल्फलेसनेस एन्ड अनवेभरिङ डिभोसन टु अदर्स हि हेज स्ट्रेन्थन द बोन्ड्स अफ the two wider Gurkha family and been an outstanding ambassador for both Nepal and the United Kingdom. लेख्नु भएको छ. यो चाहिँ मैले पढेर सुनाएँ र हाम्रा धेरै साथीहरूले पनि यी कुराहरू उहाँको फेसबुकमा लेख्नु भएको छ. अघि मैले पढेर सुनाउन पाएको थिइनँ, त्यसले गर्दाखेरि अब एक दुईजनाको म पढेर सुनाउँछु भनेको थिएँ होइन, जसमा चाहिँ लालसाद गुरुङले लामो मेल लेख्नुभएको छ, त्यो पढेर सुनाइहालौँ. अघि मैले उहाँ प्रतिबद्धता जाहेर गरेको थिएँ. लेख्नुहुन्छ, विनोद सर नमस्कार, म पनि हजुरको कार्यक्रम सुनेर बसेको छु. मेजर हितमान साहबलाई हाम्रो लोकप्रिय कार्यक्रममा ल्याइदिनु भएकोमा धन्यवाद छ. सबैलाई थाहा भएको कुरा हो एमबी जस्तो गरिमामय सम्मान जो कोहीले प्राप्त गर्ने अवसर प्राप्त हुँदैन, यो सम्मान हितमान साहबले समाज र समुदायप्रति लामो समयदेखि गर्दै आउनुभएको मेहनत, योगदान र सेवाको उच्च कदर हो. उहाँको यस ऐतिहासिक उपलब्धिमा भाउजूको पनि ठुलो साथ, सहयोग र योगदान रहेको कुरा उल्लेख गर्नै पर्छ. यस गौरवपूर्ण सम्मानको लागि हितमान दाई तथा भाउजू दुवैलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना. उहाँहरूको यो उपलब्धिले उहाँहरूको परिवारलाई मात्र होइन हामी सबै नम्बरीहरूलाई पनि गर्व र खुसीको अनुभूति गराएको छ. आगामी दिनहरूमा पनि उहाँहरूको सामाजिक सेवा, योगदान र प्रतिष्ठा अझ उचाइमा पुग्दै जाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु. पुनः यो सम्मानित व्यक्तित्वलाई आफ्नो कार्यक्रममा आमन्त्रण गरी उहाँको योगदान र उपलब्धिलाई सबै सामु प्रस्तुत गरिदिनु भएकोमा हजुरलाई पनि हार्दिक धन्यवाद भनेर ललित ज्यूले लेख्नु भएको रहेछ. उहाँले फेसबुक लालसाद गुरुङ भनेर लेख्नुहुन्छ. सो प्राउड अफ यु ललितजी. र अब हामी अन्यको मैले मेल त पढे जस्तो लाग्छ, छुटेको भए क्षमा चाहन्छु. गोपाल गुरुङजीको पनि मेल पढिसकेँ. 1181 गोपाल गुरुङ एन्ड द फ्यामिली क्युजी भनेर भएछ, 97.4 इन्टेकको. र यसै गरी वीरबहादुर पुनजीको पनि मेल पढेँ. टङ्क शेरचन्दजीले पनि के लेख्नु भएको जस्तो लाग्यो मलाई, उहाँको पनि मेल पढेँ. तर मेरो तर्फबाट पनि साहबलाई हार्दिक बधाई छ. हाम्रो पालामा रेक्रुट इन्टेक 281 पिटी इन्स्ट्रक्टर हुनुहुन्थ्यो, पल्टनमा गएर पनि एउटा फर्स्ट सेकेन्ड जिआर सी कम्पनीमा सहकार्य गर्ने अवसर पनि मिल्यो उहाँसँग. उहाँ एकदम सरल, मृदुभाषी र आँखामा हाले पनि नबुझाउने साहब हुनुहुन्छ भन्नुभएको छ. सायद सुन्दै हुनुहुन्छ होला. ओके, यी कुराकानी गर्दा गर्दा अब समय बितेको थाहा भएन, हामी धरानतर्फ जानैपर्छ. निलफाजी मलाई सुन्नु भएको छ? सेवारो, हेलो, सरी मैले एउटा मेल पढ्नै पर्ने थियो त्यसले गर्दा तपाईँलाई कुराएँ. ल अब धरानतिरको कुराकानीमा जुनियर मिस्टर एन्ड मिस धरान आइतबार सामाजिक क्षेत्रमा उहाँले पुर्याउँदै आएको कार्यक्रमको विषयमा भन्नुभएको छ, ल के हो कुरा सुनाइदिनुहोस् त प्लिज.
1: हजुर, विशेष गरी चाहिँ यो धारामा लामो समयदेखि धरानको यो सामाजिक युगान प्रौढै आइरहेको तथा भोजनको उदाहरण उहाँको अध्यक्ष आजको हाम्रो अतिथि चाहिँ विशेष गरी निश्चल पलिखेज्यू लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएको उहाँसँगको कुराकानी चाहिँ लिएर म आज उपस्थित भइरहेको छु हजुर।
0: ओके ल त उहाँलाई कार्यक्रम ल्याउनुहोस्, तपाईँ नै यसो दुई चार प्रश्न गरिहाल्नुहोस् त प्लिज।
1: हजुर, सर्वप्रथम म उहाँलाई चाहिँ अब हाम्रो रेडियोमा स्वागत गर्न चाहन्छु अध्यक्षज्यूलाई,
2: धेरै धेरै धन्यवाद।
1: आज चाहिँ हामी चाहिँ विशेषमा धरानले विशेष गरी कस्तो काम गर्दै आइरहेको छ यसबारे बताइदिनुहोस् न।
2: एक्चुली अब हामी चाहिँ निकै लामो समयदेखि हामी चाहिँ सामाजिक क्षेत्रमा चाहिँ काम गर्दै आएका थियौँ र तर हामी चाहिँ अफिसियली चाहिँ 2021 मात्रै हामी चाहिँ रेजिस्टर्ड भयौँ हामी नेपाल गभर्मेन्टसँग र सामाजिक क्षेत्रको विभिन्न हामी चाहिँ स्पेसली बच्चाहरूको चाहिँ हामी एजुकेसन र हेल्थ सेक्टरमा चाहिँ हामी धेरै नै काम गर्छौँ। जस्तो हामी चाहिँ विभिन्न ओकेजन्सहरूमा चाहिँ हामी धरानको विभिन्न आधारभूत विद्यालयहरू जुन बेसिक स्कुल्सहरू हुन्छ जहाँ चाहिँ विपन्न परिवारको नानीहरू पढ्नुहुन्छ त्यहाँनिर चाहिँ हामीले बेला बेलामा गएर त्यस्ता स्कुल्सहरू र स्पेसली अलिकता धरानको बजार एरिया भन्दा पनि अलिकता चाहिँ तपाईँको रिमोट एरियाजहरूतिर गएर चाहिँ हामीले चाहिँ एजुकेसनल मटेरियल्सहरू जस्तै बुक्स भयो, ब्याग्सहरू भयो, स्कुल सुजहरू भयो, त्यस्तै गरिकन चाहिँ तपाईँको जुत्ता मोजाहरूदेखि लिएर चाहिँ हामीले चाहिँ यस्ता नानीहरूलाई चाहिँ यस्तो एजुकेसनल निड्सको चाहिँ उहाँहरूलाई चाहिँ हामीले प्रोभाइड गरिरहेछौँ भने हामीले बेला बेलामा चाहिँ एकदमै विपन्न परिवारहरूको नानीहरूलाई चाहिँ हामीले हाम्रा धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग चाहिँ हामीले सहकार्य गरेर हामीले त्यस्ता नानीहरूको पनि धेरै फ्री ट्रिटमेन्टहरू पनि हामीले गरिरहेका छौँ र त्यस्तै गरिकन चाहिँ हामीले विभिन्न धरान र धरानको सेरोफेरोमा रहेको विभिन्न चाहिँ तपाईँको चाहिँ वृद्ध आश्रमहरूदेखि लिएर तपाईँको यस्तो फरक क्षमता भएका व्यक्तित्वहरू बस्नुहुने आश्रमहरूमा पनि हामीले चाहिँ बेला बेलामा खाना खुवाउनेदेखि लिएर उहाँहरूको बेसिक निड्सहरू जुन हुन्छ डे टु डे निड्सहरू चाहिँ त्यस्तो कामहरूमा चाहिँ हामीले प्रोभाइड गरिरहेका छौँ भने हामीले धरानमा प्राय जति पनि अब अग्नि पीडितहरू हुनुभयो, बाढी पीडितहरू हुनुभयो, प्राय हामीले चाहिँ धरानमा त्यस्ता घटनाहरू घट्दाखेरि चाहिँ प्राय सबैभन्दा पहिला चाहिँ रिलिफ लिएर पुग्ने चाहिँ सायद हामी होप धरान नै हो जस्तो लाग्छ मलाई। हामीले धेरै गर्न नसके तापनि आफ्नो क्षमता अनुसार जे जति हामी गर्न सक्छौँ तर हामीले इन्स्टन्ट त्यसलाई चाहिँ जस्तो बेलुकाको लागि भयो भने हामी बिहान 7 बजेसम्म चाहिँ केही न केही राहतहरू जस्तो खाद्यान्नहरू उड्ने ओछ्याउने भाँडाकुँडा बाल्टीहरूदेखि लिएर त्यस्तो निजहरू लिएर पनि हामीले चाहिँ काम गरिरहेका छौँ भने हामीले गत कोभिडको बेलामा चाहिँ हामीले धेरै नै काम गऱ्यौँ र हामीले चाहिँ फर्स्ट कोभिडको बेलामा चाहिँ धरान उपमहानगरपालिकासँग सहकार्य गरेर हामीले चाहिँ हाम्रो तल तपाईँको चाहिँ वान अफ द पार्क्समा चाहिँ धरान उपमहानगरपालिकाले चाहिँ एउटा रिहेबिलिटेसन होम जस्तो बनाउनु भएको थियो र त्यहाँनिर चाहिँ हामीले धरानको लगभग 120 सडक मानवहरूलाई चाहिँ त्यो कोभिड लाग्छ र उहाँहरूलाई चाहिँ योबाट बचाउनु पर्छ भनेर चाहिँ हामीले चाहिँ हजुरको चाहिँ तल हाम्रो लाङ्गाली सामुदायिक पार्कमा चाहिँ लगेर उहाँहरूलाई गर्ल्सहरूलाई एउटा डोमेट्रीमा र बोइजहरूलाई चाहिँ एउटा डोमेट्रीमा राखेर धरान र धरान बाहिरका विभिन्न व्यक्तित्वहरू र सङ्घ संस्थाहरूसँग चाहिँ सहकार्य गरेर हामीले उहाँहरूलाई चाहिँ खाना खुवाउने बिहानको ब्रेकफास्टदेखि लिएर लन्चदेखि लिएर तपाईँको डिनर खुवाउनेदेखि लिएर उहाँहरूको चाहिँ धरानको विभिन्न ब्युटी पार्लर्सको बहिनीहरूसँग चाहिँ सहकार्य गरेर कपाल काट्नेदेखि लिएर पेडिक्योर म्यानिक्योरदेखि लिएर अनि उहाँहरूको चाहिँ तपाईँको हाम्रो योगा क्लासेसहरूदेखि लिएर र बेलुका इन्टरटेनमेन्ट उहाँहरूलाई चाहिँ भिडियोजहरू देखाउनेदेखि लिएर लगभग हामीले 10 महिना चाहिँ लगभग 100-120 सडक मानवभावहरूको चाहिँ हामीले त्यहाँनिर चाहिँ उहाँहरूको स्टे कोभिडको बेलामा चाहिँ हामीले सजीकरण चाहिँ गरेका थियौँ।
1: हजुर, विशेष गरी अहिले चाहिँ अब यो होप धरानले चाहिँ जुनियर मिस्टर एन्ड मिस थरान आइडल भनेर चाहिँ यो 2026 को सिजन टू गर्न तयारी गरिरहनु भएको छ, लागि गरिरहनु भएको छ, यो धरान आइडलको बारेमा पनि बताइदिनुहोस् न।
2: ओके, हामी चाहिँ अघि पनि मैले भने कि हामी बच्चाहरूको सेक्टरमा धेरै काम गर्छौँ र यो चाहिँ एउटा एक्चुली एउटा ब्युटी पेजेन्ट हो, बट इट्स नट ओन्ली अबाउट यो चाहिँ सिर्फ एउटा क्याट वक गर्ने र ऱ्याम्प वक गर्ने मात्रै होइन, यसमा चाहिँ हामीले विभिन्न कन्स्ट्रक्टिभ ट्रेनिङ्सहरू दिएर जस्तो पर्सनालिटी डेभलपमेन्ट, पब्लिक स्पिकिङ, क्यारियर काउन्सिलिङ, सेल्फ डिफेन्स क्लास, द गुड टच एन्ड द ब्याड टचदेखि लिएर विभिन्न कन्स्ट्रक्टिभ ट्रेनिङ्सहरू दिएर नानीहरूलाई चाहिँ हामीले 1 मन्थको ट्रेनिङ दिएर जति पनि धरानमा 6 वर्षदेखि लिएर 13 वर्षका नानीहरू हुनुहुन्छ जो चाहिँ बोर्डिङ स्कुल्समा मात्रै होइन इभन तपाईँको चाहिँ गभर्मेन्ट स्कुलमा पढ्ने नानीहरू जसकोमा चाहिँ सिप कला र प्रतिभाहरू चाहिँ छ, तर त्यो सिप कला प्रतिभाहरूलाई चाहिँ प्रस्फुटन गर्न चाहिँ उहाँहरूले जुन एउटा मञ्च पाउनु भएको हुन्न त्यो मञ्च चाहिँ प्रदान गर्ने काम हामी गर्छौँ र उहाँहरूलाई चाहिँ 1 महिनाको ट्रेनिङ दिएर चाहिँ हामीले चाहिँ नानीहरूलाई चाहिँ यसरी पलिस गरेर चाहिँ हामी लिएर जान्छौँ र हाम्रो यसको मुख्य उद्देश्य भनेको चाहिँ फेरि सिन्स हामी चाहिँ एउटा सोसियल अर्गनाइजेसन भएको हुनाले फेरि हामीले चाहिँ बाल बालिकालाई नै सहयोग गर्ने चाहिँ उद्देश्यले चाहिँ हामीले एउटा सामाजिक उद्देश्यले यो इभेन्ट गरिरहेछौँ। जस्तो हामीले लास्ट इयरको इभेन्टको प्रफिट्सबाट चाहिँ हामीले एउटा धरानको पानमाराको चाहिँ एउटा 5 इयर ओल्ड ब्रेन ट्युमर भएको चाहिँ अङ्कित खड्का भन्ने बच्चालाई हामीले चाहिँ 1,10,000 रुपियाँ चाहिँ उहाँको ट्रिटमेन्टको लागि हामीले प्रोभाइड गऱ्यौँ भने यसपालिको प्रोसेसबाट चाहिँ हामीले धरानको 5 वटा त्यस्ता आधारभूत विद्यालयहरूलाई चाहिँ एडप्ट गरेर उहाँहरूलाई चाहिँ चाहिने एजुकेसनल निड्स उहाँहरूको चाहिँ जुन अब धेरै विपन्न वर्गको बच्चाहरू पढ्नुहुन्छ जसले किन्नु सक्नुहुन्न हामीले चाहिँ यो वर्षको प्रोसेसबाट चाहिँ उहाँहरूलाई चाहिँ यो एजुकेसनल निड्सहरू प्रोभाइड गर्नका लागि चाहिँ हामीले यो इभेन्ट गरिरहेछौँ।
1: यो इभेन्ट कहिले गर्छ?
2: सो यसको चाहिँ फिनाले चाहिँ हाम्रो भदौ 20 गते हजुरको बिपिकेआइएचएसभित्र रहेको दशहरा हलमा हुन गइरहेको छ र यो चाहिँ बिहान 10:30 बजेदेखि भदौ 20 गते चाहिँ हाम्रो ग्रान्ड फिनाले छ।
1: हजुर, विशेष गरी पोप थरान त्यस्तै जुनियर मिस्टर एन्ड मिस थरान होइन आइडलले चाहिँ आज विशेष कार्यक्रम राख्नु भएको छ। आज बिहान अहिले बेलुका 6 बजी यो दीप प्रज्वलन कार्यक्रम पनि गर्नुभएको छ, जुन चाहिँ एउटा घटना जुन थियो होइन बालिकाको मृत्युको घटनालाई लिएर हजुरहरूले आज कार्यक्रम राखिरहनु भएको छ। यो कार्यक्रम के हो, कस्तो, यसबारे पनि बताइदिनुहोस् न।
2: ओके, सिन्स हामी मैले अघि पनि भने कि हाम्रो संस्था स्पेसली धेरै बच्चासँग चाहिँ रिलेटेड छ र अहिले जुन हाम्रो यो ट्रेनिङ चलिरहेको छ जस्तो यसमा चाहिँ हाम्रो 6 वर्षदेखि 13 वर्षको नानीहरू हुनुहुन्छ अनि यसमा चाहिँ तपाईँको 10 जना छोरा मान्छे हुनुहुन्छ भने 30 जना छोरीहरू हुनुहुन्छ हाम्रो र यो इभेन्टको चाहिँ ट्रेनिङको दौडानमा केही दिन अगाडि चाहिँ हाम्रो 12 चाहिँ यसरी चाहिँ एउटा 3 वर्षको नानीको चाहिँ एउटा रेप गरेर उसको चाहिँ जुन एउटा निर्मम हत्या गरियो यो कुराले चाहिँ एकदमै हामी आयोजक पक्ष पनि एकदमै टच भएको छौँ र हाम्रो नानीहरू पनि एकदमै टच हुनुभएको छ, इमोसनली धेरै टच हुनुभएको छ। अब यो हत्याराहरूलाई चाहिँ कुनै पनि हालतले नेपाल सरकारले छोड्नु हुँदैन र यिनीहरूलाई चाहिँ भरसक मृत्यु दण्ड नै दिनुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ सोच हो होइन। त्यही भएर चाहिँ आज हामीले सो नानी 3 वर्ष गरिमा चौधरी उहाँको नाम, उहाँको आमा अहिले न्यायको लागि तडपिराख्नु भएको छ, कराइराख्नु भएको छ, रुइराख्नु भएको छ। सो आज चाहिँ हामीले स्वर्गीय गरिमा चौधरी नानीको चाहिँ जुन चिर आत्माको शान्तिको लागि चाहिँ हामीले एउटा सानो दीप प्रज्वलन पनि गर्दैछौँ र एउटा सानो साइलेन्ट प्रोटेस्ट पनि गर्दैछौँ जहाँ चाहिँ हाम्रो नानीहरूले प्ले कार्डमा चाहिँ वी वान्ट जस्टिस फर गरिमा चौधरी भनेर चाहिँ हाम्रो नानीहरूले पनि एउटा सानो भानेचोकमा चाहिँ 6 बजे चाहिँ एउटा क्यान्डल लाइट गरेर चाहिँ गरिमाको लागि चाहिँ जस्टिस माग्नको लागि चाहिँ हामी एउटा सानो 10 मिनटको कार्यक्रम गर्दैछौँ।
0: थ्याङ्क यू भेरी मच, कति महत्त्वपूर्ण कुरा निश्चल पालिखेजीबाट सुनियौँ। अझ पनि यसलाई भोलि पर्सि फलोअप गर्नुहोला किनभने न्याय पाइसकेको अवस्था रहेनछ गर्दाखेरि उहाँहरूले गरेको कामलाई अझै हाइलाइट गर्नुहोला भन्दै समयलाई हेरेर तपाईँ र निश्चलजीसँग मैले बिदा लिनु पर्यो र कति महत्त्वपूर्ण काम र कति राम्रो होप दिने काम होप धरानले गर्नुभएको रहेछ। निश्चलजीलाई हाम्रा सम्पूर्ण हाम्रो श्रोताको तर्फबाट देश विदेशबाट पनि त्यतिकै सपोर्ट छ, मोरल सपोर्ट छ भनेर जानकारी गराउनुहोस् है। त मैले बिदा लिएँ तपाईँसँग है। थ्याङ्क यू भेरी मच बहिनी।
1: हस्
0: आज कार्यक्रम सफल होस् हाम्रो शुभकामना छ भन्दै दुवैलाई म धन्यवाद दिँदै मैले बिदा लिएँ। अब पोखरातर्फ गइहाल्नु र छोटो अपडेट लिएर आउँदै हुनुहुन्छ कृष्ण दबाडीजी। कृष्णजी नमस्ते, स्वागत छ यहाँलाई।
3: हजुर विनोद सर नमस्कार, धन्यवाद।
0: ल त अब काठमाडौँबाट फ्लाइट उड्यो, त्यहाँ हलचल आएछ, के हो, के को हलचल हो यो सुनाइदिनुहोस्।
3: विनोद सर, प्रधानमन्त्री बालेन्द्र शाह अहिले भर्खरै मात्र कास्कीको माछापुच्छ्रे गाउँपालिका छमा पर्ने अस्ताम आइपुग्नु भएको छ। 10 मिनट अगाडि मात्रै उहाँ यहाँ अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिजोर्टमा प्रवेश गर्नुभएको छ। प्रधानमन्त्री आज बिहान काठमाडौँबाट स्थलमार्ग हुँदै यो पोखराबाट 15 किलोमिटर उत्तर पश्चिममा अवस्थित एउटा सुन्दर अस्ताम गाउँ छ र यो गाउँमा अवस्थित यो रिजोर्टमा आज उहाँ बस्नुहुनेछ र उहाँ केही समय अगाडि रिजोर्टमा प्रवेश गरिसक्नु भएको अवस्था छ।
0: ओके, तपाईँहरूलाई त्यहाँ भित्र जान दिएको छैन होला, कडी कडा होला, र अन्तर्वार्ताको लागि कुनै मिडियालाई एक्सेस छ या छैन, के छ त?
3: विनोद सर, त्यस्तो कुनै एक्सेस चाहिँ हामीले पाएका छैनौँ। उहाँ रिजोर्टभित्र पनि प्रवेश अनुमति इभन सञ्चारकर्मीहरूको लागि पनि छैन। रिजोर्टभन्दा 300 मिटर अगाडिबाटै सुरक्षाकर्मीहरूले माथिको आदेश भन्दै त्यहाँ प्रवेश दिइराख्नु भएको अवस्था छैन। प्रधानमन्त्री चारवटा गाडीमा, उहाँको टिम सहित चारवटा गाडीमा रिजोर्टमा प्रवेश गर्नुभएको छ। उहाँ मुक्तिनाथ जाने भन्ने कार्यक्रम छ, यद्यपि प्रशासनले प्रधानमन्त्रीको यो भ्रमणको बारेमा औपचारिक रूपमा प्रशासनले पनि त्यस्तो जानकारी
0: हामीलाई पनि आयो। यति हो व्यक्तिगत भनेर चाहिँ हामीले समाचार पनि सुन्यौँ है कि नितान्त व्यक्तिगत कार्यक्रम हो, त्यसले गर्दाखेरि उहाँलाई पनि समय दिनुपर्छ, रिल्याक्स गर्नु पनि पर्छ होइन, व्यस्त व्यक्तिलाई र उहाँको टिमलाई तपाईँहरूले पनि अब समय दिनुहोला भन्दै यो अपडेटको लागि धन्यवाद भन्दै मैले बिदा लिनु पर्यो है। त पछि उहाँले समय दिनुभयो भने अन्तर्वार्ता अन द वे ब्याक त लिन सक्नुहुन्छ नि होइन त? कृष्ण दवाडी हामीलाई अहिले पोखरामा प्रधानमन्त्री आइपुगेको कुरा भन्दै हुनुहुन्थ्यो भने एउटा गीत एकैछिनको लागि सुनौ, त्यसपछि आजको शुक्रबारे बहसतर्फ यहाँलाई लानै पर्छ मैले। ओके, गीत भन्दाखेरि पनि शुक्रबारे बहस यहाँ तयार भएको मैले देखेँ, त्यस कारणले गर्दाखेरि अब शुक्रबारे बहस मैले राखिहालेँ, समय धेरै छैन आजको लागि।

0: नमस्कार, कार्यक्रम शुक्रबारे बहसबाट पीएफपीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेसन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन मोबाइल एप पीएफबीएस रेडियो अनलाइन डिएभी एफएम र एएम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरकारका विषय समेट्छौँ। कार्यक्रममा आज हामी मुलुकका पुराना ठुला दल नेपाली काङ्ग्रेस र एमालेभित्रको आन्तरिक विग्रहको विषयमा वरिष्ठ पत्रकार विश्लेषक एकीकृत शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीसँग कुरा गर्छौँ। लागौँ मूल विषयतिर। चुनावको मुखमा मुलुक छाडेर 5.5 महिनापछि स्वदेश फर्किएका काङ्ग्रेस पूर्व सभापतिको अभिव्यक्तिले एक खालको राजनैतिक तरङ्ग ल्याएको छ। तेहर्याएर म हिन्दू हुँ भन्ने देउबाको अभिव्यक्ति र पार्टीभित्रका नेताहरूले बेला बेलामा हिन्दू धर्मको विषयमा दिने गरेको अभिव्यक्तिले काङ्ग्रेसको यो खेमाको कार्यदिशाबारे बहस जन्माएको छ। देउबाको अभिव्यक्तिलाई लिएर प्रचण्ड र पूर्व माओवादी नेताहरूले प्रतिक्रिया दिन थालिसकेका छन्। यही बेला काङ्ग्रेसभित्रको किचलो थप गहिरिँदो पनि छ। यही नै बेला एमालेभित्र पनि ओलीको नेतृत्वलाई चुनौती दिँदै इतरपक्षीय अभियानमा जुटेको छ। यी दुई दलभित्रको विवादको परिणाम के हुन सक्ला? हामीसँग वरिष्ठ पत्रकार विश्लेषक देवप्रकाश त्रिपाठी हुनुहुन्छ। त्रिपाठीजी, मैले स्वागत गरेँ यहाँलाई शुक्रबारे बहसमा।
1: हजुर, धन्यवाद दिदी।
0: मलाई अलिकति जोडिहाल्न मन लागेको चाहिँ अस्ति बुधबार एमाले उपाध्यक्ष रामबहादुर थापाले सदनमा बोलेको कुराबाट हामी कुराकानी सुरु गर्न मन लाग्यो। तेहेरो ए आर्मी अल्गोरिदम र अमेरिका यो सरकारको बल हो। जेएनज विद्रोहमा टिओबीको भूमिका र हतियारका कुरा पनि उहाँले दोहोऱ्याउनु भयो, उठाउनु भयो। पहिलेदेखि नै हो उहाँले सेनालाई मुस्नु भएको, त के हो उहाँले भन्न खोजेको कुरा?
1: कुन कारणले, कुन सूचना र तथ्यका आधारमा रामबहादुर थापाजीले बोलिराख्नु भएको छ? उहाँको यो जेएनजीको नाममा भएको विध्वंस पश्चात संसदमा उहाँले दिनुभएका अभिव्यक्तिहरू मा स्थिरता देखिन्छ। पहिलेदेखि नै एउटै धारणा धेरै धेरै भनिराख्नु भएको छ। सम्भवतः कुनै पनि एउटा जिम्मेवार व्यक्तिले वा नेताले तथ्यमा आधारित भएरै आफ्ना अभिव्यक्तिहरू दिने हो। जुन कुराहरू भनिराख्नु भएको छ त्यसको तथ्य प्रमाणहरू पनि प्रस्तुत गर्नु भएको भएदेखि त्यसले अझ राम्रो गर्थ्यो। तर एउटा कुरा के हो भने नेपाली सेनालाई जहिले पनि जुनसुकै समयमा पनि अलिकति बढी आक्रमण हुन थालेको यो अहिले 2 दशक भयो। खास गरिकन 2063 सालको परिवर्तन यता पटक पटक सेनामाथि विभिन्न नकारात्मक टिप्पणीहरू हुँदै आएको छ। सेनाबाट कुनै कमी कमजोरी भएका छन् भने त्यसलाई सार्वजनिक बहसको विषय बनाइने भन्दा पनि सम्बन्धित पक्षसँग छलफल गर्ने, उहाँहरूलाई सुझाव दिने र एउटा आन्तरिक रूपले सुदृढीकरण गर्ने एउटा बाटो लिनु चाहिँ सबभन्दा बेस हो। अहिले नेपालमा धेरैजसो राज्य संयन्त्रका अङ्गहरू कमजोर हुँदै गएका छन्। क्रेडिबिलिटी चाहिँ करिब करिब सङ्घार विघटन हुने अवस्थामा छ क्रेडिबिलिटी भने। यो अवस्थामा नेपाली सेना जस्तो एउटा सार्वभौम सत्ताको प्रतिबिम्बलाई हामीले बदनाम गर्ने र यसलाई खिसी तिउरी गर्ने विषय बनाइने भन्दा पनि यसमा यदि कमी कमजोरी छन् भने जिम्मेवार तहबाटै एउटा आन्तरिक छलफल गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने काम गर्नु उत्तम हुन्छ भन्ने मलाई लाग्छ। यहाँसम्म उहाँले दिनुभएको अभिव्यक्तिको कुरा छ, व्यक्तिगत स्वतन्त्रताको रूपमा आफ्ना अभिव्यक्तिहरू दिन पाउने कुरालाई म सम्मान गर्दै त्यसमा आफ्ना रणनीति र तरिकाहरू केही बदल्न पर्ने आवश्यकता ठान्नु भएको छ भने त्यो राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ।
0: उहाँले अलिकति भारतको भूमिका र चीनको अन्डर करेन्ट थ्रेडको कुरा समेत जोड्नु भएको छ।
1: हजुर, यसमा चाहिँ के हो भनेदेखि उहाँले जोड्दा पनि नजोड्दा पनि आफ्ना दृष्टिकोणहरू हुन्छन्। राजनीतिक दलहरू पनि आफ्नै राजनीतिक धरातलमा उभिएका छन्। सबैको आफ्नो पृष्ठभूमि छ, आफ्नो वैचारिक एउटा धरातल छ र आफ्ना मान्यताहरू पनि छन् सबै दलहरूको। उहाँहरूले बुझ्नुभएको कुरा चाहिँ के हो भनेदेखि यो नेपालमा खास गरिकन यहाँको भूराजनीतिक स्थिति चाहिँ नेपालीहरूले भन्दा बाह्य शक्तिले बढी नियन्त्रण राख्दै गएको नेपाली राज्य संयन्त्रलाई भन्ने अर्थमा आफ्ना आफ्ना दृष्टिकोणहरू सबैका छन्। त्यही क्रममा उहाँले पनि आफ्नो दृष्टिकोण राख्नु भयो भनेर बुझिएको छु।
0: भनेको यसलाई त्यति साह्रो गम्भीर विषयमा लिन जरुरी छैन,
1: विषय चाहिँ अत्यन्त गम्भीर हो र गम्भीर विषयलाई अझै थप गम्भीर नबनाएर यसलाई चाहिँ सजिलोसँग सल्टाउने विषयको रूपमा चाहिँ हामीले बुझ्नुपर्छ र त्यसै गरी लिनुपर्छ। झन् झन् गम्भीर बना गम्भीर विषय धेरै भइसक्यो देशमा मुजी, यति धेरै गम्भीर विषयहरू छन् कि कुनै पनि क्षेत्रमा तपाईँले हेर्नु भनेदेखि आर्थिक क्षेत्रमा हेर्नुभयो भने हामी कोल्याप्स हुने बाटोमा छौँ, आर्थिक रूपले हामी विघटन हुने अराजकता हुने स्थितिमा हामी पुगिसकेका छौँ। अब सामाजिक रूपमा हेर्नु भनेदेखि सामाजिक रूपमा हेर्नुभयो भने त्यत्तिकै अन्तर्कलह निराशा र विभाजन द्वन्द्वको स्थिति छ। राजनीतिक रूपमा हेर्नुभयो भनेदेखि विचारविहीनहरू र राजनीति बाहेक अरू कुरा बुझेका मानिसहरूले राज्य सत्ता सञ्चालन गर्नुपर्ने बाध्यता आइलागेको छ। दलहरूभित्र पनि आन्तरिक द्वन्द्व छ, दल दल बिच पनि आन्तरिक मतभिन्नताको गहिराई यथावत छ। अब मानिसहरूको पलायन हुने क्रम पनि उत्तिकै छ। अब कूटनीतिमा हेर्नु हो भनेदेखि कूटनीतिक रूपमा त हामी इतिहासकै सबभन्दा असफल अवस्थाबाट गुज्रिराखेका छौँ, त्यस कारणले हरेक क्षेत्र त्यस्तै छ। अब हेर्नुहोस् त राज्य को महत्त्वपूर्ण अङ्गमा बसेको संसदीय समितिमा आइजिपीहरू प्रहरीका प्रमुखहरूलाई मान मर्दन गर्ने डिस्करेज गर्ने काम पनि त्यत्तिकै हुने गरेका छ। विपक्षीको भूमिका हो कि सत्ता पक्षीको भूमिका भन्ने पनि संसदमा रहेको द्वितीय बहुमत देखिने पक्षले आफ्नै भूमिका क्लियर गर्न सकेन। विपक्षी पनि सबभन्दा बढी विपक्षी पनि उनीहरू नै देखिने, सबभन्दा बढी सत्ता पक्ष पनि उनीहरू नै देखिने, एउटा बडा अप्ठ्यारो अवस्थामा हामी पुगेका छौँ।
0: अब अलिकति काङ्ग्रेसको प्रसङ्ग जोडौँ होला त्रिपाठीजी। देउबा समूह मुलुकलाई हिन्दू धर्म सापेक्ष बनाउन खोज्दैछ।
1: नेपाली कङ्ग्रेसले पहिले बिपी कोइरालाले अनुसरण गर्नुभएको एउटा वैचारिक धरातलमा आफूलाई उभ्याएको हो, त्यो भनेको संवैधानिक राजसत्ता, बहुदलीय प्रजातन्त्र, संसदीय प्रजातन्त्र, समाजवादी आर्थिक कार्यक्रम, यो चाहिँ मूल रूपमा काङ्ग्रेस पार्टीको एजेन्डा थियो। धरातलै त्यही हो नेपाली कङ्ग्रेसको पहिले। त्यसपछि पछि गएर 2047 सालको संविधानमा कङ्ग्रेसको नेतृत्व, कङ्ग्रेसको अगुवाईमा भएको परिवर्तन र त्यसको अन्तरिम सरकारको नेतृत्व पनि कङ्ग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले उहाँले नेतृत्व गर्नुभएको सरकार, त्यति बेला नेपाललाई हिन्दू राष्ट्रको संवैधानिक पहिचानमा कायम राख्ने भन्ने निर्णय गरेपछि नेपाली कङ्ग्रेसले त्यति बेला स्वामित्व लियो यसको पनि। यो कुनै नयाँ विषय होइन, पहिले पञ्चायतकालमै हिन्दू राष्ट्रको पहिचानमा मुलुक राखिएको थियो। त्यसपछि प्रजातन्त्र स्थापनासँगै नेपाली कङ्ग्रेसले पनि त्यसलाई आत्मसात गर्यो। पछि जब 2063 सालको परिवर्तन भयो, त्यसपछि चाहिँ धर्मनिरपेक्षता ल्याउने र हिन्दू राष्ट्रको पहिचान हटाउने भन्ने भयो। अब त्यहीबाट त्यही बिन्दुबाट चाहिँ धर्मको विषयमा विवाद उत्पन्न भयो। त्योभन्दा अगाडि धर्मका विषयमा खासै गहिरा र ठुला विवादहरू देशमा उत्पन्न भएको थिएन। 63 सालको परिवर्तनकारीहरूले धर्मको विषयमा विवाद खडा गरेका हुन् भन्ने मेरो बुझाइ छ। अब नेपाली कङ्ग्रेस कहाँ पुगेको हुनुपर्छ भने खास गरिकन देउबा समूह चाहिँ यो 2063 सालपछि माओवादीको विद्रोहलाई सम्बोधन गर्ने र माओवादीलाई मूल प्रवाहीकरण गर्ने, त्यस उद्देश्यले त्यस बेला चाहिँ नेपाली कङ्ग्रेसले कम्प्रोमाइज गर्यो, धेरै ठाउँमा कम्प्रोमाइज गरेको देखिन्छ। उसले नेपाली कङ्ग्रेसले वैचारिक सैद्धान्तिक रूपमै कम्प्रोमाइज गर्यो। अब त्यसलाई यदि वामपन्थी एजेन्डा मान्ने हो भने, यद्यपि म माओवादी मार्फत आएका एजेन्डाहरू जुन मूलभूत उपलब्धि भन्ने भएको छ त्यो वामपन्थी सबै वामपन्थी एजेन्डाभित्र पर्दैनन्, बरु वामपन्थीको पनि वैचारिक सैद्धान्तिक दार्शनिक मान्यता भन्दा पृथक ठ्याक्कै विपरीत प्रकारका एजेन्डाहरू पनि, खास गरी जातीयतावादी एजेन्डा, तीन तहको सरकारमा देशलाई लैजाने, सार्वभौम सत्ताको विभाजन गर्ने एजेन्डा, यो सबै कुराहरू चाहिँ यो वामपन्थीहरूको पनि एजेन्डा भन्ने बुझिँदैन। तर त्यस बेलाको अवस्थालाई चाहिँ अब कोर्स करेक्सन गर्नुपर्छ भन्ने ठाउँमा नेपाली कङ्ग्रेसभित्र एउटा जनमत थियो छ। त्यो चाहिँ अहिले विशेष महाधिवेशन का समर्थकहरूभित्र पनि यो मत देखिन्छ। विशेष महाधिवेशनमा असहमति जनाउने पक्षका काङ्ग्रेसमा पनि यो मत देखिन्छ। तर शेरबहादुर देउबाजीले यो जुन पहिचानको कुरा गर्नुभयो, मेरो विचारमा उहाँले हिन्दू धर्म सापेक्ष मुलुक भनेको मैले बुझिनँ। मैले के बुझेँ भने मुलुकलाई सनातनी राष्ट्रको पहिचान दिने भन्ने मात्रै कुरा हो। यो संवैधानिक पहिचान दिने भन्ने कुरा र यो धर्म सापेक्ष बनाउने भने फरक कुरा हो। धर्म सापेक्ष बनाउने भने चाहिँ धर्मको आधारमा कानुन बन्छ, त्यही धर्मकोलाई बढावा त्यसैलाई मात्रै दिइन्छ र उसका निर्देशनहरू धार्मिक मान्यताबाट तय भएका आधारमा चाहिँ निर्देशनहरू तर्जुमा गरिन्छ र सोही अनुरूप राज्य सञ्चालन गरिन्छ। जस्तै इस्लाम सापेक्ष राष्ट्रहरू छन्, मुस्लिम धर्मलाई इस्लाम धर्मलाई आफ्नो राष्ट्रको पहिचान बनाउने त्यो चाहिँ धर्म सापेक्ष राष्ट्र हो। तिनीहरूले चाहिँ के गरेका छन् भने इस्लाम धर्ममा आधारित धार्मिक मान्यतामा आधारित भएर शासन गर्छन्, कानुनै त्यही अनुरूप बन्छ। तर हामी कहाँ चाहिँ हामी कहाँ उठेको सवाल भनेको चाहिँ हिन्दू राष्ट्रको संवैधानिक पहिचान दिने, त्यसले नेपाललाई तराई पहाड पनि जोड्ने, मुलुकको एउटा आइडेन्टिटी विश्वभरिमा रहेका 200 बढी देशहरूको बिचमा एकमात्र यस्तो प्रकारको पहिचान भएको राष्ट्र कुन हो भनेर पहिचान दिने उद्देश्यले यो मुद्दा उठेको हुनुपर्छ। यो पहिल्यैदेखि उठिराखेको थियो, तर अब कतिपय पार्टीले खास गरिकन नाम नदिकन भन्ने पनि बुझिन्छ होला, कतिपय पार्टीले यसलाई चाहिँ आफ्नो राजनीतिक हैसियत स्थापित गर्ने उद्देश्यका लागि पनि यो एजेन्डा बोकिराखेका थियौँ। तर नेपाली कङ्ग्रेसभित्रको एउटा हिस्साले यसलाई राजनीतिक रूपमा सम्बोधन गर्दा चाहिँ यसले बेग्लै मोड चाहिँ लिने सम्भावना बढेको छ भिन्जी।
0: भनेको त्यसको लागि त फेरि मुलुकभित्रको अरू दलहरू अरू शक्तिहरूसँग पनि सहकार्यको होला, काङ्ग्रेसले लिड गरेर लिएर जाने सम्भावना कतिको देख्नुहुन्छ अथवा मुलुक त्यो दिशामा अगाडि बढ्ने सम्भावना चाहिँ कति बलियो हो एक छोटोमा?
1: अब अरू दलहरू पनि परिस्थितिले समयले त्यो ठाउँमा पुग्न सक्ने सम्भावना चाहिँ देखिन्छ। अब यसलाई कसरी बुझ्नु पर्यो भने नेपालमा हिन्दू राष्ट्र बनाउने एजेन्डा चाहिँ यो पनि बाहिरी शक्तिको एजेन्डा हो भनेर बुझियो भने त्यसले फरक रूप लिएला, होइन नेपालको आफ्नै मौलिक आइडेन्टिटीलाई पुनर्स्थापित गर्ने कुरा हो भनेर बुझियो भने त्यसले बेग्लै अर्थ राख्ला पनि। र सबै राजनीतिक दलहरूले एउटा गम्भीरतापूर्वक सोच्ने र त्यसका निमित्त केही गर्ने अवस्था बन्न सक्छ। खास गरिकन यो हिन्दू राष्ट्र भन्ने कुरा चाहिँ फेरि त्यही पहिचान दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन। खास गरिकन सनातन बौद्ध किराँत राष्ट्र नेपाल भनियो भने यो संवैधानिक पहिचान भयो भने चाहिँ मुलुकमै उत्पत्ति भएको यहीँनिर पैदा भएका सभ्यता हुन् यी चाहिँ किराँत धर्म दर्शन या बौद्ध धर्म दर्शन सनातन धर्म। सनातन भनेपछि त सबै समेटिने हुन्, तर पनि सनातन र बौद्ध र किराँत चाहिँ यसलाई चाहिँ आधार बनाएर देशको संवैधानिक पहिचान दिने खोज्नु चाहिँ यो सबै दलहरूको लागि चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ।
0: अब अलि छोटकरीमा कुरा गरौँ, देउबा पक्षको राष्ट्रिय भेलाको ठ्याक्कै सन्देश के हो?
1: यसले दुई तिनवटा सन्देश दिएको छ। एउटा पहिलो सन्देश चाहिँ हामी मरेका छैनौँ भन्ने सन्देश दिनु हो देउबाजीले, पहिलो सन्देश। दोस्रो कुरा, हामी आफूलाई राजनैतिक वैचारिक रूपमा करेक्सन गरेर फेरि राजनीतिमा सोही स्तरमा क्रियाशील हुनेछौँ भन्ने दोस्रो सन्देश। तेस्रो सन्देश, नेपाली कङ्ग्रेस अब जुन रूपमा जसको नेतृत्वमा भए पनि पार्टी एकीकरण तत्काल भए पनि नभए पनि एउटा वैचारिक आधार खडा गरेर अगाडि बढ्छ। नेपाली कङ्ग्रेस आफैले विगतमा गरेको गल्ती कमजोरीहरूलाई सच्याएर राजनीतिक रूपमा वैचारिक रूपमा सच्याएर अघि बढ्न चाहन्छ भन्ने सन्देश दिएको छ।
0: अनि एकीकरणको कुरा अलिकति जोडिहाल्नु भयो, तर काङ्ग्रेस अहिले देख्दाखेरि है सत्तारूढ रूपमा भित्री त अझ तपाईँले बढी बुझ्नुहुन्छ, काङ्ग्रेस राजनीतिक र कानुनी रूपमै फुटको कति नजिक कति टाढा छ त्रिपाठीजी?
1: कङ्ग्रेसमा विगतमा पनि अल्पकालका लागि विभाजनसम्म पुगेका घटनाहरू छन्। अहिले पनि नेपाली काङ्ग्रेसभित्रको नेता कार्यकर्ताको मानसिकता हेर्दा काङ्ग्रेसलाई विभाजन गर्ने भन्ने कुरा कल्पना पनि गरेको पाउँदिन मैले कसैले पनि। काङ्ग्रेसभित्रै आफूहरू कसरी चाहिँ स्थापित हुने भन्ने कुराको लडाइँ भयो, अर्थात् नेतृत्वको व्यवस्थापनको चाहिँ मुख्य समस्या हो अहिलेको समस्या भनेको। र अब शेरबहादुरजीहरूले जुन वैचारिक धार नयाँ पक्रिनु खोज्नुभयो त्यसले गर्दा एउटा विचारको बहस पनि काङ्ग्रेसभित्र हुने भयो। र एउटा सम्भावना चाहिँ के छ भने पार्टी दर्ता हुन सक्ने सम्भावना हुँदै नभएको चाहिँ होइन, तर त्यो अल्पकालिक हुन सक्ने चाहिँ मलाई लाग्छ। अन्तत काङ्ग्रेस चाहिँ एकीकरणै हुन्छ भन्ने देख्छु।
0: भनेको यो भन्दा विगतको इतिहासलाई कोट्याएर कि भविष्यको अनुमान हो यो?
1: मैले आम कार्यकर्ता र नेताहरूको भावनालाई समेत बुझेर भनेको कि काङ्ग्रेसमा विभाजनको मानसिकता नै छैन काङ्ग्रेसको तल्लो तहमा, त्यसैले कार्यकर्ता र समर्थकहरूको यति ठुलो दबाब पैदा हुनेछ कि कदाचित दुईवटा दलहरू सतहमा राजनीतिक रूपमा वैधानिक रूपमै प्रकट भएछन् भने पनि दुवैतर्फका कार्यकर्ताहरूको दबावले गर्दा अन्तत फेरि पनि एक हुनै पर्ने बाध्यता हुन्छ। अल्पकालका लागि विभाजनको सम्भावना छँदै छैन भन्ने चाहिँ होइन।
0: अब गगन र शेरबहादुर पक्ष जसले कानुनी बाजी मारे पनि हुने चाहिँ के हो त्रिपाठीजी?
1: हुने चाहिँ काङ्ग्रेसको एकता नै हो। र एउटा कुरा, अबको काङ्ग्रेस चाहिँ हिजोको जस्तो काङ्ग्रेस नहुने चाहिँ देखियो, किनभने मैले अघि पनि भने अब कोर्स करेक्सनको प्रक्रिया काङ्ग्रेसबाटै सुरु हुने भयो। हिजो माओवादीलाई त माओवादीलाई समेट्यो भने त्यसमा शान्ति हुन्छ, स्थिरता हुन्छ, समृद्धिको बाटो तय गर्छ भनेर काङ्ग्रेसले आत्मघाती कदम चालेको हो नि। आफ्नै विचार र दर्शनलाई सकेर आफ्नै राजनीतिक गुरुको आदर्शलाई परित्याग गरेर माओवादी मार्फत आएका एजेन्डाहरूलाई बोकेर हिँडेको हो। अब तिनै एजेन्डामा काङ्ग्रेसले भविष्यमा हिँड्दछ, आफ्नो बाटोमा फर्किँदैन भन्ने कुरा चाहिँ होइन। अहिले वर्तमानको चाहिँ नयाँ सन्देश चाहिँ त्यही हो।
0: एउटा कुरा, गगन पक्षले यदि बाजी मार्यो अब चाहिँ यो पुनरावलोकनको मुद्दा सल्टिँदाखेरि आधिकारिकता विशेष महाधिवेशन पक्ष दलले पायो यदि भनेदेखि देउबा पक्ष त्यसपछि हुने महाधिवेशनमा सामेल हुने नहुने आफ्नो ठाउँमा होला। अर्को, यदि देउबा पक्षले आधिकारिकता नै पायो यदि भने पनि त्यसपछि, मैले यो कुरा किन जोडिराखेको छु भनेदेखि विशेष महाधिवेशन सकिँदा नसकिँदै विश्वप्रकाश गगनहरू कार्यवाहीमा परिसकेका थिए पार्टीबाट, त्यसपछि हुने महाधिवेशनमा गगन विश्व समूहले चुनाव लड्न पाउने अथवा त्यहाँ पदाधिकारीमा नेतृत्वमा लड्न पाउने सम्भावना तपाईँ देख्नुहुन्छ कि देख्नुहुन्न? कारवाहीको डन्डा सबभन्दा सुरुमा उनीहरूमाथि बज्रिने सम्भावना चाहिँ छ कि छैन यदि देउबा पक्षले आधिकारिकता पायो भने?
1: अब यो कारवाहीका डन्डाहरू बर्सिने सम्भावना पनि म कम देख्छु या देख्दिनँ। यो तत्कालीन परिस्थितिको उपस्थिति हो। तत्काल हुने दुर्घटनालाई टार्नको लागि कानुनी रूपमा यसो गर्दा सजिलो हुन्छ कि भनेर काङ्ग्रेसको तत्कालीन केन्द्रीय समितिले कारवाहीको प्रक्रिया अगाडि बढाएको हो। त्यसो कारण भनेको विशेष महाधिवेशनलाई वैधानिकता प्राप्त नहोस् भनेर हो। यसको मतलब पार्टीमा एकतै नगर्ने, विभाजनकै लेभलमा तहमा पुर्याउने भन्ने उद्देश्यले त्यस बेला गरिएको जस्तो मलाई लाग्दैन। त्यसैले आधिकारिकता जसले पाए पनि नेपाली कङ्ग्रेसमा फेरि पनि राजनीतिक एउटा प्रक्रिया सुरु हुन्छ एकताको, र त्यो एकता बन्छ भन्ने मलाई लाग्छ। पार्टी दर्ता नयाँ भए पनि नभए पनि
0: अलिकति यहीँनिर काङ्ग्रेसले नयाँ नेतृत्व पाउने अथवा नयाँ नेतृत्व भनेको अहिले गगनको नेतृत्व जुन भइराखेको छ, पल्ला भारी राजनीतिक रूपमा कानुनी रूपमा कतातिर बढी देख्नुहुन्छ देख्दाखेरि चाहिँ?
1: होइन, यो अदालतमा विचाराधीन भएको विषयमा चाहिँ अहिले हामीले धेरै उधिनेर चर्चा गरिराख्नु पर्ने चाहिँ देखिँदैन। विगतमा अदालतबाट एउटा कुरा भएको कुरा, अब मैले त्यो आदेश हेर्दाखेरि उहाँहरूको यो पुनरावलोकनमा जाने निर्णय हेर्दा चाहिँ विगतमा अर्को पक्षलाई सुनवाईको मौका समेत नदिएर निर्णय गरेको हुनाले पुनरावलोकनको लागि वाञ्छनीय देखेको भन्ने बुझेको हो। त्यसैले अब दुवै पक्षलाई राखेर छलफल गरिसकेपछि अब हुने त प्रक्रिया त्यो हो, त्यो तत्काल हुन्छ जस्तो लागेर मलाई विचारमा लाग्ला। अब हुने प्रक्रिया भनेको दुवै पक्षको छलफल हो। त्यो अदालतको भूमिकाले पनि काङ्ग्रेसलाई जोड्न बढी सहयोग पुर्याउने देखिराखेको छु मैले चाहिँ दुवै पक्षलाई राखेर छलफल गर्दा एउटा बाटो निस्किन्छ कानुनी रूपमा पनि त्यसपछि राजनीतिक रूपमा त दुवै पक्ष बिच एकताको सम्भावनालाई केहीले पनि छेक्दैन दुवै पक्षले ससम्मान चाहिने पार्टीको नेतृत्व गर्न पाउने अवस्था बन्ने देख्छु अर्को कुरा चाहिँ अब हुने 15 महाधिवेशनमा चुनाव हुँदा त्यसलाई फेयर इलेक्सन भइहाल्छ पार्टीभित्रको हुँदाखेरि गगन थापाजीले या विश्वप्रकाशजीले नै पार्टीको नेतृत्व गर्न नपाउने स्थिति बन्छ भन्ने मलाई लाग्दैन त्यहाँभित्र सिनियर नेताहरू पूर्णबहादुर खड्गाजीहरू लगायत शेखर कोइरालाजीहरू पनि हुनुहुन्छ उहाँहरू पनि सभापतिको दावेदारको रूपमा विगतदेखि नै स्थापित नाम हो त्यसै गरिकन युवा नेताहरूमा विश्वप्रकाश गगनजीहरू हुनुहुन्छ यो गएको यो पुष माघमा चाहिँ यो विशेष महाधिवेशन नभएको भए पनि यो वैशाखमा जुन महाधिवेशन तोकिएको थियो त्यो महाधिवेशनमा गगनजीहरूले विश्वजीहरूले चाहे बमोजिम पाए चाहे बमोजिम नै कङ्ग्रेसजी 15 महाधिवेशनबाट सभापति नभन्ने 100% ग्यारेन्टी थियो छ त्यसैले कङ्ग्रेसमा त यो नयाँ नेतृत्व त अब हरेक कम्तीमा अब बढीमा दुई कार्यकालभित्र आइराख्ने परिस्थिति बन्छ अहिलेकै अवस्था रहिरहेको छ भने
0: अब अलिकति एमाले कुरा पनि जोडिहालौँ न त्रिपाठीजी के भइरह्यो एमालेभित्र चाहिँ
1: एमालेभित्रको समस्या चाहिँ यो अलिकता फरक छ त्यहाँनिर वैचारिक सैद्धान्तिक विभाजन या मत भिन्नता देखिएन त्यहाँ चाहिँ यो एमालेको भित्र र एमाले जुन अवस्थामा पुगेको छ एमाले जति बिग्रिएको छ पहिलेको भन्दा प्रभावकारिता जति घटेको छ जति मानिसमा त्यहाँ एमालेभित्रका समर्थकहरूमा जति निराशा बढेको छ त्यो सबै कारण चाहिँ नि केपी ओली मात्रै हो भन्ने निष्कर्ष एक थरी मानिसले त्यहाँ निकाले सबभन्दा रोचक कुरा के हो भने केपी ओलीले नै च्यापेर राख्नुभएको वर्षौँदेखि विष्णु पौडेल शङ्कर पोखरेल लगायतका नेताहरू हुनुहुन्छ केपी ओली नेपालमा कम्युनिस्ट आन्दोलनको अब भविष्य छैन कम्युनिस्टको नाममा हुने बहसहरू यो निरर्थक हो यो क्लब जस्तै हुने हो भविष्यमा त्यसैले आफूलाई समय सापेक्ष बदल्न खोज्ने हो गतिशील बनाउने हो भने एमाले खालको एमाले पार्टीको भविष्य देखिन्छ त केपी ओलीको विरुद्ध लाग्ने चाहिँ तेस्रो कारण पनि छ कतिपय अन्तर्राष्ट्रिय शक्तिहरू चाहिँ नेपालमा एमालेको सङ्गठित शक्ति संस्थागत अवस्थाबाट त्राईमाम भएका हुन् र उनीहरूले एमालेलाई समाप्त नगर्दासम्म नेपालमा आफ्नो भूमिकालाई निर्वाध बनाउन सकिँदैन अनियन्त्रित बनाउन सकिँदैन भन्ने सम्भवतः त्यस्तो प्रकारको चाहिँ निष्कर्ष निकालेको हुनुपर्छ केही बाह्य शक्तिहरू पनि एमालेभित्रको अन्तर्द्वन्द बढाउन केपी ओलीलाई विस्थापित गर्न अलि बढी नै सक्रिय भएको त्यस्तो गन्धहरू आउँछ त्यस्ता चाहिँ नि सूचनाहरू पनि प्राप्त भएका छन् त्यसैले यो अनेकौँ कारण छ र मलाई लाग्छ यदि केपी ओलीले पनि आफूलाई करेक्सन गर्ने र अरू नेताहरू जसले केपीको विकल्प खोजिराखेका छन् अरू नेताहरूले पनि चाहिँ आफूलाई करेक्सन गर्ने बाटोमा लगेनन् भने त्यहाँ दुर्घटनाको सम्भावना चाहिँ छ त्यो पार्टी विभाजन हुन सक्ने सम्भावना देखिन्छ तर हामी कामना गरौँ कसैको पनि विभाजन नहोस् अहिले आम नेपालीको एकता चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ दलहरूभित्रको एकता दल बिचको एकता अनि आम नेपाली जनता सबैको एकता अहिलेको आवश्यकता हो किनभने हामी जुन प्रकारको चुनौतीहरू भविष्यमा सामना गर्नुपर्नेछ हाम्रो एकता बिना त्यो सम्भव छैन देखिँदैन बेनजी
0: भित्र एक्सर्साइज कडै खालको भयो भने यदि भइराखेको छ हुँदै भइरहँदा पनि ओलीले अस्ति इलामतिर पुगेर पूर्वतिर पुगेर जुन बोल्नु भएको छ उहाँले लेबल लगाइदिया यो आभारा भन्ने समूहको बल पुग्ला उहाँलाई राजनीतिबाट रिटायरमेन्ट यो सन्यास लिन बाध्य बनाउन
1: उहाँका अभिव्यक्तिहरू चाहिँ अब हामीले अहिले यो उमेरमा आएको मानिसलाई चाहिँ यथावत रहन्छन् त्यसैले केपी ओलीको मौलिक शैली जुन छ त्यो कतिपय मानिसलाई मन पर्ला कतिपय मानिसहरूले तीव्र आलोचनाको विषय बनाएका छन् तर कतिपय शब्दहरू चाहिँ उहाँको तहबाट प्रयोग नभए पनि हुन्थ्यो भन्ने लाग्छ त्यो लफङ्गाहरू त छन् देशमा नभएको होइन तर आफ्नै पार्टीभित्रका मानिसहरूलाई लक्ष्य

0: त हामीलाई किन जारी गर्यौँ भनेर उत्रनु होला नि त. त्यसले त पार्टीभित्रको द्वन्द्व बढाउला, त्यस्तो चाहिँ सम्भावना देखिन्छ.
1: अब हामी अन्ततिर आइपुग्यौँ त्रिपाठीजी.
0: हजुर,
1: नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा, नेपाली कम्युनिस्ट पार्टी, पूर्व माओवादी, रासोपा, यी सबैको गतिविधि नजिकबाट निहालिरहनु भएको छ तपाईँ. 83 भित्रको राजनीतिक भविष्यवाणी अलिकति गरिदिन सक्नुहुन्छ? 83 भित्रको, यो वर्षभित्रको,
0: यो वर्षभित्रको 2-3 कुरा छ. हेर्नुहोस्, अब यसको संवैधानिक र कानुनी आटोबाट हेरियो भने अबको सरकार बदल्ने, कन्टिन्युटी दिने या नदिने भन्ने कुराको निर्णय गर्ने अरू विपक्षीहरू कमजोर भएको अवस्था हुनाले रासपाभित्रैबाट त्यसको प्रयास हुन सक्ने सम्भावना देखिन्छ. नम्बर एक,
1: पहिलो दृश्य
0: रास त्यही भित्र, रासपाभित्रैबाट, र रासपाभित्रबाट मात्रै यो सरकार परिवर्तनका खेलहरू प्रभावकारी हुन सक्ने, निर्णायक हुन सक्ने भएकोले एउटा सम्भावना त्यो देखिन्छ. दोस्रो सम्भावना, यही 83 भित्र हामीले नसोचेको अर्को प्रकारको विद्रोहको अवस्था पृष्ठभूमि बनिराखेका देख्छु म, धेरै ठुलो विद्रोहको. दोस्रो कुरा, त्यो चाहिँ सरकारको यो 4-5 महिनाको कामका आधारमा धेरै सेक्टरलाई यसले बिच्क्याएको छ. धेरै सेक्टरलाई भनेको तपाईँले हेर्नुभयो भने सुकुम्बासीलाई, गरिबीलाई, धनाटी व्यापारीहरूलाई, पत्रकारहरूलाई, त्यसपछि विभिन्न सञ्चार संस्थाहरूलाई, त्यसपछि आएर यो म्यान पावर व्यवसायीलाई, विद्यार्थीहरूलाई, अलि विभिन्न तबका छन् कामहरू बनाएको हुनाले अहिले चाहिँ अहिले नै विद्रोह हुन सक्ने अवस्था हो. तर विद्रोहको अगुवाई गर्ने जिम्मेवार राजनीतिक पक्ष तयार नभएसम्म र उनीहरू एकजुट भएर अगाडि नआएसम्म त्यो विद्रोहको सम्भावना कम भएको मात्रै हो अहिले तत्काललाई. तर यो 83 सालभित्र राजनीतिक दलहरूले अगुवाई गरे पनि नगरे पनि एउटा ठुलो विद्रोहको सम्भावना फेरि पनि देखिँदैछ. त्यो रासपाभित्रबाट होस् नहोस्, बाहिरबाट पनि त्यो सम्भावना छ. तेस्रो चाहिँ सबैभन्दा खतरनाक सम्भावना चाहिँ जातीय र क्षेत्रीय द्वन्द्वको चाहिँ हामी पृष्ठभूमि धेरै हामीले बलियो बनाइसक्यौँ. अब कुनै पनि दिन जात, धर्म, क्षेत्र, संस्कृतिका नाममा आन्तरिक द्वन्द्व अनपेक्षित ढङ्गले चाहिँ तीव्र हुने सम्भावनाका सङ्केतहरू अहिले देखिएका छन्. यो 83 साल चाहिँ हाम्रो देशको लागि मैले निराशा बढाउन खोजेका होइन, सचेत हुनुपर्छ सबै भन्नको लागि भन्दैछु. 83 साल चाहिँ 82 सालभन्दा धेरै अप्ठ्यारो स्थिति सिर्जना हुने देखिँदैछ सङ्केतहरू.
1: यहाँको कुरा सुन्दाखेरि म अन्तमा आइपुगे पनि थिएँ, ठ्याक्कै बादलकै भनाइको फेरो मार्दाखेरि प्रधानमन्त्रीले संविधान मिचिरहे भने, बानी सुधारेनन् भने, सभामुखले राष्ट्रिय सहमतिका लागि पहल गरेनन् भने, रासपा सभापतिले सरकारको अनुहार फेरेनन् भने, र विपक्षका दलहरूले आन्तरिक समस्याबाट उठिसके पछाडि सुनामी आउँछ मुलुकमा, 182 तले रासपाको घर ढल्छ. उहाँको र तपाईँको कुरा त करिब करिब मिले जस्तो पो सुनियो.
0: उहाँहरूले यो निष्कर्ष निकाल्नुको आधारहरू पनि आफ्नै होला, आफ्नै अध्ययन होला. मैले गरेको अध्ययनका आधारमा पनि भन्ने हो भने हामी कसैले नसोचेको स्तरको विध्वंस र विद्रोह हुने पृष्ठभूमि चाहिँ अहिले बनिराखेका छ. यो 83 सालभित्र त्यस्तो खालको सम्भावना देखिन्छ.
1: त्रिपाठीजी, समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
0: धन्यवाद छविनजी, मलाई मौका दिनुभयो तपाईँको सञ्चार माध्यममा. धेरै धेरै धन्यवाद.
1: वरिष्ठ पत्रकार विश्लेषक त्रिप्रकाश त्रिपाठी कुराकानीसँगै आजका लागि शुक्रबारे बहसको समय सकिएको छ.
2: हजुर, देवप्रकाश त्रिपाठीको मन्तव्य सुन्नुभयो भने शुक्रबार बस आजको लागि यति नै. आज शुक्रबार हो, हाम्रो अन्तिम सामग्री यति नै राख्दै म सञ्चालक विनोद खड्का फेरि यहाँलाई सोमबार भेट्ने बाचा गर्दै अहिलेलाई बिदा चाहन्छु. नमस्ते, आफूलाई ख्याल गर्नुहोला है त. बाई.

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउवाले देउबा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्व सभापति देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको तर्फबाट छुट्टा छुट्टै रिट सर्वोच्च पुगिसकेको नेता मेन विश्वकर्माले बताउनुभयो। दुवै नेताहरूको तर्फबाट कानून व्यवसायले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्। रिटमा असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढ़ाएको कार्यतालिका रोक्न माग गरिएको छ। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि बढाउन नमिल्ने देउवा पक्षको तर्क छ। असो 16-19 महाधिवेशन गर्ने गरी काँग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। केही दिन अघि इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मुस्ताङमा निजी भ्रमण गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले पत्रकार सम्मेलन गरी शाहको भ्रमण सरकारसँग सम्बन्धित नरहेको बताउनु भएको हो।
4: अब सामान्यज्यूको भ्रमणको बारेमा यो निजी भ्रमण नै हो र यसमा चाहिँ हजुरले अरू केही थप अरू जानकारी लिन पर्यो भने समानजीको सचिवालय मार्फत निजी सचिवालय सोके सचिवालय मार्फत चाहिँ लिँदा उपयुक्त हुन्छ। यो अहिलेसम्म चाहिँ उहाँको निजी भ्रमण हो।
3: अर्यालले प्रधानमन्त्रीको भारत र चीन भ्रमण निश्चित नभएको जानकारी दिनुभएको छ। आजै प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा समले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। काठमाडौँको शंखमूलको भ्याली बोइज होस्टेलमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। दाङको घुराही उपमहानगरपालिका क्षेत्रका 22 वर्षीय बसन्तकाला थोकीमाथि सोही होस्टेलमा बस्ने बारा कलैया उपमहानगरपालिका 3 का 18 वर्षीय शेखर यादव र 20 वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। घटनामा गम्भीर घाइते भएका काला थोकीलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेकाले उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो। घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ भने फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ। जाजरकोटको जुनी चाँदेमा पहिरोमा परि 2 बेपत्ता भएका छन्। जुनी चाँदे गाउँपालिका 6 डोग्रा खोला र फुट्दा आएको बाढीमा परि 64 वर्षीय देवबहादुर सिंह बेपत्ता हुनु भएको हो। गैराति 2 खोला थुनिएर जम्मा भएको पानी 81 फुट्दा पानी घट्टा चलाउन जानुभएका सिंह सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बुद्धिसागर पुरीले जानकारी दिनुभयो। त्यस्तै सोही ओडाको छिर्का टोलकी 39 वर्षीय रचना थापा सेती खोलाले बगाउँदा बेपत्ता हुनु भएको छ। बुधबार साँझ 7 गोठबाट घरतर्फ फर्कने क्रममा थापालाई सेती खोलाले बगाएको प्रहरीले जनाएको छ। दुवै बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने मनोनित हुनु भएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले नेउपानेलाई संगठन विभाग प्रमुखमा मनोनयन गरेको हो। बैठकले सहमहामन्त्रीमा पुरूषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल र सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरेको हो। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसीमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुखमा शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लीमा अधिकारीलाई मनोनित गरिएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आगामी आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची छ। नेकपा र राप्रपाको समर्थनबाट एमालेबाट हिजो मुख्यमन्त्री बन्नुभएका थापाले विश्वासको मत लिने प्रदेश सभाको बैठक आगामी 7 आइतबार दिउँसो 1 लागि आह्वान गरिएको छ। नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहित 63 प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापालाई 104 सदस्यीय प्रदेश सभामा बहुमतका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। हालै मन्त्री परिषद गठन गर्नुभएका मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले मध्य पूर्वका देशहरूमा घिउ निर्यात शुरू गरेको छ। आज नेपाल एयरलाइन्स मार्फत पहिलो चरणमा 500 किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक शुरूआत गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नु नै तपाईँ सम्पूर्ण ब्रेगडा गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

आदर सुधार कार्यक्रम स्वर्णिम संगमको बसाएको उछान मैले एउटा पूर्वेली मारुनी गीतबाट गरिसकेछु, जुन गीतमा स्वर रहेको थियो हरिराईको शब्द सङ्गीत रहेको गीतबाट आजलाई मैले कार्यक्रम स्वर्णिम संगमको बसाएको उठान गरिसकेको छु। लागौँ श्रोताहरू आजको तिथि मिति कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्बत 2083 साल भदौ 5 गते नवमी तिथि शुक्रबार, नेपाल सम्बत 1146, तदनुसार आज 21 अगस्त सन् 2026 र शुक्रबार भन्ने साथ श्रोताहरू सप्ताहन्तको तयारी गर्ने दिन पनि हो र कामना गर्छु यो विकेन्ड यो सप्ताहन्त यहाँहरूको सुखद र रमाइलो साथ बित्नेछ भन्ने। मौसम कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र नेपालमा आज सूर्योदय बिहान 5:37 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:36 जाँदा हुँदैछ। अब लाग श्रोताहरू आजको बसाइको बारेमा जानकारी दिनुपर्दा श्रोताहरू, आज शुक्रबार र शुक्रबारको यो बसाइमा सधैँ जस्तै आज पनि मैले नेपाली गीत सङ्गीतकै क्षेत्रमा कर्म गरिरहेका कलाकारहरूलाई अतिथिको रूपमा निम्त्याएको छु। कलाकारहरूलाई भनेर मैले बहुवचन यस अर्थमा प्रयोग गरेँ श्रोताहरू, आज हाम्रो साथमा चारजना कलाकार हुनुहुन्छ। नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहेका चारजना व्यक्तित्वहरूलाई मैले स्टुडियोमा आमन्त्रण गरेको छु र उहाँहरू सबैजना आइसक्नु भएको छ। आज हाम्रो साथमा ओखलढुङ्गा माने भन्ज्याङ 2 जन्मेका दुईजना गायक हुनुहुन्छ, नारायण राई र राज राई, उहाँहरू दुईजना हुनुहुन्छ भने अर्का गायिका हुनुहुन्छ ओखलढुङ्गाई खिजी देम्बामा जन्मेकी र इमेज लोक कलाकार सिजन 1 चाहिँ टप 5 पर्न सफल गायिका गीता सेन्चुरी हुनुहुन्छ, अनि अर्का एकजना गायिका हुनुहुन्छ, उहाँ चाहिँ खोटाङ जिल्लाबाट हुन्छ र उहाँ चाहिँ खोटाङ जिल्लाको चाहिँ खाल्मेमा जन्मिएकी ममता राई हुनुहुन्छ र आज म उहाँहरूसँग अर्थात् यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा नारायण राई, राज राई, गीता सेन्चुरी र ममता राईसित कुराकानी गर्नेछु र तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खालीले सुन्दैछ नै जोडिन सक्नुहुन्छ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ र उहाँहरूको संयुक्त एउटा सकार रहेको बिल्कुलै नयाँ गीत पानको पातैमा यतिखेर भनौँ उहाँहरूले रेकर्ड गरेर यो रिलिजको तर्खरमा हुनुहुन्छ। आज म यिनै विषयवस्तुमा पनि कुराकानी गर्नेछु। पानको पातैमा, पानको पात भन्ने साथ सबैलाई थाहा नै भइहाल्छ र यो गीत पहिला राख्नेछु अनि उहाँहरूसित कुराकानी गर्नेछु। अहिलेलाई मान्छे म यहाँहरू माझमा आजको अतिथि चारैजनाको संयुक्त सकार रहेको नारायण राई, राज राई, गीता सेन्चुरी र ममता राईको स्वर रहेको गीत पानको पातैमा राखिहाल्छु र त्यस पश्चात पनि म उहाँहरूलाई कार्यक्रममा स्वागत गर्नेछु।

0: SBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।
3: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम छोडिम सङ्गममा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा चारजना कलाकार हुन्छ, उहाँहरूको संयुक्त सहकार्य रहेको एउटा गीत राखिसकेको छु श्रोताहरू। पानको पातैमा लाउला पिरती जाउँला साथैमा, निकै रमाइलो पूर्वेली मिठो लोक भाका राखिसकेको छु। र यो सृजना यति बेला पनि उहाँहरूले श्रोतासम्म ल्याउने झमर्कोमा जुट्नु भएको छ। उहाँहरू हुनुहुन्छ राज राई, नारायण राई, यसै गरी गीता सेन्चुरी र ममता राई। उहाँहरू चारैजना स्टुडियोमा आइसक्नु भएको छ र अब नि म उहाँहरूलाई स्वागत गर्न चाहन्छु। नारायणजी, यहाँलाई स्वागत छ।
4: धन्यवाद तुलसी सर, र सम्पूर्ण यस कार्यक्रम सुनेर बस्नुभएका श्रोताहरूमा म नारायण राईको नमस्कार।
3: अनि गीता सेन्चुरी बहिनीलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु, अलिकति अगाडि आएर बोलिदिनु होला।
5: र यो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई, दर्शकहरूलाई म गीता सेन्चुरीको हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
3: ठ्याक्कै अगाडि चाहिँ मेरो आज चारजना कलाकार भएको हुनाले मेरो लेफ्ट साइडमा दुईजना अनि मेरो फ्रन्ट साइडमा दुईजना हुन्छ। अगाडि चाहिँ राज राई हुनुहुन्छ। धेरै अगाडि मैले दुई अढाई वर्ष अगाडि कुराकानी पनि गरेको थिएँ, बेसी गाईको गोठ अजय ढुङ्गेल अहिले युएसमा हुनुहुन्छ, उहाँसँग संयुक्त सहकार थियो। राज राईजीलाई पनि स्वागत छ कार्यक्रम।
6: सम्पूर्ण बिएफबिएस रेडियो सुनेर बस्नुहुने श्रोताहरूमा म राज राईको तर्फबाट नमस्कार।
3: र सँगसँगै अर्का गायिका हुनुहुन्छ ममता राई। अरू तिनजना ओखलढुङ्गाबाट हुनुहुन्छ र ओखलढुङ्गासँगै जोडिएको जिल्ला खोटाङ, खोटाङबाट हुनुहुन्छ ममता राई। ममता बहिनीलाई पनि स्वागत छ।
7: हजुर नमस्ते, स्वागत छ हजुर सबैजनालाई। बिएफबिएस एफएम सुनेर बसिरहनु हुने सम्पूर्ण श्रोताहरूलाई पनि स्वागत गर्दछु।
3: अब यहाँहरूको एउटा गीत त हामीले श्रोतामाज राखिसकेछौँ होइन, यहाँहरू चारैजनाको संयुक्त सहकार्य रहेको, अब कताबाट कुराकानी उठान गरौँ। नारायणजी बताइदिनुहुन्छ कि यो गीतको शब्द संयोजन कसको, लय कसको?
4: खासमा हाम्रोतिर चाहिँ एउटा अहिले चाहिँ धेरैलाई थाहा छैन र कतिजना चाहिँ सुनिरहनु भएको होला रेडियो, विशेष गरी पुरानो पुरानो जमतलाई थाहा हुन्छ, कान्ले बजार भन्ने एउटा कान्ले बजार
3: ओखलढुङ्गा
4: खोटाङ त्यो येरिपेरीमा उबेला लाग्ने, हामी सानसानो हुँदाखेरि पछिल्लो समय छैन त्यो एउटा चलन थियो। कान्ले बजार भनेको चाहिँ जस्तै पूर्णिमा एकादशीमा एक रात राति बजार लाग्ने ठाउँ, त्यहाँ चाहिँ हरेक कुरा हुन्छ, खाना बेच्नेले खाना बेच्ने, अब पिना बेच्नेले पिना बेच्ने लगायतका विभिन्न कुराहरू पाइने र त्यहीँ भेट भएर रमाइलो गर्ने ठाउँ हुन्छ र त्यसलाई चाहिँ कान्ले बजार भन्छौँ। त्यो लगायत रम्बुवा हलेसी त्यहाँ हाम्रो नजिक पर्छ अनि त्यहाँ जाने चलन, र विशेष गरी त्यो मेला त्यो बजारहरूमा गाउने यसलाई चाहिँ बजारे भाका भनिन्छ। विशेष गरी राजले सङ्कलन गरेका गीत हो, कम्पोजर राज भन्नु।
3: ल राजी, तपाईँ बताइदिनुहुन्छ यो उहाँले भन्ने कान्ले बजार, उहाँले कान्ले बजारको कुरा, उहाँको शब्द रहेछ संयोजन, अब लय तपाईँको रहेछ है, र उहाँले भने जस्तै त्यो एक रातै बजारमा गाइने गीत हो, बेसी गाएको गोठ जस्तै
6: गीत हो। विशेष गरी त्यो एक रातै बजार, अब एक रातै नै भनिन्छ, कान्ले पनि भनिन्छ, त्यहाँ चाहिँ अब अहिलेको व्यवस्थापन धेरै राम्रो, विकास धेरै राम्रो भएर भेटघाट भएर त्यो बेलामा चाहिँ हामी एक अर्कामा भेटघाट गर्न यस्तै बजारै चाहिन्थ्यो। बजारमा भेट भइसकेपछि चाहिँ अब अहिले चाहिँ त्यस्तो छैन. पहिला चाहिँ तपाईँको मादल बजाएर बाँसुरी बजाएर गीत गाउने चलन थियो. गीत त्यो गीत गाउँदाखेरिमा जुवारी खेल्ने चलन थियो.
3: जुवारी हाम्रोतिर पूर्वतिर जुवारी पश्चिममा दोहोरी भन्छ नि होइन.
6: पूर्वतिर जुवारी खेल्ने चलन थियो. त्यो जुवारी खेल्दा यस्तो चाहिँ भागाहरूमा जुवारी खेलिन्थ्यो. अब त्यो चाहिँ आफैले त्यही गाउँमै सिर्जना भएको कति कहीँ कसैले गरेको होइन, गाउँमै सिर्जना भएको यो एकदम रैथाने भागालाई चाहिँ यसलाई चाहिँ मैले यसलाई अलिक करेक्सन गरेर अलिकति मेलोडी थपेर यसमा नयाँ बन ल्याएर बनाएको भएको हो
3: यो चाहिँ. हजुर, र त्यहाँ जोडिनु भयो ममता राई र गीता सेन्चेरी. ममता बहिनी अब ओखलढुङ्गासँग सहकार्य भएको छ खोटाङको है, तपाईँहरूको भेट कसरी भयो?
7: हजुर, हाम्रो चाहिँ इभेन्ट चाहिँ फेसबुकै माध्यमबाट हो. यही गीतको आधारमा सुने मैले बेसी गाईको गोट सँगसँगै ऐसेलीको पात सँगै यो गीत सुने. त्यस पछि नै उहाँ हाम्रो पुसै हुनुहुन्छ राई, उहाँसँग नै जोडिए फेसबुकमा अनि यसरी नै जोडिए. त्यही भएर उहाँहरूसँग यसरी नै ऐसेली के अरे पानको पातेमा गीत गरौँ भन्ने भयो. त्यही भएर यो गीतलाई अहिले
3: अब हाम्रो यता गीता सेन्चुरी बहिनी त अब लोक इमेज लोक कलाकार जुन चाहिँ प्रतियोगितै थियो एउटा होइन, सिजन वानको चाहिँ टप फाइभ पनि हुनुहुन्छ. लोकगीतै गाइरहे कि गायिका गजल पनि मिठो गाउनुहुन्छ अरे. मलाई अघि अफ इयरमा तपाईँकै जिल्ला तपाईँकै गाउँपालिकाको प्रमुख जो गायक पनि हुनुहुन्छ नि, चिन्नुहुन्छ गम्बु शेर्पालाई, उहाँले भन्दै हुनुहुन्थ्यो होइन. भनेपछि त अब यता लोक सङ्गीतबाटै उदाउनु भएको तपाईँ है, त्यही भएर पनि यो एउटा जिल्लाका साथीहरूसँग यो सहकार्य भयो होला होइन. तपाईँहरूको त एउटा ओखलढुङ्गे कलाकार समाज छ जस्तो पनि लाग्छ मलाई. यसरी भेट्नु भएको कि के हो
8: हाम्रो अब पहिलो भेट त अब राज दाईसँग मेरो भेट भनेकै ओखलढुङ्गा कला साहित्य समाजबाट नै हो. त्यहीँबाट भेट हुँदै जाँदाखेरि अब जे होस् अब पारिवारिक सम्बन्ध दाई बहिनी होइन त्यस्तो संस्थागत सम्बन्धहरू होइन हुँदै जाँदाखेरि अब गीत सङ्गीतमा पनि सहकार्य गरौँ न होइन भन्ने कुरा हुँदाखेरि हामीले ऐसेलीको पात गऱ्यौँ. ऐसेलीको पातलाई धेरैले धेरै माया गरिदिनु भयो होइन, त्यसको लागि धेरै धेरै धन्यवाद. र अब अर्को पनि गर्नपर्छ भन्ने खालको सबैको एउटा चाहना अनुसार पनि हामीले अहिले पानको पात लिएर आएका हौँ.
3: पानको पात होइन, पानको पात हुनु त पानको पात धेरै गीतहरूमा आइसकेको छ है. यो पानको पात भन्ने शब्द चाहिँ फाप्ने शब्द हो क्या, बमबहादुर कार्कीलाई पनि फापेको है. त्यसपछि यता हाम्रो कुलेन्द्र विश्वकर्माहरूले पनि गाउनुभयो साल, त्यो चाहिँ सालको पात है है. यो साल र पानको पात चाहिँ सबैको लागि एकदम गाउनको लागि पनि सजिलो हुन्छ कि के हो?
6: एकदमै त्यो पात भनेपछि धेरै कुरा पनि हो नि, सालको पात पानको पात होइन. त्यही कारणले धेरै पहिला पनि पानको पात यहाँ पनि पानको पात भन्ने गीत पनि चलेको. त्यही कारणले अब हामीले पहिला बजारमा गाउँदा पनि एक राति मेलामा गाउँदा पनि त्यही पानको पातैमा भनेर गाउँथ्यौँ. त्यो त्यो शब्दलाई चाहिँ कहीँ केही नगरिकन सर्लक्क ल्याएर राखेको थियो हामीले.
3: हजुर,
6: किनभने ओरिजिनल त चाहियो, ओरिजिनल
3: पक्कै पनि.
6: त्यही कारणले हामी त्यसलाई ढङ्गमा राखेर अनि लाउँला पिरा त्यो जाउँला साथैमा.
3: भनेपछि यो गीत सुन्नेहरू जो पूर्वतिर त्यो एक राते बजार भर्न गएकाहरूलाई चाहिँ त्यो त्यो सम्झना आउँछ होला त्यो पुरानो दिनहरूको यो गीत सुन्दै गर्दा. के भन्नुहुन्छ नारायणजी, 20-22 वर्ष त यही क्षेत्रमा लोकदोरीमै बिताउनु भएको छ.
9: त्यो 20-22 वर्षभन्दा अगाडि चाहिँ अब त्यो एक राते बजार काले बजार हुन्थ्यो. पछि त हामी पनि सहरतिर बस्यौँ, त्यो बजार पनि सहरतिरै बसेछ क्या सर.
3: छैन, रमाइलो कुरा गर्नुभयो तपाईँ सँगसँगै बजार पनि सहर
9: छैन भन्ने गाउँतिर त यसो हेऱ्यो फेसबुकमा टिकटकमा हेर्लो कहाँ हो भनेर. हाम्रो चाहिँ अब कस्तो थियो भने त्यो हामी अझ बच्चै हुँदाखेरि अनि पिपल डाँडा बजार लाग्ने, पिपल डाँडा सकेपछि बरबोटे बजार लाग्ने, बरबोटे पछि हाम्रो यता हुम्बा बजार, त्यस्तो चाहिँ हाम्रै उ गरेर कुरा गरेर अब भेट्ने चलन थियो. आजभोलि त फेसबुकमा सबै इक्कीको नि पहिले फोन आयो अझ. अब हामी गाउँमा हुँदाहुँदैखेरि चाहिँ अब चिठीमा पनि हुन्थ्यो अलिअलि होइन, फल्ना बजारमा भेट्ने भनेर. आजभोलि त नहुँदो रहेछ, सबै फेसबुकमा र टिकटकमा सर.
3: जुन कुरा धेरै हुन्छ त्यो चाहिँ यसै फेरि त्यसको महत्त्व घट्दै जान्छ है.
6: एकदम
3: जस्तै फेसबुकमा सबै देख्ने होइन, जस्तै त्यो ठाउँै नपुगे पनि त्यो महत्त्व थियो नि त्यो पहिला त्यो बजारहरूको
9: थियो.
3: अनि हाम्रो गीता सेन्चुरी बहिनीले चाहिँ त्यो एकराती बजारको बारेमा थाहा थियो?
8: मलाई चाहिँ अब हाम्रो मेरो चाहिँ खिजिदेम्बा तिर हो होइन, त्यही भएर मैले चाहिँ अब हाम्रोमा अब पूजाहरू हुँदा दसैँ तिहार होइन अब यस्तोमा जुवारीहरू चल्ने चाहिँ चल्थ्यो, त्यसमा चाहिँ हामीले पनि जानी नजानी चाहिँ गाइन्थ्यो। अब भेगी हिसाबले बसाइको हिसाबले र अब जात जाति भाषा भेषाको हिसाबले चाहिँ हाम्रोतिर चाहिँ एकराते मेला भन्ने चाहिँ मैले सायद
3: अब ममता बहिनी त अब खोटाङको है, उहाँलाई पनि थाहा नहुनु सक्छ तर खोटाङतिर पनि यस्ता हटिया बजार त लाग्थ्यो होला नि त।
9: हलेसीको बारेमा सोध्नु के सर,
3: हलेसी नजिक हो?
10: हाम्रोतिर पनि लाग्छ यस्तो हाट बजारहरू, वर्कट जस्तै ग्रान्ते बजार जस्तै हाम्रो पनि बुधबारे बजार, हजुर हाम्रो खोटाङमा पनि बजारहरू थुप्रो छ लाग्छ, तर यता ओखलढुङ्गाको एकरात्ते बजार चाहिँ भर्खर भर्खरै सुने
3: तर गीत चाहिँ गाइसके होइन। गाउनुभन्दा अगाडि सोध्नु भएन कस्तो खालको गीत हो भनेर, भर्खर भर्खरै सुने भन्नुभयो नि त
10: हजुर।
3: उसैलाई
10: हाम्रो उसैलाई यो बारेमा अलिक सोधिएन हजुर,
6: किनभने पुछेपछि ढुक्क
3: अब यहाँ युएसएबाट अमेरिकाबाट हाम्रो रघु भट्टराईजीले चाहिँ नमस्ते बोस्टनको भूमिबाट कति रमाइलो शुक्रबार भयो आज, आज त रेडियोमा राज राई लगायतका पाहुनाहरू रहेछन् अनि राम्रो गीत आएको रहेछ, यहाँहरूको टिमलाई धेरै धेरै बधाई सफलताको शुभकामना, पुरा टिमै हुँदा जुवारी पनि चल्छ कि त शुक्रबार मय बन्छ कि त भनेर उहाँले जिज्ञासा राख्नु भएको छ। अब यो कुरा चाहिँ म नारायणजीलाई सोध्छु किन उहाँ त 20-22 वर्ष त डोरीमै गाएर बिताइसक्नु भएको छ, तपाईँले डोरीमा गाउँदै गर्दाखेरि जुवारी गाउँ भन्नु भन्नेहरू पनि आउँछन् कि आउँदैनन्? डोरी त थाहा छ सबलाई, जुवारी अलिक कम हुन्छ नि, पूर्वतिर जुवारी चल्छ।
9: अहिलेसम्म जब मैले डोरी सुरु गरेँ त्यतिखेर दिपा राई एकजना अनि एकजना लीला राई भन्ने हुनुहुन्थ्यो दोहोरी गाउने
3: पूर्वको,
9: एकजना वन्दना राई हुनुहुन्थ्यो सर, अनि उहाँहरूले चाहिँ दोहोरी गाउनुहुन्थ्यो अनि राईमा चाहिँ मै हो बेलादेखि अहिलेसम्मको बिरुवा, अनि औषधि गर्न नभेट्ने अहिले त, अनि त्यतिखेर चाहिँ पाहुनाहरू पूर्वेली गीत सुन्ने आउँदै आउनुहुन्न थियो, अहिले चाहिँ अलिअलि यसो पूर्वेली गीत सुनौँ भन्नेहरू कोही कोही बेला महिनामा एकजना दुईजना आउनुहुन्छ अनि त्यस्तो जुवारी गाउने नै चाहिँ आउनुहुन्न अझै पनि।
3: अब जुवारी गाउनको लागि दोहोरी गाउनको लागि त हाम्रो गीताजी त पोख्थै हुनुहुन्छ होला, किनकि अब इमेज लोक कलाकारको चाहिँ सिजन वानको चाहिँ टप फाइभ पर्नुभयो। ममता बहिनीलाई आउँछ कि आउँदैन दोहोरी गाउनु जुवारी गाउनु?
10: जुवारी त्यति धेरै चाहिँ आउँदैन, यसो अलिअलि खिट्काहरू टुक्काहरू यसो पछ्याउन।
3: गीताजीले आउँछ?
8: मलाई त्यस्तो अब दोरी नै भनेर त्यस्तो दोरी त होइन, अब हाम्रो यो लोक हामी चाहिँ लोक बेसमा गएको
3: लोकगीत
8: गाउने हो, दोरी र लोकदोरी अब सबैले भन्नुहुन्छ लोकगीत र दोरी एउटै हो भने पनि।
3: नारायणजीले कुनै एउटा टुक्का उठायो भने तपाईँले त्यसको जवाब फर्काउन सक्नुहुन्छ कि हुन्न?
9: यता खासमा आज भोलि लाइभ दोरीमा आफैले दोरी गाएर आफैले सिकाउनु पनि चलन छ के, त्यस्तै
3: राज्यलाई चाहिँ अलिअलि आउँछ होला।
6: पहिला अब काल्ने बजारमा भनौँ न, एकराते बजारमा गाइएको अब अहिलेको जस्तो पेसाइ गरेर त्यो दोहोरी साँझमा गएर काम चाहिँ गरेको छैन, गाउँठाउँमा हल्का गएको अलिअलि अझ अनुभव चाहिँ छ।
3: उसो पनि यही पानको पातैमा एकचोटि चारैजनाको यो लाइभ गलाबाट सुनौ त एक लाइन भए पनि।
9: अब दुईजना सँगै भए हुन्थ्यो,
3: मिलिहाल्छ।
6: अब हामी जेन्ट्सको जेन्ट्सकै गाउँ, लेडिज लेडिजकै
3: गाउँ,
9: ल राज सुरु गर है त त्यसो भए, तिमी सुरु गर म पछ्याउँछु शब्द नै सुरु
3: गर्छ।

0: थ्याङ्क यू.
1: यो पढ्नुहुन्न माया र आगमा कति मिठो शब्द संयोजन गर्नुभएको रहेछ है. हाम्रो नारायणजीले लेख्नुभयो होइन,
2: धन्यवाद सर. मैले
1: दुइटैले पोल्छ नि है, आगो पनि ताप्नु जाने भने न्यानो दिन्छ, ताप्नु जानेन भने आगोले पोल्छ नि. माया पनि कहिले काहीँ एकदम मखमली न्यानो हुन्छ, तर माया गर्नु जानेन त्यो मायाले आगोले भन्दा धेर पोल्छ. कस्तो मिठो शब्द, दोरीमा पनि यस्ता शब्दहरू आउँदो रहेछ. अघि गीत हामीले बजाउँदै गर्दाखेरि चाहिँ त्यता ध्यान दिएन, अहिले लाइभ गाउँदाखेरि ध्यान आयो क्या. कस्तो मिठो शब्द संयोजन गर्नुभएको छ, कसरी फुर्यो यो शब्द चाहिँ?
2: यस्तो कुराहरू चाहिँ मेरो बाबाले गर्नुहुन्थ्यो.
1: ए
2: अनि बाब एउटा कुरा भन्नु पऱ्यो भने यसरी यी घुमाएर यहाँदेखि लगेर बल्ला बल्ला ल्याउनुहुन्थ्यो कि कुर्दा दुच्चै पर्ने. अनि यस्तो कुराहरू चाहिँ बाबाले धेरै गर्नुहुन्थ्यो. जब हामी उमेर परिपक्व हुँदै जाँदाखेरि बाबा हामी मलाई चाहिँ अब अरूलाई के हुन्छ त्यो बाबाको धेरै कुराहरू चाहिँ मलाई आउँछ क्या. त्यो बोल्ने लवाजहरू, रमाइलो गर्ने कुराहरू, त्यो फिल आउँछ मेरो उसमा. अनि त्यो शब्द पनि बाबाले गर्ने खालको कुरा नै त्यो दिमागमा आएको हुनाले त्यसरी लेखेको हुँ मैले.
1: अब यहाँ हरिराईजी लेख्नुहुन्छ, आज म विशेष धन्यवाद हरिराईजीलाई दिन्छु. त्यही भएर कार्यक्रम उठान मैले हरिराईजीले नै गाउनु भएको एउटा गीत राखेँ. नाताले त तपाईँ नजिक पनि पर्नुहुन्छ होला हौ, नारायणजी राजजी हरिजीसँग.
2: हामी राज र म चाहिँ राज चाहिँ मेरो आफ्नै दाजुभाइभित्रको भान्जा.
1: ए भान्जा.
2: अनि हामी मामा भान्जा. हरि दाई चाहिँ विशेष गरी हामी साइनो केलाउँदाखेरि नजिक छौँ, तर पनि त्योभन्दा पनि सबैभन्दा त्यहाँ त छँदैछौँ. उहाँ एकदम अग्रज कलाकार, एकदमै हामीले मान्नै पर्ने, हामीले सम्मान गर्नै पर्ने. हाम्रो ओखलढुङ्गाको एउटा छुट्टै एउटा के भन्छ पहिचान बनाउनु भएको कलाकार हुनुहुन्छ. त्यसैले उहाँलाई त्यतापट्टिबाट भए नि एकदम म सम्मान गर्छु, लगायत हामी सबैले गर्छौँ.
1: र म हरिजीलाई यसकारण पनि धन्यवाद दिन चाहन्छु, उहाँले नि तपाईँको नम्बर दिनुभएको छ, बोलाइदिनु पऱ्यो, नयाँ गीत पनि आउँदैछ भन्दै हुनुहुन्थ्यो होइन. र एउटा कुरा चाहिँ के भने, तपाईँहरूको पारिवारिक पृष्ठभूमि नि एक किसिमको माने सङ्गीतमय रहेछ नि त. उसो भने मामा भान्जा सबै गाउने है. हरिजी त्यस्तो मिठो उहिलेदेखि गाउनु हुँदैछ, तारा देवी, तारा थापा, मीरा राणासित पनि उहाँले डुएट गरिसक्नु भएको रहेछ.
2: दाजु चाहिँ एक हाम्रो भन्दा विशेष गरी दाजुलाई यहाँबाट पनि एकदमै सेवा सम्मान भन्न चाहन्छु. एकदम सम्झेको छु दाईलाई, एकदमै माया गर्नुहुन्छ हरि दाईले. अनि बिचमा पनि मलाई फोन गरेर एक दुईचोटि नारायण राईसँग कुरा सुनाइदिनु पऱ्यो भनेर मैले फोनबाट पनि कुरा गरेको थिएँ.
1: फ्यामिली कनेक्टिङ.
2: अनि दाईलाई चाहिँ विशेष गरी एकदमै यहाँबाट पनि सम्झना छ, सम्मान छ. र सबैभन्दा ठुलो कुरो चाहिँ जस्तै हाम्रो एउटा रगतमै आउँछ भन्छन्, अब जे होस् नजिक नजिक यसो सबै कुरा त्यस्तै हुँदाहुँदै हामीसम्म आइपुगेको हो. अनि मसम्म आयो, अनि भान्जासम्म पनि आएको छ, अब हेरौँ काकासम्म आउँछ. एकदम यति बेला दाईलाई एकदम अब केही नहोइन यहाँबाट एकदम सम्मान, दाजुलाई एकदम सम्झेको छु भन्न चाहन्छु.
1: पक्कै पनि. अब केही भन्न चाहनुहुन्छ राजी हरिजीलाई? उहाँको प्रतिक्रिया म पछि पढ्छु.
3: उहाँलाई धेरै धेरै धन्यवाद. उहाँसँग मेरो भेटघाट चाहिँ भएको छैन, सुनिरहेको हो उहाँको. उहाँ हाम्रो अग्रज हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. आज उहाँले यतिसम्म यो एउटा इन्भाइरोमेन्ट मिलाइदिनु भएकोमा
1: हजुर
3: उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
1: ममता बहिनीले पनि धन्यवाद दिन सक्नुहुन्छ है हरिजीलाई. उहाँ लन्डनबाट कार्यक्रम सुनिरहनु भएको छ.
4: मेरो तर्फबाट पनि हाम्रो प्रोग्राम, हाम्रो कार्यक्रम सुनेर यतिका अहिलेसम्म सुनिदिनु भयो त्यसको लागि उहाँलाई पनि थ्याङ्क यू सो मच.
1: गीता बहिनी तपाईँको त जिल्लावासी दाइ होइन,
5: धेरै धेरै धन्यवाद. हामी प्रत्यक्ष त अहिलेसम्म भेट हुन पाएका छैनौँ,
1: नेपाल आएको भएको
5: अवस्थामा चाहिँ हामी अवश्य हामी भेट्नेछौँ दाईलाई. र हामीलाई यति धेरै माया साथ सपोर्ट गरिदिनु भएको छ, तपाईँलाई धेरै धेरै हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ म लगायत मेरो सम्पूर्ण टिमबाट.
1: र उहाँको प्रतिक्रिया केही दिनपछि पढ्नेछु. यति बेला भन्छ अब एउटा गीत राख्छु है त, तपाईँहरूले नि गाउनु भएको ऐसेलुको पात है त.
6: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
7: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
6: शरीरका अन्य अङ्गहरू जस्तै तपाईको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
7: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
6: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: ऐसेलुको पात न मेरो साथी छ यो गीत राखेँ मैले आजको अतिथि नारायण राई राज राई र गीता सेन्चुरीको स्वर रहेको थियो र यहाँहरू सबैजनालाई फेरि पनि स्वागत छ
1: धन्यवाद सर र फेरि पनि सम्पूर्ण रेडियो सुनेर बस्नुभएका श्रोताहरूमा फेरि पनि नमस्कार
0: यहाँ हाम्रो नर्थ क्यारोलिनाबाट एनपी परदेशीजीले लेख्नु भएको छ है गीत त पात नै पात पो रहेछ त कहिले पानको पात त कहिले ऐसेलीको पात निकै रमाइलो शुक्रबार भयो भन्ने है के भन्नुहुन्छ उहाँ चाहिँ अमेरिकाबाट हुन्छ है नर्थ क्यारोलिनाबाट हुन्छ
1: होइन त्यो अब त्यस्तै गर्छु नै भनेर भए होइन संयोग बस परेको हो सर अरू पनि थुप्रै गीतहरू छ
0: राज्य केही भन्न चाहनुहुन्छ अर्को पनि गीत छ म केही छिन पश्चात बेसी गाईको गोठ पनि राख्नेछु हाम्रो राजजीले गाउनु भयो त्यहाँ चाहिँ पात छैन गोठको कुरा छ होइन
2: काम गर्दै जाँदाखेरिमा अब संयोग जोडेको मात्र हामीले यो पातै मात्रै गर्छौँ भनेर चाहिँ लागेको होइन
0: तर एउटा कुरा चाहिँ के भने तपाईँहरूको गीतमा शब्द छनौट र शब्द संयोजन चाहिँ दुइटा गीत राखेँ है चाहे त्यो ऐसेलीको पात होस् या पानको पात साह्रै मिठो शब्द संयोजन चाहिँ गर्नुभएको छ किनकि लोकगीतमा पनि यस्तो मिठो शालीनता अनि यति मिठो शब्द संयोजन हुन्छ भन्ने कुरा यसले पनि प्रमाणित गर्छ नि
1: विशेष गरी त यो भन्दै
0: गर्दा किनकि अब तिज पनि नजिक आउँदैछ होइन तिजको गीतहरू सुन्ने उहिले हाम्रो गाउँघरतिर रत्यौलीमा चाहिँ होइन छोरा मान्छे बस्नु हुँदैन भनेर लखेर्थ्यो नि त्यो रत्यौली गीतहरू त तिजमा आइसक्यो त्यो टाइपको गीतहरू आइरहेको बेला
1: विशेष गरी यति भनिरहँदाखेरि तुलसी सरको चाहिँ हामी म चाहिँ उभिलाईदेखिको फ्यान हो विशेष गरी थुप्रै तपाईँको गीत गाउँदै होइन आएको अहिले पनि त्यो म चाहिँ लोकगीत धेरै गाउने
0: हुनाले
1: तपाईँको लोकप्रियको गीतहरू चाहिँ धेरै गाउने अझ त्यो मलाई छोडी नजाऊ चाहिँ असाध्यै गाउने मैले मलाई असाध्यै मनपर्ने त्यो गीतहरू सुन्दै आएको त्यस्तो गीत लेख्ने मान्छेले यहाँसम्म भनिदिनु भएकोमा यहाँलाई एकदमै भुरी भुरी धन्यवाद सर
0: अब राजी यो गीतको बारेमा केही भन्न चाहनुहुन्छ कि दारणजीले यति बोलिसक्नुभयो ऐसेलुको पातको बारेमा
2: यो
0: ऐसेलु खाँदै हामी त्यो गाउँमा हुर्किएको मान्छेलाई त ऐसेलु भन्ने शब्द त प्यारो लागिहाल्छ नि होइन सहरमा हुर्किएकोलाई बर्गर भन्यो भने कान अलिकति छनाखो हुन्छ कि गाउँमा हुर्किएकोलाई ऐसेलु भन्यो भने यसो प्लुक्कै फर्किहाल्छ गाउँको बच्चालाई बर्गर भन्ने वास्तै गर्दैन नि होइन सहरकोले खो बर्गर पाउँछ क्या भने जस्तै है गाउँमा हुर्केका बच्चाहरूले सहरमा आउँदै गर्दा ऐसेलु भन्यो भने एकचोटि फर्केर चाहिँ हेर्छ किनभने ऐसेलु पाउँछ क्या भन्ने चाहिँ होइन केही भन्न चाहनुहुन्छ
2: यो त एकदमै राम्रो कुरा गर्नुभयो म चाहिँ त्यति शब्दहरू चाहिँ लेख्नु जान्दिनँ भन्दा पनि मेरो दिमागमा त्यस्तो खासै फुट्दैन शब्द चाहिँ बरु लय चाहिँ फुट्छ त्यही कारणले अधिकांश गीतहरूमा मामाले नै लेख्नुहुन्छ शब्द चाहिँ
1: बिचमा कुरा काटेँ क्या सर
0: हजुर
1: के अरे उसलाई नफुरे पनि यति जित्त बुझेन भने 50 चोटि लेख्न लाउँछ यसले फेर्नु त मामा भन्दै के चिज गरे गर्छ
0: अनि गीता बहिनी तपाईँलाई चाहिँ कस्तो लाग्छ उहाँहरूसँग काम गरिरहनु भएको छ उहाँहरूका शब्दमा उहाँहरूको लयमा
3: मलाई एकदम खुसी लाग्छ अझै अघि हजुरले भने जस्तै अब ऐँसेलु होइन यो भन्दाखेरि चाहिँ हामीले त त्यो परिवेशमा खाएर होइन काँडाले गोजी गोजी भने खाएर आएको मान्छे होइन ताकि अब अहिलेको नयाँ पुस्ताहरूलाई त ऐँसेलु भनेको के होइन अब काफल भनेको के चुत्रु भनेको के यो कुराहरू त अब थाहा छैन नि त यो कुराहरू चाहिँ हामीले गाइरहँदाखेरि चाहिँ भोलि बच्चाहरूले यो के हो भन्दाखेरि यो भन्न सकियोस् उनीहरूले नि सुनिदियोस् होइन अहिले त पाठ्यक्रममा त जसरी भए नि पढ्न त पर्छ नि त होइन बच्चाहरूले नि पढ्न पर्छ अब बर्गर उनीहरूको परिवेश अनुसारले बुझे पनि त्यो कुराहरूले नि बुझ्

0: आनन्द लाग्छ त्यो कुराले.
1: हाम्रो ममता बहिनीलाई पनि खुसी लाग्छ होला है उहाँहरूसँग यसरी सहकार्य गर्नु पाइरहनु भएको छ. हुन त खोटाङका धेरै कलाकारहरू छन्, सबैजनासँग चिनजान छ होला, तर खोटाङ भन्दा अलिक ओरतिरै ओखलढुङ्गातिर जोडिनु भएको छ नि त.
2: हजुर, ओखलढुङ्गाको उहाँहरूसँग जोडिँदाखेरि एकदमै खुसी है, अनि उहाँहरूसँग यसरी सहकार्य गर्न पाउँदा, यति मिठो शब्द सङ्गीत है, गीत गाउन पाउँदा, मैले भोकल दिन पाउँदा, अनि उहाँहरूसँग यसरी सहकार्य गरेर अगाडि बढ्न पाउँदा एकदमै खुसी छु.
1: खुसी हुनुहुन्छ है. र अब भने हामी समाचार पनि सुन्नुपर्ने हुन्छ. बेबेस गोर्खा रेडियोको नियमित समाचार हामी सुन्नेछौँ र समाचारपछि हामी फेरि पनि कुराकानी गर्नेछौँ. र यो बेसी गाईको गोठ यो गो गीतमा चाहिँ अब विशेष गरी अब हाम्रो राज राईजी, हाम्रो अभय ढुङ्गेल होइन, सुस्वर रहेको छ, सुस्मिता कटवाल होइन, यो गीतको बारे थोरै बताइदिनुहोस् त.
3: यो गीत पनि त्यस्तै रैथानी भाका नै हो, मैले कालिम्पोङ बजारमै गाउने भाका हो. त्यसलाई चाहिँ मैले 53 सालमा सुनेको भाका हो. यसलाई चाहिँ अहिले पछि आएर रेकर्ड गरेको हो. यो गीत एकदमै दर्शक श्रोताहरूले मन पराइदिनु भएको एकदमै सफल गीत हो.
1: सफल गीत यही गीत हामी श्रोताहरू माझ राख्नेछौँ र हामी समाचार सुन्नेछौँ र गीत पश्चात होइन समाचार र समाचारपछि हामी फेरि कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ है त.

0: राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विभाग प्रमुखमा प्रमोद नेउपानी मनोनित हुनुभएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले नेउपानीलाई संगठन विभाग प्रमुखमा मनोनयन गरेको हो। बैठकले सह महामन्त्रीमा पुरूषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान, सह कोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल र सह प्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरेको छ। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरो, जनस्वास्थ्य विभाग प्रमुखमा डाक्टर तोसीमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डागी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा शिशिर खनाल र अर्थ विभागमा लीमा अधिकारीलाई मनोनित गरेको हो। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्व सभापति देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको तर्फबाट छुट्टा छुट्टै रिट सर्वोच्च पुगिसकेको नेता मेन विश्वकर्माले बताउनुभयो। दुवै नेताहरूको तर्फबाट कानून व्यवसायीले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्। रिटमा असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न माग गरिएको छ। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि बढाउन नमिल्ने देउबा पक्षको तर्क छ। असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने गरी काँग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। केही दिन अघि इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउबाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। संसदीय सुनवाई समितिमा सबै सूचना सार्वजनिक गर्न जरूरी नरहेको तर्क सत्तारूढ रासोपा सांसदले गरेका छन्। सुनवाई समितिको बैठकमा रासोपाका कविन्द्र बुर्लाकोटीले समितिले सबै सूचना दिँदा जटिलता आउने बताउनु भएको छ।
1: त्यो कारणले त्यस्ता छलफलहरू हामी सबै नै चाहिँ सार्वजनिकहरू गर्नुपर्छ। तर अब यो संसदीय सुनवाईको चाहिँ हामीले छलफल गर्ने निर्णय गर्ने चिजहरू चाहिँ हामीले जति चाहिँ मिडियाहरूलाई इन गराउँछौँ त्यो बाहेकको चाहिँ हामीले सार्वजनिक गर्दाखेरि अलिक ध्यान दिएरै गर्नुपर्छ।
0: तर विपक्षी दल नेकपाका वर्षमान पुलले कानून अनुसारका सूचना दिएर राम्रै हुन्छ भन्नुभएको छ।
2: प्रक्रिया बताउने भने बताउँदा हुन्छ सूचना अधिकारले, त्यसपछि पनि चित्त नबुझ त उहाँले फेरि हामीले सिकाउने कुरा पनि होइन। चित्त बुझ्यो बुझेन, नबुझ्यो के गर्ने भन्दाखेरि कानुन व्यवस्था भएको हुनाले यस्ता अन्डरस्टुड विषयहरू सायद समितिको विषय बन्नु पनि हुँदैन, समितिले फेरि त्यस्ता विषयहरू इन्टरटेन गरिराख्नु पनि पर्दैन जस्तो लाग्छ। र सूचना अधिकारीले नै कानुनी व्यवस्था अनुसार नै दिनु उपयुक्त हुन्छ जस्तो लाग्छ है मलाई त।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णत असफल भएको आरोप लगाउनु भएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिए पनि व्यवहारमा जनताले शास्ति मात्र पाएको दावी गर्नुभएको हो।
3: पुराना दलले भन्न सकेनन् हामी बन्छौ भन्ने युट्युबे प्रचारमा विश्वास गरेर जनताले अपार मध्ये जनताको आशा र भरोसाको केन्द्रको रूपमा स्थापित भएको सरकारले जनताको आशा र भरोसाको केन्द्र बन्न सक्यो। म सरकारलाई प्रश्न गर्न चाहन्छु, बजेट निर्माणदेखि उठिबासम्म जनताले के पाए? पुरानाले दिन नसकेको भनिएको नयाँ सुशासनको काम यही त होला? नयाँको सुशासन, जनताको उठिबास, दाउरे युगमा प्रवेश, 11 सुकुम्बासीको मृत्यु र आत्महत्या, 5 युवाको आत्मदाह, नयाँको सुशासन यही रहेछ, यही देखियो। देश र जनताको समृद्धि कहाँ पुग्यो? म प्रश्न गर्न चाहन्छु, हाम्रो देश अर्थतन्त्र कहाँ पुग्यो? प्रधानमन्त्री र स्वकीय सचिवालयको स्टाटसको उर्दीमा देश चलाइएको विडम्बना देशले भोगिरहेको छ। सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्ने हो, विडम्बना कुनै प्रभुप्रति उत्तरदायी भएको आवाज भएको छ। किनकि प्रधानमन्त्रीज्यूको राष्ट्रघाती अभिव्यक्ति सच्चिने संकेत छैन, असफल पुष्टि भइसकेपछि जनताले छानेकाहरू आफैले छान जान्नुपर्नेछ। तिम्रो मत लैजाऊ भन्नु यो पनि अर्को असफलता हो, यो परिवृत्ति राजनीतिक दरिद्रता हो।
0: सरकारले रासायनिक मल आपूर्तिको सम्बन्धमा देखिएका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिश गर्न 12 अध्ययन कार्यदल गठन गरेको छ। आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अरियाल
4: मलसँग सम्बन्धित विभिन्न समस्याहरूलाई अध्ययन गरी देखिएका समस्याहरूको अल्पकालीन दीर्घकालीन समाधान सहितको विकल्प सिफारिश गर्नको लागि प्रधानमन्त्री कार्यालयको सहसचिवको संयोजकत्वमा विभिन्न अरू निकायका सदस्यहरू समेत गरेर 12 एउटा अध्ययन कार्यदल गठन भएको छ र त्यो कार्यदलमा विशेष गरी कृषि वन तथा
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: वरिष्ठ लोक सम्राट नै भन्न चाहन्छु। झलकमान गन्धर्वले गाउनुभएको यो बहुचर्चित गीत राखे। यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिमसँग व्यवसायको दोस्रो खण्डको उठान गरिसकेछु। व्यवसायमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आजको अतिथि नारायण राई, राज राई, गीता सेन्चुरी र ममता राई, यहाँहरू चारैजनालाई फेरि पनि स्वागत छ।
1: धन्यवाद सर, र सम्पूर्णलाई फेरि पनि नमस्कार।
0: अघि झलकमान गन्धर्वको यो गीत बज्दै गर्दा अब गीता सेन्चुरी बहिनी गुनगुनाउँदै हुनुहुन्थ्यो आउ बस थकाइमा र अर्को गीत है। हुन त तपाईँ इमेज लोक कलाकार सिजन वानको चाहिँ अब फाइनलिस्ट पनि हुनुहुन्छ टप फाइभ है। भनेपछि पुराना गीतहरू मनपर्छ तपाईँलाई?
2: हजुर, एकदम मनपर्छ मलाई चाहिँ। प्राय म हुन त नयाँ पनि त्यति नै राम्रो छ होइन, अब तर पनि अब जुनसुकै कार्यक्रम जाँदा, रियालिटी सोहरूमा जाँदाखेरि पनि अब यो गीतहरूले चाहिँ अझ पुरानो सर्जकहरूलाई, स्रष्टाहरूलाई अझ सम्झिने एउटा बाटो नै हो नि त। त्यही भएर धेरै गाउनुहुन्छ, स्पेसली मैले पुरानो गीतहरू धेरै गाउँछु। अब जस्तै बिमा कुमारी धुरा दिदी, शर्मिला गुरुङ होइन, हरिदेवी कोइरालादेखि लिएर उहाँ झलकमान गन्धर्वदेखि सबैको
0: झलकमानको त्यही गीत अलिक गुनगुनाइदिनुहोस् न, आउ बस्छ थकाइमा।

0: थ्याङ्क यू.
1: मिठो. यसै इमेज लोक कलाकार सिजन वान भनेको पहिलो भनौँ प्रतियोगितामै फाइनलिस्ट बन्नु भएको छ होइन, त्यो आफैमा पनि यो यति मिठो स्वर रहेछ भनेपछि गीत सङ्गीतमा रुचि लगाव चाहिँ तपाईँलाई पनि सानै देखिन्थ्यो.
0: हजुर, सानैदेखि नै थियो मेरो चाहिँ. अनि मैले अब गाउँघरमा पनि अब हाम्रो स्कुलको कार्यक्रमहरू आदि इत्यादि, अनि मेरो फ्यामिली माहौल पनि अलिकति साङ्गीतिक नै छ भन्नुपर्छ,
1: घरको पारिवारिक
0: पृष्ठभूमिमा पनि त्यो छ. अब त्यो हिसाबले चाहिँ अब अलिअलि गाउने यताउति भए पछाडि चाहिँ मलाई चाहिँ फेरि त्यही कुराहरूमा फ्यामिलीले ठिक छ तिमीलाई इच्छा लागेको चिजहरू गर भन्नुभयो. त्यसपछि मैले म्युजिकमै पद्मकन्या कलेजबाट ब्याचलर सकाएँ. त्यस पछाडि अब रियालिटी सोहरू हुँदै हुँदै अनि एउटा दुइटा एल्बमहरू गर्दै गर्दै
1: गजल पनि गाउनुहुन्छ रियालिटी होइन?
0: गजल हल्का कोसिस गर्छु तर त्यस्तो धेरै छैन. मलाई चाहिँ अझ सबैतिर भन्दाखेरि म लोक बेसमै अझ मलाई सुइटेबल छ कि भन्ने फिल हुन्छ.
1: तपाईँले आफ्नै स्वरको चाहिँ स्वर जज्मेन्ट गर्दा म यही फिल्डमा ठिक छु, यो चाहिँ राम्रो कुरा. नारायणजी यसमा कसरी लिनुहुन्छ? वास्तवमा कलाकारले आफ्नो स्वरको चाहिँ जजमेन्ट होइन, म यो प्याटर्न गीत चाहिँ मेरो गलाबाट सुहाउँछ है भनेर अथवा मिठो सुनिन्छ भनेर स्वर जजमेन्ट गर्नु चाहिँ राम्रो कुरा होला है.
2: ठिकै हो, बहिनीले सबै खालको गीत गाउनुहुन्छ. मैले यसो सुनेको अलिकति क्लासिकल बेस बनाएर पनि आउनु भएको छ. राम्रो सिकेको त राम्रो हो, पूर्वेली गीतलाई चाहिँ सिकेको मान्छेलाई अरूले ध्यान दिएर गायो भने अझै मिठो गाउँछ सर. कस्तो राम्रो.
1: ममता बहिनी, अब खोटाङको मान्छे है, नेपाली साहित्य र सङ्गीतमा खोटाङ भसुरको एक किसिमको छुट्टै प्रभाव रहेको छ. ममता राई खोटाङबाट काठमाडौँ चाहिँ गीतै गाउँछु भनेर आउनुभएको थियो के हो?
3: म गीतको लागि भन्दाखेरि पनि म पढाइ स्टडीको लागि आएको हो. त्यही सँगसँगै म्युजिकलाई पनि फलोअप गरेँ.
1: हजुर
3: हजुर, अनि म्युजिकपट्टि पनि अहिले क्लास म्युजिक पनि लिँदैछु. अनि मेरो यता कलेज ब्याचलर छ कि, अनि अहिले मास्टर्स चाहिँ यतिकै भइरहेको छ, जोइन चाहिँ गरेको छैन.
1: तपाईँ चाहिँ कस्ता गीतहरू गाउनुहुन्छ अलिक बढी? लोकगीत नै तपाईँ पनि?
3: हजुर, धेरै जस्तो यो लोक नै भन्नुपर्छ सर.
1: लोक गीतै है. एउटा गीत सुन न तपाईँको गलाबाट पनि आज लाइभ, थोरै कुनै मन परेको तपाईँलाई, तपाईँकै भए पनि छ अरू कसैको भए पनि, कुन सुनाउनुहुन्छ? खोटाङको मान्छेले नगाउने कुरै भएन होइन राजी? माछ किराँतको पानी पिएको त होइन
3: हो त्यो त. हुन्छ म गाउँछु, तर कुन चाहिँ गाउँदा है, फेरि ठ्याक्कै भन्ने बेला यही पो भन्ने आउँदैन हौ गीत पनि.
4: तपाईँलाई मन परेको गीत एउटा गाउनुहोस् न.
1: तपाईँलाई मन परेको जुन भए पनि हुन्छ, अग्रज कलाकारहरूको भए पनि हुन्छ, आफ्नै गाए पनि हुन्छ. धेरै छ नि त गीतहरू त.
3: हजुर, धेरै नै छ, ठिकै.
1: तपाईँले धेरैचोटि गुनगुनाएकै गीत गाइदिनुहोस् न, कहिले काहीँ गुनगुनाइरहन्छ नि. अघि हाम्रो गीताजीले झलकमान गन्धर्व गीत बज्दै गर्दा अर्को गीत गुनगुनाइहाल्नु भयो, मैले गाउनु लाएँ नि. त्यस्तो धेरै गीतहरू हुन्छ नि. अझै सम्झनामा आएन?
3: हजुर ठ्याक्कै हुन्छ.
1: ल,
3: अलिक रुगा लागेको छ, भोइस त्यस्तै आइराखेको छ रुगा लागेर.

0: मिठो मिठो मिठो गाउनुहुँदोरहेछ, सायद धन्यवाद छ। र अब राजजी त अब धेरै नै भयो तपाईँहरू दुईजना त यो क्षेत्रमा होइन, कलाकार बन्ने यो सोच चाहिँ कसरी आयो राजजी?
1: हामी मा भन्छ खासमा भन्नु भने हामी भुइँफुटा भनौँ न, भुइँफुटा भन्छ हामी चाहिँ भुइँफुटा भन्नु पाएको कारण चाहिँ हामी त्यो बेलामा अघि मामाले पनि भन्नुभयो हाम्रो गाउँमा कान्ले बजार एक राते बजार त्यस्तोमा गएर यस्तै गीतहरू सुनेर सँगसँगै हाम्रो काका बुवाहरूसँग हजुरबाहरूसँग होइन गाएर
2: होइन हृदय पछि लागेर है
1: लागेर जानु नदिँदा बजारहरू बाबुमा गएपछि निन्द्र लाग्छ राति तिमीहरूलाई बिजोको हुन्छ सुत्ने ठाउँ हुँदैन बारीमा कहाँ सुत्नु
0: भन्दा मेलामा त अब यसो गाउँघरमा त त्यो के को पातहरू हुन्छ नि त्यस्तो होइन मकैका ढोरहरू बाँडले बेरेर चाहिँ यसो पसलहरू गोठ जस्तो राख्ने गर्छ छारी
1: त्यस्तोमा पसलले पसल गरिरहन्छ त्यस्तोमा ठाउँ मिल्दैन तिमीहरूलाई गाह्रो हुन्छ नि होइन हामी नसुने बरु बजार चाहिँ जाने भनेर पनि हामी पछ्याएर त्यो बेलादेखि हामी त्यो अब गाउँदै अब त्यो हेर्दै अब त्यो सिक्दै आएको हामी काठमाडौँ छिरेर पनि अब लगभग त्यही नै गरियो तर गाउँ र यहाँ त फरक छ। अब गाउँमा त अब तपाईँको सुनेको भरमा गाइदियो अब ज जस्तो गाने हुन्थ्यो यहाँ त त्यो त मिल्दैन यहाँ त केही कुराहरू सिक्नुपर्ने हुन्छ त्यही कारणले गर्दाखेरि अलिकति केही कुराहरू थरबहुत सिकेर अहिले जस काम गरिँदैछ भनौँ न सङ्गीत क्षेत्रमा।
0: नारायणजी चाहिँ गीतै गाउँछु भनेर चाहिँ ओखलढुङ्गाबाट कुम्लो कुटेर बोकेर आउनु भएको छ कि के हो
2: कहाँबाट हुनु नि यो गीत कसरी
0: 22 वर्ष त दोरीमै गाए भन्दै थियो अघि
2: अनि अब यो गीत रेकर्डिङ कसरी हुन्छ कसरी बज्छ अब रेडियो गाउँतिर त्यो हाम्रो उतापट्टि कान्छा बाजेकोमा रेडियोमा गीत बज्थ्यो अनि त्यो रेडियोभित्र त सानो सानो मान्छे हुन्छ अरे भनेर हेरेर बस्ने मान्छे म
0: कहाँबाट
2: अनि त्यसरी त हुनु कति वर्ष पछाडि चाहिँ अलिअलि विशेष गरी धीरेन खाटाली राई अब यहाँ मामा जस्तै मामा मामालीको कुराहरू आइरहेछ जस्तै उसको मामा म मेरो दुध माउलीको छोरा चाहिँ धीरेन खाटाली राई जसले चाहिँ घर त डाँडा गाउँ गीत निकाल्नु भएको थियो त्यो निकालिसकेपछि चाहिँ यो गीत त यस्तो हुँदो रहेछ गीत सङ्गीत भने त यस्तो रहेछ भनेर त्यहाँदेखि चाहिँ मैले सुर कसेको त्यो चाहिँ 58 सालको कुरा थियो। त्योभन्दा अगाडि त कहाँबाट हुनु नि हामी पनि उसले भन्छ हाम्रो मेरो के अरे काका बाबा भन्छ मेरो चाहिँ अब दाईहरू अब मभन्दा माथि दाई दिदी थुप्रै भएको अनि जेठा दाई यसो त्यो कान्ले बजारमा जाने गाउँतिर अब केही त्यस्तो हाम्रो त अब नागी भन्छ पितृ पुज्ने बेलामा रमाइलो हुन्छ अब देउसी भैलोमा म त कहाँ 2.5-3 वर्ष पछि लाग्ने अनि तलाई कुन्चाइले किल कुल्चेर जुत्ता बनाइदिन्छ भन्थे गाउँमा त अब त्यस्तो बेला नि अब पछि लाएर गीत गाउँथे तर थाहा थिएन सर मलाई त यस्तरी हुन्छ भनेर पछि थाहा पाएको 58 सालदेखि चाहिँ त्यो घर त डाँडा गाउँ धेरै खाटाले दाइले गरिसकेपछि चाहिँ बल्ल मैले थाहा पाइसकेपछि यस्तो हुँदो रहेछ भनेर बल्ल अनि यसो खोजीनीति गर्दै 60 सालदेखि चाहिँ दोहोरी साँच्चै गाउन थालेँ हो मैले। त्यो पनि हामी पूर्वको मान्छेलाई कहाँबाट दोहोरी आउनु कम त 58 सालदेखि 2 वर्ष कम त मिहिनेत गरेँ सर दोहोरी गाउनको लागि यो काठेरा पश्चिमेली गीत त हाम्रो पूर्वको गला पूर्वेली गलामा त देखि सुरुमा त नबस्दो रहेछ अनि पछि चाहिँ मैले त्यो 2 वर्षको उसमा चाहिँ मजाले गाउने भइसकेपछि चाहिँ बल्ल दोरी साँझमा 60 सालदेखि अहिलेसम्म अब मेरो गरिखाने भाँडो भनेको त्यही हो सर।
0: त्यतातिर आउँला यहाँ श्रोताहरूको प्रतिक्रिया छ पढ्छु उहाँहरूलाई धन्यवाद दिनुहोस् है त। वाइके सरलजीले काठमाडौँबाट लेख्नु नमस्कार तुलसी दाई चारैजना कलाकार साथीहरूलाई पनि नमस्कार छ कार्यक्रम सुरुबाटै सुन्दैछु यतातिर झमझम पानी परिरहेछ खाजा नास्ता गर्दै कलाकार साथीहरूको मिठो पूर्वेली गीत सुनेर आनन्द लिइरहेछु उहाँहरूलाई आगामी साङ्गीतिक यात्राको लागि धेरै धेरै शुभकामना छ नमस्कार छ भनेर काठमाडौँबाट हुन्छ। अब काठमाडौँको पानीले चाहिँ झुक्याउँछ वाइके सरलजीकोतिर पानी पर्दै गर्दा यता घाम लागिरहेछ अघि तपाईँ भन्दै हुन्छ नारायणजी आउँदा आउँदा पानी परेर फेरि बसमा आएँ फेरि अनि पठाउमा आएँ यता त गर्मी पो रहेछ भन्दै हुनुहुन्थ्यो होइन घाम लागिरहेको
2: छैन नि सर यस्तो भयो पठाउ कुर्दा कुर्दै पानीले ठटायो ठटायो होइन अनि बस आयो बसमा चढेँ अनि बसमा चढेर आएँ अनि फेरि यहाँको त पुरै गर्मी छ हौ त्यस्तो रहेछ त्यस्तो छ अनि हाम्रो वाइके सरलाई एकदमै धन्यवाद छ विशेष गरी सुनिरहनु भएको रहेछ, के लेख्नु भएको छ रहेछ? म त
0: उहाँको त तपाईँहरूलाई सफलताको शुभकामना भन्नुहोस्, चारैजनाले धन्यवाद दिन सक्नुहुन्छ
2: एकदमै धन्यवाद यहाँलाई पनि,
0: गीता बहिनी पनि दिनुहोस् धन्यवाद,
3: हजुर उहाँलाई धेरै धेरै धन्यवाद,
0: ममता बहिनी र राज्यले पनि
3: अनि हामीलाई
2: यस्तै हाम्रो लोक सङ्गीतलाई माया गरिदिनु होला भन्न चाहन्छु सरलाई।
0: अब धेरै प्रतिक्रियाहरू छन् म पढिहाल्छु, एउटा छोटो विश्राम लिन्छु। अघि तपाईँले चाहिँ एउटा प्रसङ्ग उठाइहाल्नु भयो, म पूर्वको मान्छे काठमाडौँ आएपछि पश्चिमको गीत गाउनु पर्ने, यता काठे भाकार पनि गाइयो भन्नुभयो, एउटा काठे गीत त गाउनु भएको छ नि फेरि तपाईँले पनि?
2: कहाँ, मैले फर्स्ट टाइम रेकर्डिङ त काठेबाटै सुरु गरेको सर, तर यो त धेरै पछिको गीत पो, यो के अरे पुकुली भन्ने गीत चाहिँ ऊ बेला त पश्चिमेली गीत,
0: कस्तो राम्रो शब्द पुकुली है, ए पुकुली आऊ भन्छ नि गाउँ घरतिर, पुकुलीको शब्द के थाहा छ?
3: मायाले
0: प्यारो शब्द है,
2: अलि टिपिकली अलि उतौलो काठेमा यस्तो शब्द, अलि उरन्ठौलो टाइपको शब्द छ सर, हेर्नु होला,
0: ल हेर्ने भन्दा सुन्नु है त है त,
2: जस्तै हामी केटा मान्छे अलि उरन्ठौलो टाइपकै हुन्छ नि, त्यो काठे गीत त्यस्तै टाइपको हुनाले त्यस्तै खालको शब्द हालेको छु यसमा,
0: तपाईँले भनिहाल्नु भयो पुकुली, पुकुली शब्द प्यारो शब्द है, अघि गीताजीले भन्छ माया गर्ने शब्द होइन, ल त है त सुनौ।
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
5: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
4: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
5: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
6: BFBS गोर्खा रेडियो।

0: हजुर सरदार, कुखुरा खान नपाएको स्याल जस्तो हो। पहिला पहिला मर्दाले जुन भन्छ, पछि पछि मकैको घुन भन्छौ, यी त सब भन्ने कुरा नभने जस्तै होइन। माया बस्दाखेरि चाहिँ माथि आकाशको जुन तारै झारिदिन्छु भन्छन् अरे होइन, पछि अब आफ्नो बनाइसकेपछि चाहिँ माथि भारको दाउरा पनि झार्दैनन् भन्छन् नि, त्यस्तै रहेछन् होइन। यो रहेछ यो गीत, यसलाई कसरी लिनुहुन्छ यो काठे भाकालाई?
1: यो चाहिँ खास काठे गीत हाम्रो जस्तै लोकगीतमा धेरै खालको गीत छ हुन्छ सर होइन, जस्तै पूर्वेलीको छुट्टै, पूर्वेलीको पनि विभिन्न खालको आफ्नै ऊ फिल हुन्छ, जस्तै काठेको छुट्टै फिल, पश्चिमेलीको छुट्टै, अनि यो काठे चाहिँ अलि रमाइलो टाइपको, एकदम रमाइलो चञ्चलो टाइपको गीतहरू, छिटो गीत चाहिँ त्यस्तो हुने रहेछ हुन्छ। अनि यो चाहिँ विशेष गरी राजन पौडेल दाइले लेख्नु भएको शब्द हो, त्यो थिएको चाहिँ मैले हालिदिएको पुकुली, अनि जस्तै के अरे जय बन्नेको अनुहार कस्तो, कुखुरा खान नपाएको स्याल जस्तो, केटी मान्छेले त्यस्तै गरी भन्छ नि त केटालाई।
0: हो गीता बहिनी, ममता बहिनी हो भनिन्छ कहिले काहीँ छट्टामा,
1: गीताले चाहिँ भन्दैनन् होला, ममताले त बाँकी राख्दैनन् जस्तो लाग्छ।
0: हो ममता बहिनी, गीत त त्यस्तै छ नि होइन, बासै पर्यो आज राति भन्ने छ नि त्यो होइन, त्यो हुन्छ होइन गाउँ घरमा होइन, धारे हात लाउने चलन छ नि होइन। वास्तवमा लोकगीतको मौलिकता, लोकगीतको विशेषता भनेको नि यही होला कि कसो राजी, हाम्रो गाउँ घरमै चलेको, अघि मैले भने ऐसेलु होइन, पानको पात, काफल, यी चिजहरूले चाहिँ गाउँ गाउँको झल्को दिन्छ नि गाउँमा हुर्किएकोहरूलाई। त
2: तपाईँको लोकगीतमा एकदमै अर्ग्यानिक हुनुपर्छ र
0: तपाईँहरू अब ओखलढुङ्गाको मान्छेलाई बागमती भन्दा पनि त्यो के अरे ओखलढुङ्गा तल बग्ने लिखु भन्यो भने अलिकति कान्छना हुन्छ, लिखु भन्ने चाहिँ मेरो खोला मेरो भन्ने हो जस्तो होइन, बागमती भन्यो भने त मतलब भन्न नि त्यस्तै, त्यो चिजहरू लवजहरू त्यो परिवेशले पनि ठुलो महत्त्व राख्छ है। अब श्रोताहरूको प्रतिक्रिया पढ्छु, उहाँलाई धन्यवाद दिनुहोस् है। आजको यो विशेष जमघट गराउनु हुने हरिराईजीलाई म धन्यवाद दिन चाहन्छु, उहाँ लेख्नुहुन्छ फेल्थम लन्डनबाट हुनुहुन्छ। तुलसी सर नमस्कार, मेरो गीत सुरुमै राखिदिनु भएकोमा धन्यवाद है, मैले धन्यवाद स्वरूपै त्यो गीत राखेको, तपाईँले यो जमघट गराइदिनु भयो। म पनि यो लोकप्रिय स्वर्णिमसँग कार्यक्रममा हजुरको रोचक साङ्गीतिक भलाकुसी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछ। आजको अतिथि मिठो आवाजका धनीहरू नारायण भाइ, राज राई, गीता बहिनी, ममता बहिनी, सबै अतिथिजीहरूलाई हार्दिक स्वागत तथा अभिवादन। तपाईँहरूको नयाँ गीत साह्रै राम्रो रहेछ, नारायण भाइ लगायत सबै कलाकारहरूलाई धेरै धेरै बधाई तथा शुभकामना छ। यो तपाईँहरूको नयाँ गीत सबै श्रोताको मनमुटुमा बस्न सफल बनोस्, सुपर डुपर हिट बनोस्, फेरि पनि धेरै धेरै शुभकामना है सबैलाई। शुभ दिन हरि राई फेल्थम लन्डन युके भन्ने लेख्नु भएको छ।
1: विशेष गरी त हरि दाईले असाध्यै माया गर्नुहुन्छ लोकसङ्गीतलाई र मलाई, आफै एकदम पुरानो कलाकार भएर पनि हो, अग्रज कलाकार भएर पनि पुरानो भन्ने बानी छ मेरो अग्रज दाजु दिदीहरूलाई, त्यही भएर असाध्यै माया गर्नुहुन्छ, अनि मलाई पनि माया असाध्यै माया गर्नुहुन्छ, मलाई धेरै ठाउँमा सहयोग पनि गर्नुभएको छ दाईले। र जुन यो जमघट यहाँ सम्भा, विशेष गरी म त तुलसी सरलाई यसरी भेट्नुहुन्छ भन्ने त कुनै सपनामा पनि सोचेको थिइनँ, कुनै दिन तुलसी सरको मलाई फोन आएको, अनि म तुलसी बस्ने भन्दा म झसङ्गै भइरहेको, अनि त्यस यो अवस्था त्यो अवस्थामा फोन आउनु र आज यहाँसम्म आइपुग्नुमा दाईको ठुलो हात छ। दाईलाई एकदमै मैले अघि पनि भने, मलाई खास बोल्न चाहिँ आउँदैन क्या सर, अनि एकदम मनदेखि
0: बोल्न त नहुन् तर घुमाउरो पार्न मिठो बोल्नु हुँदो रहेछ, अघि हाम्रो गीता बहिनी भन्नुहुन्छ अलिकति चञ्चली बोलिहाल्नुहुन्छ भने जस्तो होइन,
1: अनि एकदमै मनदेखि दाजुलाई एकदमै सम्मान छ, एकदम सम्झना छ, एकदमै दाजुलाई धन्यवाद छ, यति नै हो हस्त।
0: गीता बहिनी पनि धन्यवाद दिनुहोस् हाम्रो
3: राजजीले,
0: त धन्यवाद,
3: माया साथ सपोर्ट अझै पाइन्छ भन्ने आशा पनि राखेका छौँ,
0: सबैलाई सम्झनु भएको छ ममता बहिनी र राज्यले पनि
2: एकदमै यसरी बिहेस गोर्खामा यसरी आफ्नो केही कुराहरू भन्ने मौका उहाँले मिलाइदिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद।
0: अनि मिनी कालीकोटी राईजीले बेलायतबाट लेख्नुहुन्छ, उहाँ चाहिँ फोक्सटोन केन्ट युकेबाट, नमस्ते तुजदाई साथै आजको पाहुना गायक गायिका सबैजनालाई नमस्कार, चाहिँ सुरैबाटै सुनिरहेछ है भन्नुभएको छ। धन्यवाद छ हैन
1: यहाँलाई पनि एकदमै नमस्कार सेवा र एकदमै धन्यवाद अझै पनि माया गर्दिनु होला लोकगीत संगीतलाई यही भन्न चाहन्छु
0: द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ उहाँ चाहिँ जर्मनीको हम्बर्गबाट हुनुहुन्थ्यो तर अहिले युके आउनुभएको छ उहाँ लेख्नुहुन्छ नमस्कार तुलजी साथै आजको स्वर्णिमसँग कार्यक्रममा जोडेर रहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन छ साथै आजको पाहुनाहरू सबैमा एकमुष्ट सेवा छ हजुरहरूको यो भलाकुसारी सुरुबाटै सुनेर आनन्द लिइरहेछ हजुरहरूको साङ्गीतिक यात्रा सधैँ सफल बनोस् शुभकामना व्यक्त गर्दछु यसरी नै तुलसीजी हजुर अनि मेरो सम्धी लीलराज कामबाङज्यूलाई सेवाहरू नमस्कार गर्दै हिजोबाट 9 दिनको युके यात्रामा छु उहाँ जर्मनीबाट युके आएर पनि कार्यक्रम सुनिरहनु जर्मनी हुँदा सधैँ कार्यक्रम सुन्नुहुन्छ होइन र छो र सपरिवार मेरो भदैनीको भेला भदैनीको हुने शुभ विवाहमा भेला भएको हौँ र आशीर्वाद दिन आएका छौँ है तुलसीजी लगायत सबैलाई नमस्कार भनेर उहाँहरू चाहिँ सरर रेल चढेर लन्डन ब्रिज अनि दरबारमा घुम्न जाँदैछौँ है भनेर लेख्नु भएको रहेछ ल साह्रै खुसी लाग्यो धन्यवाद छ होइन र भदैनीलाई पनि वैवाहिक जीवनको सफलताको शुभकामना
1: एकदमै सफल
3: शुभ
1: यस्तै माया गरिदिनु होला यस्तै लोकसङ्गीतलाई अनि कलाकारलाई माया गरिदिनु होला एकदमै हाम्रो पनि सेवा नमस्कार ए मगर हुनुहुन्छ है क्या
0: जोरले
1: है हाम्रो तर्फबाट
0: पूर्वकै हुनुहुन्छ है
2: उहाँले बुझ्नुहुन्छ सेवा भन्नुभयो होइन उहाँलाई एकदमै धेरै धेरै धन्यवाद यसरी नै लोकभागालाई माया गर्नु हुँदैछ खुसी लाग्यो उहाँले हाम्रो आजको कार्यक्रम सुनेर उहाँले दिनुभयो एकदमै धन्यवाद छ उहाँलाई र उहाँको भदैनीको पनि सफलता बद्ध जीवनको शुभकामना
0: सारू केटा एग्रेस जी चाहिँ हङकङबाट तपाईँ लगायत सबैजना पाहुनालाई नमस्कार म पनि सुन्दैछु भन्नुभएको छ हङकङबाट
1: हाम्रो पनि नमस्कार एकदमै यहाँलाई धन्यवाद यसै गरी सुन्नु होला अनि लोकसङ्गीतलाई सधैँ माया गर्नु होला
0: शङ्कर शेरचन्द दाई लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ उहाँ पनि एकताका त लोकदोरी प्रतिष्ठान बेलायतको शाखाको अध्यक्ष हुनुहुन्थ्यो अहिले त हाम्रो थापाजी हुनुहुन्छ होइन र उहाँ चाहिँ राम्रा लोक गायक बाँसुरी मिठो बजाउनुहुन्छ नमस्कार तुलजी र आजको पाहुना कलाकार सम्पूर्णमा नमस्कार तपाईँहरूको भलाकुसारी सुनेर भरपूर मनोरञ्जन लिइरहेछु सम्पूर्ण कलाकारजीहरूलाई उज्जवल साङ्गीतिक भविष्यको कामना गर्दछु भनेर बेलायतबाट लेख्नुभएको छ शङ्कर शेरचन्द दाईले
1: यहाँलाई पनि धन्यवाद अनि नमस्कार शेरचन्दहरूसँग धेरै सङ्गत हुन्छ पश्चिमेली गीतहरू गाउने हुनाले अनि उतातिर दोहोरी साँझतिर गाउने हुनाले एकदमै यहाँलाई सम्झना छ विशेष गरी उहाँले चाहिँ दोहोरी गीतलाई असाध्यै माया गर्नुहुन्छ शेरचन्दहरू गुरुङ मगरहरूले चाहिँ लोकसङ्गीतलाई यसै गरी माया गरिदिनु होला भन्न चाहन्छु उहाँलाई पनि
0: ममता बहिनी पनि केही भन्न चाहनुहुन्छ कि श्रोताहरूलाई भनिदिइहाल्नुहोस्
3: उहाँलाई अहिलेसम्म हाम्रो कार्यक्रम सुनेर
0: साथ दिइरहनु भएको छ धन्यवाद होइन नूतन भुषालजी इजरायलबाट लेख्नुहुन्छ उहाँ चाहिँ गीतकार हुनुहुन्छ नमस्कार सर साथै पाहुनाजीहरूलाई पनि नमस्कार सुनिरहेछु सुरुदेखि नै कार्यक्रम निकै रमाइलो भइरहेछ भन्नुभएको छ इजरायलबाट हुनुहुन्छ
1: नमस्कार यहाँलाई पनि हाम्रो नूतनज्यूलाई पनि
0: राजी
1: एकदमै माया गरिदिनु होला
2: नमस्कार उहाँ गीतकार हुनुहुन्छ भने अब म सङ्गीतकार परे
0: बिदा एउटै पऱ्यो होइन
2: बिदा एउटै पऱ्यो कुनै बेला उहाँको गीतमा पनि सहकारी गर्न सकिन्छ त्यो सम्झिनु होला भन्न
3: चाहन्छु
0: जेबी राईजी लेख्नुहुन्छ उहाँ बेलायतबाट है नमस्कार तुलसीराज तपाईँका पाहुनाहरूलाई पनि नमस्कार आज स्टुडियोमा ओखलढुङ्गामय भएको छ हाम्रो खोटाङी चेलीलाई पनि सम्मान छ है भन्नुभएको छ है
3: ममता बहिनी
0: अनि तपाईँको अत्यन्त लोकप्रिय र रमाइलो कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु हाम्रो कलाकारजीहरूले अर्को नयाँ मिठो गीत ल्याउनु भएको रहेछ एकदमै राम्रो लाग्यो सबैलाई सफलताको शुभकामना छ भन्नुभएको छ
1: विशेष गरी जेबी राई दाजु चाहिँ अब यहाँनिर खुब साइनो केलाउने छु क्या म चाहिँ अब यहाँ मामा भान्जा छौँ जेबी राई दाजु चाहिँ मेरो बाबाको मामाले गाउँले हुनुहुन्छ
0: चिन्छु
1: मैले बुढोमाउले गाउँले हुनुहुन्छ दाईलाई एकदमै माया गर्नुहुन्छ दाईलाई पनि धेरै पछि हाम्रो म्यासेजमा कुराउनु भएको धेरै भयो एकदमै यहीँदेखि मनदेखि सम्मान अनि एकदम दर्शन एकदम सम्झना भन्न चाहन्छु यति धेरै माया गर्नुभएको छ दाजुलाई एकदमै धन्यवाद
0: ल जेबीजी धन्यवाद छ विष्णु गुरुङजीले नमस्ते भन्नुभएको छ उहाँलाई पनि धन्यवाद छ कैलाश अनिता लिम्बुले नानीटन युकेबाट नमस्ते तुजाए शुक्रबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएका कलाकारहरु सबैजनालाई नमस्कार. नारायण राई, राज राई, गीता सेन्चुरी, ममता राई हजुरहरूलाई सेवा र नमस्ते है. हजुरको रमाइलो कुराकानी सुनेर कार्यक्रम सडिमसँगको इन्जोय लिइरहेछु. सिङ्गर नारायण राई, राज राई, गीता सेन्चुरी र ममता राईबाट कुनै लाइभ गीत सुन्न मन लाग्यो भनेर लेख्नु भएको छ अनि तपाईँहरूलाई सफलताको शुभकामना भन्नुभएको छ है.
1: हाम्रो कैलाश
0: अनिता लिम्बू,
1: अनिता लिम्बू यहाँलाई पनि सेवा सेवाहरू धन्यवाद छ यति धेरै माया गरिदिनु भएकोमा. यस्तै गरी एकदमै लोकसङ्गीतलाई माया गरेर माथि पुर्याउने एकदम काम गरिदिनु होला र हामी कोसिस गर्छौँ एकछिनमा हामी सबैजना होइन. अहिले पनि एकछिन रमाइलो भएको थियो, अब फेरि पनि अब चाहिँ ऐसलुको पात होला नि सर है.
0: ऐसलुको पात पनि गाउनु ल. ऐसलुको पात भन्दा पनि मलाई त्यो पनि गाउनु होला. हाम्रा गीता सेन्चुरी बहिनीलाई एउटा गीत गा गुनगुनाउनुको लागि आग्रह गरे. हुन त उहाँले यो इमेज लोक कलाकारको त्यो स्टेजमा पनि गाउनु भएको थियो होइन. पूर्वको मान्छे ओखलढुङ्गा खिजी देम्बाको मान्छेले पश्चिमकी गायिका चर्चित लोक गायिका हरिदेवी कोइरालाको पाइना खबर गाउनु भएको थियो. त्यो गीत थोरै सुनाइदिनुहोस् न.
3: धेरै भयो तर हजुरले भन्नुभयो र मलाई जतिले पनि चिन्नु भएको छ सुनिरहनु भएको छ तपाईँहरू सम्पूर्णको लागि पनि पाइना खबर आदरणीय दिदी हरिदेवी कोइरालाज्यूको.

0: Mitchell, Mitchell. अब ऐसीलेको पात त्यसो भने ल त्यसपछि हामी फेरि एकचोटि तपाईँहरूको नयाँ गीत श्रोतामाझ राखौँला पानको पात लाइभ चाहिँ ऐसीलेको पात ल
1: विशेष गरी धेरै धेरै धन्यवाद हाम्रो कैलास अनि लिम्बूज्यूलाई उहाँले अब हामीबाट लाइभ गीत सुन्न चाहनाको सुन्ने चाहना गर्नुभएकोमा पनि धन्यवाद छ र साथै हामी अब ऐसेलुको पात सुनाउनेछौँ शब्द त्यो
2: गरेर
1: एक मुष्टा हामीले गायौँ है त ल

0: 이게 딱 맞잖아.
1: 런쥬네리라.
2: 아하, 미쳐 미쳐. 아무라 NP 파르데시 जिल्ले चाहिँ अमेरिकाबाट लेख्नु छ नर्थ क्यारोलिनाबाट उहाँ चाहिँ नेपालमा सोलुखुम्बु उहाँको घर चाहिँ हैन उहाँ लेख्नु छ सोलुको मान्छेलाई ओखलढुङ्गा र खोटाङ तिरका प्रतिभाशाली भाई बहिनी ल्याएर संवाद अनि मीठा गीतहरू सुनाउनु भो अब के चाहियो र रमाइलो शुक्रबार धन्यवाद सबैलाई अनि निरन्तर प्रगतिको कामना पनि छ है भन्नुभएको छ
0: कान चाहिँ ठाडो बनाउनलाई लोकगीत आउने बित्तिकै विशेष गरी पूर्वेली गीत
2: पूर्वेली गीत होइन
0: भए पनि धेरै काम हुन्छ
3: एनपी
2: पाजीजी धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनिरहनु भएको रहेछ सुनेर यसरी जोडिनु भयो धन्यवाद दिन चाहन्छु अनि यहाँ लेख्नुहुन्छ तारा प्रसाद च्यामजुङजी हुनुहुन्छ ननिटन युकेबाट तुलसीजी साथै आजको तपाईँको पाहुना सबैलाई सेवारो मिठो गीत साथै हजुरहरूको रमाइलो कुराकानी सुन्दैछु है भनेर लेख्नु भएको छ है लाइभ गीत त भर्खर सुनाइहाल्नु उहाँलाई पनि धन्यवाद छ होइन
0: तारा प्रसाद
2: च्यामजुङजीलाई
3: एकदमै धन्यवाद छ
2: डम्बर गुरुङज्यू माफ देवेन्द्र गुरुङज्यू लेख्नुहुन्छ ननिटन युकेबाट नमस्कार तुलसी आजको पाहुनाहरूको मिठो प्रस्तुति सुनिसकेपछि केही शब्द नलेखी धरै पाइन तुलसीजीको प्रस्तुति सधैँ नै सुनिरहेकै हुन्छु विशेष गरी गायक तथा रचनाकार राज राईजीको नाम सुन्ने बित्तिकै के याद आउँछ भने पक्कै मिठो प्रस्तुति ल्याउँदै हुनुहुन्छ भन्ने बानी परिसक्नु भएको हुनाले आज पनि त्यस्तै ल्याउनु भएको होला भन्ने लागेको थियो र नभन्दै एकदमै मिठो सिर्जना ल्याउनु भएको रहेछ सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु सबैको जय होस् सबैको शुभ दिन भन्नुभएको छ देवेन्द्र गुरुङ उहाँ आफै पनि गीतकार जस्तो लाग्छ उहाँलाई धन्यवाद छ
3: देवेन्द्र गुरुङज्यूलाई एकदमै धन्यवाद छ उहाँले चाहिँ मबाट त्यस्तो अपेक्षा राख्नु भएको रहेछ आउने दिनहरूमा पनि यस्तै अब राम्रो राम्रो
2: हुन्छ देवेन्द्रजीलाई धन्यवाद दिँदै अब नि एउटा विश्राम लिन्छु र विश्रामपछि फेरि पानको पात यही गीत यहाँहरूको नयाँ गीत भएको हुनाले टिकटक पनि अघि बनाउँदै हुनुहुन्थ्यो ब्रेक टाइममा होइन न्युजको समयमा यही गीत सुनाउँछु है त सबैले टिकटक पनि बनाइदिनुहोस् होइन
4: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ के तपाईँमा यस्तो कौशल अनि दक्षता छ टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ हाम्रो सेवा भेटरन्स रेजर्भिस तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस् हेर्नुहोस् techvets.com

0: जापानको पातैमा डुङ्गा सर र नारायण घाटैमा यो मिठो पूर्वेली लोकगीत राखे मैले आजको अतिथि नारायण राई राज राई गीता सेन्चुरी र ममता राईको स्वरमा र यो गीत पश्चात फेरि पनि सम्पूर्ण श्रोताना कार्यक्रममा स्वागत गर्न चाहन्छु। अब नारायणजी यो गीतको चाहिँ के छ तपाईँहरूले युट्युबमा राखिसक्नु भएको छ अडियो?
1: होइन खासमा हामीले चाहिँ त्यस्तो एकदम झकास भिडियो बनाउँदैनौँ लिपसिङहरू नै प्राय लिपसिङको भिडियो राख्छौँ हामीले लिपसिङको
0: खर्च बचत गरेर होइन
1: अब जो किन्नु पर्यो नि मार्केट सानो छ लिपसिङको भिडियो बनाएर हामीले राखिसकेका छौँ भान्जाको च्यानलमा राज राई
0: राज राई युट्युब च्यानल राजी कस्तो रेस्पोन्स पाइरहनु भएको छ उसो भने तपाईँको च्यानलमा रहेछ
2: राम्रो छ अहिलेसम्म राम्रै रेस्पोन्स आइरहेको छ भन्दाखेरि पनि मैले हिजो गीत बजाइरहेको थिएँ एकजना हजुरआमा उनीहरूको एकजना महिला आउनुभयो हजुरआमै भनौँ न उहाँ आउनुभयो उहाँहरू चाहिँ बाबु कस्तो गीत बजाउनु भएको म त यता जाँतो पिनेको पो याद आयो कसरी भन्दाखेरिमा चाहिँ कसरी यस्तो भयो भन्दाखेरि चाहिँ यस्तो गीत त पहिला हामी गाउँमा जाँतो पिँदाखेरिमा सुन्थ्यौँ रेडियोमा बस्थ्यौँ भनेर भन्नुभयो कि खुसी लाग्यो त्यो बेला
0: चाहिँ एउटा गीतको सफलता हो नि
2: हजुर एकदमै खुसी लाग्यो अब होइन अहिले अब तिजको माहौलमा पनि यस्तो पूर्वेली गीत चाहिँ हामीले बजारमा ल्याएको छौँ होइन कतिले चाहिँ किन तिजभन्दा अगाडि रिलिज गर्नुभएको पछाडि गर्नुभएको भन्दा तिजको गीतले छोप्छ भन्नुभयो कि तर पनि त्यस्तो तिजको गीतले छोप्ने अवस्थामा पनि हामीले पूर्वेली गीत बजारमा ल्याउँदाखेरि राम्रै रेस्पोन्स आएको छ।
0: अनि के छ ममता बहिनी अनि हाम्रो गीता बहिनीले तिजको गीत गाउनु भएको छ कि छैन?
3: तिजको गीत चाहिँ मैले गाएको छैन दाइ, अब गाएको छैन भन्दा पनि आज सम्भवतः आइसकेको छ होला। तिजको एउटा गीत लाइभ दोरी गाएको छौँ हामी भाइ आदरणीय भाइ, उहाँ पनि गीत सङ्गीतमा केही गर्छु भनेर न्यू कमर हुनुहुन्छ छवि बिसी भाइ र मेरो लाइभ दोरी आएको छ युट्युबमा अथवा आइसकेको छ, उहाँ तपाईँहरूले हेरेर त्यसलाई नि साथ दिनुहोला। मैले मेरो पहिलो प्रयास तिजलाई चाहिँ तिजमा त्यही भएर लाइभ दोरीमा चाहिँ त्यो मेरो प्रयास रहेको छ आइसकेको छ। तपाईँ
0: नारायणजीको त आइसकेर छ कि गाउँदै टिकटकै बनाउँदै हुन्थ्यो है?
1: होइन त्यो चाहिँ मैले काम गरे मात्रै हो, विशेष गरी त्यो गीत चाहिँ सरोज लामे छाने भाइ जो चाहिँ एकदम काठ क्षेत्रको चर्चित हुनुहुन्छ पश्चिमेलीमा चाहिँ अलिक त्यो टोन नआउँदो रहेछ, अनि उहाँ अनि बिन्दु परियार अनि जमुनाजी हुनुहुन्छ अनि मैले नै दुईवटा शब्द गाएको छु त्यो रमाइलो खालको एउटा त्यस्तो एकदमै अब रमाइलो खालकै अब मलाई शब्द दिनुभयो म त्यसै गरी कम्पोज गर्दै आयो खास विशेष गरी चाहिँ त्यसमा चाहिँ कम्पोजर छु दुईवटा शब्द मात्रै मैले गाएको छु सर।
0: यहाँ प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ दीप ज्वेलरी अल्सोट युकेबाट हुन्छ प्रेम दाई। नमस्कार तुलजी, आजको अतिथि सबैलाई मेरो तर्फबाट नमस्कार। यहाँहरूको भलाकुसारीबाट धेरै जानकारी मिल्यो, नयाँ गीतले सबैको मन जितेस यही छ शुभकामना भन्नुभएको छ प्रेम दाईले है।
1: यहाँलाई पनि विशेष गरी नमस्कार हामी सबैको
3: धन्यवाद हाम्रो
1: र एकदमै धन्यवाद हाम्रो गीतलाई अझै माया गरिदिनु होला
2: धेरै धेरै धन्यवाद।
0: अनि लाइभ गीतको लागि चाहिँ कैलाश अनिता लिम्बूले धन्यवाद भन्नुभएको छ यहाँहरूलाई कमला बोरा खत्री बहिनी कोलचेस्टर युकेबाट नमस्ते तुझ्दै आज हजुरको पाहुनाहरूलाई पनि मेरो तर्फबाट नमस्ते सुनाइदिनु मिठो सम्झना छ हजुरहरूको यो भलाकुसाय सुनेर रमाइलो लाग्यो म पनि भोलि नेपाल प्रस्थान अथवा नेपाल आउँदै आउने तर्खरमा छु है तुलसी दाजु मिलेसम्म भेटौँला भन्दै सबैजनाबाट बिदा चाहे भन्नुभएको छ ल उहाँलाई शुभयात्रा नेपाल आउँदै हुनु रहेछ होइन
1: नेपालमा स्वागत छ यहाँलाई र चक्लेट चाहिँ अलिक धेरै ल्याउनु होला हामी चारजनाको टिम छौँ एकदमै स्वागत छ एकदमै यो मायाको लागि
0: फेरि धेरै गुलियो खायो भन्छ स्वर बिगार्छ भन्छ नि चिसो र गुलियोले के भन्नुहुन्छ
1: म त जति पनि खान्छु
3: मायाले दिएको त खाना नि पर्यो
0: होइन मायाले दिएको त पक्कै पनि खाना नै पर्छ होइन र धन्यवाद दिन चाहन्छु कमला बोरा खत्री बहिनीलाई र शुभयात्रा भन्न चाहन्छु। अनि यहाँहरू चारैजनाले एउटा प्रश्न नेपाली लोकसङ्गीतले चाहिँ आफ्नो त्यो धरातल आफ्नो मौलिकता आफ्नो त्यो बेस छोड्दै छोड्दै गइरहेको छ भन्ने पनि आरोप लाग्छ नि के भन्नुहुन्छ?
1: होइन जस्तै कस्तो हुन्छ भने जब बाढी आउँछ बाढी आउँछ त्यसमा सबै कुरा राम्रै आउँछ भन्ने पनि हुँदैन नराम्रो आउँछ भन्ने पनि हुँदैन। अहिले चाहिँ लोकगीतको बाढी आइरहेछ यसमा राम्रो नराम्रो दुइटै आइरहेछ
0: नारायणजी के भन्न चाहनुहुन्छ?
1: राम्रोको पनि
0: ए राजी
1: राम्रो पनि आइरहेछ, नराम्रो पनि आइरहेछ।
2: यसमा चाहिँ म के भन्न चाहन्छु भने अहिले एउटा भाइरलको जमानामा छ र अधिकांश कलाकारहरू चाँडै नै अब भाइरल
0: छन्
2: होइन, त्यसमा आफू पर्ने या नपर्ने, आफ्नो लोकगीतको बेस के हो, धरातल के हो, त्यसलाई बिर्सिने कि नबिर्सिने, त्यो धरातललाई चाहिँ संरक्षण गर्ने कि नगर्ने, त्यो चाहिँ आफूमा भर पर्छ। त्यही कारण म चाहिँ सकेसम्म

0: गरिता त तुलसी सरलाई यो भनाइहरू जो एकदमै त्यस्तरी त भन्न आउँदैन, भनाइहरू राख्ने मौका दिनुभएकोमा धन्यवाद, र यो जमघट जुराइदिनु भएकोमा आदरणीय हरिदाईलाई एकदमै धन्यवाद। अनि त्यसपछि जति पनि यस कार्यक्रम सुनेर बस्नुभएका हाम्रा देश विदेशका हाम्रो श्रोताहरूमा हाम्रो दाजु विशेष गरी भन्नुपर्दा दाजुभाइ दिदीबहिनी भन्नुपर्छ यहाँलाई एकदमै दशौँला जोडी धन्यवाद। अहिलेसम्म साथ दिनुभयो, अझै माया गरिदिनु होला, विशेष गरी लोकसङ्गीतलाई असाध्यै माया गरिदिनु होला यसै गरी भन्न चाहन्छु।
1: अब नजिकै हुनुहुन्छ गीता सेन्चुरी बहिनी, केही भन्न चाहनुहुन्छ भनिहाल्नुहोस् है।
2: मेरो पनि सबै सम्पूर्णलाई धेरै धेरै धन्यवाद, यति बेलासम्म हामीलाई सुनेर साथ दिनुभयो र हामीले ल्याएका गीत सङ्गीतलाई जसरी आजसम्म मन पराइदिनु भएको छ, यहाँहरूले अझ योभन्दा पछाडि हामीले कस्तो खाले चाहिँ गीत सङ्गीत ल्याइदिए हुन्थ्यो भन्ने तपाईँहरूको अपेक्षा आशा छ भने त्यो पनि हामीलाई भन्न नबिर्सिनु होला। र साथसाथै अब अहिले सामाजिक सञ्जालकै माध्यमबाट धेरै कुराहरू थाहा पाइन्छ होइन, त्यही भएर धेरैभन्दा धेरै अब टिकटकमा धेरै बस्नुहुन्छ जहाँसम्म लाग्छ होइन, धेरैले टिकटक बनाइदिनु होला, रिल गरिदिनु होला र हामीलाई हाम्रो आफ्नो हामीलाई पनि फलो गरिदिनु होला होइन, ताकि हाम्रो गीत तपाईँहरूसम्म पुग्न सकेर हामीलाई तपाईँले कहाँ कहाँबाट हेरिरहनु भएको छ, हामीलाई कति माया गरिरहनु भएको छ त्यो पनि हामीलाई जानकारी हुन्छ। र विशेष धन्यवाद हजुरलाई पनि आज हामीलाई यसरी बोलाएर हाम्रो हामीसँग हाम्रा तितामिठा केही भनाइहरू राख्न दिनुभयो, जानी नजानी बोल्ने बोलेका छौँ, केही त्रुटि भएमा माफ गरिदिनुहुन्छ भन्ने आशा पनि गरेका छौँ।
1: अनि ममता बहिनी पनि धन्यवाद दिनुहोस् सम्पूर्ण श्रोताहरूलाई।
3: फर्स्ट अफ अल त हाम्रो तुलसी सर हजुरलाई थ्याङ्क यू सो मच, अनि हाम्रो बिएफपिएस आदि कार्यक्रममा आएर हामीले हाम्रो यो प्रस्तुतिहरू राख्न पाउँदाखेरि एकदमै खुसी छु म चाहिँ, किनभने पहिलोचोटि आएँ अनि फेरि राम्रो बोल्न त आउँदैन होइन,
1: राजी बाहेक तपाईँहरू तिनैजना पहिलोचोटि हो, राजी दोस्रो चोटि होइन,
3: त्यही पनि अब जानी नजानी होइन प्रस्तुति दिएको छु र हाम्रो प्रोग्राम सुनेर अहिलेसम्म साथ दिनुहुने हाम्रो सम्पूर्ण श्रोता हाम्रो साथीहरू
1: सबैलाई धन्यवाद होइन,
3: थ्याङ्क यू सो मच।
1: राजी छोटो शब्दमा धन्यवाद दिन सक्नुहुन्छ।
4: विशेष गरी चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद यो मौका जुराइदिनु भएकोमा, र बिएफपिएस परिवारलाई, र आजको यो मौका जुराइदिनु हुने हाम्रो हरि राई सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र यतिखेरसम्म हाम्रो यो कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण दर्शक श्रोताहरूलाई म धेरै धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यसै गरी हाम्रो
1: हस् तपाईँहरू चारैजनालाई धन्यवाद दिन चाहन्छु, र श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा, सुनेर जोडिनु सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रमको विषयमा थोरै भए पनि गीता सेन्चुरीले गाउनुभएको एउटा गीतहरूमा आज राख्दै बिदा हुन चाहन्छु। तपाईँहरूको यो सप्ताहन्त सुखद र रमाइलो साथ बित्योस्, नमस्ते।

0: नेपाली कांग्रेसको इतर समूहले आगामी असोजका लागि तय भएको 15 महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदन सर्वोच्च अदालतले थप अध्ययन गर्ने भन्दै राखेको छ। 15 महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठले वारिस अनुमति सर्वोच्च लानु भएको थियो। देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई स्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदन समेत दिएको थियो। सर्वोच्चले उक्त मुद्दामा पुनः सुनवाईको आदेश गरिसकेको छ। कांग्रेसले आगामी असोज 16-19 गतिसम्म 15 महाधिवेशनको तालिका सार्वजनिक गरेपछि एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन लिएर नेताहरू सर्वोच्च पुगेका हुन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले रिक्त पदाधिकारी पदपूर्ति गर्दै यादवलाई सह महामन्त्रीमा मनोनित गरेको हो। केन्द्रीय सदस्य मनिष शाह:
1: आजको निर्णयले तपाईँहरूले नयाँ प्रवक्ता पाउनु भएको छ, उहाँ हुनुहुन्छ पूर्व संचार मन्त्री तथा सांसद जगदीश खरेलज्यू, सह प्रवक्तामा सुरेन्द्र चौधरी सांसद र माननीय डाक्टर नमिता यादव रहनु भएको छ, कोषाध्यक्षमा मनोहर प्रधानज्यू मनोनित हुनुभएको, सबै मनोनयन भइसकेको छैन, केही बाँकी छ।
0: यस्तै आज बसेको रासोपा केन्द्रीय समितिको बैठकले 11 जनालाई सचिवालय सदस्यमा मनोनित गरेको छ।
1: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसीमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुखमा निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ। पूर्व कोषाध्यक्ष तथा सांसद लिमा अधिकारीज्यूलाई अर्थ विभागको प्रमुखमा अनुमोदन गरिएको छ। संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपानेज्यूलाई जिम्मेवारी दिएको छ। सचिवालयमा 11 जनाको नाम अनुमोदन भएको छ। शिशिर खनाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराज भक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल ललितपुर, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनिष झा।
0: राष्ट्रिय सभा सदस्यहरूले 12 को जितपुर सिमरा उपमहानगरका बालिका हत्या प्रकरणलाई लिएर आक्रोश पोखेका छन्। सदस्यहरू पूजा चौधरी, रेणु चन्द, विष्णु सापकोटा, विष्णुदेवी पुडासैनीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्नुभएको छ। दुईजना पक्राउ परेको घटनाको प्रकृति अनुसार अहिलेको कानूनको सजाय कम हुने सदस्य पुडासैनीको भनाइ छ।
2: यस्तो प्रकारका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। यस्तो अवस्थामा यस्ता अपराधीलाई जेल सजायले मात्र नहुने अवस्था भइसकेकोले कडा भन्दा कडा सजाय दिनका लागि कानुन बनाउन म सामान्य सदन मार्फत सरकार र जनता समाज र सरकारप्रति ध्यान आकर्षण गर्छु।
0: घनश्याम रिजालले दलित भएको थाहा पाउँदा डेराबाट निकालिएपछि न्याय नपाएको भन्दै अनसनमा रहेकी दिपा नेपालीसँग वार्ता गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
3: विभेद विरुद्ध न्याय र माफीको वाचा गरेर सत्तामा पुगेको राष्ट्रपति सरकारले दिपा नेपालीसँग संवादको आवश्यकता समेत नठान्नु सिङ्गो दलित समुदाय प्रतिको अर्को अपमान, विभेद र उपेक्षा हो। यसले सिङ्गो दलित समुदायको राज्यमाथिको भरोसा टुटाउँदा मात्रै छैन, विद्रोहको बिउ रोपिरहेको छ।
0: सुक्दै गएका पानीका मुहानहरूलाई पुनर्जीवित र संरक्षण गर्न नेपालकै पहिलो मार्ग क्षेत्र सार्वजनिक भएको छ।
4: विश्व पानी सप्ताह 2026 लागि स्वीडेनको स्टकहोममा विश्वका नेताहरूको भेला भइरहेका बेला नेपालका 9 स्थानीय तहले देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका छन्। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटको मुख्यालयमा विशेष कार्यक्रमका बीच मार्गचित्र सार्वजनिक गरिएको हो। काभ्रेका 7 स्थानीय तहमा 5,700 पानीका स्रोत नक्साङ्कन गर्दा 98% मुहानमा पानीको बहाव घट्दै गएको तथा 1/4 बढी मुहान पूर्ण रूपमा सुकिसकेको पाइएका बेला मार्गचित्र ल्याइएको छ। नेपालको कुल जनसङ्ख्या मध्ये 16% मात्र सुरक्षित खानेपानी सेवामा पहुँच पाएका छन्। मार्गचित्र सार्वजनिक कार्यक्रममा काभ्रेका 2 गाउँपालिका र 4 नगरपालिका, धनकुटाका 2 नगरपालिका र खोटाङको 1 नगरपालिकाको सहभागिता छ। मार्गचित्रमा मूलाधार व्यवस्थापनका लागि स्थानीय सरकारको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जस्ता विषय समेटिएको छ। इसिमोटको सहयोगमा तथा बेलायत र अस्ट्रेलिया सरकारको आर्थिक सहयोग
0: अहिलेसम्मका खबर यति नै नमस्कार
5: यो BFBS गोर्खा रेडियो

मिठो गीत माइली राजपाल राई को आवाज सुन्दै हुनुहुन्थ्यो. डाक्टर सुमाया यहाँ राई पनि हुनुहुन्थ्यो डाक्टर, अनि डिआर अत्तुको यसमा सङ्गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. त यो मिठो गीतको साथमा आदरणीय श्रोता पनि आजको हाम्रो कार्यक्रम दिवा कोसेली आफ्टरनुन सो यसको शुभारम्भ भइसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम. न्यानो युवा टकाउन चाहन्छु. म शेर सुनवार तपाईँको सेवामा छु. आजको प्रस्तुतिको साथमा आजको कार्यक्रमको साथमा तपाईँहरू सबैले पूर्ण रूपमा साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु यतिखेर. त यति भन्दै अब अगाडि बढ्न चाहन्छु र अगाडि बढ्नु पर्दाखेरि तपाईँ सबै सबैलाई अगाडि लिएर जानुपर्दा सबैभन्दा पहिला त म अलिकति हाम्रो समयको जानकारी गराउन चाहन्छु. दिउँसोको 1 बजेर अहिले 13 मिनट गएको छ. ठिक 4 बजीसम्म कार्यक्रममा तपाईँको सेवामा म रहनेछु. तपाईँहरू सबै सबै सबैलाई लिएर अगाडि बढ्न पर्दाखेरिमा विभिन्न प्रकारका सरसामग्रीहरू मिठा मिठा गीत सङ्गीतहरूको साथमा आजको यो आफ्टरनुनको बसाइलाई तपाईँको लागि मनोरम बनाउने मेरो तयारी रहेको छ. साथ दिनुहोला है भनेर भन्न चाहन्छु. अब आज शुक्रबारको दिन भइसक्यो. शुक्रबार भन्ने बित्तिकै एकदमै तपाईँ हामी सबजना रिल्याक्स्ड मोडमा हुन्छौँ. आफ्नो आफ्नो कामलाई सकाएर अब भने 2 दिनको छुट्टीको लागि जाने बेला भएको कारणले गर्दाखेरि पनि सबैजनाले अलिकति हल्का महसुस गरि नै रहनु भएको हुन्छ होला जस्तो लाग्छ मलाई यतिखेर. र यो बेलामा चाहिँ अब अगाडि सबैभन्दा पहिला चाहिँ नेपाली क्यालेन्डरलाई नै पल्टाइहाल्न चाहन्छु. आजको तिथिमितिको कुरा गर्नुपर्दा विक्रमसम्म 2083 साल आज भदौ महिनाको 5 गते तदनुसार 21 अगस्त सन् 2026 आइसक्यो. शुक्रबारको दिन हो आज. श्रावण शुक्ल पक्षको आज नवमी तिथि परेको छ. त आजको यो समयमा चाहिँ नि तपाईँलाई अब म लिएर जान चाहन्छु मिठा मिठा गीत सङ्गीतहरूतर्फ. अनि यसको अलावा कार्यक्रममा अब एकछिन पश्चात हामी कुरा गर्नेछौँ हेल्थ सेगमेन्टमा, हेल्थको बारेमा कुराकानी. र हेल्थको कुराकानी गर्नुपर्दा आज हेल्थ सेगमेन्टमा चाहिँ केही टिप्सहरू म तपाईँसँग सेयर गर्नेछु. हेल्थ टिप्सहरू स्पेसली यसमा चाहिँ विभिन्न प्रकारका यस्ता जानकारीहरू जो तपाईँ हामी सबैको लागि बेनिफिसियल रहन्छ यस विषयमा कुरा गर्छु. जस्तो कि तपाईँलाई एकदम अत्याधिक रूपमा भोक लागिरहने समस्या छ भने यो के कारणले हुनसक्छ भन्ने विषयवस्तुमा पनि कुराकानी म गर्ने तयारीमा छु. यसै गरिकन कलेजोलाई कस्तो कस्तो खालको कुराहरूले चाहिँ असर पुर्याउँछ स्पेसली खानपानको कुरा, अनि फ्याटी लिभरको अवस्था पनि म अलिकति कुरा गर्नेछु. छोटो छोटो सामग्रीहरू रहनेछन्. अनि साथसाथमा मैले चाहिँ भाइरल रुगा र नर्मल रुगा यानि कि कमन कोल्ड एन्ड फ्लू यो दुइटाको बिचमा फरक कस्तो हुन्छ र कसरी थाहा पाउने हामीलाई के भएको छ भन्ने कुरा होइन यस विषयवस्तुमा पनि आज अलिकति चर्चा परिचर्चा गर्ने मेरो तयारी रहेको छ. साथ रहनुहोला भन्न चाहन्छु यतिखेर. अब यति भन्दै अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ 2 बजेको समाचार पश्चात मिठा मिठा गीत सङ्गीतहरूको सिलसिला जारी रहनेछ. एकदमै सङ्गीतमय एकपछि अर्को गीत म तपाईँको लागि गीतै गीत सुनाएर दोस्रो चरणलाई चाहिँ एकदमै सङ्गीतमय बनाउने तयारी छ मेरो. अनि यसै गरिकन तेस्रो अनि अन्तिम चरणमा हेल्थ पोडकास्टमा डाक्टर जोलिसा सिंह हुनुहुन्छ. उहाँसँग गरेको कुराकानीको केही हाइलाइट्स आज चाहिँ विशेष गरिकन ब्लड प्रेसर र सुगरको बारेमा उहाँले भन्नुभएको महत्त्वपूर्ण कुराहरूलाई चाहिँ म समेटेर यसको जुन रिक्याप गर्दैछौँ हामीले हेल्थ पोडकास्टको यो चरणमा तपाईँलाई त्यतातिर लिएर जानेछौँ अन्तिम चरणमा. ठिक 4 बजीसम्म यिनी विविध सरसामग्री सहित म तपाईँको सेवामा यसै गरिकन रहनेछु. त प्रिय श्रोतावृन्द, यो भइहाल्यो आजको हाम्रो कार्यक्रम अन्तर्गत के कस्ता सरसामग्री छन् भन्ने विषयवस्तुमा जानकारी मैले तपाईँको लागि राखिसकेको छु. र अगाडि बढ्न चाहन्छु. अब अगाडि बढ्नु पर्दाखेरि एउटा मिठो गीत तपाईँको लागि राख्छु फहिम अब्दुल्लाको आवाजमा. यो चाहिँ गीत तपाईँले चलचित्र सैयाराबाट सुन्न सक्नुहुन्छ. यसको चाहिँ टाइटल सङभन्दा पनि फरक नपर्ला. मिठो गीत छ र यस मिठो गीत सँगसँगै हामी अगाडि बढ्छौँ आजको कार्यक्रम अन्तर्गतको बाँकी रहेको सरसामग्रीहरू तर्फ. तर त्योभन्दा अगाडि अलिकति मौसमको जानकारी गराउनै पर्ने हुन्छ. आज मेरो अफिसले जानकारी गराएअनुसार वर्षा छ, तर वर्षा चाहिँ हिजो अस्तिभन्दा अलिकति कम हुन्छ. हुन त एक दुईवटा ठाउँमा भारी वर्षा हुनसक्ने सम्भावना पनि रहेको नै छ. वेल्स र दक्षिण पश्चिमी इङ्ल्यान्ड र केही पूर्वीय अनि दक्षिण पूर्वीय भूभागहरूमा चाहिँ नि यो वर्षाको क्रम चाहिँ ठाउँ ठाउँमा रहने देखिन्छ. अनि नर्दर्न आयरल्यान्ड भने सुक्खा छ. आज रातिको कुरा गर्नुपर्दा धेरै ठाउँमा वर्षाको क्रम कम भएर जान्छ. हल्का फल्का वर्षा एक दुईवटा ठाउँमा हुनेछ. त्योभन्दा बाहेक धेरै मात्रै धेरै ठाउँतिर वर्षा हुने छैन र केही चिसो पनि हुनेछ. स्पेसली अलिकति यो रुरल एरियातिर चाहिँ अलिकति चिसो हुने सम्भावना रहेको कुरा मेट अफिसले हामीलाई जानकारी गराएको छ. त आदरणीय श्रोतावृन्द, अगाडि बढौँ. अब यति नै जानकारी गराउँदै तपाईँलाई मैले यो गीततर्फ लिएर जान चाहेँ. त्यस पश्चात हाम्रो हेल्थ सेगमेन्ट पनि छँदैछ.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: BFBS गोर्खा रेडियो।

0: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
1: हजुर, तपाईँ श्रोता बहिनी, दिवाको शैलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ। सधैँ नै दिवाको शैलीमा यस सेगमेन्ट अन्तर्गत हामी स्वास्थ्यसँग सम्बन्धित विभिन्न कुराकानीहरूमा तपाईँहरूको ध्यान आकर्षण गराउने गर्दछौँ। र आज भने एउटा मात्र विषय नभइकन विभिन्न छोटा छोटा विषयहरू तपाईँसँग म सेयर गर्दैछु, विभिन्न टिप्सहरू भनेर भनौँ तपाईँसँग म सेयर गर्दैछु। त आजको यो हाम्रो बसाइमा अथवा भनौँ आजको यो हेल्थ सेगमेन्टमा चाहिँ नि सबैभन्दा पहिला तपाईँलाई अत्याधिक भोक लागिरहन्छ भने कस्तो प्रकारको समस्याको सङ्केत हुनसक्छ यो भन्ने विषयवस्तुमा हामी कुरा गर्छौँ। अनि यसै गरिकन कस्ता कस्ता चाहिँ कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ, स्पेसली भाइरल ज्वरोको कुरा गर्नुपर्दाखेरि है। र भाइरल ज्वरो जुन छ यो चाहिँ मौसमी रुघाखोकी हो वा भाइरल ज्वरो हो, फ्लू हो अथवा नर्मल कोल्ड हो भन्ने कुरा कसरी चिन्ने भन्ने विषयवस्तुमा हाम्रो दोस्रो सामग्री रहनेछ। यसै गरिकन तेस्रो सामग्री अन्तर्गत म कलेजोको कुरा गर्छु। अलिकति कलेजोमा चाहिँ नि कस्तो कस्तो खानेकुराहरूले हानि गर्छ त भन्ने कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्ने पनि हुन्छ। र यही विषयवस्तुमा छोटो सामग्री म तपाईँसँग सेयर गर्छु। अनि कलेजोसँग नै सम्बन्धित अर्को एउटा सामग्री फ्याटी लिभर, यो समस्यालाई कसरी नियन्त्रण गर्ने भने यो पनि छोटो चाहिँ तपाईँको लागि सामग्री रहनेछ अथवा छोटो चाहिँ जानकारी रहनेछ। यी चारवटा जानकारी एकपछि अर्को तपाईँको लागि राख्दै अगाडि बढ्ने मेरो तयारी रहेको छ आजको हेल्थ सेगमेन्टमा। तपाईँ यसो तपाईँ सबैभन्दा पहिला चाहिँ अब के तपाईँलाई अत्याधिक भोक लागिरहन्छ, यदि हो भने यस्तो भएको छ भने केही रोगको सङ्केत हुनसक्छ भन्ने कुरा चाहिँ आजको हाम्रो प्रथम सामग्रीको रूपमा हेल्थ सेगमेन्ट अन्तर्गत समेट्न चाहन्छु। निश्चित अवधिमा हामीलाई भोक लाग्छ, भोक लाग्नुले सामान्यतया शरीरलाई पौष्टिक आहारको आवश्यकता छ भन्ने कुराको सङ्केत गर्छ। तर समय समयमा खाइरहँदा पनि भोक लागिरहन्छ भने त्यो विभिन्न रोगको सङ्केत पनि हुनसक्छ। अत्याधिक तनाव, रिस, थकान, टाउको दुखाइ, अनिद्रा, पेटको समस्या र थाइरोइड जस्ता कारणले पटक पटक खाँदा पनि तपाईँलाई भोक लागिरहेको हुन सक्दछ। चिकित्सा विज्ञानमा अत्याधिक भोक लाग्ने समस्यालाई पोलिफेजिया भनेर भनिन्छ। यो मुख्यतया मधुमेह, थाइरोइड असन्तुलन, रगतमा चिनीको मात्रा घट्ने समस्या, मानसिक तनाव वा पेटमा जुका पर्दा हुने गम्भीर सङ्केत हुन सक्ने विभिन्न हाम्रा विज्ञहरूले बताएका छन्। बारम्बार भोक किन लाग्छ, यसको कारक तत्त्वहरू अलिकति म तपाईँसँग सेयर गर्छु। भोक त नर्मली लाग्छ नै, तर जब अत्याधिक भोक लाग्छ त्यति बेला चाहिँ अलिकति सजग हुनु जरुरी छ। त सबैभन्दा पहिला मधुमेहको कुरा गरौँ। अब हामी शरीरले इन्सुलिन प्रयोग वा उत्पादन गर्न नसक्दा कोषहरूले ऊर्जा पाउँदैनन्, जसले गर्दा अघाउन्जेल खाए पनि बारम्बार भोक लागिरहन्छ। अनि हाइपर थाइरोइडिजम, थाइरोइड ग्रन्थीले धेरै हर्मोन निकाल्दा शरीरको मेटाबोलिजम तीव्र हुन्छ र छिटो छिटो भोक लाग्छ। यसै गरिकन हाइपोग्लाइसिमिया, रगतमा चिनीको मात्रा अचानक धेरै कम हुँदा शरीरले ऊर्जाको माग गर्दै अत्याधिक भोक लगाउने गर्दछ। अनि यसै गरिकन पेटमा किरा वा जुका पर्दा, आन्द्रामा जुका वा अन्य किरा पर्दा हामीले जो खाएको खानेकुरा हुन्छ त्यसको पौष्टिक तत्त्वहरू चाहिँ ती किराहरूले चुस्छन्, जसले गर्दा व्यक्तिलाई धेरै भोक लाग्छ र तौल पनि घट्दै जान्छ। भोक लाग्दा धेरै खाने तर खाएअनुसारको शरीरमा तौल नहुने यस्तो समस्या छ भने पनि यो चाहिँ पेटमा किरा वा जुका परेको हुन सक्ने सम्भावना भएको हुनाले चेक जाँच गराइहाल्नुपर्छ। अनि मानसिक तनाव वा डिप्रेसन, धेरै चिन्ता वा मानसिक तनावका बेला शरीरमा कोर्टिसोल हर्मोन बढेर भोकको मात्रा अत्याधिक बढाउँछ। र यसै गरिकन हर्मोनल परिवर्तनको कुरा गरौँ। महिलाहरूमा महिनावारी हुनुभन्दा अघिको समयमा हुने हर्मोनको गडबडीले पनि बढी भोक लगाउन सक्दछ। त यी विभिन्न कारणहरूले गर्दाखेरि तपाईँलाई अत्याधिक भोक लागिरहेको हुनसक्छ। यदि तपाईँलाई पनि चाहिने भन्दा बढी भोक लागिरहेको छ, बारम्बार खानुपर्ने स्थिति छ भने यो कुराहरूमा ध्यान दिनुहोला। कहीँ कतै यसमध्येको कुनै समस्या त छैन भन्ने कुरामा अलिकति सजग रहनुहोला। त यो प्रथम सामग्री रहेको थियो हेल्थ सेगमेन्टको। अब हामी भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी चिन्ने, फ्लू अथवा कमन कोल्ड कसरी चिन्ने, यस विषयवस्तुमा अर्को सामग्रीतर्फ लागौँ है त। भाइरल भाइरल ज्वरो र मौसमी रुगा खोकीका बिमारीहरू हामीले वर्षभरि नै समय समयमा देखिरहेका नै हुन्छौँ। हामी आफैले पनि त्यस्तो समस्यालाई भोगिरहेका हुन्छौँ है। ज्वरो आउने, टाउको तथा हात खुट्टा दुख्ने र रुगा खोकी लाग्ने जस्ता लक्षणका बिरामीहरू चाहिँ वर्षदिनभरि नै अस्पतालहरू धाइरहेका हुन्छन् होइन। म र विशेष गरिकन मनसुनमा यस्तो समस्या बढी हुन्छ, जब पानी पर्छ, वर्षा हुन्छ र यो मौसम परिवर्तन हुन्छ, त्यस्तो बेलामा चाहिँ नि ज्वरो रुगा खोकी लागेर चाहिँ नि धेरै मानिसहरू पीडित भइरहेको हामीले सहजै देख्न पनि सक्छौँ। त मौसमी रुगा खोकी र भाइरल ज्वरो दुवै भाइरसका कारण नै हुन्छन्। मौसमी रुगा खोकीमा मुख्यतया नाकबाट पानी बग्ने, हात छिउ आउने र सामान्य वा हल्का ज्वरो आउने गर्दछ। भाइरल ज्वरोमा भने शरीर भारी हुने, कडा वा उच्च ज्वरो आउने, टाउको तथा हाड जोड्ने र मांसपेशी दुख्ने जस्ता लक्षणहरू बढी देखिन्छन्। अब मौसमी रुगा खोकीको केही लक्षणहरू जुन छन् त्यसलाई ध्यान दिउँ। मौसमी रुगा खोकी यानि कि कमन कोल्ड भनेर भनौँ न होइन, यो हुँदाखेरिमा चाहिँ नाक बन्द हुने वा बाक्लो सिँगान बग्ने गर्दछ। लगातार हात छिउ आउँछ अनि घाँटी खसखस हुने वा दुख्ने गर्दछ। हल्का वा सामान्य ज्वरो आउन सक्छ भने शरीर सामान्य रूपमा चाहिँ अलिकति थकित भएको महसुस गर्न सकिन्छ। यो चाहिँ मौसमी रुगा खोकी लाग्दा देखिने सिम्टम्सहरू यानि कि लक्षणहरूको कुरा भयो। अब भाइरल ज्वरोको कुरा गरौँ है। त एक्कासी उच्च ज्वरो आउँछ भाइरल ज्वरो हुँदाखेरि, शरीर जोर्नी र मांसपेशीहरू असाध्यै दुख्छन्, कडा टाउको दुखाइ महसुस गर्न सकिन्छ र चक्कर पनि लाग्छ, खान मन नलाग्ने र बढी नै कमजोरी पनि हुने हुन्छ। कतिपयलाई त बान्ता हुने वा झाडा पखाला लाग्ने जस्ता पेट सम्बन्धी समस्याहरू पनि देखिन्छ। यो चाहिँ नि भाइरल ज्वरो यानि कि फ्लू हुँदाको हाम्रो सिम्टम्सहरू हुन्। त अब यस्तो बेलामा कस्तो खालको सावधानीहरू अप्नाउने, कस्ता उपायहरू अप्नाएर अलिकति भए पनि यसबाट राहत पाउन सकिन्छ त भन्ने कुरा पनि अलिकति म जोडिहाल्न चाहन्छु। यस्तो बेलामा झोरिलो पदार्थ पिउनुपर्छ, जस्तो कि मनतातो पानी, सुप, कागती पानी र जुसहरू चाहिँ प्रशस्त मात्रामा पिउने, आराम शरीरलाई पूर्ण रूपमा दिने, अनि घरासी उपचारहरूमा चाहिँ ज्वरो वा टाउको दुखेमा प्यारासिटामोल खान सकिन्छ। चिकित्सकको सल्लाह बिना अनावश्यक रूपमा चाहिँ नि जथाभावी दबाईहरू चाहिँ प्रयोग गर्नु हुँदैन र खानपानमा पनि पोसिलो र ताजा खाना खानेतर्फ ध्यान दिनुपर्छ। तर यदि तिन दिनभन्दा बढी समयसम्म पनि लगातार उच्च ज्वरो आइरहेमा अथवा ज्वरो घट्दै घटेन भने, सास फेर्न गाह्रो भएमा, छाती दुख्न थालेमा अनि असाध्यै बढी कमजोरी भएर उठ्न नसक्ने जस्तो भएमा चाहिँ तुरन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गरिहाल्नु पर्दछ। आदरणीय श्रोतावृन्द, यो आजको हाम्रो हेल्थ सेगमेन्टको दोस्रो हाम्रो जानकारी रहेको थियो, सामग्री रहेको थियो, भाइरल ज्वरो वा मौसमी रुगा खोकी कसरी चिन्ने भन्ने विषयवस्तुमा कुरा गऱ्यौँ हामीले। अब भने अगाडि बढ्नुपर्छ, अगाडि बढ्नु पर्दा समयलाई ध्यान दिन्छु म। समयलाई ध्यान दिँदाखेरि चाहिँ नि अब छोटो ब्रेक लिनै पर्ने स्थिति आइसकेको छ। यसर्थ म एउटा मिठो गीत अब तपाईँको लागि राख्छु अनि यो गीतको साथसाथमा छोटो विश्राम अनि साङ्गीतिक विश्राम पश्चात फेरि कार्यक्रमको यो हेल्थ सेगमेन्टको जुन निरन्तरता छ त्यो भइ नै हाल्नेछ र हामी यो छोटो ब्रेक पश्चात भने कलेजको कुरा अलिकति गर्नेछौँ है।

गोर्खा रेडियो, कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सन भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के, यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

आदरणीय श्रोताहरू पनि मिठो एउटा गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले, र यसबाट पक्कै पनि एकैछिनमा पनि आनन्दित भाउनु भयो होला। र अब पनि हेल्थ सेगमेन्टमा हामी अहिले रहेका छौँ, जस अन्तर्गतको अर्को सामग्री तपाईँसँग राख्ने बेला भइसक्यो तपाईँको लागि। अब अर्को सामग्री अन्तर्गत चाहिँ कस्तो खानेकुराले बिगार्छ त कलेजो, यो विषयवस्तुमा अलिकति कुरा लिएर आएकी छौँ। त कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो, मस्तिष्क जस्तै संवेदनशील र जटिल अङ्ग हो कलेजो। कलेजोको मुख्य काम भनेको शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नु हो, यसका साथै यसले पाचन प्रक्रिया र मेटाबोलिजमलाई पनि सन्तुलनमा राख्दछ। त अत्याधिक चिल्लो, जङ्क फुड, प्रशोधित र चिनीयुक्त खानेकुराहरू, मदिरा तथा विषादीयुक्त वा सडे गरेका आहाराले कलेजो बिगार्ने कलेजो रोग विशेषज्ञहरू बताउँदछन्। यस्ता खानेकुराहरूले कलेजोमा बोसो जम्मा गराउने, जसलाई फ्याटी लिभर पनि भनिन्छ, म अर्को सामग्री फ्याटी लिभरकै बारेमा पनि भन्दैछु, तपाईँहरूसँग सेयर गर्दैछु। फ्याटी लिभर गराउँछ र कलेजोको कोशिकालाई नोक्सान पुर्याउने गर्दछ यस्ता खानेकुराहरूले। गर्ने प्रमुख खानेकुराहरूको कुरा गर्नुपर्दा जङ्क फुड तथा फ्याट युक्त खानेकुराहरू, जङ्क फुड भन्ने बित्तिकै आजभोलि त बजारमा प्रशस्त मात्रामा जङ्क फुड पाइन्छ, अनि तपाईँ हामीलाई पनि बढी जङ्क फुडको बानी पनि लागिसक्यो है, जस्तो कि बर्गर, चाउमिन, पिज्जा, तारेको, भुटेको, डिप फ्राई गरेको खानेकुराहरू, जुन खानामा त स्वादिष्ट हुन्छ तर शरीरको लागि एकदमै राम्रो हुँदैन। कलेजोको लागि मात्र होइन, समग्र स्वास्थ्यमा यसले नकारात्मक प्रभाव पार्दछ। तसर्थ यस्ता जङ्क फुड तथा फ्याट युक्त खानेकुराहरूलाई अवोइड गर्नुपर्छ, र अवोइड त पूर्ण रूपमा गर्न नसकिए तापनि यसलाई धेरै हदसम्म कम भने गर्नुपर्छ। दिनानुदिन यस्ता खानेकुराहरू नखानु राम्रो है। अनि अर्को छ चिनी युक्त पदार्थ। अब चिनी भन्ने बित्तिकै फेरि अगेन स्वास्थ्यको लागि सम्पूर्ण रूपमा घाटा नै पुर्याउने खालको चाहिँ यो खाद्य वस्तु हो, त्यसमाथि पनि व्हाइट सुगर होइन। यसमा चाहिँ अब अझ फिजी ड्रिङ्क्सहरूको कुरा गर्नुपर्दा कोल्ड ड्रिङ्क्सहरू भयो, प्याकेटका जुसहरू, चक्लेट र गुलिया मिठाईहरू, त्यसको पनि सेवन हामीले अत्याधिक मात्रामा गर्छौँ भने त्यसले पनि कलेजोलाई बेफाइदा नै पुर्याउँछ। अनि बढी नुन र प्रशोधित खानाहरू, प्याकेटबन्द खाना, चाउचाउ अचार र इन्स्टन्ट नुडल्सहरू पनि कलेजोको लागि मात्र होइन समग्र स्वास्थ्यको लागि नै नराम्रो मानिन्छ। यसै गरिकन मदिरा सेवन, नियमित रूपमा मदिरा सेवन गर्नाले अथवा अत्याधिक रूपमा मदिरा सेवन गर्नाले पनि कलेजोलाई यसको नकारात्मक असर पुगिरहेको हुन्छ। अनि विषादीयुक्त तरकारी र फलफुल, रासायनिक मल र कीटनाशक औषधि प्रयोग गरिएका अन्न तथा सागपातहरूको प्रयोगले पनि हामीलाई चाहिँ कलेजोको समस्या हुनसक्छ। यसर्थमा बढी अर्ग्यानिक खानेकुराहरू, अर्ग्यानिक चाहिँ सागसब्जीहरूमा बढी केन्द्रित हुनु राम्रो हो, र रिफाइन गरिएको मैदा जस्तो कि सेतो पिठो र त्यसबाट बनेका बेकरी तथा केकका परिकारहरूले पनि हाम्रो कलेजोलाई चाहिँ नि अलिकति नकारात्मक असर पुर्याइरहेको हुन्छ। यो कुरालाई हामीले बुझ्नु पर्यो प्रिय श्रोता, र कलेजोलाई स्वस्थ राख्नको लागि यस्ता खानेकुराहरूलाई चाहिँ अलिकति अवोइड गर्नु नै राम्रो मानिएको छ। विज्ञहरूले पनि यही सल्लाह दिन्छन् हामीलाई। त कलेजोलाई चाहिँ नराम्रो असर पुर्याउने खानेकुराहरूको बारेमा हामीले कुरा गऱ्यौँ भने, अब फ्याटी लिभरको पनि अलिकति म कुरा गर्न चाहन्छु। मैले अघि पनि भने नराम्रो खानेकुराहरूले चाहिँ नि फ्याटी लिभरको समस्या बढाउँछ, स्पेसली हामीले तारेको, भुटेको, डिप फ्राई गरिएको तैलीय पदार्थ अथवा फ्याट युक्त धेरै खानेकुराहरूलाई चाहिँ हाम्रो दिनानुदिनको भोजनमा समावेश गर्छौँ भने फ्याटी लिभर हुन सक्ने सम्भावना हुन्छ। फ्याटी लिभर भन्ने बित्तिकै कलेजोमा बोसो जम्ने समस्या है, यो पछिल्लो समयमा धेरै बढेको पनि हामीले पाएका छौँ। जीवनशैलीमा आएको परिवर्तन, मद्यपान, मधुमेह र उच्च रक्तचाप लगायतका कारणले फ्याटी लिभरको समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्। फ्याटी लिभरले विभिन्न चरणहरू पार गर्दै जाँदा कलेजो फेलसम्मको अवस्था आउन सक्ने भएकाले समयमा नै यसको पहिचान तथा नियन्त्रण गर्न आवश्यक रहेको कलेजो रोग विशेषज्ञहरू बताउँछन्। र विज्ञहरूका अनुसार कतिपय अवस्थामा हाम्रो गलत खानपानले पनि कलेजोलाई गम्भीर असर गरिरहेको हुन्छ, र योभन्दा अगाडिको विषयवस्तुमा मैले गलत खानपानको कुरा पनि गरिसकेको छु। त अब फ्याटी लिभरको कुरा गर्न हुँदाखेरि यसको समस्यालाई नियन्त्रण गर्न कस्ता उपायहरू अपनाउन सकिन्छ त भन्ने विषयवस्तुमा पनि कुरा गर्नु। सबैभन्दा पहिला त मैले अघि पनि भने खानपान र आहार नै आउँदछ। मद्यपानको पूर्ण त्याग गर्नुपर्छ। रक्सीको सेवनले कलेजोमा सिधा असर गर्ने भएकाले यसको सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ। चिनी र मैदाजन्य खानेकुराहरू बार्ने, जस्तो कि कोल्ड ड्रिङ्क्स, आइसक्रिम, चिनी, बिस्किट र मैदाबाट बनेका परिकारहरू खान बन्द गर्नुपर्छ। हरियो सागसब्जी र फलफुल, आफ्नो दैनिक आहारमा हरियो सागसब्जी, ताजा फलफुल, फाइबरयुक्त खाना र
ओट्स समावेश गर्नुपर्छ अनि स्वास्थ्य पेय पदार्थ बिहानी खाली पेटमा मनतातो पानी ग्रिन टी वा ब्ल्याक कफीको सेवन कलेजोको बोसो घटाउनमा निकै नै उपयोगी मानिन्छ त खानपान र आहारलाई यसरी हामीले ध्यान दिने हो भने धेरै अवस्थामा फ्याटी लिभरको समस्यालाई केही हदसम्म हामीले चाहिँ नि म्यानेज गर्न सक्छौँ अथवा त्यसलाई केही नियन्त्रण गर्न सक्ने रहेछौँ अब अगाडि जीवनशैली र व्यायामको पनि कुरा एकैछिन गरौँ है त जीवनशैली र व्यायामको ठुलो प्रभाव रहन्छ फ्याटी लिभरमा मात्र नभइकन समग्र स्वास्थ्यमा यो मैले तपाईँलाई भनिरहन परेन होइन तौल नियन्त्रण छ यहाँभन्दा अगाडि चाहिँ त्यो आउँछ यदि तपाईँको तौल बढी छ भने शरीरको कुल तौलको कम्तीमा 5-10% तौल घटाउनुपर्छ दैनिक कम्तीमा 30-40 मिनटसम्म छिटो छिटो हिँड्ने दौडिने वा साइक्लिङ गर्ने जस्ता व्यायाम पनि गर्न सकिन्छ यसले चाहिँ धेरै हदसम्म फ्याटी लिभरको अवस्थालाई अलिकति नियन्त्रण गर्नमा मद्दत गर्छ र अब लागौँ स्वास्थ्य परीक्षण र औषधि व्यवस्थापनतर्फ दीर्घ रोग नियन्त्रणको कुरा गर्नुपर्दा यदि तपाईँलाई मधुमेह वा उच्च कोलेस्ट्रोलको समस्या छ भने चाहिँ नियमित औषधि सेवन गरी तिनलाई सधैँ नियन्त्रणमा राख्नुपर्छ चिकित्सकको सल्लाह बिना

तपाईँलाई पनि हुन्छ होला भन्ने मैले आशा गरेको छु। त्यति भन्दा नभन्दा अगाडि 2 बजेको समाचार सुन्ने बेला भइसकेको छ, किनभने 2 बज्न आँट्यो। समाचार पश्चात फेरि पनि तपाईँको सेवामा म हाजिर हुनेछु कार्यक्रमको अर्को चरणलाई लिएर। अहिलेको लागि यो एउटा मिठो गीत तपाईँको सेवामा टक्राउँदै तपाईँलाई अगाडि दोस्रो चरणको यात्रातर्फ लिएर जान्छु 2 बजेको समाचार सँगसँगै।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: काठमाडौँ उपत्यका सहितको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरू बीच विवाद भएको छ। आज सिंहदरबारमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बन्सरी डाँडामा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफल राख्नु भएको थियो। छलफलमा स्थानीय तहका प्रमुखहरू र सांसद तामाङ बीच चर्काचर्की परेको हो।

0: तामाङले बैठकमा प्रभावित स्थानीय तहका प्रमुखहरू उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरूलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद शुरू भएको हो। बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाउनु भएको छ। बेलायती राजकुमार ह्यारीले डेली मेल पत्रिकाका प्रकाशक विरूद्ध हारेको गोपनीयता सम्बन्धी मुद्दामा कति कानूनी रकम बुझाउनु पर्ने भन्ने बारे आज जानकारी पाउनुहुने भएको छ। यो मुद्दामा गायक सर एल्टन जोन र अभिनेत्री लिज हली लगायतका चर्चित व्यक्ति पनि दावी गर्दा छन्। उच्च अदालतले यो मुद्दाको फैसला गएको महिना गरेको थियो। संचार कानूनका विज्ञ नाइजेल ग्रिन
1: him and others brought a very expensive case, the talking about £50 million against the Daily Mail and the Mail on Sunday, claiming that they unlawfully accessed information to sources for numerous stories over the years. They were all dismissed by the High Court.
0: ह्यारी एल्टन जोन लगायतका चर्चित व्यक्तिले डेली मेलले आफ्ना निजी जानकारी गैर कानूनी तरिकाले संकलन गरेको थियो भन्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेको उच्च अदालतको निष्कर्ष थियो। बीबीसीकी हेलेना
2: It is likely to run into millions of pounds. They will find out the initial payment that they will have to pay to the publisher. The publisher already has asked for around £10 million. The claimants argued at a court hearing earlier this year that it should be lower than that. What we'll also find out in the judgment this afternoon is how the full costs will be assessed.
0: राजकुमार ह्यारी पत्नी मेगन र दुई सन्तानसहित बेलायत फर्कने तयारीमा हुनुहुन्छ। बेलायतका प्रधानमन्त्रीले एन्डी बर्नहमले ह्यारीको स्वदेश फिर्तीलाई निजी मामिला भन्नुभएको छ। पूर्व शाही सुरक्षा अधिकारी डेभिड रोबिन्सन भने ह्यारी परिवारलाई सुरक्षा आवश्यक पर्ने बताउनु भएको छ।
3: He should get protection of a sort, and I think his family should get a protection if they come to be residents in the United Kingdom. From a sort of moral point of view, I think the mistakes of the past can very much paralyze the future.
0: स्रोतको हवाला दिँदै मेगनलाई बेलायतमा अभिनय गर्ने कामको प्रस्ताव आएको खबर पनि सार्वजनिक भएका छन्। तर द सनका पूर्व सम्पादक डेभिड एल्यान्डले भने मेगनलाई अभिनयको प्रस्ताव आएको खबर प्रति विश्वास नलागेको बताउनु भएको छ।
4: If Meghan had a serious acting role in the UK, do you not think that might have leaked out of the BBC or ITV or wherever it is? I wouldn't rule that out, but I don't think she has a deal at the moment. There are many American actors that work in the UK that live in California. You don't need to move to the UK to be in UK television.
0: सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले मध्यपूर्वका देशहरूमा घिउ निर्यात शुरू गरेको छ। आज नेपाल एयरलाइन्स मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरेको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको छ। सुक्दै गएका पानीका मुहानहरूलाई पुनर्जीवित र संरक्षण गर्ने नेपालकै पहिलो मार्गचित्र सार्वजनिक भएको छ।
5: विश्व पानी सप्ताह 2026 लागि स्विडेनको स्टकहोममा विश्वका नेताहरूको भेला भइरहेका बेला नेपालका 9 स्थानीय तहले देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका छन्। एकीकृत पर्वतीय विकास केन्द्र एसिमोटको मुख्यालयमा विशेष कार्यक्रमका बीच मार्गचित्र सार्वजनिक गरिएको हो। काभ्रेका 7 स्थानीय तहमा 5,700 पानीका स्रोत नक्साङ्कन गर्दा 98% मुहानमा पानीको बहाव घट्दै गएको तथा 1/4 भन्दा बढी मुहान पूर्ण रूपमा सुकिसकेको पाइएका बेला
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

त आदरणीय श्रोतावृन्द, मिठो गीतमा अहिले तपाईँले सुन्दै हुनुहुन्थ्यो हिमाल सागर रानु चौधरीको आवाजलाई। त यो गीतको साथमा कार्यक्रम हाम्रो आजको दिवाकोशीलीको यो अर्को चरणको यात्रा सुरु भइसकेको छ। यस्तै मिठा मिठा गीत सङ्गीतहरूको साथमा तपाईँको सेवामा आज पनि म ठिक चार बजीसम्म रहनेछु। कार्यक्रमको यो चरणमा तपाईँको लागि यस्तै गीत सङ्गीतको सिलसिलालाई निरन्तरता दिने मेरो तयारी छ। अनि अर्को चरण अन्तर्गत भने डाक्टर जोलिसा सिंहसँग गरिएको कुराकानीको केही हाइलाइट्स तपाईँले सुन्न सक्नुहुन्छ। विशेष गरिकन यो ब्लड प्रेसर अनि मधुमेह यानि कि डायबिटिज र कोलेस्ट्रोलको बारेमा उहाँसँग कुराकानी भएको थियो र यही सिलसिलामा उहाँले दिनुभएको केही टिप्सहरू, त्यो केही जानकारीहरू म तपाईँसँग यसको हाइलाइट्सहरू आज रिक्याप अन्तर्गत सेयर गर्नेछु। सुन्दै गर्नुहोला। त यति भन्दै गर्दाखेरि अगाडि अर्को एउटा गीत सुनाउने बेला भइसक्यो। त्योभन्दा पनि अगाडि समयको जानकारी गराउँछु। दिउँसोको 2 बजेर अहिले 15 मिनट गएको छ। एउटा मिठो पुरानो एउटा गजल छ अहिले मेरो प्लेलिस्टमा, गुलाम अलीको आवाजमा अत्यन्तै सुन्दर गजल। तपाईँहरूले गजल मन पराउनुहुन्छ, विशेष गरिकन हिन्दी गजलहरू मन पराउनुहुन्छ भने पक्कै पनि यो गजल सुनिसक्नु नै भएको हुनुपर्छ। र गजल मन पराउने सबैको लागि यो अत्यन्तै सुन्दर एउटा चाहिँ प्रस्तुति हुनसक्छ। हामी एकैछिन सुनौँ है त।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

के लत बस्यो मलाई, बडो मिठो यो गीत भनौँ अथवा गजल भनौँ, तिलक सिंह पेलाको आवाजमा हामीले सुन्दै थियौँ. आदरणीय श्रोताहरू इन्जोय पक्कै गर्नुभयो होला. मलाई त ज्यादै नै मनपर्ने गजल हो यो. र आज एउटा गजल मैले गुलाम अलीज्यूको आवाजमा सुनाएँ भने त्यस पश्चात तिलक सिंह पेलाको आवाजमा अर्को मिठो गजल सुनाएर यो आफ्टरनुनको समयलाई अलिकति, स्पेसली यो फ्राइडेको आफ्टरनुनको समयलाई अलिकति भए पनि भनौँ न साङ्गीतिक अथवा भनौँ सङ्गीतमय बनाउने कोसिस गरेकी छु. र गीत गजल भन्ने बित्तिकै कसलाई मन पर्दैन र त्यसमा दिन गजल भनिसकेपछि त्यो अर्को एउटा विधा हो जसले चाहिँ नि एकदमै सङ्गीत पारखीहरूको मनलाई भित्रैसम्म गएर छुने गर्दछ होइन. यस्तै यस्तै गजल मैले भर्खरै मात्र दुईवटा ब्याक टु ब्याक सुनाइसकेको छु. इन्जोय पक्कै पनि यहाँहरू सबैले गर्नुभयो होला भन्ने मेरो आशा रहेको छ. अब यति नै भन्दै तपाईँको लागि अर्को एउटा मिठो गीत राख्ने मेरो बेला भएको छ. आज चाहिँ यस्तै मिठा मिठा गीत सङ्गीतहरू नै सुनाएर तपाईँको यो समयलाई मनोरम बनाउँछु भनेर मैले भनेकी थिएँ होइन. र यही सिलसिलामा चाहिँ नि अब उदय सोताङ र मैले सोताङले आउनुभएको गीत मेरो प्लेलिस्टमा बिल्कुल रेडी छ. सुनौँ अब.

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

हिमाली सुन्दरी मलाई प्रेमको जालमा पार्यो मिठो यो अर्को एउटा गजल बाबुल गिरीको आवाजमा हामीले सुन्यौँ आदरणीय श्रोता रवेन्द्र यसैको साथसाथमा अगाडि हामी बढिसकेका छौँ समय पनि अगाडि घर्किसक्यो समयको कुरा गर्नुपर्दाखेरि अहिले चाहिँ नि दिउँसोको 3 बज्नको लागि लगभग अब 10 मिनट मात्र बाँकी रहेको छ 2:50 गइसक्यो ठिक 4 बजीसम्म तपाईँको सेवामा म रहनेछु यसै गरिकन अर्को चरण अन्तर्गत भने हेल्थ पोडकास्ट रहनेछ यस अन्तर्गत हामीले केही सप्ताहदेखि चाहिँ रिक्याप गर्दै आइरहेका छौँ पहिला 6 एपिसोडमा गरिएका कुराकानीको विशेष विशेष कुराहरू अथवा हाइलाइट्सहरू तपाईँसँग सेयर गर्दै आइरहेकी छु मैले होइन र यस कारण गर्दाखेरि यो सिलसिलामा चाहिँ तपाईँहरू सबैले चाहिँ नि सुनेर धेरै नै यसबाट जानकारीहरू लिनुभयो अथवा बेनिफिसियल इन्फर्मेसनहरू पाउनुभयो होला भन्ने मेरो आशा रहेको छ र अब हाम्रो मान्छेहरूको चाहिँ बानी कस्तो हुन्छ भने सुनेन बेलासम्म चाहिँ याद हुन्छ त्यसपछिबाट फेरि हामी बिर्सन्छौँ होइन र त्यस कारण गर्दाखेरि त्यस्तो नहोस् भन्नको खातिर समय समयमा रिक्याप गरिरहनुपर्छ र यो 6 महिनाको 6 हाम्रो एपिसोडको यात्रा पश्चात भने मैले छोटो विश्राम लिएर यहाँ रिक्याप गरेको छु र यो रिक्याप अन्तर्गत आज पनि डाक्टर जोलिसा सिंह हुनुहुन्छ र उहाँले चाहिँ लाइफस्टाइल इलनेसेसहरू भनेर चिनिने जुन क्रोनिक इलनेसेसहरू है जस्तो कि यो ब्लड प्रेसर भयो अनि ब्लड प्रेसरको साथसाथमा सँगै आउने सुगर यानि कि डायबिटिज मधुमेह अनि कोलेस्ट्रोल यो 3 यस्तो रोगहरू हुन् जुन चाहिँ लाइफस्टाइल डिजिजहरू मानिन्छन् अनि सँगसँगै प्रायः हुन्छ प्रायः यो एकअर्कासँग चाहिँ परनिर्भर हुन्छ भन्दा फरक नपर्ला त यो 3 विषयवस्तुको बारेमा डाक्टर जोलिसा सिंहसँग हाम्रो कुरा भएको थियो निकै लामो श्रृङ्खलामा उहाँसँगको यो कुराकानी मैले तपाईँलाई सुनाएकी थिएँ र यसैलाई रिक्याप गर्नको लागि आजको यो अन्तिम चरणको यात्रालाई चाहिँ मैले डेडिकेट गरेकी छु र उहाँले कुरा गर्नुभएको छ ब्लड प्रेसर सुगर र कोलेस्ट्रोलको बारेमा त्यसैको चाहिँ हाइलाइट्सहरू म तपाईँको लागि राख्ने तयारीमा छु कार्यक्रमको अर्को चरणमा सुन्दै गर्नुहोला है त अहिले नैको लागि भने अब एउटा मिठो गीत सुनाएर तपाईँलाई फेरि पनि अगाडि लिएर जाने मेरो तयारी रहेको छ कार्यक्रमको अर्को चरणमा अब गीत सङ्गीतको अलावा हेल्थ पोडकास्टको रिक्याप सुन्नुहोला र त्यो त्यसप्रति नै भनौँ न आजको यो अन्तिम चरणको प्रस्तुति चाहिँ डेडिकेटेड रहेको छ भनेर मैले भन्न चाहेँ यतिखेर अब यति भन्दा नभन्दै मैले तपाईँको लागि अर्को एउटा मिठो गीत सुनाएर यो भनौँ न कार्यक्रमको यो अन्तिम चरणको चाहिँ गीत भनेर भनौँ अन्तिमको शैली यो चरणको लागि चाहिँ यो सेकेन्ड आवरको लागि चाहिँ हुन त अझै गीत सङ्गीतहरू छँदैछ अर्को चरण अन्तर्गत पनि गीत सङ्गीतको सिलसिला त जारी रहने नै छ तर अहिले नैको लागि भने यो अन्तिमको शैली यो सेकेन्ड आवरको लागि मैले तपाईँको लागि राख्न चाहेँ र यसैको साथसाथमा तपाईँहरूसँग अब एकैछिन ओजी लिने अनुमति माग्छु तपाईँलाई अर्को चरणमा फेरि पनि म भेटी नै हाल्छु है त अहिलेको लागि पनि अब यो गीत म तपाईँको लागि जुन राख्दैछु यसलाई तपाईँहरूले पूर्ण रूपमा इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु यो मेलिना राई र अलिफ खानले गाउनुभएको गीत रहेको छ इन्जोय गर्नुहोस् है

0: The Lion Buddy.
1: On air.
0: Atma.
1: And smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवाले पेश गरेको रिट कार्यालय समय सकिने बेला सर्वोच्च अदालतबाट फिर्ता लगिएको छ। सर्वोच्चमा पेश भएको रिट करेक्सनका लागि भन्दै फिर्ता लगिएको हो। देउवाले आज दिउँसो वारिस मार्फत सर्वोच्चमा रिट पेश गर्नुभएको थियो। सर्वोच्च अदालतले अध्ययनकै क्रममा विचाराधीन अवस्थामा राखेको थियो। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले साँझमा देउवा का वारिस आएर रिट फिर्ता लगेको जानकारी दिनुभयो। नेपाली कांग्रेसको केन्द्रीय समितिले असोजमा पार्टीको महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरिसकेको छ। उक्त महाधिवेशन रोक्नुपर्ने मागसहित नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले वारिस मार्फत सर्वोच्च प्रशासनमा रिट पेश गर्नु भएको थियो। काठमाडौँ उपत्यका सहितको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरू

0: विवाद भएको छ। आज सिंहदरबारमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बन्चरी डाँडामा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफल राख्नु भएको थियो। छलफलमा स्थानीय तहका प्रमुखहरू र सांसद तामाङ बीच चर्काचर्की परेको हो। सांसद तामाङले बैठकमा प्रभावित स्थानीय तहका प्रमुखहरू उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरूलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद शुरू भएको हो। बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाउनु भएको छ।
1: मन्त्रीज्यू समस्या समाधानको लागि कृपया
0: रसुवाको आमा छोदिङमो गाउँपालिका तीन गतलाङमा नेपालमै पहिलो पटक ड्रोनबाट धुपीका बिउ छरेर पुनः जंगल उमार्ने अभ्यास गरिएको छ। 16 वर्षअघि डडेलोले सखा भएको वन फर्काउन केही हप्ता अघि बिउ छरिएको हो। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र विभिन्न संस्था मिलेर 125 किलो बिउ कालो जंगलमा छरिएको छ। वर्षेनी सीमित ठाउँमा गरिने वृक्षारोपणको साटो चौरी चराउन आइरहने समस्या समाधान गर्न एकैपटक धेरै बिउ छरिएको हो। ओडा नम्बर 3 का अध्यक्ष सुरेन्द्र तामाङ,
2: अहिले 15-16 वर्ष भइसक्यो, अब सबै त्यो कुहिएर गाई बस्तुलाई मान्छे हिँड्नलाई पनि अप्ठ्यारो हुने धेरै चाहिँ अब जिल्ला बाँधको चाहिँ सहायतामा त्यसलाई अब कतिपय चाहिँ हामीले त्यो रुखहरू काटेर वृक्षारोपण पनि गर्यो है सर। लगभग हामीले 1 हेक्टर चाहिँ वृक्षारोपण पनि गरिसकेको छौँ। अनि त्यसमा वृक्षारोपण गरिरहँदाखेरि अब त्यो बिरुवा चाहिँ उमार्नको लागि चाहिँ त्यहाँ एकदम सङ्घर्ष हामीसँग चुनौती भयो। हाम्रो चाहिँ कृषक चाउरी पानी कृषकहरू धेरै छ, अनि धेरै भइसकेपछि त्यो चाउरीलाई चाहिँ हामीले त्यो बिरुवा जोगाउनको लागि त कि भारै लाउनु पर्ने, भार लाउँदाखेरि चाहिँ अब चाउरी गाईलाई चाहिँ आसाद हुने। अब हामीले यो साल चाहिँ 2000 बिरुवा छाड्यो भने त्यसको आधी चाहिँ नि अब के अरे ड्यामेज भयो भने अब त्यसको 500 बिरुवा त उम्रिन्छ भन्ने उद्देश्यले चाहिँ यो छरेको।
3: यसरी ड्रोनबाट बिउ छरेर रुख रोपण गर्दाखेरि चाहिँ यसले काम गर्दो रहेछ, अब अलिकति केही असर त देखिन थालेको होला।
2: अब यो चाहिँ यसको यो बिरुवा के अरे हामीले यो बिउले चाहिँ अब कति काम गर्छ भन्ने कुरामा अब हामी त्यसको प्रोग्रेस आउन भएको छ। अब त्यो त अब हाम्रो लक्ष्य चाहिँ अब हामीले प्रत्येक वर्ष चाहिँ यसरी छर्यो भने गाई बस्तुले कुल्जे पनि अब अरू आधी चाहिँ ड्यामेज भए पनि आधी चाहिँ उम्रिन्छ, आधी उम्रियो भने चाहिँ यो चाहिँ सम्भव हुन्छ कि भन्ने हिसाबले चाहिँ यो सुरु गरेको छ।
3: यसरी गर्नुपर्छ, ड्रोनबाट बिउ छरेर गर्नुपर्छ भन्ने किन लाग्यो होला?
2: अहिलेसम्मको ट्रेन त हामी जहिले त्यही वृक्ष असारमा बिरुवा ल्याउने के अरे त्यस रोप्ने होइन त्यो गरिरहँदाखेरि एक त हामी एकदम के भन्ने त्यो एकदम थकित पनि भयो। अब जति सही बिरुवा रोपियो अब सहीको सही नउम्रिने, अब त्यही माथि पनि तपाईँ गाई बस्तु जाने इसिमोट संस्था पनि यहाँ चौनी सुधार खुवारको सुधारको विषयमा चाहिँ उहाँहरूको प्रोग्राम पनि रहेछन्। अनि त्यो भइसकेपछि उहाँहरू प्लस अब यो वन विज्ञानको चाहिँ नि अब प्राध्यापक हाम्रो यो अहिले राजेश राई सर हुनुहुन्छ, अनि उहाँको चाहिँ नि यो विशेष ज्ञानबाट चाहिँ अब यो अब ड्रोनबाट चाहिँ बिउ छार्ने गाई बस्तु चढ्न नसकेको ठाउँमा पनि अब ड्रोनले छान्न सकियो, अब हामी मान्छेले रोप्न नसक्ने ठाउँमा पनि त अब त्यो ड्रोनबाट चाहिँ अब बिउ सजिलो ढङ्गले छान्न सकिने हुन्छ भन्ने जुन उहाँकै चाहिँ अब सल्लाह सुझावबाट चाहिँ यो ड्रोनबाट छान्ने निर्णय भएको छ।
3: बिरुवा कहिलेसम्म उम्रेला, त्यसपछि कस्तो फाइदा होला भन्ने यहाँहरूको अपेक्षा छ?
2: यो छारिरहँदाखेरि अब यो खाली अहिले ब्ल्याक फरेस्ट भएकोलाई चाहिँ अब 5-6 वर्षपछि एउटा हरियाली एउटा के अरे ग्रिन जङ्गल चाहिँ अब देख्न सकिन्छ भन्ने एउटा लक्ष्य छ।
0: धुपी सल्ला गुराँस र स्थानीय बिरुवाको बिउ छरिएको अभियानमा सिमोड र बेलायतको क्लाइमेट एक्सन फर ओरिजेन्टियल एसिया परियोजनाको सहयोग थियो। 2065 सालमा जडेलोका कारण गतलाङमा 472 हेक्टर जंगल सखा भएको थियो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले रिक्त पदाधिकारी पद पूर्ति गर्दै यादवलाई सह महामन्त्रीमा मनोनित गरेको हो। केन्द्रीय सदस्य मनिष शाह,
4: आजको निर्णयले तपाईँहरूले नयाँ प्रवक्ता पाउनु भएको छ, उहाँ हुनुहुन्छ पूर्व संचार मन्त्री तथा सांसद जगदीश खरेलज्यू, सह प्रवक्तामा सुरेन्द्र चौधरी सांसद र माननीय डाक्टर नमिता यादव रहनु भएको छ, कोषाध्यक्षमा मनोहर प्रधानज्यू मनोनित हुनुभएको, सबै मनोनयन भइसकेको छैन, केही बाँकी छ।
0: यस्तै आजको केन्द्रीय समितिको बैठकले 11 जनालाई सचिवालय सदस्यमा मनोनित गरेको छ।
4: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसीमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुखमा निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ।
0: अब खबर फटाफट।
3: कञ्चनपुर धान र गहुँ उत्पादनमा आत्मनिर्भर, एकै वर्षमा 91,000 मेट्रिक टनसम्म धान र 3,000 मेट्रिक टन गहुँ उत्पादन। कुल क्षेत्रफलको 35% खेती हुने जिल्लामा आधाभन्दा धेरै क्षेत्रमा सिंचाइ सुविधा। इलामको माङ्सेबुङ गाउँपालिकामा मुन्दुम पाठशाला चलाइने, किराँत राई समुदायको सभ्यता संस्कृति भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण मुख्य उद्देश्य। तनहुँमा एकै वर्ष थपिए 670 उद्योग व्यवसाय, दर्ता भएका फर्ममा व्यापार उत्पादन तथा सेवामूलक क्षेत्र बढी, 484 व्यवसाय खारेज। बाजुराका 9 स्थानीय तहमध्ये 2 पालिकाले सुरु गरे 10 सयका आधारभूत अस्पताल, 11,78,00,000 खोलिएका अस्पतालमा उपकरण र डाक्टरको भने अभाव। काठमाडौँको बाँसबारीमा कमजोर जमिनका कारण भाँसियो 2.5 तलाको घर, जोखिम देखिएपछि घर छाडेका बासिन्दा भने सुरक्षित। काठमाडौँको जमलमा 3 दिने लोकदोहरी मेला, भदौ 7 सम्म चल्ने मेलामा 60 जना कलाकार सहित प्रख्यात कलाकारको प्रस्तुति। कञ्चनपुर महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरण नहुँदा मृगौला पीडितका उपचार प्रभावित, 4 जना स्टाफ नर्स नहुँदा रातिको डायलासिस अवरुद्ध।
0: बेलायती राजकुमार ह्यारीले डेली मेल पत्रिकाका प्रकाशक विरूद्ध हारेको गोपनीयता सम्बन्धी मुद्दामा कति कानूनी रकम बुझाउनु पर्ने भन्ने बारे आज जानकारी पाउनुहुने भएको छ। यो मुद्दामा गायक सर एल्टन जोन र अभिनेत्री लिज हर्ले लगायतका चर्चित व्यक्ति पनि दावी गर्दछन्। उच्च अदालतले यो मुद्दाको फैसला गएको महिना गरेको थियो। संचारक कानूनका विज्ञ नाइजेल
5: ग्रेन, the Daily Mail and the Mail on Sunday, claiming that they unlawfully accessed information to sources for numerous stories over the years. They were all dismissed by the High Court.
0: ह्यारी एल्टन जोन लगायतका चर्चित व्यक्तिले डेली मेलले आफ्ना निजी जानकारी गैर कानूनी तरिकाले संकलन गरेको थियो भन्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेको उच्च अदालतको निष्कर्ष थियो। बीबीसीकी हेलेना,
6: It is likely to run into millions of pounds. They will find out the initial payment that they will have to pay to the publisher. The publisher already has asked for around 10 million pounds. The claimants argued at a court hearing earlier this year that it should be lower than that. What we'll also find out in the judgment this afternoon is how the full costs will be assessed.
0: Namaskar. Yo, BFBS Kulkar Radio.

0: SBS गोरखा रेडियो
1: हजुर आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दैछौँ यतिखेर र यो बेलामा डाक्टर जोलिसा सिंहसँग गरिएको कुराकानीलाई अब रिक्याप गर्ने बेला भएको छ आजको हेल्थ पोडकास्टमा. गत छ महिनासम्म मैले छजना विशेषज्ञहरूसँग कुरा गरिसकेको छु र उहाँहरूकै चाहिँ विशेष विशेष जानकारीहरू जुन हामीले सुन्यौँ त्यतिखेर त्यसलाई रिक्याप गराउने यो केही सप्ताहसम्म मेरो तयारी रहेको छ. यही सिलसिलामा डाक्टर जोलिसा सिंह जसले चाहिँ नै लाइफस्टाइल डिजिज भनौँ क्रोनिक इलनेसेसहरू जुन चाहिँ ब्लड प्रेसर डायबिटिज अनि कोलेस्ट्रोल छ यसको विषयमा कुरा गर्नुभएको थियो र उहाँसँग गरिएको कुराकानीको मुख्य मुख्य अंश तपाईँसँग म अब सेयर गर्दैछु आजको यो बसाइमा. सबैभन्दा पहिला त मैले डाक्टर जोलिसा सिंहलाई हाइपरटेन्सन यानि कि ब्लड प्रेसरको बारेमा बताइदिन आग्रह गरेकी थिएँ. यो खासमा मान्छेलाई किन हुन्छ यस विषयमा बताइदिनको लागि मेरो आग्रह थियो र उहाँको उत्तर यस्तो थियो.
2: अब यो चाहिँ यस्तो छ, कुनै कुनै मान्छेहरूमा वंशालु नै आउने पनि हुन्छ किनकि यस्तो धेरै कहिलेकाहीँ बिरामीहरू आउँछन् होइन मलाई ब्लड प्रेसर किन भयो, म त एकदमै राम्रो हेल्थ वेटको छु, म एकदमै राम्रो खानेकुरा खान्छु, मलाई किन भयो ब्लड प्रेसर, मलाई यो हुनै सक्दैन भनेर आउनेहरू पनि कोही कोही हुन्छ. के गरी तपाईँको वंशालु आमालाई बुवालाई दिदीलाई ब्लड प्रेसर छ भने चाहिँ तपाईँलाई हुने चान्सेस अलिक बढी हुन्छ. यो चाहिँ अलिकति जसको हेल्थ राम्रो छ उहाँले बुझ्नुपर्ने अलिकति कुरा हो. अर्को चाहिँ अब जुनमा हाम्रो धेरै कन्ट्रोल छैन, जस्तै बढ्दो उमेर, बढ्दो उमेर भएपछि चाहिँ तपाईँको प्रेसर बढ्ने चान्सेस अलिकति बढ्दै जान्छ होइन. अब अर्को कुरा चाहिँ हामीले जुन कन्ट्रोल गर्न सक्ने कुरा भयो, जस्तै अब नुन होइन, हामी नेपालीहरूलाई एभ्रिडे हरेक दिन दाल भात तरकारी चाहिन्छ, साइडमा मासु चाहिन्छ, त्यसको साइडमा अचार चाहिन्छ, त्यो बाहेक दिउँसो कफी टीसँग एउटा बिस्किट एउटा सेलरोटी चाहिन्छ. यो सबै भनेको तपाईँको नुन, एक्स्ट्रा नुन हो होइन, जसको चाहिँ रेगुलर हाम्रो आहारमा चाहिँ चाहिने भन्दा बढी नुन हुन्छ. धेरै वर्षपछि चाहिँ त्यसले चाहिँ शरीरमा चाहिँ प्रेसर बढाउने चाहिँ काम गर्दछ होइन, उच्च रक्तचाप हुने एटलिस्ट हाम्रो कम्युनिटीमा चाहिँ यो पनि एउटा मूल कारण हो भनेर भन्छु म. त्यो बाहेक चाहिँ तपाईँको अब तौल बढी अर्को होइन, तपाईँको जब शरीरको तौल बढी हुन्छ, जुन मैले भने मुटु एउटा पम्प हो, त्यो मुटुले एक्स्ट्रा काम गर्नुपर्छ, चाहिने भन्दा बढ्दा काम गर्नु पर्दाखेरि तपाईँको बढ्दा प्रेसर त चाहियो, त्यसले पनि तपाईँको उच्च रक्तचाप हुन जान्छ. अर्को कुरा चाहिँ मान्छेहरूले कहिलेकाहीँ बिर्सिने चाहिँ हाम्रो आजकलको लाइफस्टाइल एकदमै स्ट्रेसफुल छ होइन, धेरै जस्तो मान्छेलाई धेरै खालको तनाव हुन्छ, कसैलाई पारिवारिक तनाव हुन्छ, कसैलाई तपाईँको वर्क आफ्नै पोलिटिक्सहरूले गरेर तनाव हुन्छ, सबै मान्छेको आफ्नै प्रब्लम छ, त्यो स्ट्रेसले पनि हाम्रो प्रेसर चाहिँ बढाउने हुन्छ. सो केही गरी तपाईँलाई लाग्छ होइन म ठिक पनि खाइराखेकी छु, मेरो परिवारमा पनि प्रेसर छैन भने चाहिँ कतै तपाईँको स्ट्रेसले गरेर त होइन भनेर पनि एकचोटि चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ मलाई. मोटामोटीमा यिनीहरू चाहिँ मेन कारणहरू हो.
1: अब यो त हाइपरटेन्सनको लागि अथवा हाई ब्लड प्रेसरको लागि, लो ब्लड प्रेसर चाहिँ किन हुन्छ?
2: लो ब्लड प्रेसर तपाईँको यस्तो हुन्छ, सबै मान्छेको प्रेसर जुन हाम्रो युनिभर्सली 120/80 बस्ने भनेर हुन्छ त्यो चाहिँ होइन. कोही कोही मान्छेहरूको ब्लड प्रेसर अलि लो साइडमै बस्ने हुन्छ, त्यो उहाँको लागि नर्मल हुन्छ. केही गरी कदम कदाचि तपाईँलाई एकदमै नराम्रोसँग इन्फेक्सन भयो जुन हामी सेप्सिस भनेर भन्छौँ, अथवा तपाईँले पुग्ने गरिकन पानी खानु भएन, अथवा तपाईँको जिउमा एकदमै डरलाग्दो लेभलमा डिहाइड्रेसन भयो, जस्तो अब पखाला लागेर भनौँ होइन, तपाईँको 4-5 दिन भयो, तपाईँलाई दिनमा एटलिस्ट 7-8 चोटि तपाईँको पखाला भइरहेछ भने तपाईँको जिउको पानीको जुन पर्सेन्टेज छ हुनुपर्ने त्यो एकदमै घट्यो. त्यो भयो भने चाहिँ जुन मैले अगेन म आउँदैछु, मुटु भनेको एउटा पम्प हो, त्यसमा पम्प गर्नलाई पानी नै भएन भने त्यसले गर्दा चाहिँ ब्लड प्रेसर ड्रप हुने हुन्छ, त्यसलाई चाहिँ हाइपोटेन्सन भनेर भन्छौँ. अनि जुन तपाईँले पनि पोइन्ट गर्नुभयो, दुवै हाइपर उच्च रक्तचाप र हाइपो लो रक्तचाप दुवै चाहिँ जिउको लागि हानिकारक हुन्छ. अब लो भनेर चाहिँ मोटामोटी भन्नुपर्दा केही गरी तपाईँको ब्लड प्रेसर जाँच्दाखेरि चाहिँ अधिकांश पय चाहिँ 110 र 70 भन्दा कम आइराखेको छ, अथवा तपाईँलाई चाहिँ आफू फेन्ट होला जस्तो भयो, अलि लाइट हेडेड के भन्छ तपाईँको तपाईँको अब अलिकति बेहोस होला जस्तो भयो, आफ्नो एकदमै एनर्जी लो भयो जस्तो, तपाईँलाई अब शक्ति नै छैन केही गर्नलाई भने चाहिँ त्यति बेला चाहिँ आफ्नो एकचोटि ब्लड प्रेसर लो भयो कि भनेर चाहिँ सोच्नुपर्ने जस्तो लाग्छ.
1: ओके, तर दुवैवटा केसमा चाहिँ यो चाहिँ हाम्रो स्वास्थ्यको लागि चाहिँ हानिकारक नै,
2: दुवै नै हानिकारक हुन्छ.
1: ओके, तर अब प्राय चाहिँ अब बढी हाइपरटेन्सनकै कुराहरू हामी किन गर्छौँ भने धेरै मान्छेलाई चाहिँ हाई बिपी हुन्छ होइन, त्यो कारण गर्दाखेरि पनि हो. अब यो समस्या भयो होइन आयो, तर अब यसको समाधान के त भन्ने कुरातर्फ लागौँ होइन. विशेष गरिकन समाधान भन्ने बित्तिकै अब हुन त औषधि सेवन नै एकमात्र समाधान हामी ठान्छौँ, तर त्योभन्दा अगाडि के गर्न सक्ने प्रिभेन्टेटिभ मेजर्सहरू केही छन्?
2: यस्तो छ, हेर्नुहोस्, मलाई लाग्छ हरेक रोग स्पेसली यो तपाईँको हाइपरटेन्सन भयो होइन, यसको समाधान भनेको जहिले पनि दुईवटा भागमा बटुवारा गर्नुपर्छ जस्तो लाग्छ. एउटा तपाईँले भन्नुभयो डक्टरले दिएको औषधि, तपाईँको ब्लड प्रेसरको औषधि एउटा त्यस्तो औषधि हो जुन चाहिँ तपाईँले चाहिँ सकेसम्म नछुटाउने भन्छु म होइन, आफ्नो नियमित रूपमा रेगुलरली खानुपर्नेमा तपाईँको ब्लड प्रेसरको औषधि हो. अनि अर्को हो जुन हामी सबैलाई भित्र मनभित्र थाहा छ, आफ्नो लाइफस्टाइल होइन, जुन मैले भने तपाईँको अब तौल बढी छ भने आफ्नो तौल घट्नमा हेर्नुहोस्, केही गरी तपाईँको अब खानपिनमा नुन बढी छ भने नुन घटाउनेतिर लाग्नुहोस् होइन. तपाईँको यसमा पनि अब के खाने के नखाने भन्दाखेरि हाम्रो तपाईँको एनएचएस जुन नेसनल हेल्थ सिस्टमको वेबसाइटमा ड्यास डायट भनेर एउटा राखेको छ, DASH, यो चाहिँ तपाईँको मुख्य गरिकन उच्च रक्तचापहरूले के खाने भनेर निकालेको एउटा चार्ट हो, त्यो हरेक मान्छेले तपाईँले इन्टरनेटमा गएर सजिलैसँग हेर्न सक्नुहुन्छ, त्यो गर्न सक्नुहुन्छ. अर्को कुरा भनेको तपाईँको व्यायाम जुनले चाहिँ तपाईँको तौल पनि घटाउनमा मद्दत गर्दछ, यसले चाहिँ तपाईँको मुड पनि फ्रेस राख्छ. सो एटलिस्ट तपाईँले हप्तामा चाहिँ 3-4 चोटि चाहिँ मजासँग आधी घन्टासम्म हिँड्नुहोस् कुद्नुहोस्, तपाईँलाई कुनै खेलकुद मनपर्छ भने त्यो गर्नुहोस्, त्यसले गर्दा पनि तपाईँको चाहिँ तौल पनि कम हुने, तपाईँको मुड पनि राम्रो हुने, तनाव पनि कम हुने, र तपाईँको ब्लड प्रेसरको लागि पनि अलिकति मद्दत गर्ने चाहिँ हुन्छ.
1: हजुर, र अब यो बिपीको दबाई सुरु गरिसकेपछि जिन्दगीभर गर्नुपर्छ, कहिले पनि त्यसलाई रोक्न सकिँदैन भन्ने हामीले सुनेका छौँ होइन, त्यो एउटा चाहिँ सबैको आम धारणा पनि हो. यो कतिको सत्य हो? अनि त्यसपछिबाट यसरी लङ टर्म हामीले दबाई खाँदाखेरि चाहिँ नि कुनै साइड इफेक्ट हुन्छ हुँदैन?
2: एकदमै राम्रो प्रश्न गर्नुभयो, किनकि एउटा कुरा चाहिँ नि हो, तपाईँको ब्लड प्रेसरको जब हामी औषधि सुरु गर्छौँ अधिकांशमा पुरै जीवन नभए पनि धेरै मेजोरिटी तपाईँको मोस्ट अफ द लाइफ टाइम चाहिँ तपाईँले लिनुपर्ने हुन्छ. तर हामीले के देख्छौँ भन्दाखेरि जब हाम्रो आमा बुवाहरू 80 वर्ष काटेकाहरू, उहाँको चाहिँ ब्लड प्रेसर उमेरले गर्दा हो कि के हो, कहिलेकाहीँ आफै पनि कम हुँदै देख्छ. अनि उहाँहरूलाई चाहिँ तपाईँले जुन सुरुमा प्रश्न गयो भने हाइपोटेन्सन, उहाँहरूलाई चाहिँ कहिलेकाहीँ हाइपोटेन्सनको लक्षण देखा पर्छ. त्यही भएर तपाईँहरू कहिलेकाहीँ बाटोमा हाम्रो आमा बुवाहरू धेरै उभिरहनुहुन्छ, नेपाली आमा बुवाहरूलाई मैले त्यहाँ टाउन सेन्टरमा उभिएर गफ गरिरहेको देख्छु, कहिलेकाहीँ उहाँ चाहिँ फेन्ट भएको जस्तो लड बढाउने, त्यो चाहिँ हाइपोटेन्सनले पनि हुन्छ कहिलेकाहीँ. सो स्पेसली केही गरी तपाईँको उमेर बढी छ, तपाईँलाई फेन्ट भइरहेछ भने चाहिँ हाइपोटेन्सन भयो कि भनेर सोच्नु, र यस्तो बेलामा चाहिँ हामी आफ्नो ब्लड प्रेसरको दबाई चाहिँ बिस्तारै घटाउँदै अथवा हटाउँदै पनि जान्छौँ. अब अर्को कुरा तपाईँले भन्नुभयो साइड इफेक्ट छ कि छैन भनेर, हो कुनै कुनै व्यक्तिलाई कुनै कुनै ट्याब्लेटबाट साइड इफेक्ट हुनसक्छ, जस्तै तपाईँको अब कसै कसैलाई खोकी लाग्ने साइड इफेक्ट हुन्छ कुनै दबाई दिँदाखेरि, कसै कसैलाई आफ्नो खुट्टा सुनिने साइड इफेक्ट हुन्छ, यो चाहिँ एकदमै धेरै जसोलाई हुने साइड इफेक्टको बारेमा भने मैले अलिक कम नसुनेको साइड इफेक्ट जस्तो तपाईँको छालाको रियाक्सन यताउता हुने पनि हुन्छ, तर आजको मेडिकल फिल्डमा चाहिँ हामीले यति धेरै प्रोग्रेस गरिसक्यौँ कि आजकल अरूहरू पनि धेरै खालको दवाई छ, तपाईँको पाँच छ सात थरीकै दवाई छ भन्छु म तपाईँको ब्लड प्रेसरको लागि. सो एउटाले काम भएन भने अरूहरू धेरै खालको पनि छन्. अनि साइड इफेक्ट भनेर चाहिँ अब यस्तो हुन्छ, तपाईँको हाई ब्लड प्रेसरले तपाईँको जिउलाई जति ठुलो जोखिम पार्छ त्यो साइड इफेक्टको मुख हेरेर चाहिँ औषधि चाहिँ बन्द नगर्नु भन्छु म. मैले जुन भने आजकल अरूहरू पनि धेरै खालको अप्सनहरू छन्, धेरै विभिन्न खालको ट्याब्लेटहरू छन्. सो साइड इफेक्ट नै त्यस्तै पिर पऱ्यो भने चाहिँ डक्टरलाई बरु अर्को खालको ब्लड प्रेसरको ट्याब्लेट माग्नु होला भनेर भन्छु.
1: हजुर, अब अन्त्यमा यो ब्लड प्रेसर कुरालाई चाहिँ समापन गर्नुभन्दा अगाडि यो हाइपरटेन्सन जुन चाहिँ कन्टिन्युसली भइरहेछ र यसको चाहिँ उचित चाहिँ हामीले म्यानेजमेन्ट गरिरहेका छैनौँ भने यसबाट स्वास्थ्यमा पर्ने अन्य असर खतरा खालको समस्या त्यस्तो ल्याउँछ
2: अवश्य ल्याउँछ. मैले आई थिङ्क सुरुमा अलिकति त्यो कुरालाई छोएको पनि थिएँ. तपाईँको कोही कोही मान्छेहरूले चाहिँ ब्लड प्रेसर अथवा उच्च रक्तचाप नै त हो नि भनेर चाहिँ त्यस्तो गम्भीर होइन भनेर सोच्नुहुन्छ भने यो एकदमै गलत हो भनेर भन्छु. जब तपाईँको ब्लड प्रेसर एकदमै बढ्दै जान्छ त्यति बेला चाहिँ तपाईँलाई एकदमै डरलाग्दोसँग तपाईँको हृदयघात, हार्ट अट्याक हुने, त्यस्तै तपाईँ स्ट्रोक हुने, त्यस्तै तपाईँको आँखाको दृष्टि नै जाने, तपाईँको धेरै एकदमै डरलाग्दो कम्प्लिकेसनहरू आउन सक्छ भनेर भन्छु म. यो बाहेक पनि तब जस्तो मैले भने तपाईँको रक्त नलीले तपाईँको शरीरमा शक्ति पुर्याउनलाई सबै ठाउँमा पुग्नुपर्ने भएको भएर हाई ब्लड प्रेसरले चाहिँ तपाईँको हरेक शरीरलाई हानि पुर्याइरहेको हुन्छ. तपाईँको मुटु सुन्निने भयो, तपाईँको मृगौला जुन तपाईँको किडनीको ड्यामेज भयो, यो सबै कुराहरू चाहिँ तपाईँले चाहिँ अलिकति ध्यान पुऱ्याएर चाहिँ सकेसम्म आफ्नो ब्लड प्रेसर कसरी चाहिँ नियमित रूपमा हेर्ने, सकेसम्म आफ्नो रेन्जमा राख्न खोज्ने. आजकल त अब हाम्रो एटलिस्ट यता बेलायतमा धेरै फार्मेसीले तपाईँको सित्तैमा ब्लड प्रेसर पनि जाँच्छन्. त्यो बाहेक आजकल अधिकांशको घर घरमा पनि आजकल ब्लड प्रेसर नाप्ने मेसिन हुन्छ, एकदमै सजिलो छ, एउटा मात्रै बटन थिचे पुग्छ. त्यो आफ्नो चाहिँ ब्लड प्रेसर एटलिस्ट हप्तामा एक दुईचोटि नापेर अनि एउटा नोटमा चाहिँ आफ्नो रिडिङ कति छ नापेको चाहिँ लेख्न ट्राई गर्नु अनि त्यो चाहिँ आफ्नो जिपीलाई अथवा डक्टरलाई पठाउनु भयो भने चाहिँ उहाँले चाहिँ तपाईँलाई सरल तरिकाले यो ठिक छ कि बढी छ कि कम छ भनेर भन्न सजिलो हुन्छ भन्छ.
1: त आदरणीय श्रोताबृन्द, डाक्टर जोलिसा सिंहसँग गरेको कुराकानीको छोटो अंश मैले तपाईँलाई रिक्याप गराउँदाखेरि आजको यो अहिलेको प्रस्तुतिमा चाहिँ हामीले ब्लड प्रेसरको बारेमा सुन्यौँ. अब एउटा छोटो विश्राम पश्चात हामी अलिकति डायबिटिजको बारेमा उहाँले के भन्नुभएको छ त्यसलाई पनि ध्यान दिनेछौँ.

0: Gorka Radio.
1: तपाईं लाई फोर्सेस डिस्काउंट्स को बारे में था सा था सही ना बने सुनी हाल होस यो विशेष करी फौजी सेवा में सेवारत सेवा निवृत्त एवं फौजी समुदाय का सदस्य और को लागी बने तैयार करिए को विशेष छूट को व्यवस्था हो यो संग 9000 भन्दा धेरे डिस्काउंट पार्टनर जुड़े का सन जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रीट का दुकान का साथै थुप्रै रेस्टुरेंट देखि लिएर सिनेमा का टिकट सम्बन्धमा छूट पाउन सक्छौ अनलाइन को लागि निशुल्क यो सेवा हाई स्ट्रीट को लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
2: BFPS Gorkha Radio

0: हजुर त आदरणीय श्रोताबृन्द, बिएबिएस गोर्खा रेडियोबाट यतिखेर हेल्थ पोडकास्ट सुन्दै हुनुहुन्छ। यसमा हामी रिक्याप गर्दैछौँ गत केही महिनाहरूमा हामीले गरेको कुराकानीहरूलाई, फेरि पनि एकपटक फर्केर हेर्दैछौँ। कहिलेकाहीँ बिर्सिन्छौँ, त्यसलाई फेरि पनि रिमाइन्ड गर्नैपर्ने हुन्छ, होइन? आज भने डाक्टर जोलिसा सिंहसँग गरेको कुराकानीको छोटो अंश म तपाईँसँग सेयर गर्दैछु। उहाँले चाहिँ नि लाइफस्टाइल इलनेसेसहरू भनौँ न, ब्लड प्रेसर, मधुमेह, कोलेस्ट्रोल आदिको कुरा गर्नुभएको छ। र यो गत पाठमा चाहिँ मैले योभन्दा अगाडिको अंशमा ब्लड प्रेसरको बारेमा कुरा गरेँ भने, अब यो अंशमा चाहिँ हामीले सुगरको कुरा गर्छौँ। र नेक्स्ट हामी कोलेस्ट्रोलको बारेमा पनि उहाँले दिनुभएको जानकारीहरूको केही अंश, विशेष गरिकन हाइलाइट्सहरू सुन्नेछौँ। त अब यो अंशमा चाहिँ डायबिटिजको बारेमा कुरा गरौँ भनेर मैले उहाँलाई चाहिँ यो मधुमेह भनेको के हो र यसको लक्षणहरू के हुन्छ भनेर सबैभन्दा पहिला अगाडि सोधेकी थिएँ।
1: अब एकदम सरलताले बुझ्दाखेरि, तपाईँको जब शरीरमा अथवा रगतमा चाहिने भन्दा बढी गरिकन चिनीको तपाईँको लिमिट हुन्छ, लेभल हुन्छ, त्यसलाई चाहिँ हामी डायबिटिज भन्छौँ। सरलतामा बुझ्दाखेरि त्यही नै हो।
0: हजुर, र यो डायबिटिज हुँदाखेरि, चिनी रोग हुँदाखेरि चाहिँ नि अब कसरी चाहिँ हामीले थाहा पाउने? सबैभन्दा पहिला त अब हामी सिम्टम्सकै कुरा गरौँ, किनभने सिम्टम्स नै सबैभन्दा पहिला हामीलाई चाहिँ कुनै पनि रोगको पहिचान गराउनको लागि एउटा प्रथम कदम हो। अब रोगको पहिचान भइसके पश्चात त अब त्यसको उपचार हुन्छ, होइन? त्यो कारण गर्दाखेरि सबैभन्दा पहिला चाहिँ मैले लक्षणहरूकै बारेमा कुरा गर्न चाहे।
1: तपाईँको डायबिटिज अथवा मधुमेहको लक्षणहरू अधिकांशमा देख्ने भनेको, यो चाहिँ मैले टाइप 2 डायबिटिजको बारेमा भनिराखेको छु, किनकि अधिकांश तपाईँको 80-90% हुने टाइप 2 दुई प्रकारको डायबिटिज नै हुन्छ। यसमा चाहिँ अधिकांश मान्छेहरूलाई पहिलाभन्दा बढ्दा तिर्खा लाग्नु, पटक पटक पहिला भन्दा पनि पिसाब गर्न मन लाग्नु, होइन, अनि एकदमै थकित महसुस हुनु, तपाईँलाई केही गर्नलाई पनि मन छैन, जहिले पनि पल्टी नै राखु जस्तो हुनु, कहिले काहीँ चाहिँ आँखा पनि तपाईँको धमिलो हुनु, होइन, त्यो बाहेक चाहिँ तपाईँको शरीरमा कतै छाला काटेको छ, संक्रमण भएको छ भने निको हुनलाई चाहिने भन्दा बढ्दै समय लाग्नु है। अनि कोही कोही मान्छेहरूको चाहिँ छालामा संक्रमण पनि, फङ्गल इन्फेक्सन, आई थिङ्क यसलाई नेपालीमा दाँत पनि भन्छ, रिङ वर्म पनि भन्छ, एकदम चिलाउने खालको, त्यो हुनु, कोही कोही मान्छेहरूको चाहिँ खुट्टाहरू झमझमाउनु, होइन, तल राखे पनि हिँडे पनि खुट्टामा चाहिँ एकदम करेन्ट आएको जस्तो, कहिलेकाहीँ दुखेको जस्तो, अधिकांश मान्छेहरूलाई हुने चाहिँ यिनीहरू नै हो। यो भन्दा पनि अर्को चाहिँ के पनि भन्न चाहन्छु भन्दाखेरि, कहिले काहीँ चाहिँ मान्छेहरूलाई यो सबै लक्षणहरू देखा पर्छ भन्ने जरुरी छैन, कहिले काहीँ चाहिँ आकल झुकलमा आफ्नो रक्त जाँच, ब्लड टेस्ट गर्दाखेरि पनि पत्ता लगाउने चाहिँ हुन्छ।
0: त हामीले लक्षणहरूको बारेमा त थाहा पायौँ, मधुमेहमा के कस्ता लक्षण हुन्छ भन्ने कुरा तपाईँ हामी सबैलाई धेर थोर थाहा छ। अब यसलाई ट्याकल गर्नको लागि अथवा भनौँ मधुमेहबाट बच्नको लागि, भएको छ भने यसबाट चाहिँ नि निजात पाउनको लागि के गर्न सकिन्छ त? प्रिभेन्टेटिभ मेजर्स अनि यसको चाहिँ नि उपचार विधि के हो भनेर मैले अलिकति सोधेकी थिएँ उहाँलाई।
1: हजुर, अब यसको लागि आफ्नो तौललाई सकेसम्म धेरै बढ्न नदिने, होइन, आफ्नो खानपिनमा अलिकति ध्यान दिनु पर्यो, जुन मैले भने तपाईँको जुन हामी धेरै दाल भात अनि तपाईँको आलु, जुन तपाईँको गुलियो मिठाईहरू, हाम्रो जुन यति धेरै भोज पार्टीहरू हुन्छन् हाम्रो क्यान्टमा नेपालीहरूको, त्यसमा अलिकति परहेज गरेर खानु, त्यो बाहेक एक्सर्साइज अथवा व्यायाम, तपाईँलाई व्यायाम गर्नु मन छैन भने हिँड्नुहोस्, हिँड्नुहोस् एकदमै राम्रो, वान अफ द बेस्ट एक्सर्साइज हो भनेर भन्छु म। तपाईँको हप्तामा चाहिँ तपाईँ कम्तीमा पनि 3-4 आधी घन्टा 40 मिनटको लागि तडातड हिँड्नुहोस्, त्यसले एकदमै राम्रोसँग तपाईँको चिनीको लेभल घटाउँछ। आजकल वैज्ञानिकहरूले यही पनि भनेछ कि तपाईँले खाने बित्तिकै तपाईँको चाहिँ 10-15-20 मिनट जति तगातड हिँड्नुभयो भने चाहिँ त्यसले पनि तपाईँको चिनीको लेभल चाहिँ केही हदसम्म राम्रोसँग घटाउँछ अरे। यो चाहिँ एउटा चिट मेथड जस्तो भयो है। अनि त्यो बाहेक अब मैले जुन भने मदिरा कम खानु, होइन, अनि त्यसपछि सकेसम्म स्ट्रेसलाई कम गर्नु, यो थाना हुने गरिकन सबैलाई अलिकति कन्ट्रिब्युट गर्ने हुन्छ, यिनीहरू नै कुरा हुनुहुन्छ, खाना अनि व्यायाम अनि तौललाई अलिकति बढ्दा ध्यान दिनु,
0: विशेष गरिकन लाइफस्टाइल
1: नै
0: म्यानेज गर्नुपर्ने रहेछ है।
1: सबैभन्दा ठुलो औषधि भनेकै लाइफस्टाइल हो भन्छु म। हजुर,
0: तर अब यो गर्दा गर्दै पनि बावजुद यसको अब डायबिटिज भयो भने त्यसको ट्रिटमेन्टको मेथडहरू कस्तो हुन्छ?
1: तपाईँको अब मेडिसिन धेरै एडभान्समेन्ट भइसक्यो, आजकल धेरै धेरै धेरै नै चोइसेसहरू छ तपाईँको हरेक एउटा डायबिटिज अर्को डायबिटिज बिरामी भन्दा भिन्न हुन्छ होइन, तर उहाँहरूलाई चाहिँ कसैलाई ट्याब्लेट चाहिन्छ कसैलाई इन्जेक्सन चाहिन्छ, त्यो तपाईँको अब उमेर तपाईँको चिनीको लेभल कति बढी छ तपाईँको जिउले कसरी औषधिलाई टलरेट गरिरहेको छ लिइरहेको छ त्यही अनुसार चाहिँ डक्टरले चाहिँ तपाईँलाई विभिन्न खालको सुरुमा ट्याब्लेटबाट सुरु गर्छन्। केही गरी ट्याब्लेट र तपाईँको जीवनशैलीले पनि परिवर्तन भएन भने चाहिँ एउटा ट्याब्लेटबाट दुईवटा ट्याब्लेट थपिने हुन्छ, तिनवटा ट्याब्लेटसम्म पुग्न गयो भने चाहिँ आजकल अनि इन्सुलिन अथवा चाहिँ तपाईँको हाम्रो जिएलपी इन्जेक्सन भन्ने पनि नयाँ औषधि आएको छ। सो आजकल धेरै नै धेरै अप्सन्स छ भनेर भन्छु म डायबिटिज ट्रिटमेन्टको लागि।
0: हजुर, र यो औषधि पनि अब ब्लड प्रेसरको औषधि जस्तै दैनिक रूपमा लिनुपर्छ?
1: हो, यो चाहिँ सुगरको डायबिटिजको रोग चाहिँ तपाईँको ब्लड प्रेसर जस्तै नियमित रूपमा लिनुपर्ने चाहिँ हुन्छ। यसमा अब अलिकति नुआन्स्ड छ, केही गरी तपाईँलाई अब नराम्रो सङ्क्रमण भयो इन्फेक्सन भयो भने चाहिँ आफ्नो डक्टरलाई आफ्नो लिइरहेको औषधिको बारेमा एकचोटि लिनुपर्ने हो कि होइन भनेर सोच्नुपर्ने चाहिँ एकदमै आवश्यकता चाहिँ हुन्छ। तपाईँको कोही कोही डायबिटिज बिरामीहरू चाहिँ इन्सुलिन लिइरहनु भएछ अथवा कुनै औषधि लिइरहनु भएछ भने चाहिँ यता बेलायतमा चाहिँ हामीले सिकडे रुल्स भनेर एउटा पेपरै दिने गर्छौँ, एक दुई तिन पोइन्ट हुन्छ, यो भयो यो नखाने, यो भयो यो यो हुँदाखेरि चाहिँ यो औषधि नखाने, यति दिनसम्म नखाने, यसरी तपाईँको ब्लड सुगर नाप्ने भनेर तपाईँले आफ्नो जिपीलाई चाहिँ गएर मेरो सिक डे रुल मलाई पाऊ भन्यो भने हरेकले चाहिँ एउटा पाउनुपर्ने चाहिँ हुन्छ।
0: ओके, हजुर। र अब यो डायबिटिज हुँदाखेरिमा चाहिँ नि भनौँ यसबाट धेरै अन्य समस्याहरू पनि निम्तिन सक्छ। मैले सुने अनुसार अब डायबिटिजको पेसेन्टहरूको हतपत्ति कुनै पनि समस्याले अपरेसन गर्नुपर्ने छ भने त्यो पनि अलिकति गर्न नमिल्ने अवस्था पनि आउन सक्छ भन्ने पनि सुनेको छु मैले। अब यसको चाहिँ कम्प्लिकेसन्सहरू के छन् अनि यो डायबिटिजको कारणले गर्दाखेरि निम्तिन सक्ने अन्य स्वास्थ्य सम्बन्धी समस्याहरू के छन्?
1: यो कुरा चाहिँ एकदमै ठिक हो। तपाईँको जब रगतमा चिनी चाहिने भन्दा बढ्ता हुन्छ त्यसले चाहिँ किटाणुहरूलाई अट्र्याक्ट गर्छ, इन्फेक्सन हुने तपाईँको रिस्क एकदमै हाई हुन्छ। त्यही भएर सर्जनहरूले चाहिँ हतपत्ति चाहिँ सुगर कन्ट्रोल नभएकन अपरेसन नगर्ने कारण चाहिँ त्यो हो होइन। अनि तपाईँको सेकेन्ड पार्ट के भयो?
0: सेकेन्ड पार्ट चाहिँ अब यो डायबिटिजले गर्दाखेरि अन्य रोगहरू निम्तिन कस्तो खालको कुराहरू हुन्छ?
1: यो चाहिँ एकदमै जरुरी क्वेसन गर्नुभयो तपाईँहरूले चाहिँ। अब कोही कोही मान्छेले चाहिँ मेरो चिनी नै त हाई भएको हो नि भनेर बसिरहनु हुन्छ, तर यो एकदम गलत हो। तपाईँको के गरी डायबिटिज छ भने तपाईँलाई हार्ट अट्याक हुने चान्सेस एकदम बढी हुन्छ है। तपाईँलाई डायबिटिज छ भने तपाईँलाई स्ट्रोक हुने चान्सेस पनि एकदम बढी हुन्छ। तपाईँको डायबिटिज कन्ट्रोल भएन भने तपाईँको आँखाको भिजन नै जाने पनि चान्सेस बढी हुन्छ। अब तपाईँ नै सोच्नुहोस्, हाम्रो आफ्नो आँखाको दृश्य नै हाम्रो गयो द्रव्य नै के भन्छ तपाईँको गयो भने दृष्टि नै गयो भने हामीले कसरी काम गर्ने होइन। त्यही भएर चाहिँ डायबिटिज भनेको एकदमै जिउलाई हानि पुर्याउने कुरा हो, यसलाई चाहिँ हेलचक्रै नगर्नु भनेर भन्छु म।
0: हजुर, डायबिटिज एउटा आफैमा बिमारी मात्र नभइकन अन्य बिमारीहरू निम्त्याउन सक्ने खतरा पनि रहेछ।
1: एकदम, तपाईँको हरेक शरीरको हरेक अङ्गलाई हानि पुर्याउँछ। जस्तै मैले अब छुट्याएँ तपाईँको मृगौला किडनी ड्यामेज हुने होइन, कोही कोही मान्छेहरूको तपाईँको खुट्टा झमझमाउने नसा मर्ने त्यसलाई डायबिटिक न्युरोपाथी भन्छौँ, कुनै कुनै मान्छेहरूको खुट्टै काट्नुपर्ने त्यस्तो पनि हुन्छ। सो त्यही भएर चाहिँ डायबिटिजलाई चाहिँ एकदमै सिरियसली हामी चाहिँ लिनुपर्ने चाहिँ हुन्छ।

0: यो PFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: सबैभन्दा पहिला त कोलेस्ट्रोल के हो भनेर नै मैले सोध्न चाहे तपाईँलाई, अनि कोलेस्ट्रोलले हाम्रो शरीरलाई के गर्छ, यसको केही न केही त काम हुन्छ नि त हाम्रो शरीरमा, जे कुराहरू छन् होइन, कोलेस्ट्रोलको काम चाहिँ के हो?
1: तपाईँको कोलेस्ट्रोलको काम चाहिँ तपाईँको जिउमा यसले चाहिँ शक्ति प्रदान गर्नलाई केही हदसम्म मद्दत गर्छ। जस्तै तपाईँको भिटामिन हाम्रो शरीरलाई थोरै मात्रामा चाहिन्छ, त्यस्तै कोलेस्ट्रोल पनि हाम्रो शरीरलाई थोरै मात्रामा चाहिन्छ भनेर बुझाउन चाहन्छु म सरल तरिकाले। कोलेस्ट्रोल चाहिँ के हो भन्दाखेरि तपाईँको रगतमा हुने बोसो, सरलतालाई बुझ्नुभयो त त्यति हो होइन, त्यसले चाहिँ आफ्नो रगतलाई अलिकति चिल्लो गराउँछ। केही गरी यसको मात्रा तपाईँको रगतमा धेरै शरीरमा धेरै भयो भने चाहिँ यसले चाहिँ रगतलाई एकदमै चिपचिप अलिकति टाँसिने खालको बढ्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँको जुन रगत नली हुन्छ यो सानो सानो बोसोहरू चाहिँ टाँसेर टाँसेर आफ्नो जुन रक्त नलीलाई चाहिँ खुम्च्याउने सानो गर्ने काम गर्ने हुन्छ। सो तपाईँको रेज कोलेस्ट्रोल भनेको त्यही नै हो, तपाईँको जिउमा र तपाईँको रक्त नलीमा चाहिँ बोसोको सङ्ख्या बढ्यो।
0: त्यसपछि अब यो ल अब यसको कोलेस्ट्रोलको कुरा गरिरहँदाखेरि अब यसको कजेसहरू पनि कुरा गर्न चाहे, किनभने कुनै पनि समस्या जब हुन्छ त्यसको कारक तत्त्व त हुन्छ नै, अनि कोलेस्ट्रोल बढ्नुको पछाडिको कारक तत्त्वहरू के छन् त, कस्तो कुराहरूले गर्दाखेरि चाहिँ यसलाई स्पाइक गराउँछ?
1: यस्तो छ, एउटा कुरा चाहिँ अब वंशालु भइहाल्यो, धेरै जस्तो अधिकांश रोगमा वंशालुको धेरै हात हुन्छ। केही गरी तपाईँको आमा बुवा दिदी भाइलाई कोलेस्ट्रोल के गरी हाई छ भने तपाईँलाई हुने जोखिम अलि बढी हुन्छ। कुनै कुनै मान्छेहरूलाई चाहिँ तपाईँको एकदमै कम उमेरदेखि पनि कोलेस्ट्रोल हुने हुन्छ, सबैको 50 कट्नुपर्छ भनेर छैन, कोही कोहीहरूको तपाईँको 30-40 पनि औषधि खानुपर्ने हुन्छ। उहाँहरूको चाहिँ सोध्नुभयो भने हो मेरो आमा बुवालाई 40 हार्ट अट्याक भएथ्यो, 50 हार्ट अट्याक भएथ्यो। यस्तो मान्छेहरूको कोलेस्ट्रोल चाहिँ अधिकांश अरूहरूभन्दा एकदमै कलिलो उमेरदेखि नै बढी हुने भएको भएर उहाँहरूलाई चाहिँ अलि कलिलो उमेरबाटै हुने हुन्छ, तर अधिकांशलाई चाहिँ तपाईँको 40-50 काटेपछि हुने हो। वंशालु एउटा भयो, उमेर अर्को भयो, अर्को चाहिँ तपाईँको अब खानपिन भयो होइन, हरेक कुराकोमा तपाईँको मदिरापन अल्कोहलले चाहिँ एकदमै बढी कोलेस्ट्रोल बढाउने हुन्छ, अनि तपाईँको धुम्रपान, तपाईँको मुटुको डक्टर विशेषज्ञहरूलाई सोध्नुहोस्, उहाँहरूले मदिरापान जस्तै नमन पराउने त्यही इन्टेन्सिटीमा नमन पराउने भनेको स्मोकिङ, यसले चाहिँ तपाईँको कोलेस्ट्रोल एकदमै बढाउनलाई नकारात्मक असर पार्छ होइन। त्यो बाहेक तपाईँको तौल, तपाईँको अब चाहिने भन्दा बढ्दा तपाईँको तौल छ, ओभरवेट छ भने त्यसले पनि तपाईँको कोलेस्ट्रोल बढाउने हुन्छ। खानपिनको कुरा अब हामी सबैलाई थाहा छँदैछ, जति बढ्दा चिल्लो खायो, हाम्रो के एक्सर्साइज भएन भने यो सबैले चाहिँ तपाईँको कोलेस्ट्रोल चाहिँ हाईको लेभलमै राख्ने भनेर योगदान दिन्छ।
0: अब कोलेस्ट्रोल बढ्दाखेरि पनि त्यस्तो केही स्पेसिफिक लक्षणहरू देखिन्छ?
1: अधिकांशमा देखिँदैन। केही गरी तपाईँको कोलेस्ट्रोल चाहिने भन्दा एकदमै बढी छ भने चाहिँ कुनै कुनै मान्छेहरूको तपाईँले आँखामा चाहिँ सेतो सेतो यो तपाईँको आइलिडमा आँखाको नानीमा चाहिँ सेतो सेतो थुप्रेको कहिलेकाहीँ देख्न सक्छ। त्योभन्दा बाहेक चाहिँ अधिकांश मान्छेहरूको कोलेस्ट्रोल चाहिँ हामीले आकलचुकल ब्लड टेस्ट गर्दाखेरि थाहा हुने कुरा, अथवा तपाईँको ब्लड प्रेसर हाई भयो भने, तपाईँको हृदयघात भयो भने चाहिँ थाहा हुने कुरा हो। कोही कोहीले अब के गरी लक्षण देखि नै पर्यो भने चाहिँ कहिलेकाहीँ चाहिँ तपाईँको हिँड्दा हिँड्दै तपाईँको पीडालु दुख्ने, त्यो चाहिँ जुन मैले सुरुमा भने तपाईँको कोलेस्ट्रोलले जुन त्यो बोसोले तपाईँको रक्त नली जुन खुम्च्याउँछ, त्यो खुम्चिँदाखेरि चाहिँ तपाईँ जब आफ्नो एक्सर्साइज गर्नुहुन्छ त्यति बेला तपाईँको जिउले एक्स्ट्रा रगत माग्छ एनर्जी दिनलाई, त्यो तपाईँको नली नै टाइट भएपछि नि तपाईँको त्यो पीडालहरू दुख्ने कारण चाहिँ त्यो हो। सो कोही कोही बिरामीहरू आउँदाखेरि चाहिँ म आजकल 200-300 मिटर हिँड्ने बित्तिकै मेरो पीडालु दुख्न थाल्छ जुन मलाई पहिला थिएन, अथवा चाहिँ मलाई चाहिने बढ्दै आजकल थकित हुन्छ, मेरो अलिकति छाती दुखेको जस्तो हुन्छ, त्यस्तो भयो भने चाहिँ हामी यसको कोलेस्ट्रोल पनि तुरुन्तै जाँच गरि नै हाल्छौँ।
0: र अब कोलेस्ट्रोलको नै कुरा गर्दाखेरि यसको ट्रिटमेन्ट प्लानको कुरा गरौँ, अलिकति ट्रिटमेन्ट मेथड्सहरूको कुरा गरौँ। अब यसको चाहिँ कस्तो रहन्छ, कस्तो प्रकारको ट्रिटमेन्ट मेथडहरू छ, यो अब इन्डिभिजुअल मान्छेहरूमा चाहिँ फरक फरक प्रकारको उहाँहरूको ट्रिटमेन्ट प्लान हुने हो कि के हो कसो हो, तपाईँले अलिकति बताइदिनुहोस् न त्यतिखेर।
1: तपाईँको ट्रिटमेन्ट प्लान चाहिँ अब तपाईँको कोलेस्ट्रोल कति हाई छ, अनि त्यो बाहेक चाहिँ तपाईँको एउटा चाहिँ अब तपाईँलाई अलरेडी हार्ट एट्याक भइसकेको छ, स्ट्रोक भइसकेको छ भने उहाँहरूको ट्रिटमेन्ट प्लान अलिक कडा हुन्छ। तर के गरी अहिलेसम्म तपाईँलाई कुनै अब यसो ठुलो जोखिम इमर्जेन्सी भएको छैन भने चाहिँ उहाँहरूको डोज अलिकति कम हुन्छ। आजकल चाहिँ हामीसँग धेरै खालको ट्याब्लेटहरू आइसकेका छन्। पहिले तपाईँको मोटामोटी एउटा कि दुईवटा मात्रै प्रकारको छन् भने आजकल चाहिँ तिन चार थरीको ट्याब्लेटहरू उपलब्ध हुन्छन्, होइन? तपाईँको एउटा ट्याब्लेटले काम गरेन भने कहिलेकाहीँ बिरामीहरूलाई साइड इफेक्ट पनि हुने हुन्छ। हामीले युजली चलाउने मेडिसिन भनेको अट्रोभास्टाटिन भनेर एउटा चलाउने ट्याब्लेट हो। यो चाहिँ अरूहरू ट्याब्लेटभन्दा अलिकति बढ्ता राम्रोसँग काम गर्ने हुन्छ, त्यही भएर हामीले सुरुमा यो चलाउँछौँ। तर कोही कोही बिरामीको चाहिँ साइड इफेक्ट हुँदाखेरि चाहिँ यसको डोज पनि घटाउन सक्छ। केही गरी त्यसले पनि भएन भने चाहिँ यसको विपरीत चाहिँ अर्को खालको ट्याब्लेट पनि हामी दिन सक्छौँ। त्यो चाहिँ आफ्नो जिपीलासँग गएर बुझ्नुभयो भने उहाँहरूले चाहिँ तपाईँलाई विभिन्न प्रकारका ट्याब्लेटहरू ट्राई गर्छन्। तपाईँको कोलेस्ट्रोल चाहिँ सकेसम्म रेगुलर बेसिसमा लिनुपर्ने हो, तर डायबिटिज र हाई ब्लड प्रेसर जस्तो एक दुई दिन छुट्यो भने एकदमै आत्तिनुपर्ने औषधि चाहिँ होइन। तर हरेक औषधि चाहिँ तपाईँले नियमित रूपमै लिनुपर्छ भनेर भन्छु म। अर्को कुरा म यसमा के जोड्न चाहन्छु भन्दाखेरि, अधिकांश बिरामीहरू अट्रोभास्टाटिन खाइरहनुहुन्छ, उहाँहरूले चाहिँ कृपया यो औषधि चाहिँ तपाईँको इभिनिङ टाइममा लिनु भनेर भन्छु म। किनकि तपाईँको कोलेस्ट्रोल जुन बन्छ धेरै जस्तो राति बन्ने भएको भएर यो औषधि राम्रोसँग काम गर्नुलाई चाहिँ स्ट्याटिनमा हुन्छ भने चाहिँ सकेसम्म बेलुका लिए राम्रो।
0: हजुर, अब यो औषधि कुनै कुरा गरिरहँदाखेरि अब जस्तो कि मैले ब्लड प्रेसरको औषधिको कुरा गर्दाखेरि पनि लाइफ लङ लिनपर्ने हो कि भन्ने कुरा गरेको थिएँ नि त, होइन? त्यस्तै कोलेस्ट्रोलको पनि अब लाइफ लङ नै लिनुपर्ने हो कि यो औषधि चलाइसके पश्चात चाहिँ केही समयमा कोलेस्ट्रोल लेभल चाहिँ नर्मलमा आइसके पश्चात त्यस पश्चात अन्य अरेन्जमेन्ट्सहरू गरेर औषधिबाट चाहिँ यु क्यान टेक अफ द पेसेन्ट कस्तो छ?
1: अनफोर्चुनेटली यो चाहिँ अलिकति लङ टर्ममै जान्छ, होइन? अब यस्तो छ, यो चाहिँ तपाईँलाई दिएको मेन एम चाहिँ किन दिन्छ भन्दाखेरि तपाईँलाई भोलि गएर सजिलैसँग तपाईँको मुटुको समस्या नहोस्, जस्तै तपाईँको रक्त नली सानो हुँदै जाने, अन्जाइना भयो, हार्ट एट्याक नहोस्, स्ट्रोक नहोस् भनेर हो। भोलि पर्सि होइन मलाई खानै मन छैन भनेर कसैले जबरजस्ती त गर्दैन, तर चाहिँ यो कुरा बुझ्नुहोस् कि तपाईँलाई यो जुन मैले भने कम्प्लिकेसनहरू त्यो हुने चान्सेस चाहिँ अलिक बढी हुन्छ। तपाईँको हामीले युजली सुरु गर्ने अट्रोभास्टाटिन त्यसले चाहिँ अलिक तपाईँको मांसपेसीहरू दुख्ने, मसल एक हुने, तपाईँको गोडा सोडा दुख्ने, ढाड दुख्ने भनेर कोही कोही आउँछन्। त्यस्तो आउनेहरूलाई जुन मैले भने हामी कहिलेकाहीँ डोज हाफ गर्छौँ, डोज हाफ गरेर पनि ठिक भएन भने चाहिँ अनि हामी कहिलेकाहीँ अर्कै ट्याब्लेट पनि चलाउँछौँ। अनि आजकल मार्केटमा धेरै खालको अप्सनहरू छन्।
0: आदरणीय श्रोताबिन, आजको हेल्थ पोडकास्टमा यो रिक्याप थियो, डाक्टर जोलिसा सिंहसँग गरेको कुराकानीको हाइलाइट्स मैले सुनाएँ। अहिलेको लागि यति नै गर्छु, त अहिले नैको लागि भने अब यति नै गर्दै कार्यक्रम अन्तर्गतको यो हेल्थ पोडकास्टलाई यतिमै सम्पन्न गर्न चाहन्छु आजको लागि। त अहिले नैको लागि अब यति नै गर्दै मैले आजको यो कार्यक्रमलाई पनि सम्पन्न गर्न चाहेँ र तपाईँहरूसँग अब एकैचोटि म सोमबार भेट्न आउनेछु। आजको यो कार्यक्रम अब एउटा मिठो गीत सँगसँगै सम्पन्न गर्दै तपाईँहरूबाट बिदा लिन चाहन्छु। ह्याभ अ नाइस विकेन्ड, सी यु अन मन्डे आफ्टरनुन। त्यति बेलासम्मको लागि सुन्दै गर्नुहोला तपाईँकै प्रिय रेडियो स्टेसन बिएबिएस कर्खा रेडियो।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS. You.
3: BBC नेपाली सेवाको साँझ पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा काङ्ग्रेस महाधिवेशन रोक्न संस्थापन इतर पक्ष विभिन्न विकल्प खोज्दै
4: कानुनी रूपमा अदालतमा राजनीतिक रूपमा त्यो अधिवेशनमा सहभागी नहौ भनेर
3: जनप्रतिनिधिलाई समेत फिर्ता बोलाउन सकिने अवधारणा पत्र बनाउँदै रासोपा
5: पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा जनप्रतिनिधि बन्नेलाई पनि फिर्ता बोलाउने विधि बनाउने काम गर्छ।
3: अनि प्रशान्त महासागरमा विकसित भइरहेको मौसमी प्रणाली मानिसको सम्झनाको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। युकेका मौसमविदहरूले विकसित भइरहेको एल निन्यो मौसमी प्रणाली 100 वर्षभन्दा बढी समय यताकै सबैभन्दा शक्तिशाली हुन सक्ने सम्भावना रहेको बताएका छन्। यो मौसमी अवस्था प्राकृतिक रूपमा प्रत्येक केही वर्षमा देखा पर्ने गर्छ। विज्ञहरूका अनुसार यो वर्ष प्रशान्त महासागरको तापक्रम सामान्यभन्दा 3 डिग्री सेल्सियसभन्दा बढी बढ्न सक्छ। यो मौसमी प्रणालीको प्रभाव मौसममा अहिले नै देखिन थालेको छ। भारतमा मनसुनी वर्षा औसतभन्दा कम भएको छ भने पेरूमा बाढी आएको छ। त्यस्तै पानामामा खडेरीका कारण पानामा नहरबाट आवत जावत गर्ने पानी जहाजहरूको संख्या सीमित भइरहेको छ। भारत

0: स्थानीय चिनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप एक दशकपछि पहिलो पटक चिनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक तथा निर्यातकर्ता हो, तर एलनिनियो मौसमी घटनाका कारण वर्षा कम हुँदा चिनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छन्, स्थानीय बजारमा चिनीको मूल्य पछिल्लो दुई महिनामा 40% बढेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब आधा अमेरिकी डलर पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चिनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसङ्गमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिन्गोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 1946 बीचमा लेखिएका सत्य, अहिंसा र आत्मसंयमबारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिस शासन विरुद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्, तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लङ्घन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार सहरमा हालै भएका ड्रोन हमलामा 2 मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईँलाई स्वागत छ। नेपाली काङ्ग्रेसको संस्थापन पक्षले अघि बढाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै सुरुबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानुनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर काङ्ग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। प्रस्तुत छ एक रिपोर्ट। सर्वोच्च अदालतका अनुसार काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला,
2: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौँ, हामी त्यसलाई हेर्दै थियौँ, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता भएको अवस्था छ।
1: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेछ, त्यो होइन त्यसो भए?
2: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस छुट्ने बेलामा 5 आयो उहाँहरूले, हामी एउटा केही सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौँ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ। तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेको थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
1: त्यो शेरबहादुर देवाको नाममा मात्रै छ कि अरू पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
2: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
1: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको साङ्गठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया सुरु हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो, तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौँ।
3: एकमत भएर हामीले पारितै पनि गरेका छौँ। अब दुई कारणले यो जोडियो, एउटा त अब कानुनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थियो त्यसमा त्रुटि छ, त्यस कारण सुरुदेखि नै हेर्ने भनेपछि कानुनी रूपमा पनि गगनजीहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो। दोस्रो राजनैतिक रूपमा चाहिँ पार्टी एक बनाउने कोणबाट पनि अहिले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति द्विपक्षीय सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन थियो। त्यस कारण दुवै कारण कानुनी रूपमा त्यस कारण हामीले अदालतमा जाने निर्णय गर्यौँ। राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिन, किनभने यसले चाहिँ जन पार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
1: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भनेर भन्नुभएको थियो। भनेपछि अब अदालतले मानौ एक दुई वर्षसम्म फैसला गरिदिएन भने चाहिँ काङ्ग्रेसको मान्यता नै खारेज गर्ने गरी
3: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा बनेको बेन्चले राजनीतिक दल एउटा महत्त्व राख्छ नि, नेपाली काङ्ग्रेस एउटा महत्त्वपूर्ण राजनीतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ। एकताको अधिवेशन हुन्छ नि,
1: चौधौँ महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ, यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने
3: होइन। सुन्नुहोस् न, राजनैतिक रूपमा यो प्रक्रियामा कानुनी प्रक्रियामा नगइकन मिलाउँ भन्ने हो भने त त्यो बाटो थियो नि त।
1: ल ठिक छ, तपाईँको त्यो तर्क भयो, तर
3: बाटोमा त हिँड्नै भएन नि उहाँहरू।
1: तर त्यही अब तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कङ्ग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली काङ्ग्रेसले जुन महाधिवेशनको प्रक्रिया सुरु गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानुनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
3: कानुनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
1: हो, मैले त्यही भनेको, तपाईँहरूले रिटको
3: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त,
1: होइन मिलाउँछु सहमति गरौँ अब संयन्त्र त बनाउँछ
3: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरिरहेको छ यसरी मिलाउँ भनेर
1: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
3: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
1: उनी थिए काङ्ग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको, जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टु रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्,
4: पार्टीले स्थापना कालदेखि नै राइट टु रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा हो नि। सुरुवाती दिनमा हामीले राइट टु रिकललाई ढाका कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गऱ्यौँ होइन, तर ती पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई त्यो दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले फिर्ता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनु पर्छ भन्ने दिशामा चाहिँ काम गर्छ। त्यो भन्दै गर्दाखेरि चाहिँ राइट टु रिकल तर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन तोकेका छ।
5: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानुन नै छैन, तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ?
4: होइन होइन, हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि होइन। हाम्रो ध्येय भनेको यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो, अस्ति विधेयक सरकारको संरचनागत तरिकाले पेस हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ त्यो अर्को पार्ट भयो, तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ।
5: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ।
4: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनुहोस्, हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ होइन, त्यसलाई विधेयकै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त्यो त पार्टीभन्दा बिगनको पनि जान्छ नि त। अहिलेलाई यसले के केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्न खोजिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण होला। यो चाहिँ महिनाउँ लगाउने दिशामा नभई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ।
5: अहिलेसम्म सकेला त त्यो
4: आज भर्खर त म संयोजक भएको छु होइन, केही दिन पछाडि चाहिँ म टिम बिल्डअप भइसकेको पोइन्टमा टाइमलाइन पनि दिन्छौँ। हामी
5: छलफलमा पार्टी सभापतिले पनि यसरी गर्ने भनेर यहाँहरूलाई केही म्यान्डेट पनि दिनुभएको छ।
4: हाम्रो पार्टीको एउटा ड्युटी के हो भने कसैलाई केही कुरा असाइन गरिसकेपछि त्यो फ्रेमवर्किङमा हामी त्यति धेरै इन्टरफेयर गर्दैनौँ होइन, अभियसली पार्टीको विधानले पार्टीका अरू फन्डामेन्टल डकुमेन्टहरूले जे कुराहरू निर्देशित गरेका छ त्यसकै अधीनमा रहेर यो डकुमेन्ट बन्छ। पार्टीभित्रको संरचनाको मात्र होइन कि समग्र नागरिक समाजको पनि अपनत्व होस् भन्ने हिसाबले यसलाई हामी फुल फेज डिस्कसनमा पनि लैजान्छौँ र त्यसपछि सबैजनाले
1: उनी थिए रासोपा महामन्त्री बिपिन आचार्य अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बिबिसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
0: भारतमा मनसुनी वर्षा औसतभन्दा कम भएको छ भने एल निन्योका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ्न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एल निन्यो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउस फादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढेको बताएका छन्।
1: हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब हामी सोमबार बेलुकी 9:15 मात्र उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

हजुर, रिकेश गुरुङले गाउनुभएको गीत हामीले सुन्दै थियौँ। 4:24 गइसकेको छ कार्यक्रम गोधुलीमा। यहाँहरू सबैलाई वेलकम गर्न चाहन्छु। नेपाली क्यालेन्डर अनुसार आज चाहिँ भदौ महिनाको 5 गते हो, अनि तत्अनुसार चाहिँ आज चाहिँ अगस्त महिनाको चाहिँ 21 तारिकको कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ। आज शुक्रबार हो, विकेन्ड अब सुरु भयो। आदरणीय श्रोताहरू, तपाईँहरू विकेन्डको चाहिँ रमझममा हुनुहुन्छ होला। हजुर, हेभ अ लभली विकेन्ड पनि भन्न चाहन्छु। म योगराज राई तपाईँहरूको सेवामा रहनेछु अल द वे 7 बजेसम्मै। र रिक्वेस्टका गीतहरू छन् भने यसो लेट मी नो, र तपाईँहरूको जानकारी अथवा तपाईँहरूको गीतहरू पनि म सुनाउनेछु है त। हिजो हाम्रो W2 सुमन शेर्पा भाइ हुनुहुन्छ, उहाँको अन्तर्वार्ता खुकुरी गल्फ च्याम्पियन सम्बन्धी तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। र हिजो उहाँले एउटा चाहिँ वाङदेन शेर्पाले गाउनुभएको गीत अनुरोध गर्नुभएको थियो, र त्यो गीत मैले हिजो समयको पाबन्दीले गर्दा सुनाउन सकिनँ। आज भाइले सुन्नुभएको छ कि सुन्नुभएको छैन, केही बेरमा म तपाईँको गीत पनि सुन्नेछु है त। भाइ सुन्दै हुनुहुन्छ भने यसो मलाई जानकारी गराउनु होला है त भन्न पनि चाहन्छु है त। हजुर, आजको कार्यक्रम 5 बजेपछि एउटा अन्तर्वार्ता छ। हाम्रो रश्मिता दर्लामी बहिनी हुनुहुन्छ, नेपाली नर्सिङ एसोसिएसन युकेको अहिलेको अध्यक्ष हुनुहुन्छ, र उहाँहरूले चाहिँ यो आउँदो 23 तारिक आइतबारको दिन चाहिँ अल्डर्सरको प्यालेस रेस्टुरेन्टमा 12 बजेदेखि उहाँहरूले एक विशेष कार्यक्रम 18th उहाँहरूको चाहिँ एनिभर्सरी सेलिब्रेट गर्दै हुनुहुन्छ। त्यसको साथसाथै यो मस्तिष्क चाहिँ पक्षघात भएकाहरू हुनुहुन्छ, र उहाँहरूको लागि च्यारिटी इभेन्ट पनि गर्दै हुनुहुन्छ, र यस सम्बन्धी कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ है त। र दुईवटा पार्टमा छ, अनि 6 बजेपछि चाहिँ एउटा कुराकानी छ। आज हाम्रो ध्रुव गौतम दाजु आउनुभएको थियो, पहिला चाहिँ अब यहाँ बिएबिएसमा लामो समय काम गर्नुभयो, र आज सरप्राइज भिजिट दिनुभएको थियो। यहाँ चाहिँ फोक्सटोनतिर आउने चाहिँ काम रहेछ, र उहाँसँग छोटो कुराकानी गरेको छु दाजुभाइ मिलेर, र उहाँसँग कुराकानी चाहिँ म गर्नेछु है त। यो बिचमा तपाईँहरूको कुनै चाहिँ अब जस कुराहरू राख्नुपर्ने छ, 1-2 मिनट कुराकानी गर्न चाहनुहुन्छ भने मलाई कल पनि गर्न सक्नुहुन्छ 01-303-246-730 है त। र तपाईँहरूले जस कुनै कुराहरू व्यक्त गर्न चाहनुहुन्छ, कार्यक्रम सम्बन्धी कुनै जानकारी दिन चाहनुहुन्छ भने प्रत्यक्ष हामी कुराकानी गर्न चाहिँ सक्छौँ है त। तपाईँले जानकारी तपाईँहरूले जस फोन गर्नुपर्ने हुन्छ अथवा मलाई जानकारी गराउनु होला है त। यिनै छन् आदरणीय श्रोता आजको जानकारी। यो बिग सालुको पनि कुराकानी गरिरहेका छौँ, र जो सुरु भएको छ अप समिट, यसपटकको चाहिँ जो थिम छ यस सम्बन्धी अलिक म पछि कुराकानी गर्नेछु। अहिलेलाई भने युवराज चौला गाईज्यू हुनुहुन्छ, उहाँले गाउनुभएको गीत साधुराम गुरुङज्यूको शब्दमा यो गीत चाहिँ राजकुमार बगरले कम्पोज गर्नुभएको छ, सङ्गीत गर्नुभएको छ। यो गीत सुनाऊ।

यो राज चौलागाई गाउँदै हुनुहुन्थ्यो लभली गीत राजकुमार बगर ज्यूको चाहिँ कम्पोज एकदमै राम्रो कम्पोज गर्नुहुन्छ मान्छे पनि एकदमै जेन्टल हुनुहुँदो रहेछ र पहिला नेपालमा जाँदा पनि मैले एउटा रेस्टुरेन्टमा भेटघाट भएको थिएँ त्यति बेला उहाँको कविता पनि रेकर्ड गरेका थियौँ एकदमै मिठो लाग्छ उहाँको कम्पोज साधुराम गुरुङज्यू हुनुहुन्छ विगत गोर्खाजकै प्रतिभा र कहिलेकाहीँ प्रोग्रामतिर यसो चाहिँ भेट हुन्छ आशा छ नेपाली मेला फेरि यसपटक भेट हुन्छ होला र मलाई पनि एकदमै मनपर्छ यो गीत आशा छ तपाईँहरूले पक्कै पनि इन्जोय गर्नुभयो होला 4:32 गइसकेको छ अब नेक्स्ट हिजो W2 हाम्रो सुमन शेर्पा भाइ हुनुहुन्छ अहिले पपराइटमा कार्यरत हुनुहुन्छ फ्यामिली अफसर गरिराख्नु भएको रहेछ र खुकुरी फर्स्ट खुकुरी गल्फ च्याम्पियनसिप गर्दै हुनुहुन्छ 29 र हिजो चाहिँ वाङदेन शेर्पाले गाउनुभएको यो गीत अनुरोध गर्नुभएको थियो हिजो समयको पाबन्दी रह्यो आशा छ आशा भाइले सुन्दै हुनुहुन्छ कि आज सुनाउँछु है भनेर मैले भाइलाई टेक्स्ट गरेको थिएँ र हुन त आज फ्राइडे हो अलिकति बिजी पनि हुनुहुन्छ होला वाङदेन शेर्पा र भोइस किड्समा चाहिँ पहिलो जजको रूपमा आउनुभएको थियो उहाँको टिमले चाहिँ जित्नु भएको रहेछ उहाँलाई चाहिँ जस बधाई पनि भन्न चाहन्छु मान्छे पनि अग्लो बडो ह्यान्डसम हुनुहुन्छ नि होइन जस उहाँले गाउनुभएको गीत हामी केही बेरमा सुन्नेछौँ है त यो बिएबिएस बिग सलोट प्रत्येक वर्षै अब बिएबिएसले गर्ने गर्छ हाम्रो चाहिँ नन प्रफिटेबल अर्गनाइजेसन हो यानि कि च्यारिटी संस्था हो प्रत्येक वर्षै हुन त थ्रु आउट नै जस थ्रु आउट इयर नै हामीले यो सानो सानो च्यारिटीहरू पैसा त कलेक्ट गरिआएका हुन्छौँ र हाम्रो चाहिँ भेटरन्सहरू अनि उहाँहरूको फ्यामिलीहरूलाई चाहिँ यो च्यारिटीको लागि हामी प्रदान गर्ने गर्दछौँ अनि तपाईँहरू पनि केही जस्तो सङ्गठनहरू हुन्छ भेटरनको कुनै अर्गनाइजेसन हुनुहुन्छ भने यसो तपाईँहरूलाई कसरी चाहिँ जस ऊ गर्न सकिन्छ यसलाई रिक्वेस्ट गर्न सकिन्छ भने यसो जानकारी गर्नु होला म तपाईँलाई सम्बन्धित व्यक्तिको चाहिँ इमेलहरू तपाईँलाई फरवर्ड गर्न चाहिँ सक्नुहुन्छ सक्छु है त यसपटक चाहिँ एक्चुअल यो डे चाहिँ 8 अक्टोबरमा हो तर योबाटै आजबाटै चाहिँ तपाईँले सुरु गर्न चाहिँ सक्नुहुन्छ अप समिट हो र तपाईँले छेउछाउकोतिर नजिकतिर यसो डाँडा काँडाहरू छन् अथवा हिलहरू छन् भने तपाईँहरू चढ्न सक्नुहुन्छ अब छैनन् भने अब युकेमा त पाउन साह्रो पर्छ स्टेयर केस तपाईँले त्यो भर्याङतिर पनि चढ्ने झर्ने गरेर जस्तो तपाईँहरूले हाम्रो च्यारिटीलाई दिन चाहिँ सक्नुहुन्छ अथवा तपाईँहरूले मेसिनतिर पनि अब जिमतिर गएर आफ्नो स्वास्थ्यको लागि च्यारिटीको लागि त्यो गर्न चाहिँ सक्नुहुन्छ अनि तपाईँहरूले चाहिँ अथवा म बिएबिएसको लागि चाहिँ प्रब्लम छैन त्यतिकै पैसा दिन्छु भन्ने लागेको छ भने च्यारिटीको लागि तपाईँहरूले चाहिँ गुगलमा गएर चाहिँ यो जस्ट गिभिङ चाहिँ टाइप गर्नुहोस् त्यसपछि तपाईँहरू जस्ट गिभिङको पेजमा पुग्नुहुन्छ त्यसपछि डोनेट टु अ कज भन्ने बटन हुन्छ त्यहाँ चाहिँ जस तपाईँले क्लिक गर्नुहोस् त्यसपछि अर्को पेजमा पुग्नुहुन्छ त्यहाँ चाहिँ सर्च बटन छ र सर्चमा चाहिँ तपाईँले बिएबिएस लेख्नुभयो भने तपाईँहरूको अगाडि आउँछ बिएबिएस बिग सलुट अप समिट भन्ने तपाईँले एउटा पोस्टर देख्नुहुन्छ त्यहाँ गएर एनी अमाउन्ट तपाईँहरूले डोनेट गर्न सक्नुहुन्छ है त बाई October 8 र तपाईँहरूले यो आफ्नो हेल्थको लागि पनि यो कुनै डाँडाहरू चल्नुहुन्छ एक्सर्साइज गर्नुहुन्छ भने यु क्यान स्टार्ट फ्रम टुडे अन वाट्स अप अन्टिल 8 अक्टोबरसम्म है त हजुर यति भन्दै सुमन भाइ हजुरको गीत मैले सुना है त 8:25:28 जाँदा चाहिँ रश्मिता दरलामी बहिनीसँग हामी कुराकानी गर्नेछौँ नर्स हुनुहुन्छ हजुर 18th एनिभर्सरी सेलिब्रेट गर्दै हुनुहुन्छ आउँदो आइतबार 23 अगस्तमा

एक्सप्रेस गोर्खा रेडियो, आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

हजुर, साह्रै मार्मिक गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। चलचित्र बा एक योद्धा चलचित्रबाट हरि लम्साल आफ्नै कम्पोजमा गाउँदै हुनुहुन्थ्यो। सञ्जीव थापाको चाहिँ शब्द रचनामा हामीले यो गीत सुन्यौँ र पक्का पनि तपाईँहरूले इन्जोय गर्नुभयो होला। बाब चाहिँ एक योद्धा भनेर भन्नुभएको छ। आफ्नो बाबा कति जीवित हुनुहुन्छ होला, कति बिति पनि सक्नुभयो होला, मेरो बाबा बितिसक्नुभयो, कसरी सम्झिनुहुन्छ, यसो एक दुई हरफ लेख्न चाहिँ सक्नुहुन्छ होइन। अब बा र आमाको सङ्घर्ष सम्झिने हो भने त अब हामी त एकदमै त्यो दरबारमै हुर्केको जस्तो लाग्छ। हुन त सानोमा एकदमै दुःख पनि गरियो होइन एकपटक, तर अहिले यसो हेर्दा त अब बाबा आमाले अथवा त्यो गाउँभरिकै मान्छेहरूले भनौँ न, अब अहिले त अलिकति गाउँमा चाहिँ बाटो पुग्यो, अब त्यति बेला धानको भात खाने भन्ने त एकदमै कम्ती मात्रामा हुन्थ्यो। अब अहिले गाउँमा त होइन धानको भात, मासु, चाउचाउ, बियर, कोक, यु नेम इट होइन, त्यो सबै पुगिसकेको चाहिँ देख्न सकिन्छ। इभन हाम्रो गाउँतिर पनि अब कहिले पनि त्यसरी सोचेको थिएन त्यसरी बाटो पुग्छ, त्यस्तो चाहिँ विकास पुग्छ, अब बत्ती त्यहाँ 24/7 नै छ, त्यस्तो हुन्छ भने कहिले पनि सोचेको थिएन होइन। अबको 100 इयर्स अथवा 50 इयर्समा चाहिँ कस्तो होला गाउँको मुहार होइन। र अहिले त गाउँबाट मान्छेहरू त सहर, सहरबाट मान्छेहरू हामी बाहिर देशतिर आएका छौँ, अब जस बेटर लाइफको खोजीमा त्यो समयअनुसार चल्नु पनि पर्ने हुन्छ। अनि यसो फर्केर हेर्दा अब बाबाले जन्मेदेखि मरेसम्म त्यत्रो दुःख गर्नुभयो, आखिर पाउनु चाहिँ के भयो त भन्दा चाहिँ केही पनि पाउनु भएन। त्यो खानाको लागि, एक छाकको लागि नै सङ्घर्ष गर्नुभयो होइन, र लेक बेसी धाउनुभयो, गोठ धाउनुभयो, र त्यत्रो चाहिँ 20-25 वटा चाहिँ अब भैँसीहरू थिए, गाईहरू थिए, बाख्राहरू थिए, भेडाहरू थिए। आखिर यसो विचार गर्दा के थियो भने सङ्घर्ष स्टिल थियो, एक छाक भातको लागि मात्र गर्व यति मात्रै गर्नुहुन्थ्यो जस्तो मलाई लाग्छ। र अब त्यो भैँसी ब्यायो र त्यो भैँसीले चाहिँ यति चाहेको जति कति मानाको अपेक्षा छ त्यो दुध होइन, त्यो दियो भने सन्तुष्ट त्यही नै थियो जस्तो मलाई लाग्छ। अनि तपाईँले मकै रोप्नुभयो, आलु रोप्नुभयो, कोदो रोप्नुभयो होइन, अनि चाहिँ धान रोप्नुभयो, त्यो आफूले अपेक्षा गरेअनुसार फल्यो भने त्यो बारीको डिलमा गएर यसो हेर्दा चाहिँ हुन्छ नि होइन, वाओ यो पो त मैले एक किसिम मेरो परिश्रमको फल चाहिँ राम्रो भयो, यसपटक मकै राम्रो फल्यो, आलु राम्रो फल्यो, धान राम्रो फल्यो भन्दा त्यो त्यही नै थियो होला एउटा गर्वको कुरा जस्तो मलाई लाग्छ। यसो कहिलेकाहीँ म यसो घोरेर सोध्छु हाम्रो बाबा आमाहरू, बाजेहरू, अब ज जसले त्यहाँ दुःख गर्नुभयो अहिलेसम्म होइन, यसो सोच्दा चाहिँ त्यही नै हो एउटा सङ्घर्षको लागि। अनि त्यति बेलाको मान्छेहरू इज्जत भनेपछि यति साह्रो सतर्क हुनुहुन्थ्यो, यति पनि एक इन्च पनि अलिकति पनि हामीले जस आफ्नो पुर्खाको चाहिँ इज्जत के अरे जाने काम गर्नु हुँदैन है भनेर त्यो उहाँहरूले त्यो इज्जत र चाहिँ एउटा कामको लागि, एउटा परिश्रमको लागि नै जिन्दगी बिताउनु भयो जस्तो मलाई लाग्छ। हुन त त्यति बेलाको जमाना त्यस्तै थियो, तर अहिलेको जमाना चाहिँ सिधा साधाको छैन हेर्नुहोस् होइन। गर्दा अलिकति मैले मेरो बाबाको प्रसङ्ग थिएँ, आफ्नो बाबालाईको बारेमा डिस्क्राइब गर्न चाहनुहुन्छ भने एक दुई लाइन यसो लेखेर पठाउन सक्नुहुन्छ होइन। र बाबालाई सम्झिनको लागि यी फादर्स डे नै मदर्स डे नै आउनुपर्छ भन्ने छैन, म चाहिँ किसिम लक्की अब कहिलेकाहीँ अब बिएबिसमा काम गरेको अथवा रेडियोमा काम गर्नेको कारणले गर्दा आफ्नो बाबाको चर्चा गर्न पाइन्छ। तपाईँहरूलाई पनि त्यो छ भने प्लिज जस्ट राइट मी फ्यु वर्ड्स भन्न चाहिँ चाहन्छु। हजुर, यति भन्दै हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिटनबाट, र उहाँ जस्तो श्रोता उहाँले प्रत्येक दिन प्रत्येक सोमा उहाँले गीत मगाउनुहुन्छ। त्यो टाइम कसरी निकाल्नुहुन्छ, टाइम भन्दा पनि त्यो एउटा बिएबिसप्रतिको माया, त्यो एउटा रेस्पेक्ट जस्तो मलाई लाग्छ होइन। र उहाँले यति लेख्नु कति टाइम लाग्छ र होइन एउटा मन न हो गर्दा भाइलाई ठुलो रेस्पेक्ट छ हामी बिएबिएस परिवारको तर्फबाट है, त तिनटै सर्भिसबाट है। त नेता कोही राई बहिनीले एउटा हिन्दी गीत मगाउनु भएको छ, मिनी कालीकोटे राई बहिनीको पनि टेक्स्ट देख्दैछु, अनि तारप्रसाद चेमजङ दाजुले पनि जहिले पनि सम्झिने गर्नुहुन्छ, खुसी लाग्छ। र श्रोताहरूले यसरी एक दुई चाहिँ शब्द लेखेर पठाउनु हुँदा एकदम खुसी लाग्छ। जब तपाईँले चाहिँ प्यासिभ लिसनर पनि धेरै हुनुहुन्छ तर एक दुई शब्द लेखेर पठाउनुहुन्छ, त्यसको चाहिँ भ्यालु हुन्छ जस्तो मलाई लाग्छ कि होइन, किनकि तपाईँले त्यो चाहिँ एउटा रेस्पेक्ट गएर अब यो संस्थाप्रति आदर गएर तपाईँले आदर भाव प्रकट गर्नुभएको हो नि त होइन। गर्दा थ्याङ्क यू भेरी मच। ल त हाम्रो कैलाश भाइ हजुरको गीत त म सुनाउँदैछु पेन्सन पट्टाबाट, यो पनि यहाँ स्क्रिनिङ हुँदैछ 19 तारिक कता कता, अनि अस्ति हाम्रो गाउँमा भान्जीसँग कुराकानी पनि तपाईँले सुन्नुभयो होला। र यो गीत चाहिँ सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङले गाउनुभएको रहेछ, अर्को साथको शब्द, अनि मनोज थापा मगरको सङ्गीतमा यो गीत हामी सुन्दैछौँ, इन्जोय गर्नुहोला। अनि नट फर्गेटिङ हाम्रो यशोदा गुरुङ दिदीले रेडिङबाट एउटा कविता वाचन गरेर पठाउनु भएको छ, त्यो पनि हामी डेफिनेटली सुन्नेछौँ नेक्स्ट आवरमा है त।

हजुर पेन्सन पट चलचित्रबाट यो गीत चाहिँ धेरैजना कलाकारहरूले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र यो गीत चाहिँ हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिटनबाट उहाँले अनुरोध गर्नुभएको थियो र गीत सुनेर पक्का पनि मनोरञ्जन लिनुभयो होला. हामी समाचारतिर जाने बेला भइसकेको छ. हाम्रो निता कोही राई बहिनीको गीत एकदमै रेडी छ तर यो अलिक गीत सुने हामीले अलिकति काटिने रहेछ त्यसले गर्दा यो गीत म काट्न चाहिँ चाहन्न र नेक्स्ट आवरमा म सुनाउने छु. अनि हाम्रो यशोदा दिदीले पनि रेडिङबाट एउटा कविता वाचन गरेर पठाउनु भएको छ त्यो पनि म सुनाउने छु. अनि हाम्रो चाहिँ श्रोताको गीत पनि छँदैछ तपाईँले गीतहरू यसो रिक्वेस्ट गर्न चाहिँ सक्नुहुन्छ है त. अनि हाम्रो तारप्रसाद चेम्जोङ दाजुले पनि सेवा भाइ मिठो मिठो गीतहरू सुन्दैछु इन्जोय लिँदैछु है भनेर भन्नुभएको छ. ह्याप्पी फ्राइडे दाई अनि ह्याभ अ लभली विकेन्ड पनि भन्न चाहिँ चाहन्छु. अनि मिनी कालीकोटे राई भनिले पनि एउटा गीत अनुरोध गर्नुभएको रहेछ त्यो गीत पनि हामी सुन्नेछौँ.

0: Pe Line Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: ढोरपाटन सिकार आरक्षले गएको वर्ष दिनमा 21 नाउ र 11,000 लकको सिकार गर्न दिएपद वन्यजन्तु विभागले 4,18,00,000 राजस्व उठाएको छ। विदेशी सिकारीले प्रतिस्पर्धा मार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई 4,17,00,000 भन्दा बढी राजस्व बुझाएका छन्। ढोरपाटनमा वर्षमा 2 सिजनमा सिकार हुने गरेको छ। पहिलो चरणमा 3,03,00,000 र दोस्रो चरणमा 1,44,00,000 राजस्व उठेको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभएको हो। उहाँका अनुसार पहिलो सिकार याम असोजदेखि मक्सिरमा 11 नाउर र 8 झारल को सिकार अनुमति दिएको थियो। त्यो बेला विदेशी सिकारीले 8 नाउर र 5 झारलको सिकार गरेका थिए। त्यस्तै दोस्रो सिकार याम फागुनदेखि वैशाखमा 15 नाउर र 10 झारलको सिकारका लागि अनुमति दिँदा 13 नाउर र 6 झारलको सिकार गरेका थिए। नेपालमा कानूनी रूपमा सिकार गर्न मिल्ने ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको सिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिको लगायतका मुलुक सिकारी आउने गरेका छन्। एकजना सिकारीले 15 दिनको सिकार अवधिमा 35,00,000 खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ। 2039 स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दी सहित 1,325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। अब खबर फटाफट।
4: कञ्चनपुर धान र गहुँ उत्पादनमा आत्मनिर्भर। एकै वर्षमा 91,000 मेट्रिक टनसम्म धान र 3,000 मेट्रिक टन गहुँ उत्पादन। कुल क्षेत्रफलको 35% खेती हुने जिल्लामा आधाभन्दा धेरै क्षेत्रमा सिंचाई सुविधा। इलामको माङ्सेबुङ गाउँपालिकामा मुन्दुम पाठशाला चलाइने। किराँत राई समुदायको सभ्यता, संस्कृति, भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण मुख्य उद्देश्य। तनहुँमा एकै वर्ष थपिए 670 उद्योग व्यवसाय। दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्र बढी। 484 व्यवसाय खारेज। बाजुराका 9 स्थानीय तहमध्ये 2 पालिका

0: सुरु गरे 10 सयका आधारभूत अस्पताल, 11 करोड 78 लाखमा खोलिएका अस्पतालमा उपकरण र डाक्टरको भने अभाव। काठमाडौँको बाँसबारीमा कमजोर जमिनका कारण भाँसियो 2.5 तलाको घर, जोखिम देखिएपछि घर छाडेका बासिन्दा भने सुरक्षित। काठमाडौँको जमलमा 3 दिने लोकदोहरी मेला, भदौ 7 सम्म चल्ने मेलामा 60 जना कलाकार सहित प्रख्यात कलाकारको प्रस्तुति। कञ्चनपुर महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरण नहुँदा मृगौला पीडितका उपचार प्रभावित, 4 जना स्टाफ नर्स नहुँदा रातिको डायलासिस अवरुद्ध। र निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार 9 देखि 1 बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपिडी चलाउने, कर्मचारीले उपचार गराउन लाइन बस्नु नपरोस् भन्ने मुख्य उद्देश्य।
1: बेलायती राजकुमार ह्यारीले डेली मेल पत्रिकाका प्रकाशक विरूद्ध हारेको गोपनीयता सम्बन्धी मुद्दामा कति कानूनी रकम बुझाउनु पर्ने भन्ने बारे आज जानकारी पाउनुहुने भएको छ। यो मुद्दाका गायक सर एल्टन जोन र अभिनेत्री लिज हर्ले लगायतका चर्चित व्यक्ति पनि दावी गर्दछन्। उच्च अदालतले यो मुद्दाको फैसला गएको महिना गरेको थियो। संचारक कानूनका विज्ञ नाइजेल ग्रीन:
2: Him and others brought a very expensive case. They're talking about £50 million against the Daily Mail and the Mail on Sunday, claiming that they unlawfully accessed information to sources for numerous stories over the years. They were all dismissed by the High Court.
1: ह्यारी एल्टन जोन लगायतका चर्चित व्यक्तिले डेली मेलले आफ्ना निजी जानकारी गैर कानूनी तरिकाले संकलन गरेको थियो भन्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेको उच्च अदालतको निष्कर्ष थियो।
3: It is likely to run into millions of pounds. They will find out the initial payment that they will have to pay to the publisher. The publisher already has asked for around £10 million. The claimants argued at a court hearing earlier this year that it should be lower than that. What we'll also find out in the judgment this afternoon is how the full costs will be assessed.
1: राजकुमार ह्यारी पत्नी मेगन र 2 सन्तानसहित बेलायत फर्कने तयारीमा हुनुहुन्छ। बेलायतका प्रधानमन्त्रीले एन्डी बर्नहमले ह्यारीको स्वदेश फिर्तीलाई निजी मामिला भन्नुभएको छ। पूर्व शाही सुरक्षा अधिकारी डेभिड रोबिन्सन भने ह्यारी परिवारलाई सुरक्षा आवश्यक पर्ने बताउनु भएको छ।
4: He should get protection of a sort, and I think his family should get a protection if they come to be residents in the United States.
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: BFBS Kulkar Radio.

0: हजुर, कति मिठो गीत होइन, सुरज पण्डित र मिठो स्वर्की धनी मेलिना राईले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। र मेलिना राई बहिनी युकेतिर पनि आउनुपर्ने हो, अब उहाँको श्रीमान त्यतैतिर हुनुहुन्छ र सायद आइ पनि राख्नु भएको होला, त्यति साह्रो थाहा भएन। एनिवे, यो मिठो गीत हामीले सुन्यौँ, 5:10 गइसकेको छ, हामी सेकेन्ड आवरमा प्रवेश गरेको छौँ, 21 अगस्त आज फ्राइडेको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ, आशा छ साथ दिँदै हुनुहुन्छ होला। हाम्रो खेलमती लिम्बुदीले एउटा गीत मगाउनु भएको छ, अनि शोभा गुरुङ दिदीले तिजको गीत मगाउनु भएको छ है। तिजको गीत, अब तिजको चाहिँ समय आयो र तिजका चाहिँ मिठा मिठा धमाकेदार गीतहरू पनि आइरहेका छन्। अब नेक्स्ट हाम्रो नीता कोइ राई बहिनीको गीत हामी सुन्नेछौँ, 5:28 जाँदा चाहिँ हामी रश्मिता दर्लामी नर्स बहिनी हुनुहुन्छ, लिङ्डनमा काम गर्नुहुन्छ र उहाँसँग गरेको कुराकानी 18th anniversary मनाउँदै हुनुहुन्छ नेपालिस नर्सिङ एसोसिएसन युकेको, अनि एउटा चाहिँ च्यारिटीको लागि केही रकम पनि त्यो दिन सङ्कलन गर्दै हुनुहुन्छ। र 23 तारिक यो आउँदो सन्डे चाहिँ उहाँहरूको चाहिँ अर्डर सर्टको प्यालेस रेस्टुरेन्टमा यो कार्यक्रम हुँदै छ र तपाईँहरू जान पनि सक्नुहुन्छ, अनि यो पुण्यकामको लागि जोस तपाईँहरूले जोस योगदान पनि दिन सक्नुहुन्छ है त। अनि ध्रुव दाईसँग गरेको कुराकानी चाहिँ 6 बजेको समाचारपछि, आज एकछिन यहाँ पपिनुहुन भएको थियो, यतातिर आउने उहाँको काम रहेछ र उहाँसँग छोटो कुराकानी गरेका छौँ र उहाँसँग चाहिँ धेरै चाहिँ अब समय बितायो बेबेसमा, रमाइला क्षणहरू धेरै छन्, दाई एकदमै जली अनि जोस एकदम आइडिया भएको हुनुहुन्थ्यो, तर जस अहिले हामीसँग हुनुहुन्न, अहिले बाहिर हुनुहुन्छ र तर उहाँले बेबेसप्रति दिनुभएको योगदानलाई हामीले कहिले पनि जस भुल्नु हुँदैन भन्दै हाम्रो यशोदा दिदी हुनुहुन्छ, गुरुङ दिदी रेडिङबाट र पूर्व बेबेसको प्रसारीकै हुनुहुन्छ, केही दिन अगाडि हामीले टिपन टापन पनि दिदीसँग गरेका थियौँ र यदि फेरि जस टिपन टापनमा आउन चाहिँ गर्न चाहनुहुन्छ भने एक दिन फेरि हामी यसो सहकार्य गरौँला भन्दै उहाँले रेकर्ड गरेर पठाउनु भएको कवितातर्फ लागौँ। दिदी थ्याङ्क यू भेरी मच हजुरलाई है त।
1: नमस्ते युगराज भाइ लगायत बिएबिएस परिवार र सम्पूर्ण श्रोता वृन्दमा म यशोदा गुरुङको तर्फबाट कविता सङ्ग्रह ऐना पुस्तकका लेखिका साहित्यकार मेरो प्रिय मित्र माया गुरुङज्यूको सृजनाको फुल यात्रा जिन्दगीको कवितालाई म यहाँ वाचन गर्ने जमर्को गरेकी छु। समय अनुकूल मिलेमा सुनाइदिनु हुनेछ भन्ने पूर्ण विश्वस्त छु। धन्यवाद भाइ। यात्रा जिन्दगीको जिन्दगी जिउँदै जाँदा खुसीले नुहाउँदै कहिले उमङ्गले चङ्गा जस्तै उठ्दै उठ्दै माथि माथि शिखर र चुलीमा पुगे। जिन्दगी जिउँदै जाँदा खुसीले नुहाउँदै कहिले उमङ्गले चङ्गा जस्तै उठ्दै उठ्दै माथि माथि शिखर र चुलीमा पुगे। यात्रा रहेछ जिन्दगी, यात्रा रहेछ जिन्दगी, जिन्दगीको यो यात्रामा कहिले बाटाहरू फराकिला भेटिए त कहिले साँघुरा र कठिन अक्करमा ठोकिँदै घिस्रिँदै र रोकिँदै कहिले आँसुको तलाउमा डुब्दै उत्रिँदै झन्डै सुलीमा पुगे। तर थपक्क रोकिनु हुँदैन त्यसैले त यात्रा गरिरहे। सुस्ताएर कहिले अप्ठ्यारा गल्छेडाहरूमा शक्ति र साहस सञ्चय गरिरहे। सुस्ताएर कहिले अप्ठ्यारा गल्छेडाहरूमा शक्ति र साहस सञ्चय गरिरहे। उकाली र ओह्रालीका कुहिरो र अध्ययारो पर्दाहरू छिटोलिरहे। अनेकन तगारोहरू पाइतालाहरूलाई ताक्दै गरेका बिच निकाँडाहरू बोकेर कहिले उभिएका हर बखत प्रश्न जोर जोर आँखाहरू कहिले त यत्तिकै ओझल पर्न मनासिब सम्झिन। जीवनकै यात्रा क्रममा बढे बढे आँसुका तलाउ र मुहानहरूलाई अक्करमा परेका बेला ठक्कर दिनेहरूलाई दोष दिने न त मेरो स्वभाव थियो न त मेरो मनसाय नै थियो। कहिले काहीँ अध्ययार ती पर्दाहरूलाई गर्नुपर्दो रहेछ बेपरवाह। कहिलेकाहीँ अध्ययारो ती पर्दाहरूलाई गर्नुपर्दो रहेछ बेपरवाह। परेपछि अँध्यारोमा उज्यालो जिन्दगीभर नमुस्कराएका निर्दोष चेहराहरू जिन्दगीभर नमुस्कुराएका निर्दोष चेहराहरू अनायसै मुस्कुराउँदा रहेछन्। त्यसैले त खोल्नु पर्दो रहेछ पर्दाहरू, चाहे घृणित चेहराहरू किन नपरोस् देख्न, सायद यही त होला सही यात्रा जिन्दगीको। सही यात्रा जिन्दगीको। धन्यवाद भाइ यस कविता संग्रह एना पुस्तकका सृजनाका फुल यात्रा जिन्दगीको लेखिका हुनुहुन्छ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हाल उपाध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरकी मेरो प्रिय मित्र साहित्यकार माया गुरुङ। धन्यवाद भाइ।
0: हजुर दिदी यति दुःख गरेर रेकर्ड गरेर पठाउनु भयो हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। यसरी नै कविता रेकर्ड गर्न चाहनुहुन्छ अनि म्युजिक पनि पछाडि भर्न चाहनुहुन्छ भने मलाई अलिकति अगाडि फोन गर्नुहोला र तपाईँले वाचन गर्नुहुन्छ त्यसपछि म्युजिक ब्याकग्राउन्ड म्युजिक चाहिँ म अलिकति जस मिलाएर हालिदिन सक्छु र त्यो भने अझै बाहिर ब्याकग्राउन्ड म्युजिक अलिक राम्रो आउन सक्छ भनेर तपाईँलाई जानकारी गराएँ है त। हजुर हाम्रो अञ्जना गुरुङ तामाङ बहिनीले पनि लामो चाहिँ टेक्स्ट लेखेर भर्खरै पठाउनु भएको छ त्यो म वाचन गर्नेछु। बहिनी थ्याङ्क यू भेरी मच है त। अहिलेलाई भने हाम्रो चाहिँ एकदमै नियमित श्रोता निता कोइराई बहिनी हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको गीत म सुनाउन चाहन्छु। कुमार सानु र साधना सरगमज्यूले गाउनुभएको यो गीत सुनौँ त्यसपछि एउटा प्रोमो ब्रेक अनि हाम्रो मिनी कालीकोटे राई बहिनी आशपोटा उहाँ आउने गर्नुहुन्छ र उहाँको गीत सुन्नेछौँ। त्यसपछि हामी हाम्रो रश्मिता दलामी बहिनीसँग कुराकानी गर्नेछौँ।

0: BFBS Gorkha Radio.
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: रेडियो हो,

0: हजुर नमस्ते, कार्यक्रम बिहेभियर संवादबाट म योगराज राईको। आज म बिहेभियर संवादमा हाम्रो रश्मिता दर्लामी बहिनी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछु। उहाँ चाहिँ नेपालीज नर्सिङ एसोसिएसन युकेको चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ र उहाँहरूले चाहिँ यो आउँदो 23 अगस्तमा चाहिँ अल्डर्सको प्यालेस रेस्टुरेन्टमा 18th anniversary उहाँहरूको चाहिँ एसोसिएसनको मनाउँदै हुनुहुन्छ। एउटा गुड कजको लागि पनि गर्दै हुँदो रहेछ, त्यस सम्बन्धी पनि हामी कुराकानी गर्नेछौँ। तयारी के छन् अनि कस्तो कस्तो कार्यक्रमहरू चाहिँ गर्दै हुनुहुन्छ, गरेर मनाउँदै हुनुहुन्छ, त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। बहिनी नमस्ते।
1: नमस्ते दाजु।
0: ल, खुसी लाग्यो तपाईँको समयको लागि, धन्यवाद है।
1: हजुर, थ्याङ्क यू दाजु, थ्याङ्क यू भेरी मच।
0: तपाईँ बस्ने त कता पो?
1: म बस्ने चाहिँ लन्डनको यो अक्सब्रिज नियर बाई हिथ्रो एयरपोर्टबाट नजिक नजिकै पर्छ दाजु।
0: बडो राम्रो ठाउँ बस्नु भएको रहेछ त है, सबैतिर नजिक पर्ने।
1: हजुर हजुर, अलि पाइक नै छ जताततै जानको लागि, लन्डनमा जानको लागि पनि र बाहिर निस्किनको लागि पनि अलि सजिलै छ ठाउँ चाहिँ।
0: अनि यो प्रेसिडेन्ट गर्नुभएको कति भयो त तपाईँहरूको एसोसिएसनको?
1: यो 2 वर्षमा रनिङ हो दाजु। हाम्रो चाहिँ कार्यकाल 3 वर्षको हुन्छ। हामीले 2 वर्ष मैले गरिसके, अब 1 वर्ष नेक्स्ट इयर यही 23rd अगस्तमै मेरो कार्यकाल चाहिँ सकिन्छ। हजुर
0: ओके, अहिले अलि पछि फेरि एसोसिएसनको कुराकानी गरौँला। यो नर्स पेसा गर्नु भएको छ कति भयो तपाईँले?
1: यो गरेको 22 वर्ष जति हुन लाग्यो।
0: ए, पक्का डाक्टर भइसक्नु भएको छ त? माथि नै पुगिसक्नु होला होइन तपाईँको क्याटेगोरीमा?
1: अहिले चाहिँ म वार्ड म्यानेजर हिलिङडन हस्पिटलमा काम गर्छु। यो चाहिँ एनएचएस ट्रस्ट हो।
0: हजुर,
1: म चाहिँ सर्जिकल युनिटमा गर्छु अहिले।
0: ए राइट, ओके। अब तपाईँको कार्यक्रमतिर जाउँ। 18th anniversary चाहिँ 23rd अगस्तमा प्यालेस रेस्टुरेन्टमा मनाउँदै हुनुहुँदो रहेछ, कसरी मनाउँदै हुनुहुन्छ अलिकति यसो पिक्चर दिनुहोस् न बहिनी।
1: हजुर, अब हामीले चाहिँ अब खास हुने 18 लागेपछि हामीले एडल्ट भयो भन्छौँ नि होइन, त्यही हिसाबले चाहिँ अब ल एनएनए युके नेपालीज नर्सिङ एसोसिएसन युकेलाई चाहिँ अब एडल्टहुडमा टेकेको हुनाले चाहिँ अब हामीले सधैँ धेरै जसो चाहिँ यो ताकामा तिज पर्ने हुनाले हामीले चाहिँ तिजहरू मनाएर गर्थ्यौँ। रमाइलो, आफू आफै रमाइलो गर्ने, सबै ठाउँबाट नर्सेसहरू आउनुहुन्छ अनि हामी रमाइलो गर्ने त्यस्तो गर्थ्यौँ। तर यसपालि चाहिँ यसलाई चाहिँ होइन, हामी रमाइलो पनि गर्ने तर यसलाई केही चाहिँ हामीले गरौँ भन्ने कुरा गर्दाखेरि, हामी टिम हाम्रो एक्जिक्युटिभ टिम मेम्बरमा कुरा गर्दाखेरि, हाम्रो नेपालमा सेरेब्रल पाल्सी, ऑटिज्म, यो न्युरोलोजिकल डिसअर्डरको रोगहरूको बारे मा त्यति धेरै ज्ञान नभएको, जसलाई परेको छ उहाँलाई थाहा छ तर जसलाई परेको छैन उहाँलाई थाहा छैन। अनि यसै क्रममा हामीले यो सिजिसिपी सेल्फ ग्रुप सेरेब्रल पाल्सी अर्गनाइजेसनसँग हाम्रो भेट भयो। एउटा बहिनीले काम गर्नुहुन्छ, सरना जोशी भन्नुहुन्छ,
0: महर्जन
1: सर, हजुर, नेपालमा। अनि उहाँ चाहिँ यहाँ पढेर गइसक्नु भएको, अनि उहाँसँग हाम्रो सम्पर्क भएपछि चाहिँ उहाँले के भन्नुभयो भने हामीलाई चाहिँ अलिकति हेल्प चाहिएको छ इक्विपमेन्टहरूको लागि भन्नुभयो। अनि हाम्रो हजुरलाई भन्नु पर्दाखेरि चाहिँ हामीले नर्सिङले चाहिँ हामीले पैसाले डोनेट गरेर हामीले गर्दैनौँ। हामीले के हामी आफै जान्छौँ, जस्तै अर्थक्वेक हुँदाखेरि पनि हामीले फन्ड रेज गर्यौँ तर हाम्रो टिम मेम्बर सबै त्यो अर्थक्वेक हुने बित्तिकै पुग्नु भएको थियो फ्लोरमा, अनि त्यहीँ गएर हामीले काम गर्छौँ, हामीले त्यसरी युटिलाइजहरू गर्छौँ। त्यस्तै हामीले धेरै अगाडि मितेरी बर्थिङ सेन्टर यो जुम्लामा हामीले बनायौँ, त्यतिखेर पनि हामीले 5 वर्ष बनाएर हामीले 5 वर्ष चलाएपछि बल्ल हामीले त्यहाँको गभर्मेन्टलाई दियौँ कि, त्यस्तै गरेर। अनि हामीले यो संस्थालाई पनि हामीले गर्नुपर्छ भन्ने जस्तो लाग्यो। एउटा चाहिँ हामीले यो गर्नुको कारण दाजु, अफकोर्स हामीले फन्ड रेज गरेर इक्विपमेन्ट त किन्छौँ तर कतिजनालाई थाहा छैन फ्यामिलीले कस्तो फिल गर्नुहुन्छ, फ्यामिलीहरूलाई पनि सपोर्ट चाहिन्छ भन्ने कुरा चाहिँ हाम्रोमा अलिकति बिचरा भन्ने छ तर सपोर्ट कसरी गर्न सकिन्छ भन्ने छैन। अनि यो ग्रुपले चाहिँ यति राम्रोसँग गर्नुभएको छ, उहाँहरूले आमा बुवाहरूलाई चाहिँ यति आत्मनिर्भर, अनि त्यो केटाकेटीहरू अहिले एडल्ट भइसक्नु भएकोहरू उहाँहरूलाई यति सपोर्ट गर्नुभएको छ, अनि वी हेभ टु डु समथिङ भनेर अब हामीले यो काम चाहिँ यो च्यारिटी प्रोग्राम गरेको दाजु, यो 23rd अगस्तको लागि।
0: यो सेरेब्रल पाल्जी भन्दो रहेछ भने मस्तिष्क पक्षाघात हुँदो रहेछ, यसको शाब्दिक अर्थ चाहिँ नेपालीमा, यो भित्र चाहिँ कस्तो कस्तो खालको बिरामीहरू पर्छन्?
1: यसमा धेरै प्रकारको हुन्छ। अब पाल्जी पर्दाखेरि अब ब्रेनको पनि कुन भागमा परेको त्यसले असर गर्छ, जस्तै हजुरलाई कतिलाई थाहा नै हुन्छ होला, यो हाम्रो पोएट्रिस्ट हाम्रो झमक कुमारी उहाँको पनि यही प्रब्लम हो, तर उहाँले धेरै नै हामीलाई अब उहाँहरूको कविता सङ्ग्रह, उहाँहरूको लेखहरू हामीले सुन्न पाउँछौँ, पढ्न पाइरहेको छौँ नि, उहाँले गर्न सक्नुहुन्छ भने त्यहाँ धेरै हुन्छ, हामीले सपोर्ट गरेर उहाँहरूको कसैको हात चल्दैन, कसैको खुट्टा चल्दैन, कसैको हुन्छ नि अब बोली आउँदैन, तर उहाँहरूको केही न केहीमा चाहिँ एकदम हामीले सपोर्ट गर्यो भने उहाँले पनि केही न केही चाहिँ गर्न सक्नुहुन्छ भन्ने हुन्छ होइन। त्यही भएर कतिजना आमा बुवा हाम्रो नेपालमा कस्तो भने सोसाइटीले ल है यस्तो भइसकेको छ, यो त बेकार हो, घरमै राखी छोड्नु पर्छ भन्ने जस्तो खालको, अनि अब यो सक्यो, अब हुँदैन, अब यो जिन्दगी बेकार छ भन्ने त्यस्तो खालको मनस्थिति छ। तर त्यो होइन, त्यो चाहिँ हाम्रो यो अर्गनाइजेसन, यो सेल्फ ग्रुप पालसीले चाहिँ त्यस्तो होइन कि उहाँहरूले चाहिँ उहाँहरूलाई हेल्प गरेर उहाँहरूलाई आमा बुवालाई आफै बच्चाले लुगा लाउन सक्दा, आफै खान सक्दा त्यो खुसी तपाईँ हामीले इमेजिन पनि गर्न सक्दैनौँ। त्यो कारणले गर्दाखेरि यो पालसी भन्ने बित्तिकै मान्छेहरूले चाहिँ यो सक्यो भन्ने कुरा गर्छ, तर त्यो के भागमा असर गरेको, यो यो ग्रुपले चाहिँ उहाँहरूलाई हेल्प गर्नुहुन्छ, उहाँहरूले चाहिँ केयरर, उहाँहरूको 23 जनाको ग्रुप छ, केयरहरू हुनुहुन्छ, उहाँहरू 5 वटा कमिटीहरू हुनुहुन्छ, अनि उहाँहरूले महिनामा कम्तीमा पनि 25 फ्यामिलीहरूलाई उहाँहरूले सेवा प्रदान गरिरहनु भएको हुन्छ भने, अहिलेसम्म उहाँहरूले 19 जिल्लासम्म उहाँहरूले चाहिँ यसरी भिजिटहरू गर्नुभएको छ। भन्नु न, यो कति राम्रो काम गरिरहनु भएको छ
0: भनेपछि उहाँहरूले सेन्ट्रलले गर्नु भएको होइन, जहाँ जहाँ जानुहुन्छ त्यहाँ चाहिँ सहयोग गर्ने हो,
1: सहयोग गर्नुहुन्छ, उहाँहरूले यसको बारेमा उहाँहरूलाई ज्ञान दिनुहुन्छ, फ्यामिली यो स्किलहरू, भोकेसनल ट्रेनिङहरू उहाँहरूलाई दिनुहुन्छ उहाँहरूको क्षमता अनुसार, अनि त्यो गराउनुको लागि उहाँहरूलाई इक्विपमेन्ट चाहिन्छ त्यो अनुसार, किनभने सबै बिरामीलाई एउटै खालको इक्विपमेन्ट हुँदैन, उहाँहरूलाई डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ, उहाँहरूलाई फिजियो गराउँदाखेरि पनि कस्तो खालको फिजियो गराउनु पर्छ, अनि सानोमै पत्ता लागेर गर्न सक्यो भने उहाँहरूले ठुलो हुँदाखेरिसम्म आफैले धेरै कामहरू गर्न सक्नुहुन्छ।
0: अब यसपटक चाहिँ अब पैसा कति उठाउनुहुन्छ, अलिक पछि कुरा गरौँ होला, कस्तो खालको सामग्री किन्ने सोचमा हुनुहुन्छ त, अब हुन त पैसा उठे अनुसार त्यही अनुसारको हुन्छ होला होइन?
1: हजुर हजुर, त्यही अनुसारको उहाँहरूले चाहिँ एउटा चाहिँ रिह्याटिक होइस्ट होइन, यो चाहिँ मोबिलिटी इक्विपमेन्ट हो, उहाँहरूलाई चाहिँ त्यो एक्सर्साइज गराउने त्यो चाहिँ माग गर्नुभएको छ, अनि उहाँहरूको भनाइ अनुसार चाहिँ त्यसको चाहिँ कम्तीमा पनि नेपाली 10 लाख जति पर्न आउँछ भन्नुभएको छ, अनि त्यही अनुसार अब हाम्रो नेपालमा बुवा आमाहरूले होइन अब बच्चालाई बाहिर कति बोक्ने हुन्छ नि त होइन, उहाँहरूलाई पनि त गाह्रो हुन्छ, अनि एउटा व्हिलचेयर पनि कतिजनाले टाउको उठाउन सक्नुहुन्न, त्यो टाउको बिसाउनको लागि यहाँ हामीले यहाँ कति देख्छौँ कि अनि कस्तो आफूलाई पनि यस्तो पनि हामीले नेपाललाई लग्न पाए हुन्थ्यो भन्ने त्यस्तो खालको चाहिँ हुन्छ कि दाजु।
0: यहाँ त हस्पिटलमा त्यो सामानहरू कति नयाँ नयाँ फाल्छ अरे नि होइन बहिनी?
1: हो नि दाजु, कस्तो मन चिटिक्क खान्छ है, अब हामीले लानु पाए हुन्थ्यो भने लान मिल्छ, हामीले यति कुराहरू मिलायो भने त गर्न मिल्छ, तर अब त्यही हो कस्टहरू यताउता पर्न जान्छ, तर होपफुली नेपालमा पनि अब हाम्रो त्यहीँनिर उत्पादन भयो भने, यदि बिग्रिहाल्यो भने त्यहीँबाट बनाउने मान्छेहरू पनि हुन्छ, एउटा काम पनि हुन्छ होला जस्तो लाग्छ।
0: पहिला अन्जना बहिनी हुनुहुन्थ्यो हिलिङटन हस्पिटल नै चिन्नुहुन्छ कि चिन्नुहुन्न, उहाँले भन्नुहुन्थ्यो कि कस्तो नयाँ नयाँ सामान फाल्छ दाजु, म त नेपाल लानु पाएँ भन्दै हुनुहुन्थ्यो कि, त्यही भएर सोधेको।
1: हजुर हजुर, अहिले अन्जना दिदी नेपालमा हुनुहुन्छ, उहाँले सुनिरहनु भएको छ भने मेरो धेरै धेरै नमस्कार छ अन्जना दिदीलाई।
0: ओके, आदरणीय श्रोता, बीएबीएस संवादमा रश्मिता दर्लामी बहिनीसँग कुराकानी गरिरहेका छौँ, र नेपाली नर्सिङ एसोसिएसन युकेको चाहिँ अध्यक्ष हुनुहुन्छ, एकदमै इम्पोर्टेन्ट काम अनि सेलिब्रेसन पनि गर्दै हुनुहुँदो रहेछ, च्यारिटीको कुराकानी गरिरहेका छौँ। 18th anniversary मनाउँदै हुनुहुन्छ एसोसिएसनको, आउँदो 23 अगस्तमा प्यालेस रेस्टुरेन्ट अर्डर सर्टमा हुन त हामीले पनि यो भनिरहेको छौँ, तर त्यहाँ चाहिँ नामहरू यो ब्यानर लेख्नु भएको रहेन रहेछ। छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानीहरू हामी गर्नेछौँ।
2: यो BFBS गोर्खा रेडियो हो।
0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ हाम्रो टङ्क सेल्चन दाजु हुनुहुन्छ फानहामबाट, उहाँ लेख्नुहुन्छ, योग भाइ नमस्ते, म पनि कामबाट फर्काउँदैछु, तपाईँको लोकप्रिय कार्यक्रम गोधुली सुन्दै छोराले गाडी चलाउँदैछन् भनेर भन्नुभएको छ। गत 18 जुलाईबाट म त कार बिना भएको छु, किनभने म कार दुर्घटनामा परेर भाग्यवश मलाई चोटपटक नलागे पनि कार स्क्र्यापमा गयो। ओहो दाइ, एकदम दुःखलाग्दो कुरा चाहिँ सुनाउनु भयो, तर हजुरलाई केही पनि नभएको रहेछ, त्यो चाहिँ एउटा खुसीको कुरा हो। डक्टरको सल्लाह अनुसार 6 महिना ड्राइभिङ नगर्ने भनेको छ, के गर्ने अहिले फ्यामिलीले यता त्यता लिफ्ट दिने गर्दैछन्, भाइको सप्तान्त सुखमय रहोस् भनेर भन्नुभएको छ। र दाइ एकदमै खुसीको कुरा, अब कार त आइहाल्छ नि इन्सुरेन्सबाट होइन, र अब गल्ती चाहिँ अब सायद अर्को पक्षबाटै भयो होला, र जे भए पनि तपाईँ सकुशल हुनुहुँदो रहेछ, एकदमै खुसी लाग्यो दाइ। टेक केयर दाइ, तपाईँको स्टोरी सेयर गर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त।
3: अनि हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी पहिला हिलिङडनमा चाहिँ जस हुनुहुन्थ्यो, अहिले भर्खरै अलिक छोटो प्रसङ्ग पनि आयो हिलिङडनको, त्यो अब यहाँको सामानहरू फालेको कुरा र बहिनीले त्यो भन्नुहुन्थ्यो र त्यो कुरा पनि त्यहाँ उठेको थियो। उहाँ लेख्नुहुन्छ, योगदाई नमस्कार, म पनि सँगै छु है, सुन्दैछु। पुरानो दिनमा पुर्याइदिनु भयो, हजुरले चुप बस्न नै सकिनँ भनेर यहाँ लेख्नु भएको छ। दाई गाउँघर साथै बाबाको कुरा कस्तो सुनिरहँ, जस्तै पुरानो कुरा हरेक जो कोही आफ्नो बाबासँग गरेको कुराकानी कस्तो मनपर्छ भनेर भन्नुभएको छ। दाई साँच्चै आज मलाई मेरो बाबालाई सानोमा मैले घुर्की लगाएको अहिलेसम्म सेयर नगरेको आज सेयर गर्नु मन लाग्यो। कुरा चाहिँ मेरो स्कुल जाने चप्पल चुडेको थियो भनेर भन्नुभएको छ, र बाबालाई नयाँ किनिदिनु जिद्दी गरे कि नत्र स्कुल जाँदिनँ भन्दै थिएँ। तपाईँले त स्कुल जाने बेला चप्पल त लाउनु भएको छ, हामी त खाली खुट्टा हो नि बहिनी, खाली खुट्टा। त्यो बिहान त शीतमा टेक्दा चुरोप चरप चरप चरप हुन्थ्यो, त्यो चाहिँ कति चाहिँ कक्रियो होला, 2-3 बजे बिहानतिर 3-4 बजेतिर उठेर हिँड्दा। तपाईँले त त्यो प्रिभिलेज पाउनु भएको छ। तर बाबुले दसैँ नजिकै आउँदैछ, म तँलाई सबैभन्दा पहिला तेरो लागि किनिसकेपछि अरूलाई किनिदिउँला भनेर फकाइ फुलाइ त्यो चुडेको चप्पल कुपी बालेर त्यसको आगोमा त्यो चुटेको चप्पल जोडेर जस्ताको तस्तै बनाएर स्कुल छुटाउनु हुन्न भनेर स्कुल पठाउनु भएको हो। अहिले भर्खरै जस्तै लाग्छ आफूलाई चाहिँ कहिले चुट्छ र चाहिँ नयाँ मगाउँला भने भनेको बेलामा बाबुको जुक्तिले मेरो नयाँ लाउने सपना दसैँ कुर्नु पऱ्यो। दसैँमा फेरि पाउनु भएको छ नि, तपाईँलाई फाइदै भएको छ, तब हामीले पनि त्यसरी नै लगाएको त हो नि, अब त्यो बत्तीमा बालेर होइन त्यसरी नै लगाउँथ्यो, त्यो गाउँ होइन पछि धरान आएको कुरा, गाउँमा त खालि खुट्टै हो। हिजो आज बाबुलाई भन्छु, बाबुले हरेक कुराको उदाहरण दिँदै भन्नुहुन्छ, मेरो बाबु जस्तै हरेक बाबुहरूले आफ्नो छोराछोरीको लागि गर्नुभएको योगदान पक्का पनि याद र सम्मानमा रहिरहनेछ, गरिरहनेछौँ है भनेर भन्नुभएको छ। दाइ आज यताको लोकल बजार सब्जी मन्डी गएको थिएँ, तपाईँलाई पनि सम्झेर केही फोटो पठाएको छु है, हेरेर आफ्नो गाउँघरको अर्ग्यानिक तरकारी सम्झिँदै रमाइलो मान्नुहोला। मेरो सबै प्यारा साथीहरू लगायत बेबेश प्रेमी सबै सबैमा धेरै सम्झना र माया, एभ अ वन्डरफुल विकेन्ड एभ्री वान, अन्जना बहिनी नेपाल भनेर भन्नुभएको रहेछ। अब यो तामा खाँदै हुर्केको नि त हामी त होइन, यो बाँसको तामा हुन्थ्यो, यो चाहिँ सायद बाँसको तामा जस्तो लाग्छ, अनि मालिङ्गोको टुसा चाहिँ खानु भएको छ कि छैन, तामा खानु भएको छ, साह्रै मिठो हुन्छ है त। अब हाम्रो त यो चाहिँ अब असार साउन चाहिँ माथि लेकमा बेसी लगिन्थ्यो भेडा मतलब गाई भैँसीहरू, त्यति बेला बाबाले चाहिँ झार्नुहुन्थ्यो यो टुसाहरू मालिङ्गोको, साह्रै मिठो हुन्थ्यो, साह्रै मिठो हुन्थ्यो। अब यो त अहिले साँच्चै यो उनी आयो, मलाई यादै आएको रहेछ, यति मिठो पाउनु भएको रहेछ, एकदमै खुसी लाग्यो। र त्यो बाँसको तामा त त्यो चाहिँ एउटा ढुङ्गे बाँस हुन्छ, अर्को मलि बाँसको चाहिँ खुब खाएको। अनि यहाँ चाहिँ यो नासपातीको फोटो पनि पठाइदिनु भएको छ, नासपातीको तामा एउटा रुखै थियो, यत्रो रुखै थियो, तर त्यो रुखको चाहिँ आज भोलि यसो इमेजिन गर्दा त्यो टुप्पा थिएन कि, अनि त्यो नासपाती यति साह्रो फल्थ्यो कि, अनि हामी चाहिँ टुप्पामा गएर कि त्यो खान्थ्यौँ, र म चाहिँ त्यो चढ्नु चाहिँ अलिकति हाँगार एकदमै बाक्लो थियो, अनि चढ्नु माथि टुप्पामा चढ्नु चाहिँ एकदमै साह्रो पर्थ्यो, अनि टुप्पामा चाहिँ त्यो मलाई यसो सम्झिँदा अहिले त्यसको टुप्पा थियो जस्तो मलाई लाग्दैन, एकदमै त्यो अलिकति सम्म जस्तै थियो, भनेसम्म भन्नाले अब ग्राउन्ड जस्तो त होइन, अलिकति त्यहाँ चाहिँ बस्ने ठाउँ थियो, अनि त्यहाँ चढेर ओहो भनेर ठुलो एकदमै गर्व लाग्थ्यो कि, त्यहाँ बसेर मजाले चाहिँ त्यो सुन्तला त्यो नासपाती खान्थ्यौँ। अब त्यति बेला कसले बाँडेर बेच्ने कुरा पनि थिएन, एकदमै पर्थ्यो, अनि हामीले त्यो काटेर नुनसँग खान्थ्यौँ, अनि त्यो नासपातीको मुनि चाहिँ सुँगुरको खोर थियो हाम्रो, सुँगुरले चाहिँ मजाले नासपाती खाएको खुवाएको अथवा खाएको याद आउँछ। बहिनी थ्याङ्क यू भेरी मच सेयरिङ यर स्टोरी है त, अनि तपाईँको पनि बाबाहरूको स्टोरी छ भने यसो नै सेयर गर्नु होला। तर सानोमा चाहिँ स्टिल मेरो घरमा चाहिँ दुईजना व्यक्तिसँग डर लाग्थ्यो, एक चाहिँ बाबासँग अर्को चाहिँ दाजुसँग, त्यो पिटेर त्यस्तो नराम्रो भनेर होइन कि, त्यो सानोबाट त्यस्तै डर लाग्थ्यो कि, अनि बाबुको अगाडि चाहिँ एकदमै चुप हो, अनि बाबा चाहिँ कतै गएपछि भाइ फेरि आमाको अगाडि अनि दिदीबहिनीको अगाडि चाहिँ साँडे भइन्थ्यो। एनिवे एकदमै मिठो मेमोरी सेयर गर्नुभयो, धेरै धेरै धन्यवाद। अब हाम्रो शोभा गुरुङ दिदी हुनुहुन्छ, उहाँले चाहिँ एउटा तिजको गीत मगाउनु भएको छ, सुनिता दुलाल र कुमार अधिकारी र साथीहरूले गाउनुभएको यो तिजको गीत राख्न चाहन्छु। अनि हाम्रो खेलमती लिम्बू दिदी गीत अझै बाँकी छ है त, म सुनाउनेछु, हजुरहरू पनि गीत सुन्न चाहनुहुन्छ भने जानकारी गराउनु होला है त। यहाँ कमल राईज्यूको पनि टेक्स्ट देख्दैछु, हजुर उहाँले कमल राई अक्सफोर्ड केनबाट भन्नुभएको छ, अक्सफोर्ड केनबाट गीत सुन्न चाहनुहुन्छ भने जानकारी गराउनु होला है त।

0: यो BFBS गोरखा रेडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। बिएफएस संवादमा रश्मिता दर्लामी बहिनी नर्स हुनुहुन्छ अनि नेपाली नर्सिङ एसोसिएसन युकेको प्रेसिडेन्ट पनि हुनुहुन्छ। 23 अगस्त आइतबारको दिन चाहिँ प्यालेस रेस्टुरेन्ट अरोसरमा चाहिँ उहाँको एसोसिएसनको 18th anniversary गर्दै हुनुहुन्छ। एट द सेम टाइम यो सेरिब्रल पाल्जीको लागि उहाँहरूले केही पैसा पनि सङ्कलन गर्दै हुनुहुन्छ च्यारिटीको लागि, जुन कुरा हामीले डिस्कस गरिएका छौँ। बहिनी फेरि वेलकम छ हजुरलाई।
4: थ्याङ्क यू दाजु।
3: ओके, अनि त्यो दिन चाहिँ कसरी मनाउँदै हुनुहुन्छ त? प्रोग्रामहरू के छन् त बहिनी?
4: हामीले प्रोग्रामहरू लन्डनतिर गर्छौँ। मैले यो भन्दै एउटा जोड्नु पनि चाहे, हामीले यसरी च्यारिटी मात्र गर्दैनौँ। हामीले चाहिँ वर्षमा धेरै ठाउँमा हामीलाई कम्युनिटीको लिडरहरूले बोलाउनु हुन्छ, दाजु दिदीहरूले बोलाउनु हुन्छ, अनि हामीले गएर एउटा हेल्थ अवेरनेस प्रोग्रामहरू गर्छ, जसमा हाम्रो नेपाली डक्टर एसोसिएसनबाट नेपाली नै बोल्ने, नेपालीमा एक्सप्लेन गर्ने, अनि हामीसँग फिजियोथेरापिस्टहरू हुनुहुन्छ, उहाँहरूसँग हामी चाहिँ टिम नै जान्छौँ, अनि स्याटरडे सन्डे पार्छौँ हामी धेरै जसो, किनभने अरू दिन भ्याउँदैन। अनि त्यो दिनमा हामीले गएर फ्रीमा ब्लड प्रेसरहरू लिन्छौँ, अनि हाइट वेट ब्लड सुगरहरू चेक गर्छौँ, अनि त्यही अनुसारको अब हामीले रिसेन्टली यो वेम्बलीमा गऱ्यौँ ग्रिनफोर्ड एरियामा। अनि त्यो गर्दाखेरि चाहिँ कस्तो भने, हामीले एउटा स्वास्थ्य अवेरनेस सम्बन्धी र हामीले एनएचएसमा हामीले कसरी सर्भिस लिनेहरू बारेमा पनि हामीले भन्छौँ, अनि त्यस्तो गर्दाखेरि चाहिँ हामीले यस्तो यस्तो कुराहरू पनि हामीले गर्छौँ कि उहाँहरू इमर्जेन्सी जानुभन्दा अगाडि नै आफ रोकथाम चाहिँ गर्न सक्नुहोस् भनेर हामीले यसरी प्रोग्रामहरू पनि गर्छौँ। अनि यसपालि चाहिँ हामीले अब यो प्रोग्राम धेरै लन्डनमा गर्ने भएकोले यसपालि चाहिँ हामीले अल्डरसटमा छान्यौँ, किनभने अल्डरसटमा हाम्रो नेपाली बस्ती धेरै हुनुहुन्छ। अनि हामीले हाम्रो चिफ गेस्ट हामीले एम्बेसीबाट बोलाएको थियौँ, अनि उहाँको कारणवश उहाँ नेपाल जाँदै हुनुहुन्छ, त्यही भएर उहाँ आउन सक्नुहुन्न। अनि हामीसँग हामी अल्डरसटमा गर्दै गरेको हुनाले हामीले त्यहीँको रसमोरको मेयर उहाँ आउँदै हुनुहुन्छ हाम्रो एज अ चिफ गेस्ट, किनभने हामीलाई चाहिँ हाम्रो उद्देश्य भने त हामीले मात्रै थाहा भएर भएन, हाम्रो युकेमा युकेको बसोबास गर्ने अब यस्तो लिडरहरूले पनि उहाँहरूले पनि थाहा पाउनुपर्छ, हाम्रो नर्सेसहरूले के काम गरिरहनु भएको छ, हामी कोभिडमा गऱ्यौँ, अर्थक्वेकमा गऱ्यौँ, सबैमा गऱ्यौँ, तर हामी यस्तोमा पनि गर्छौँ है भनेर उहाँहरूलाई देखाउन पनि खोजिएको छ हाम्रो प्रोग्राममा। त्यही भएर हाम्रो अलिकति हाम्रो के कामहरू गर्छौँ भन्ने कुरा हामीले त्यो अलिकति देखाउँछौँ, भने हामीले यो सिजिसिपीले के काम गरिरहेको छ त्यसको बारेमा हामीले एक्सप्लेन गर्दैछौँ। अनि यसको लागि एकदम हामी मलाई चाहिँ हृदयदेखि धन्यवाद चाहिँ हाम्रो स्पोन्सरहरूलाई दिन मन लागेको छ होइन, किनभने एकैचोटिमा ल है दाई दिदी अब यसरी मैले यसरी भन्ने बित्तिकै उहाँहरूले तपाईँहरूले सधैँ राम्रो काम गर्नुहुन्छ बहिनी, हामीले कसरी नो भन्ने भनेर एकैचोटिमा ओके गर्नुभयो। कम्युनिटीको हाम्रो लिडरहरूले पनि हामी हाम्रो कामलाई चाहिँ एकदम मूल्याङ्कन गर्नुभएर उहाँहरूले चाहिँ हामी आउँछौँ बहिनी तपाईँलाई साथ दिन्छौँ यो प्रोग्राममा भनेर भन्नुभएको छ होइन, अनि उहाँहरूले चाहिँ आफ्नो अहिले नै अगाडि नै उहाँहरूले टिकट पनि बुक गरिसक्नुभयो, अनि यो देख्दाखेरि चाहिँ एकदम खुसी लागेछ दाजु होइन। अब यो भनेको हामीले कम्युनिटी हाम्रो नेपालको लागि हो, अनि हामीले गरिरहेको कामहरूको बारेमा पनि देखाउने हामीले खोजिरहेको छौँ, अनि हामीलाई जस्तै अब कुनै प्रोग्रामहरू ठुल्ठुलो प्रोग्रामहरू हुँदैछ अनि हामीलाई एज अ फर्स्ट एडर बोलाउनुहुन्छ, अनि त्यहाँबाट पनि हामीले कति हेल्थ अवेरनेस कुराहरू नेपालीमा हामी एक्सप्लेन गर्छौँ, यस्तो यस्तो हो, यसरी जानुहोस्, यस्तो गर्नु भनेर हामीले नेपाली भाषामै होइन अब हाम्रो दाजु बजै सबैजनालाई हामीले यसरी भन्न सकिरहेको हुन्छौँ। समग्रमा हाम्रो यस्तै हो। अनि एकजना बाबु उसलाई चाहिँ अटिजम पनि छ, उसले चाहिँ यहाँ नेपालबाट भर्खर आउनु भएको हो। अनि उहाँको मम्मीको अनुमति अनुसार त्यो बाबुले चाहिँ एउटा मादल पनि बजाउँदै हुनुहुन्छ। अनि इट्स रियली तपाईँहरू आउनुहोस्, त्यस्तै बाबु जस्तै सबैलाई एउटा इन्करेजमेन्ट गर्नुहोस् भन्न चाहन्छु होइन। अनि त्यसपछि हामीसँग अलिकति कल्चरल प्रोग्राम पनि छ, हाम्रो नर्सिङ दिदी बहिनीहरूबाट अनि अस्मिता राणा मगर बहिनी पनि आउँदै हुनुहुन्छ कल्चरल प्रोग्रामको लागि। मोटामोटी यस्तै हो दाजु।
3: भनेपछि तपाईँले आयोजना गरेको नर्सिङहरूमा त नराम्रो जो कोही पनि आउन सक्नुहुन्छ।
4: एकदम एकदम हजुर, किनभने यो यो एउटा मैले अगाडि पनि भने यो हामीले फन्ड रेजिङ च्यारिटी प्रोग्राम मात्र नभएर यसलाई अवेरनेस गर्न पनि खोजेको हो। नेपालमा यस्तो सुविधा पनि छ, यसलाई अब हामीले हुन त यो सेल्फ ग्रुप सर्भर पाल्सी भए पनि उहाँहरूले चाहिँ यो अटिजम न्युरोलोजिकल डिसअर्डर्सको धेरै धेरै डिसअर्डरहरू हुन्छ उहाँहरूलाई पनि यो ग्रुपले चाहिँ एउटा साइन पोस्ट गर्नुहुन्छ, कसरी चाहिँ उहाँहरूलाई फ्यामिलीलाई सपोर्ट गर्नुहुन्छ अगाडि लान। त्यही भएको हुनाले यो एउटा चाहिँ अवेरनेस प्रोग्राम पनि
3: हो। टिकट प्राइसहरू चाहिँ के छन् अनि कति बजेबाट कार्यक्रम चाहिँ सुरु गर्नुहुन्छ?
4: भन्नु चाहिँ 12 बजे भनेको छौँ, त्यो चाहिँ हामीले रजिस्ट्रेसन र नेटवर्किङको लागि हो। 1:30 बजे हाम्रो मेयर आउनुहुन्छ अनि 1:30 चाहिँ हामीले सिटेड गरेपछि 1:30 हामीले प्रोग्राम सुरु गर्छौँ, किनभने हामीसँग एकदम लिमिटेड टाइम छ अनि गर्नुपर्ने धेरै कुराहरू छ। हुन चाहिँ 12 बजेबाट भनेको मतलब चाहिँ अब कतिजना नर्सेस दिदी बहिनीहरू अनि कति दाइ दिदीहरूले चाहिँ यो नर्सेसमा नर्सिङमा कसरी मेरो छोरीलाई लिएर आउने त्यस्तो क्वेसनहरू पनि सोधिरहनु भएको हुन्छ। अनि अहिले अस्की ओइटीको बारेमा पनि सोधिरहनु भएको हुन्छ। उहाँहरू सबैजनालाई चाहिँ त्यही आउनुहोस्, फेस टु फेस हामीले कुरा गर्दाखेरि चाहिँ बुझाउन सक्छौँ यस्तो हो, यसरी आउन सकिन्छ, यसरी काम खोज्न सकिन्छ भनेर चाहिँ हामीले एडभाइस पनि दिन सक्छौँ। 12 बजेदेखि हाम्रो प्रोग्राम 5 बजेसम्म हो। टिकट चाहिँ हामीले 50 pounds छ, किनभने खानाको हामीले खानाको व्यवस्था पनि छ। खाना चाहिँ हामीले 12:30 क्यानोपी गर्दैछौँ, भनेको सबैजना बसेर एउटै ग्रुपमा गफ गरेर नबस्नु कि सबैजनासँग नेटवर्किङ गर्नुहोस्।
3: ओके, यो त नेपालको अवस्थामा कुराकानी गरौँ। नेपाली समाजमा यस्तो खालको बाल बालिकाहरू बेलायतमा चाहिँ कतिको छन् त? हुन त यहाँ त सेवा सुविधा हुन्छ होइन?
4: यहाँ पनि धेरै नै छ यहाँ पनि, किन अब कसरी यस्तो धेरै यस्तो डिसअर्डरहरू भएको भन्ने कुरा त अब सबैजनाले स्ट्रेस, ग्लोबल वार्मिङ सबैको कुराहरूले जोडिएको छ, यहाँ पनि छ। तर यहाँ चाहिँ यदि तपाईँहरूले होइन अब प्यारेन्ट्सले लुकाउनु भयो भने हेल्प गर्ने कोही पनि आउँदैन, तर यदि आफूलाई शङ्का लागेछ भने यति धेरै सपोर्ट छ दाजु यहाँ होइन। बिगिनिङबाट नै त्यो उहाँहरूको लागि स्कुल छ, अनि हुन्छ नि सोसियल सर्भिस, अकुपेसनल हेल्थ थेरापिस्ट, फिजियोथेरापिस्ट सब सबैजना उहाँहरूलाई एभाइलेबल छ। अनि पे गर्नै पर्दैन, यदि तपाईँहरू यही काम गर्नु भएको छ यस्तो छ भने तपाईँहरूले केही पे गर्नु पर्दैन, सब गभर्मेन्टले नै दिन्छ।
3: अन्तमा चाहिँ यो नर्सिङ एसोसिएसनले चाहिँ नर्सहरूको हितको लागि अनि नर्सहरूको उत्थानको लागि के काम गर्छ अनि कति जति नेपाली नर्सहरू यहाँ हुनुहुन्छ?
4: यहाँ नेपाली नर्सहरू मोर देन 5,000 हुनुहुन्छ। तर सिधै सिधै चाहिँ अब भन्नु पर्दाखेरि हाम्रो एसोसिएसनमा चाहिँ त्यति धेरै चाहिँ अब आबद्ध हुनुहुन्न। कस्तो हुन्छ भने मलाई हामीले यो प्रोग्राम गरेपछि मलाई लाग्छ हाम्रो दाजु दिदीहरूले चाहिँ गएर ल है तिमीहरू पनि त्यसमा हौ भन्नुहुन्छ होला, भन्नुभयो अझ धेरै बन्नुहुन्छ भन्ने आशा छ। अहिले चाहिँ हाम्रोमा अलमोस्ट लाइक 500 माथिको चाहिँ हुनुहुन्छ। अनि म अर्को कुरा के भन्न चाहन्छु भने बिएफबिएस सुनेर बस्नु भएको हाम्रो दाइ दिदीहरू सबैजनाले चाहिँ यदि तपाईँहरूकोमा कसैले पनि कोही पनि नर्सिङ होममा काम गर्नु भएको छ भने उहाँहरूलाई चाहिँ अलिकति यो एनएचएस जस्तो फेसिलिटी छैन, ट्रेनिङको लागि फेसिलिटी छैन, अनि उहाँहरूलाई पोलिसी प्रोटोकलहरू थाहा हुँदैन, अनि हामीलाई कति मार्कामा परेर लास्ट मिनटमा हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ ल मलाई हेल्प गर्नु पर्यो भनेर। यदि हजुरहरूले पहिल्यैदेखि भन्नुभयो भने त हामीले यहाँ कति वेबिनारहरू गरिरहेको हुन्छौँ उहाँहरूकै लागि।

0: हाम्रो नेपाली कम्युनिटी मात्र होइन, हामीले हाम्रो इन्टरनेसनल नर्सेसहरूबाट पनि आउँदै हुनुहुन्छ, कतिजना चिफ नर्सहरू पनि आउँदै हुनुहुन्छ, लिड नर्स पनि आउँदै हुनुहुन्छ, उहाँहरूले आउँछु भन्नुभएको छ। अनि अब हामीले हाम्रो चाहिँ एनएमसी रजिस्टर, हाम्रो चाहिँ जस्तै काम गर्नुको लागि हामीलाई एउटा हाम्रो पिन नम्बर हुन्छ दाजु, अनि त्यसको चाहिँ हामीले इयरली रिन्युअल गर्नुपर्छ। हो त्यो अवार्डिङ बडी चाहिँ सँग पनि हामीले काम गरेको, तर उहाँ चाहिँ यसपालि चाहिँ आउनु भ्याउँदैन भनेर भन्नुभएको छ। तर हामीसँग आबद्ध हुनुभयो भने हाम्रो नर्सेसहरूको लागि चाहिँ हामीसँग एनएमसीमा पनि सहयोग, एनएमसीबाट पनि हामीलाई धेरै सहयोग छ, साथ छ। अनि जो जति पनि आउने सोचिरहनु भएको छ, छिट्टै टिकटहरू लिनुहोस्, त्यो भयो भने हामी नर्सेसहरूलाई अलिकति सजिलो हुन्छ प्रोग्राम अर्गनाइज गर्नलाई भन्न चाहन्छु।
1: हुन्छ बहिनी, पुण्य काम गर्दै हुँदोरहेछ, तपाईँलाई ह्याप्पी 18th एनिभर्सरी है त बहिनी।
0: थ्याङ्क यू योग दाजु, सबैजना सुनेर बस्नुहुने सबै बिएफबिएसको सबै दाजुभाइ दिदी बहिनी सबैजनालाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। योग दाजु हजुरलाई पनि र रूपा दिदी हजुरलाई पनि, उहाँ त हलिडेमा हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद यो अवसर दिनु भएकोमा।
1: हजुर।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો.
3: सरकारले रासायनिक मल आपूर्तिको सम्बन्धमा देखिएका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिस गर्न 12 सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ. आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्याल
4: मलसँग सम्बन्धित विभिन्न समस्याहरूलाई अध्ययन गरी देखिएका समस्याहरूको अल्पकालीन दीर्घकालीन समाधान सहितको विकल्प सिफारिस गर्नको लागि प्रधानमन्त्री कार्यालयको सहसचिवको संयोजकत्वमा विभिन्न अरू निकायका सदस्यहरू समेत गरेर 12 सदस्यीय एउटा अध्ययन कार्यदल गठन भएको छ र त्यो कार्यदलमा विशेष गरी कृषि वन तथा पर्यावरण मन्त्रालय र मातहतका निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालय लगायतका निकायका पदाधिकारीहरू पनि यसमा सदस्यको रूपमा रहनु भएको छ र यो समितिले गठन भएको 60 दिनभित्र कार्य सम्पन्न गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रतिवेदन पेश गर्ने गरी व्यवस्था गरिएको छ.
3: संसदीय सुनवाई समितिका सबै सूचना सार्वजनिक गर्न जरुरी नरहेको तर्क सत्तारूढ रासोपा सांसदले गरेका छन्. सुनवाई समितिको बैठकमा रासोपाका कविन्द्र बुर्लाकोटीले समितिले सबै सूचना दिँदा जटिलता आउने बताउनु भएको छ.
5: All the decision should be नागरिक focused हैन, त्यो कारणले त्यस्ता छलफलहरू हामी सबै नै चाहिँ सार्वजनिकहरू गर्नुपर्छ. तर अब यो संसदीय सुनवाईको चाहिँ हामीले छलफल गर्ने निर्णय गर्ने चिजहरू चाहिँ हामीले जति चाहिँ मिडियाहरूलाई इन गर्छौँ त्यो बाहेकको चाहिँ हामीले सार्वजनिक गर्दाखेरि अलिक ध्यान दिएरै गर्नुपर्छ.
3: तर विपक्षी दल नेकपाका वर्षमान पुनले सूचना लुकाएर फाइदा छैन भन्नुभएको छ.
6: प्रक्रिया बताउने हो भने बताउँदा हुन्छ सूचना अधिकारीले, त्यसपछि पनि चित्त नबुझ त उहाँले फेरि हामीले सिकाउने कुरा पनि होइन. चित्त बुझ्यो बुझेन नबुझ्यो के गर्ने भन्दा फेरि कानुन व्यवस्था भएको हुनाले यस्ता अन्डरस्टुड विषयहरू सायद समितिको विषय बन्नु पनि हुँदैन, समितिले फेरि त्यस्ता विषयहरू इन्टरटेन गरिराख्नु पनि पर्दैन जस्तो लाग्छ. र सूचना अधिकारीले नै कानुनी व्यवस्था अनुसार नै दिनु उपयुक्त हुन्छ जस्तो लाग्छ है मलाई त.
3: अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले चालु आर्थिक वर्षको बजेटमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका ऐन नियम कार्यविधि निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा 7 लाख रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभएको छ. राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री वागले
7: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष 2083-84 बजेटमा मन्त्रालय तथा अन्तर्गत आयोग विभाग कार्यालय समितिहरूसँग सम्बन्धित ऐन नियम कार्यविधि निर्देशिका तथा मापदण्ड तर्जुमा क्रियाकलापमा अहिलेलाई प्रारम्भिक विनियोजन 7 लाख भएको छ. आवश्यकता अनुसार यसमा वृद्धि गर्न

0: परेमा सम्बन्धित मन्त्रालयले रकम अन्तर पनि गर्न सक्ने सुविधा छ र आवश्यक रकम औचित्यका आधारमा अर्थ मन्त्रालयमा थप विनियोजनका लागि माग भएमा त्यो उपलब्ध गराउने आश्वासन पनि म दिन चाहन्छु।
1: चालु आर्थिक वर्षको पहिलो साउन महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य बढेको छ।
2: भन्सार विभागका अनुसार साउनमा नेपालले 1,87,44,36,00,000 बराबरको वस्तु आयात गरेको छ। अघिल्लो आर्थिक वर्षको साउनमा 1,43,40,40,69,00,000 बराबरको आयात भएकोमा यो वर्ष आयात 31.04% बढेको हो। साउनमा नेपालको वस्तु निर्यात भने 61.72% वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा 23,93,24,00,000 रुपियाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको साउनमा निर्यात बढेर 38,70,44,00,000 रुपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि दर निकै उच्च भए पनि निर्यातको कुल आकार अझै आयातको तुलनामा निकै कम रहेको तथ्याङ्कले देखाएको छ। निर्यातमा भएको उल्लेख्य वृद्धिका बावजुद आयातको आकार ठूलो रहेकाले साउनमा नेपालको व्यापार घाटा 1,48,73,95,00,000 रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो घाटा 1,19,10,82,00,000 रुपियाँ रहेको थियो। यो वर्ष व्यापार घाटा 24.88% बढेको हो। आयात र निर्यात जोड्दा वैदेशिक व्यापार 2,26,14,77,00,000 रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा वैदेशिक व्यापार 1,66,97,10,00,000 रुपियाँ रहेकोमा यो वर्ष 35.44% वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यद्यपि कुल व्यापारमा नेपालको निर्यात हिस्सा बढेको छ, अघिल्लो वर्षको साउनमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा 14.33% रहेकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा बढेर 17.11% पुगेको छ।

हजुर, रस बान्तावाले आफ्नै कम्पोजमा गाउँदै हुनुहुन्थ्यो। मेरो प्रिय मित्र शिवचन्द्र राई फेल्थाममा हुनुहुन्छ र उहाँले लेख्नुभएको गीत हो र उहाँसँग धेरै लामो समयबाट अस्ति हाम्रो यलम्बर डेमा भेटघाट भएको थियो। अब एक दुई वर्षपछि म त नेपाल फर्किन्छु होला यो भन्दै हुनुहुन्थ्यो। एनिवे, मिठो गीत र मैले भोगेको बाल्यकालको सबै कुराहरू चाहिँ यो गीतमा चाहिँ लेख्नु भएको थियो र त्यो दिन पनि हामीले गीतको बारेमा चर्चा गरेका थियौँ। हजुर, बिनायो त खोपिएन तर जस बिनायो चाहिँ हाम्रो दाईहरूले खोप्नु हुन्थ्यो त्यो गोठालातिर जाँदा, होइन? त्यति बेला चलन थियो नि त दोस्ती भन्ने, होइन, दोस्ती दोस्तिनी भन्ने चलन थियो। अनि हाम्रो दाईहरूले चाहिँ त्यो बिनाय खोपेको चाहिँ याद आउँछ मालिङ्गोको, कि होइन, मालिङ्गोको चाहिँ त्यो बिनाय खोप्नुहुन्थ्यो। त्यो बिनाय चाहिँ आफ्नो दोस्तीहरूलाई बजारतिर जाँदा, हाट बजारतिर जाँदा भेटिन्छ नि त, होइन, वारिपारीको साइली मैलीहरू, अनि उहाँलाई दिनुहुन्थ्यो। अनि उहाँहरूले चाहिँ त्यति बेला टोपीहरू बुन्ने, त्यो विशेष गरेर टोपीभन्दा पनि रुमाल बुन्ने चलन थियो। हाम्रो दाईहरूले रुमालहरू बोकिनुहुन्थ्यो र त्यो सायद उहाँहरूको चिनारीहरूले दिनुभएको होला। अनि दाईहरूले चाहिँ त्यो बाँसुरी चाहिँ बाँसुरी होइन त्यो बिनाय बनाएर चाहिँ त्यो दिन जहाँ भेट्नुहुन्थ्यो उहाँहरूलाई दिनुहुन्थ्यो होला। त्यो त्यस्तो खालको एउटा गोल्डन जमाना थियो नि त, होइन? अब आजभोलि त अब सबै कुरा चाहिँ अब फोनमा छ, सबै कुरा अब जस अब कार्ड पनि हामीले इलेक्ट्रोनिक पठाउँछौँ। त्यसको महत्त्व र त्यति बेलाको त्यो महत्त्व भिन्दै होला जस्तो मलाई लाग्छ। हुन त एज अनुसार त्यति बेलाको चलन त्यही नै थियो, अहिलेको त्यही चलन थियो। अनि यो बिनायहरूको कुरा आउँदा चाहिँ त्यो मलाई याद आयो। अनि हाम्रो आमा बाबुहरूले, यो हाम्रो बाबा होइन आमाले चाहिँ यो उमा त्यो उमा गुन्यो गुन्यो होइन चोलोमा चाहिँ सिउरेर बोक्नुहुन्थ्यो त्यो बिनाय, के दुई तिनवटा त्यहाँ बोकिराख्नुहुन्थ्यो आमाहरूले। अनि कहिलेकाहीँ त्यो बारीमा काम गर्दै गर्दै जाँदा ब्रेक हुन्छ नि त, ब्रेक त अब के ब्रेक भन्ने, त्यति बेला अब र अब आमाहरूले त चुरोट पिउनुहुन्थ्यो, होइन, अब बेला अब यो ब्रेडमा यस्तो कुरा गर्नु त राम्रो हुँदैन। त्यति बेला कहिलेकाहीँ उहाँलाई त्यो विरक्त लाग्थ्यो होला नि त, होइन, भनेको जस्तो हुन्थेन होला धेरै नानीहरू, त्यसले गर्दा त्यो चाहिँ चुरो खाइसकेपछि उहाँले त्यो बिनाय बजाइरहेको याद त देख्छु क्या, त्यो याद आउँछ कहिले काहीँ त्यसरी बजाउनुहुन्थ्यो। अनि दिदीहरूले पनि बजाउनुहुन्थ्यो। अब आजभोलि त बिनायो त्यो त्यस्तो गाउँघरतिर खोप्ने चलन छ कि छैन भन्दा, हाम्रो कमल भाइ अघि चाहिँ उहाँ कमल भाइ हुनुहुँदो रहेछ बिएबिएसमा, उहाँले यसो थम्सअप मात्रै गर्नुभयो हाम्रो म्यासेन्जरमा। हाम्रो चाहिँ जस कमल भाइ उहाँको फोटो चाहिँ छोरीको फोटो राख्नु भएको रहेछ, त्यसले गर्दा म अलिकति झुकिएँ पनि। उहाँले चाहिँ जस मैले एउटा गीत भन्दा तपाईँकै रोजाइमा बजाइदिनु होला भनेर भन्नुभएको थियो, यो गीत उहाँको लागि पनि राख्न चाहिँ चाहन्छु। अनि उहाँले बिनाय बनाउनुहुन्थ्यो, म पनि एकपटक उहाँको घरमा इन्टरभ्यूको लागि गएको थिएँ। बाँसुरी त उहाँले बजाउनुहुन्छ, बिनाय पनि उहाँले बनाएको जस्तो मलाई लाग्छ। बाँसुरी त उहाँले बजाउनु पनि हुन्छ। ल भाइ, यसरी बिनाय बनाउनुहुन्छ नि, होइन, मैले भ्योले धेरै वर्ष अगाडि उहाँको चाहिँ जस उहाँ गएको थिएँ र त्यो याद पनि आज अलिकति छोरीको फोटो राख्नु भएको कारणले म झुकेँ, तर हाम्रो कमल भाइ भित्र हेर्दा चाहिँ उहाँ हुनुहुँदो रहेछ। भाइ थ्याङ्क यू भेरी मच, यसो जानकारी पाऊँ है त। 6:14 गइसकेको छ, केही बेरमा हाम्रो ध्रुवदा आज सरप्राइज भिजिट गर्नुभएको थियो बेबेसमा र उहाँसँग गरेको छोटो कुराकानी छ र त्यो कुराकानी पनि हामी सुन्नेछौँ है त। हाम्रो गुरुङ कान्छी भन्नुहुन्छ, यसो थम्सअप मात्रै दिनुभएको छ, पहिला निकै आउने गर्नुहुन्थ्यो, आज भोलि मेरो सोमा चाहिँ त्यति साह्रो आएको जस्तो लाग्दैन, यसो मासतिर हेर्दा आइराख्नु हुँदो रहेछ, गर्दा लो कता हुनुहुन्छ, यसो गीत सुन्न चाहनुहुन्छ भने जानकारी गराउनु होला है त भन्न पनि चाहन्छु है त। हाम्रो कमल राई भाइले थ्याङ्क यू दाई, सुन्दैछु, राम्रो लाग्यो शब्द, मेरो राम्रो छ मेरो सालाजो गीत भन्नुभएको छ, अलिकति कन्फ्युज भएँ म। एनिवे भाइ, थ्याङ्क यू भेरी मच भन्न चाहन्छु है त, केही जानकारी राखौँ। त्यसपछि भने हाम्रो खेलमती लिम्बू दिदीको गीत अलिक पछि परेको छ, यहाँ राजेश पाल राई र मेलिना राईले गाउनुभएको गीत म राखिदिएको छु। भोलि हुने कार्यक्रम सम्बन्धी लिकलिक समाज युकेको समर बिबिक्यू भोलि हुँदैछ र भेन्यु चाहिँ ग्रेन्ज जुनियर स्कुल फानबोरामा हुँदैछ है त, रमाइलो गर्नुहोला। GU 14-8 टेङ्गा अल्फामा जान सक्नुहुन्छ, ट्याङ्गो अल्फामा। अनि भोलि नै चाहिँ साउथ रेडिङ कम्युनिटीको हलमा चाहिँ साँझ 5:00-10:00 रेडिङ म्युजिकल नाइट हुँदैछ, प्रेम राजा महज्यू अनि कौरा किङ दुर्गा गुरुङ र भोइस अफ नेपाल सिजन 7 विजेता हुनुहुन्छ हाम्रो निता थापा मगरज्यूसँगको कार्यक्रम तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। अनि भोलि चाहिँ यो म्युजिक नै रहेछ। अनि अर्को चाहिँ खुकुरी गल्फ च्याम्पियनसिप हुँदैछ 29 अगस्तको दिन है त, यो चाहिँ बेजिङ स्टोकको शेरफिल्ड ओक्स गल्फ क्लबमा हुँदैछ र हाम्रो चाहिँ W2 सुमन शेर्पा भाइ र उहाँको नम्बरले गर्दै हुनुहुन्छ। खुकुरी गल्फ सोसाइटी युके भर्खरै उहाँले इस्टाब्लिस गर्नुभएको छ। थकाली वेलफेयर सोसाइटी युकेको फालो अनि समर बिबिक्यू हुँदैछ, जुन चाहिँ 30 अगस्तको दिन हो, सन्डे 11:00 सुरु हुन्छ।
गोट मेरसम भिलेज हलमा क्यान्टरबरी रोड सिटी 470R जान सक्नुहुन्छ। पर्सीभित्र तपाईँ को को जानुहुन्छ र तपाईँले नाम दिइसक्नुपर्ने हुन्छ है त। अनि आमा समूहले चाहिँ दिदी बहिनी वार्षिक भेटघाट कार्यक्रम गर्दै हुनुहुन्छ तमु पेलु सङ युकेको आमा समूहले है त। 26 सेप्टेम्बरको दिन हो स्याटरडेको दिन, यो चाहिँ 12 बजेबाट सुरु हुन्छ। तमु पेलु सङ्घको चाहिँ भवनमा हो, रेडिङमा गर्दै हुनुहुन्छ। RG2 8QAmा तपाईँहरू जान सक्नुहुन्छ। थुप्रै थुप्रै कार्यक्रमहरू छ। नेपाली मेला आउँदैछ 30 तारिकको, जो जो आउनुहुन्छ भेटाउँला। 10 बजेबाट सुरु हुन्छ क्याम्पटन पार्क रेस कोर्समा, अनि झाँकीहरू विभिन्न नृत्यहरू अनि कलाकारहरूको प्रस्तुति त्यति हुँदैन, एक दुईवटा हुन्छ कि भन्दै हुनुहुन्थ्यो अस्ति संयोजकज्यूले। TW16 5AQ तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। हजुर, वीर बलाल नम्बरी मेरो नम्बरी हुनुहुन्छ र उहाँले यहाँ भिडियो पठाउनु भयो जस्तो मलाई लाग्यो, तर अलिकति यहाँ खुलेको छैन नम्बरी साहबले के पठाउनु भएको छ त्यो पनि म जानकारी गराउँछु। नम्बरी सलाम, सुन्दैछु है, फ्रम अल्बेनियामा पो पुग्नु भएको रहेछ त। वा के हलिडे जानुभयो कि नम्बरी साहब, के को लागि हो? अस्ति कता फ्लाइट चढ्दै गरेको जस्तो मैले झलक कता देखेको थिएँ। हजुर, के तपाईँको बाजा गाजा लिएर जानुभएको हो? ल, स्विमिङ पुलमा मजाले हलिडे मानेर स्विमिङ पुलमा मजाले चस्मा, कालो चस्माको साथमा, टोपीको साथमा हुनुहुँदो रहेछ नम्बरी। तपाईँको भिडियो यहाँ अड्क्यो। ओहो, वा वाट अ हलिडे, हलिडेमै जानुभएको होला। ल, इन्जोय गर्नुहोला। अनि को को हुनुहुन्छ, तपाईँको फोटो भिडियो पठाइदिनु भएको रहेछ। धेरै धेरै धन्यवाद नम्बरी साहब, हेभ अ लभली विकेन्ड। अनि कति बस्नुहुन्छ, खुसी लाग्यो। हजुर, उहाँले चाहिँ सालाको भन्नुभएको रहेछ अघि हाम्रो कमल भाइले। भाइ थ्याङ्क यू भेरी मच, हजुरको साला पढ्नु हुँदो रहेछ है उहाँ, थ्याङ्क यू भेरी मच भन्दै अब हाम्रो चाहिँ दिदीको गीत सुनौँ। खेलमती लिम्बु दिदीको गीत, विल्सन विक्रम राईले लेख्नु भएको तोरेम पाहाङज्यूको चाहिँ शब्द कम्पोज, उहाँको राजेश पाल राई गाउँदै हुनुहुन्छ अनि मेलिना राई।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

0: हजुर, प्रकाश पौडेल आफ्नै शब्द र सङ्गीतमा गाउँदै हुनुहुन्थ्यो। अब अघि हाम्रो चाहिँ ध्रुव दाजु आउनुभएको थियो यहाँ स्टेसनमा र उहाँसँग गरेको छोटो कुराकानी। उहाँ चाहिँ अब यहाँ बिएबिएसको एउटा मेम्बर नै हुनुहुन्छ, लामो समय बिएबिएसमा काम गर्नुभयो, अहिले मेस्टनमा बसोबास गर्नुहुन्छ। उहाँसँग कुराकानी गरौँ। ध्रुव दाइ नमस्ते। है
1: नमस्ते योग भाइ, एकदम खुसी लाग्यो आएर।
0: हजुर, यता आउनु भएको रहेछ, कामै थियो कि यसो भेटघाटको लागि आउनु भएको?
1: होइन, मेरो काम पनि थियो।
0: हजुर,
1: अनि त्यही मौकामा लामो समय भयो हाम्रो स्टुडियो कस्तो भएछ, भाइहरू कस्तो हुनुहुन्छ भनेर हेर्न आएको। एमेजिङ, धेरै चेन्ज भएछ र धेरै अब प्रोफेसनल, अब एकदम अहिले चाहिँ मोर, हाम्रोमा अलिकति मेसी थियो, धेरै सामानहरू थियो, त्यहाँ सिडीहरू के थियो, अहिले सबै डिजिटलाइज भएको हुना धेरै स्पेसियस है, धेरै राम्रो लाग्यो मलाई अफिसहरू।
0: तर यो टेक्नोलोजी यस्तो हुँदो रहेछ हौ, हाम्रो पनि टेक्नोलोजीसँग किप अप गर्नु कि, अब हामी त ओल्ड स्कुल नै हो नि त, होइन, नयाँ नयाँ टेक्नोलोजी आइरहेको छ, फेरि त्यो जान्दा जाँदै फेरि अर्को टेक्नोलोजी त्यस्तो भइरहेको छ कि।
1: हो त, भर्खर मैले त यहाँ डालेट सिकेर गएको थिएँ, फेरि अब भाइहरूले फेरि नयाँ सिस्टम आइसकेको छ भनेर भन्नुभयो। जे भए पनि जस्ट लर्निङ, अब इन्ट्रेस्ट भएपछि सिकिहाल्छ नि होइन।
0: त्यो डालेट आउँदा चाहिँ ओहो, कसरी डालेट गर्ने होला, चाहिँ कसरी स्याजल गर्ने होला भन्ने एउटा त्यस्तै थियो नि त, होइन, अब हामीले त आफै यहाँ स्याजल गरिन्थ्यो, तपाईँले पनि गर्नुभयो बुढा
1: गरेर।
0: अनि अब अहिले चाहिँ मिरियट सिस्टम भन्छ, भर्जन 4 थियो, अहिले भर्जन 6 आएको छ, तर पिटीमा चाहिँ एउटै नै हो, साह्रै फरक त छैन।
1: मलाई चाहिँ पहिला एडोबीबाट डालेटमा आउँदाखेरि मलाई यति इन्जोएबल भयो कि, मलाई राति अलिक बढी मेहनत गरेँ सिक्नलाई, तर फेसिलिटीहरू अब त्यो अन द सेम टाइम फोन गऱ्यो, रेकर्ड गऱ्यो, एडिट गऱ्यो, उत्तिखेरै अब श्रोतालाई बोल्दा बोल्दै एडिट गरेर प्रस्तुत गर्न सकिन्थ्यो नि त, धेरै राम्रो फेसिलिटी थियो। अहिले झन् अब झन् कस्तो होला यो,
0: त्यो एउटा मेसिन थियो नि त्यहाँनिर, होइन, हामीले पुरा कानमा सुनेर गर्थ्यो त्यति बेला, हामीले चाहिँ अडियो बिस थाहा थिएन त्यहाँ त, ओहो काट्दा काट्दा के दाइ, कहिले कहिले त्यो एमडीमा बजाउँदा त्यो कन्टिन्यू मोडमा नराखेर अल्झेको के तपाईँले।
1: अफकोर्स,
0: तर अहिले चाहिँ अब त्यही हो, अलिकति टेक्नोलोजीसँग सबै अहिले चाहिँ अनलाइन भयो कि, गर्दा टेक्नोलोजीसँग चाहिँ साह्रै पर्छ। यहाँ नआउनु भएको कति भयो तपाईँ?
1: होइन, मैले 6.5 आएकै छैन भनेपछि, अहिले 16 वर्ष भयो।
0: 16 वर्ष भयो, यहाँ खेमदाई बस्नुहुन्थ्यो यहाँ?
1: हजुर, यहाँ बस्नुहुन्थ्यो। त्यही त, अहिले यो चाहिँ स्टुडियो 1 भएछ, पहिला स्टुडियो 1 जहाँ अहिले त्यो सर्फरहरू छ नि, त्यहाँ थियो नि त, होइन,
0: प्रोडक्सन स्टुडियो, त्यो स्टुडियो 1 भन्ने कि, 1-2 नै थिएन कि, त्यति
1: थिएन, एउटा प्रोडक्सन स्टुडियो थियो, एउटा मेन थियो, अहिले दुइटा स्विच गर्न मिल्ने, यो त अलि लग्जरिस भयो नि त।
0: सम्झना कतिको आउँछ दाइ बिएबिएसको?
1: वाओ, बिएबिएस नै एउटा, मलाई आर्मीको भन्दा बिएबिएसको मजा आउँछ, किनकि अहिले सोसियलाइजिङ मैले बिएबिएसबाट धेरै गर्ने मौका पाएँ नि त, अनि अहिले जहाँ जहाँ गइन्छ त्यतिखेरै चिनेका व्यक्तिहरूसँग घनिष्ठ सम्बन्धहरू छ, धेरै कुराहरू सिकियो आर्मीमा, हामीले जुन किसिमको जुन वातावरणमा छौँ, तर खुल्ला आकाशमा विभिन्न व्यक्तिहरूसँग खुलेरै गफ गर्ने मौका त बिएबिएसमा मिल्यो नि।
0: त्यति बेला त जति गफ गरे पनि हुन्थ्यो, हुन त तपाईँले नै सिकाउनु भएको, तपाईँले भएर नै म यहाँ इन्जिनियरबाट आउन पाएँ, त्यसको लागि धेरै धेरै धन्यवाद। अहिले चाहिँ मैले तपाईँलाई देखाएँ होइन, 8 मिनट अलिकति बोल्ने टाइम चाहिँ घटाएछ।
1: हो, हाम्रो पालामा फ्रिडम थियो, होइन, हामीले चाहेको, श्रोताले चाहेको कुराहरू उत्तिखेरै पस्किन पाउँथ्यौँ, उहाँहरूले होइन मलाई यो गीत चाहियो अथवा यो गरौँ, इन्टरभ्यू गरौँ अथवा यो गरौँ, तर अहिले चाहिँ तपाईँहरूलाई अलिकति त्यो सीमाभित्र बस्नु पर्ने रहेछ,
0: हो, त्यो टाइमभित्र गर्नुपर्छ, हुन त सबै हामी श्रोतासँग कम्युनिकेसन त गर्छौँ, गीतहरू बजाउँछौँ, तर अलिकति इन्टरभ्यू टाइम चाहिँ अलिक घटाएको छ,
1: त्यो चाहिँ आवश्यक नै हो, हाम्रो इन्टरभ्यू टाइम चाहिँ अलिकति लामो नै हुन्थ्यो, तर फेरि हाम्रो श्रोताहरू त्यतिखेरको कस्तो थियो भने हरेक कुराहरू 2-3 पल्ट भन्नु पर्थ्यो नि त हामी, अब किनकि 1 पल्ट भनेर उसले बुझेन कि भनेर फेरि हामीले रिपिट पनि गर्थ्यौँ, अनि मेक्स्योर गर्थ्यौँ उसले बुझ्यो, अनि उसले पनि हामीलाई मेक्स्योर गर्थ्यो, हामीले बुझ्यो होला। अब अहिले हाम्रो यङस्टरहरू सर्ट एन्ड स्विट बोल्छ नि त, एकदम छोटो, अनि हामी त्यस्तो थिएन, लामो बोल्नु पर्ने, लामो उसले बुझेको मेक्स्योर भएर अब उसले डकारेपछि मात्रै यसले बुझ्यो भन्ने थियो, त्यो
0: त्यो बटुल बाटुल गर्थ्यो, साह्रो रमाइलो हुन्थ्यो नि,
1: हो त,
0: सिकेर दुईजना गर्थ्यो
1: उतिखेरै है, जस्ट धेरै कुराहरू थिए, जस्ट अर्ली स्टेजमा हामीले क्रिएटिभिटी भनौँ केही गरौँ,
0: अनि तपाईँ आइडिया भएको चाहिँ मान्छे, मैले एकपल्ट एउटा 1 घन्टा कार्यक्रम गर्छु भनेर यसो सोधिदिएको थिएँ, यस्तो यस्तो दाइ भनेको, योग विशेष राख न भनेर के, त्यो ठकै भनिदिनु भयो, त मैले त्यो योग विशेष निकै सामान चलाएँ नि त मैले,
1: हजुर, ओके,
0: त्यो आइडिया भएको मान्छे, अनि एकपल्ट चाहिँ तपाईँ त्यहीँ नै बसिराख्नु भएको थियो, के जोस चले छ, हो म एउटा कार्यक्रम गर्नुपर्छ, कति व्यस्त छ भनेर भित्र स्टुडियोमा गएर रेकर्ड पनि गरिहाल्नु, निकै चलाउनु भयो नि त्यो कार्यक्रम।
1: ए हजुर, हो त्यो त रमाइलो भयो, अलिकति अब कन्ट्रोभर्सियल त हुन्थ्यो नै, अब कन्ट्रोभर्सियल भएन भने मजा पनि आउँदैन नि, कहिले काहीँ चाहिँ जस्ट यु हेभ टु टेक रिस्क है।
0: अनि सिभिलियन लाइफ कस्तो जाँदैछ त अहिले?
1: फ्यान्टास्टिक, मैले चुज गरेको जीवन मैले पाएको छु, अब सोसियलाइज गर्ने मेरो अब मेरो स्किल पनि छ भनौँ, र मलाई मन पनि पर्छ।
0: अनि फुल टाइम नै वर्क हो कि कस्तो हुन्छ?
1: म पार्ट टाइम गर्छु, र अब होलिडे जानु पर्यो भने फुल टाइम गर्छु, अलिकति पैसा चाहियो भने त्यस पनि फ्लेक्सिबल छ है।
0: तपाईँको त एक्स्ट्रा टाइम गयो भने होलिडे जाने पैसा आइहाल्छ,
1: आउँछ। त्यो त्यही जब चुज गरेको छु मेरो, अहिले जिरो आवर कन्ट्र्याक्ट, फुल टाइमबाट जिरो आवर कन्ट्र्याक्टमा म सरेको कारण चाहिँ फ्लेक्सिबिलिटी, पैसा चाहियो भने यु क्यान वर्क मोर होइन,
0: बिटीमै हो नि त काम त,
1: होइन बिटीमा होइन, अनि एम ग्रुप भन्ने हो त काम चाहिँ, त्यही ब्रोडब्यान्ड टेलिफोन अनि अब त्यही फाइबर हो के अरे, पर जब पैसा पे गर्छ, जानु मन लाग्यो भने गयो।
0: कति घन्टा जति काम गरिन्छ?
1: 24-25 घन्टा जति गर्छु काम।
0: अब हामीले 37 घन्टा स्ट्यान्डर्ड तपाईँको, तपाईँले लाइफ बुझ्नु भएको छ।
1: होइन मैले चाहिँ अब उमेर
0: कुनै काममा बसी नराख्ने, केही अब चर्च पनि हिँडि पनि हाल्ने खालको होइन तपाईँ, त्यस्तो खालको
1: होइन। त्यो मेरो खुसीको लागि जागिरले रोक्यो भने बरु जागिर छोडिदिने, खुसी नरोक्ने।
0: अब त छोरा डक्टर, छोरी पनि अब
1: प्रड्युसर
0: होइन, अब विवाह पनि छिटै हुँदैछ होइन,
1: हुँदैछ।
0: दिदी काम गर्नु चाहिँ गर्नु?
1: उनी पनि पार्ट टाइम, उनी त अब 10 आवर विक, अनि त्यो हुनको कारण चाहिँ अब बिहान ब्रेकफास्ट रेडी हुन्छ हामी सबैको लागि होइन, अब लन्च रेडी हुन्छ, बेलुका डिनर रेडी हुन्छ, हाम्रो सबै कुराहरू इट्स भेरी नाइस। अब यदि सबै काम फुल टाइम गरिदियो भने थाकेर घर जाँदाखेरि त सबै कुरा आफै गर्नु पर्यो नि, त्यो पनि हामीलाई पनि आफूलाई फाइदा भयो, पैसा त धेरै किन चाहियो, र कमाएको हामीले खाएर सकेको छैन, अझै सकिँदैन पनि होला,
0: सकिँदैन पनि, हलिडे गइराख्नुहुन्छ,
1: जानु पर्यो नि अब त्यसैको लागि त हो है, 10 वर्षपछिको सोचौँ त हामी के होला अबको, त्यस कारण चाहिँ यु गट टु डु इट।
0: फुटबल एकपल्ट त्यो वर्ल्ड कपको कुरा थियो, त्यो स्टिल के छ?
1: ए ओहो, त्यो एकदमै राम्रो, कतिपयलाई मैले भन्नु पनि पाएको छैन, हामीलाई यो वर्ल्ड कप भेट्रेनको यो सेप्टेम्बरको 6-13 हुनेवाला थियो, वारविक युनिभर्सिटीमा हामीले एकोमोडेसनहरू सब बुक गरिसकेको थियौँ सबै, अनि त्यसको कस्ट 120,000 लाग्थ्यो, 8 कन्ट्रीको प्लेयरहरू र अब मेडिकल
0: सबै तपाईँले एक्सपेन्स गर्ने,
1: सबै हामी 6 टिमले 8 टिमले नै
0: कन्ट्रिब्युट गर्ने, कति आउँछ त्यसलाई उ गर्ने,
1: त्यो च्यारिटीबाट हो। अनि अहिले के भने, यो इरानी युद्धले गर्दा जुन मेन 2 स्पोन्सरहरूले चाहिँ हात झिक्यो, हामीले सकेनौँ भनेर भन्यो, अनि हामीले हिजो मात्र हो हामी सानो स्केलमा गर्ने कि भन्ने कुरा भएको थियो, अनि युएसए र जर्मनीले होइन सानो स्केल हो भने हामी उहाँबाट आउँदैनौँ भने, अनि नेपाल स्टिल अन होइन, तर हामी 5 देशको नर्दर आइल्यान्ड, स्कटल्यान्ड, वेल्स र इङ्ल्यान्ड अनि नेपालको हामी 7-a-side खेलौँ न त, जस्ट हामी आयोजना गरिहाल्यौँ, लेट्स डु इट वान डे टुर्नामेन्ट भन्ने कुरा त भएको छ, त्यो पनि अब 1 week पछि थाहा हुन्छ, जस्ट मोर लाइकली नहोला जस्तो छ।
0: सबै आर्म फोर्सेसकै हो नि त खेलाडी,
1: आर्म फोर्सेस, एक्स आर्म फोर्सेस होइन, एक्स सोल्जर हो, नेभी, एयरफोर्स अनि आर्मीको। अनि मैले चाहिँ हाम्रो नेप्लिज टिम चाहिँ नेपालमा जन्मेको, इन्डियन आर्मी होस् कि नेपाली आर्मी होस् कि ब्रिटिस आर्मी होस्, कुनै पनि आर्मीको एक्स हुनु पर्यो। अहिले हामीले मोर लाइकली ब्रिगेडियर उर्खाजकै छ, तर 2 इन्डियन आर्मीकोले उहाँले इच्छा देखाउनु भएको छ, 1 नेपाली आर्मीको, अब नेक्स्ट इयर चाहिँ हुन्छ होला, त्यतिखेर चाहिँ गर्ने नै छ, पैसा हामीले केही त उठाइसकेका छौँ, तर फुल्ली जुन स्केलमा हामीले गर्न चाहेको थियौँ नि त्यो गर्न सकेनौँ।
0: फुटबल अब तपाईँको पाला नेपाल कप त इन्जिनियरले एकदमै जितेको एकदमै थियो,
1: हो रमाइलो थियो,
0: सम्झना आउँछ होला
1: हो, अहिले एभ्री इयर हाम्रो त्यो जुन हाम्रो टिम छ नि फुटबल, हामीले कन्टिन्यू धेरैपल्ट जितेको टिम खेलाडीहरूको क्याम्पिङ हुन्छ क्या, एभ्री इयर हुन्छ, यसपटक हाम्रो लिम्बु डेन भन्ने छ नि हाम्रो एल्डिङमा, लास्ट इयर पनि हामी त्यहाँ क्याम्पिङ गरेका छौँ, अहिले पनि अब यो 12-13-14 त्यहाँ छ, हामीले कहिले बाहेक कहाँ कहाँ गर्छौँ, तर हाम्रो गेट टुगेदर छ, त्यो मेमोरी त्यो फेरि आउँछ, त्यस कारणले हामी त्यो सम्झेर त्यही गफ गरेर निकै रमाइलो, हाम्रो एकदम भेरी हामी फ्यामिली जस्तै छौँ त्यो ग्रुपहरू अझै पनि।
0: अनि अहिलेको काममा चाहिँ कति इन्जोय गर्नुहुन्छ?
1: इट्स भेरी गुड, अहिले चाहिँ यो काम चाहिँ इट्स बेस्ट काम हो, एभ्री डे अब तिम्रो घरमा ब्रोडब्यान्ड अफ भयो सो हाउ मच यु मिस
0: यो सबैभन्दा राम्रो ब्रोडब्यान्ड कुनलाई भन्न सकिन्छ मैले स्काई
1: होइन हामी चाहिँ के भन्नु मिल्दैन फेरि हामी चाहिँ सबै 400 अलमोस्ट 400 हाम्रो कस्टमर छ स्काई टक टकी युटिलिटी वेयर हाउस होइन बिटी ऊ यी सबै किसिमको छ होइन हामी चाहिँ सबैको लागि बराबर काम गर्छौँ त्यस कारणले हामीले यो राम्रो भन्नु मिल्दैन हामीले कसैलाई किनकि हामी सबैको हाम्रो लागि बराबर हो यु स्विच छ
0: कुन चाहिँ ब्रोडब्यान्ड आउँछ भन्ने धेरैले गर्नुहुन्छ होला प्रश्न होइन तपाईँलाई
1: होइन अहिले त के ऊ छ नि त ब्रोडब्यान्ड होइन कि नेटवर्क हो सबैको जुनैमा गए पनि तिम्रो घरमा आउने चाहिँ ब्रोडब्यान्डको स्पिड त्यही नै हो स्काई गए पनि उसले किन हामी हो नि त त्यो ल्याइदिने त्यस कारणले चाहिँ त्यो स्पिड त्यही नै हो वेभर गिभ्स यु अरू फेसिलिटी अब चिपर रेट त्यही नै हो राम्रो
0: ल त दाइ एकदमै खुसी लाग्यो अब समयको पाउँदी तपाईँलाई मैले भनिहालेँ तपाईँलाई थाहा छ होइन अन्त के भन्नुहुन्छ तपाईँको चाहिँ थुप्रै थुप्रै लिस्नर्स होइन आज ध्रुव दाइ बोल्नुभयो ध्रुव भाइ बोल्नुभयो भन्ने कतिले त्यो लाग्यो होला
1: बिर्सिनु भयो होला सायद धेरैले बिर्सिनु भयो होला होइन त्यति साह्रै पपुलर पनि थिएन होला तर भाइ
0: तपाईँ त लेजेन्ड हो नि अब यसको
1: मलाई चाहिँ खुसी के हुन्छ तपाईँलाई देख्दा एकदम मजा आउँछ किनकि तपाईँहरूसँग धेरै लामो समय बिताइयो यति
0: रमाइलो
1: कति हुन्थ्यो अब आउँ
0: माहौल अलिक कम्ती भएको छ कि
1: त्यस कारणले चाहिँ एकदम तपाईँलाई भेटेर एकदम खुसी लाग्यो हाम्रो शिरीष बहिनी पनि स्टुडियोमा हुनुहुन्छ अरू बहिनीहरूलाई भेट्न पाइएन खेम दाईसँग अस्ति मात्र कुरा भयो थियो र जोस् हामी फेरि भेट्दैछौँ छिट्टै ल थ्याङ्क यू भाइ बोलाउनु भयो स्टुडियोमा फेरि
0: सरप्राइज कलै गर्नुभयो कि ओहो मैले त हाम्रो अब निकिताको विवाह आउँदैछ कार्ड पाउनु भयो होला भनेर फोन गर्नुभयो जस्तो लाग्यो म त यतै छु भन्नु खुसी लाग्यो नि
1: हजुर
0: आउँदै गर्नु होला दाइ
1: ल एकदम थ्याङ्क यू
0: थ्याङ्क यू दाइ थ्याङ्क यू
1: ल ल थ्याङ्क यू भाइ भाइ
0: गोर्खा रेडियो हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ आदरणीय श्रोताहरू राम्रो ध्रुव दाजु अघि एकदिन पपिन गर्नुभएको थियो त्यति बेला कुराकानी गरेको तपाईँहरूले सुन्दै हुनुहुन्छ अनि सुन्दै हुनुहुन्थ्यो हाम्रो कैलाश भाइले पनि सुनिराख्नु भएको रहेछ र कुन कुन प्रोग्राम चलाउनुहुन्थ्यो भनेर लेख्नु भएको छ उहाँले थुप्रै प्रोग्राम चलाउनु भएको थियो र जस भाइले सायद उहाँको कार्यक्रममा सुन्ने मौका पाउनु भएन यहाँ पनि काम गर्नुभयो ब्रुनाईमा पनि काम गर्नुभयो हजुर यो बिचमा हाम्रो क्याप्टेन राम मल्ल साहब हुनुहुन्छ क्याट्रिकबाट निकै लामो समयबाट सम्झिनु भयो साहबले उहाँले पनि कार्यक्रम सुनिराख्नु भएको छ दाईसँगको कुराकानी साहबलाई पनि धेरै धेरै धन्यवाद नमस्कार सलाम हजुर अनि आज चाहिँ दिदी गीता मल्ल उहाँको श्रीमती हुनुहुन्छ उहाँको बर्थडे परेको रहेछ त्यसले गर्दा समयले साथ दियो भने एउटा गीत बजाइदिनु होला अथवा प्ले गरिदिनु होला भनेर क्याट्रिकबाट भन्नुभएको छ र ल दिदीलाई पनि नमस्कार अनि तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो सम्पूर्ण बेबेस परिवारको तर्फबाट अनि साहबले पनि सबै तपाईँहरूको फ्यामिलीको तर्फबाट होल फ्यामिली मेम्बर्सको तर्फबाट तपाईँलाई शुभकामना भन्न चाहनु भएको छ अनि बर्थडेको विस गर्न चाहनु भएको छ तपाईँको दीर्घायु उत्तरोत्तर प्रगतिको कामना गर्न चाहनु भएको छ यो गीत चाहिँ रिमा गुरुङले गाउनुभएको गीत चाँदा निशाको शब्द रचना अनि निर्का नातिकाजीको सङ्गीतमा यो गीत सापको लागि अथवा तपाईँको लागि राखिदिएको छु सापले गीत भन्नुभएको छ नि त्यसले गर्दा यही गीत नै मलाई ठक्क दिमागमा आएँ यही गीत नै सुनाउन चाहन्छु सबै अकेजन मिल्ने भनौँ न ल त दिदी हजुरलाई जस बर्थडेको शुभकामना अनि सम्पूर्ण तपाईँको परिवारको तर्फबाट पनि है त साहब कहिले कहाँ यसो आउँदै गर्नु होला है हजुर गल्फ कतिको खेल्दै हुनुहुन्छ अहिले विन्टर समर छ र जस अस्ति त आइएको थियो त्यहाँनिर यो त्यति भेटघाट भएन हाम्रो ह्याप्पी बर्थडे टु दिदी गीता दिदी

0: यो BFBS गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

रिता केसी र अनुषा लामाले गाउनु भएको गीत चाहिँ तपाईँले सुन्दै हुनुहुन्थ्यो। बिदा हुने बेला भइसकेको छ, 6:52 गइसकेको छ। 7 दिनुभएकोमा यहाँलाई धन्यवाद भन्दै र ह्याभ अ लभली विकेन्ड भन्दै र मन्डेबाट चाहिँ मेरो छुट्टी लाग्यो त्यसले गर्दा हाम्रो भेटघाट हुँदैन र मन्डे टु थर्सडे चाहिँ हाम्रो रूपा दिदी आउनुहुन्छ, मन्डे ट्युसडे अनि थर्सडे अनि वेनसडे र फ्राइडे चाहिँ हाम्रो शून्य बहिनी आउनुहुन्छ है त। हस् त, स्वरूपराज आचार्य लक्ष्मी मल्लले गाउनुभएको यही गीत राख्दै मैले बिदा मागेँ। ह्याभ अ लभली विकेन्ड एभ्री वान, बाई बाई।

0: Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: राज्यसभा सदस्यहरूले बाराको जितपुर सिमरा उपमहानगरमा बालिका हत्या प्रकरणलाई लिएर आक्रोश पोखेका छन्। सदस्यहरू पूजा चौधरी, रेणु चन्द, विष्णु सापकोटा, विष्णु देवी पुडासैनीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्नुभएको छ। दुईजना पक्राउ परेको घटनाको प्रकृति अनुसार अहिलेको कानूनको सजाय कम हुने सदस्य पुडासैनीको भनाइ छ।
4: यस्तो प्रकारका घटना दिन प्रतिदिन बढ्दै गएको छ, बढ्दै गएछन्। यस्तो अवस्थामा यस्ता अपराधीलाई जेल सजायले मात्र नहुने अवस्था भइसकेकोले कडाभन्दा कडा सजाय दिनको लागि कानुन बनाउन म सामान्य सदन मार्फत सरकार र जनता समाज र सरकारप्रति ध्यान आकर्षण गर्छु।
3: घनश्याम रिजालले दलित भएको थाहा पाउँदा डेराबाट निकालिएपछि न्याय नपाएको भन्दै अनसनमा रहेकी दिपा नेपालीसँग वार्ता गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
5: विभेद विरुद्ध न्याय र माफीको वाचा गरेर सत्तामा पुगेको राष्ट्रपति सरकारले दिपा नेपालीसँग सम्वादको आवश्यकता समेत नठान्नु सिङ्गो दलित समुदायप्रतिको अर्को अपमान, विभेद र उपेक्षा हो। यसले सिङ्गो दलित समुदायको राज्यमाथिको भरोसा टुटाउँदै मात्रै छैन, विद्रोहको बिउ रोपिरहेको छ।
3: काठमाडौँ जिल्लामा सञ्चालन भइरहेका निजी छात्रावासहरूमा सुरक्षालाई ध्यानमा राख्दै अबदेखि 24 घण्टा जिम्मेवार वार्डन र निजी सुरक्षाकर्मी अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको नयाँ मापदण्ड अनुसार होस्टेल सञ्चालकहरूले 24 घण्टा जिम्मेवार वार्डन र निजी सुरक्षाकर्मी राख्नुपर्ने भएको हो। विद्यार्थीहरूको रेखदेखसँगै अनुशासन कायम राख्न र अप्रिय घटना हुन नदिन हर समय जिम्मेवार वार्डन र सुरक्षाकर्मी उपलब्ध हुनुपर्ने प्रशासनको भनाइ छ। होस्टेलभित्र विद्यार्थी बीच झडप हुने, लागू औषधको दुर्व्यसन बढ्न सक्ने र सुरक्षामा गम्भीर कमजोरी देखिएका कारण प्रशासनले यस्तो निर्देशन दिएको हो। नियम पालना नगर्नेलाई कार्यवाही गरिने कार्यालयले चेतावनी दिएको छ। ढोरपाटन सिकार आरक्षमा गएको वर्ष दिनमा 21 नाउर र 11 झारलको शिकार गर्न दिए बापत वन्यजन्तु विभागले 4,18,00,000 राजस्व उठाएको छ।
6: विदेशी सिकारीले प्रतिस्पर्धा मार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई 4,17,00,000 भन्दा बढी राजस्व बुझाएका छन्। ढोरपाटनमा वर्षमा 2 सिजनमा शिकार हुने गरेको छ। पहिलो चरणमा 3,03,00,000 र दोस्रो चरणमा 1,44,00,000 राजस्व उठेको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभएको हो। उहाँका अनुसार पहिलो शिकार याम असोजदेखि मक्सिरमा 11 नाउर र 8 झारलको शिकार अनुमति दिएको थियो। त्यो बेला विदेशी सिकारीले 8 नाउर र 5 झारलको शिकार गरेका थिए। त्यस्तै दोस्रो शिकार याम फागुनदेखि वैशाखमा 15 नाउर र 10 झारलको शिकारका लागि अनुमति दिँदा 13 नाउर र 6 झारलको शिकार गरेका थिए। नेपालमा कानूनी रूपमा शिकार गर्न मिल्ने ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिको लगायतका मुलुकबाट सिकारी आउने गरेका छन्। एकजना सिकारीले 15 दिनको शिकार अवधिमा 35,00,000 खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ। 2039 स्थापना भएको ढोरपाटन शिकार आरक्ष बागलुङ, रुकुम पूर्व र म्याग्दी सहित 1325

0: वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
1: अब खबर फटाफट।
2: कञ्चनपुर धान र गहुँ उत्पादनमा आत्मनिर्भर, एकै वर्षमा 91,000 मेट्रिक टनसम्म धान र 3,000 मेट्रिक टन गहुँ उत्पादन। कुल क्षेत्रफलको 35% खेती हुने जिल्लामा आधाभन्दा धेरै क्षेत्रमा सिंचाई सुविधा। इलामको माङसेबुङ गाउँपालिकामा मुन्दुम पाठशाला चलाइने, किराँत राई समुदायको सभ्यता संस्कृति भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण मुख्य उद्देश्य। तनहुँमा एकै वर्ष थपिए 670 उद्योग व्यवसाय, दर्ता भएका फर्ममा व्यापार उत्पादन तथा सेवामूलक क्षेत्र बढी, 484 व्यवसाय खारेज। बाजुराका 9 स्थानीय तहमध्ये 2 पालिकाले सुरु गरे 10 सयका आधारभूत अस्पताल, 11,78,00,000 खोलिएका अस्पतालमा उपकरण र डाक्टरको भने अभाव। काठमाडौँको बाँसबारीमा कमजोर जमिनका कारण भाँसियो 2.5 तलाको घर, जोखिम देखिएपछि घर छाडेका बासिन्दा भने सुरक्षित। काठमाडौँको जमलमा 3 दिने लोकदोहरी मेला, भदौ 7 चल्ने मेलामा 60 कलाकार सहित प्रख्यात कलाकारको प्रस्तुति। कञ्चनपुर महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरण नहुँदा मृगौला पीडितका उपचार प्रभावित, 4 स्टाफ नर्स नहुँदा रातिको डायलासिस अवरुद्ध। र निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार 9-1 निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपिडी चलाउने, कर्मचारीले उपचार गराउन लाइन बस्नु नपरोस् भन्ने मुख्य उद्देश्य।
3: BFBS Kulkar Radio.

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 5 गते तदनुसार अगस्त महिनाको 21 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज नवमी र शुक्रबारको कार्यक्रम सदैव तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भमा सुप्रसिद्ध गजल गायक मेहदी हसनको आवाजमा रहेको यो गजललाई कुनै एक जना अर्को गजल गायकले गाउनु भएको थियो। एकदमै राम्रो आवाज रहेको छ र पुनः फेरि हामी मेहदी हसनकै आवाजमा रहेको यो गजललाई आजको कार्यक्रममा पनि समावेश गर्ने नै छौँ। र आज शुक्रबारको बसाइमा हामीसँग के विषयवस्तुहरू छन् त लागौँ विषयवस्तुतर्फ।

कार्यक्रम नेपाल कलिङमा सधैँ त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने डिभिजन वन कार्यालय चितवनमा कार्यरत देवी प्रसाद पौड्यालसँग गरिएको कुराकानी रहेको छ। वन्यजन्तु लगायत सर्पहरूको उद्धार गरिएको विषय रहेको छ र साथै अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीय भने आज हामीले लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: सुप्रसिद्ध गजल गायक मेहदी हसनको आवाजमा रहेको यो गजल सँगसँगै अब भने कार्यक्रमलाई अगाडि बढाउँ र यसभन्दा अगाडि यही गजलमा आवाज रहेको थियो सुरुमा ओस्मान मिरको निकै सुमधुर आवाज रहेको छ अवश्य पनि तपाईँहरूलाई मन पर्यो होला भन्दै अब भने सम्पादकीयतर्फ लागौँ र यो सम्पादकीय भने लिएका छौँ अन्नपूर्ण पुसको अनलाइन संस्करणबाट शीर्षक छ ठगीको नयाँ जाल हो यो शीर्षकमा अन्नपूर्ण पुसले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ जसरी कुनै प्रतिस्पर्धामा भाग नलिएको व्यक्तिले प्रतियोगिता जित्दैन त्यसै गरी कुनै चिट्ठा नकिनेको वा नहालेको व्यक्तिलाई चिट्ठा पर्दैन यति सामान्य ज्ञान पनि नराख्दा तपाईँलाई चिट्ठा परेको छ भनेर आउने फोन कललाई विश्वास गर्दा कयौं नेपाली ठगीमा परेका छन् त्यति मात्रै नभई तपाईँलाई उपहार आएको छ अथवा जागिरको अवसर छ सस्तोमा सामान किन्न पाइन्छ जस्ता लोभ लाग्दा प्रस्तावमा लट्किँदा ठगिएका छन् नेपालभर दर्ता आर्थिक अपराधको मुद्दाको ग्राफले यस्ता अनेक ठगीको मात्रा देखाउँछ आर्थिक वर्ष 2081-82 16,500 मुद्दा आर्थिक अपराधसँग सम्बन्धित थिए सँगै नेपाल प्रहरीमा साइबर अपराध सम्बन्धी 18,900 निवेदन दर्ता भए सामाजिक सञ्जाल फेसबुक र टिकटक र वाट्सएप जस्ता माध्यमबाट अपराध ठगी भइरहेका छन् अर्थात् सामाजिक सञ्जाल जसरी हाताहातको मोबाइल फोनमा उपलब्ध छ ठगी र अपराधको मात्रा पनि उत्तिकै फैलिएको छ ठगी डिजिटल दुनियाँको डरलाग्दो पाटो बनेको छ भन्दै अन्नपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ प्रविधिले जसरी संसारका कुना कन्दरालाई जोडेको छ ठगी र अपराध पनि त्यसै गरी विश्वका कुना कुनासम्म पुगेको छ आज विश्वको जुनसुकै कुनामा बसेर पनि नेपाल वा जुनसुकै देशका नागरिकको ब्याङ्क खाताको पैसा तुरुन्तै लुटिने सक्ने भएको छ त्यसो त प्रविधिमा फड्को मारेको अमेरिकामा नै $10 अर्ब वार्षिक साइबर ठगी हुन्छ र उसले समेत त्यसलाई रोक्न अझै सकेको छैन खास त चिन्दै नचिनेको व्यक्तिले फलानो संस्थाबाट बोलेको हुँ भन्दैमा पत्याउने मानवीय कमजोरीको फाइदा ठगले उठाउँछ झन् त्यसमाथि लोभ थपिँदा पछि विलाप हुने भइहाल्यो भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ त्यसबाहेक इमेल वाट्सएप वा मेसेन्जरमा आउने जुनसुकै लिङ्कमा क्लिक गर्दा मात्रै पनि ठगले हाम्रा मोबाइल फोन सेकेन्ड भरमै ह्याक गर्छन् अनि सबै सूचना लिएर ब्याङ्क खाताको पैसा आफूले चाहेकोमा पठाउँछन् त्यसरी पैसा पुगेको खातावाला खास ठगको हुँदैन त्यसबाहेक इमेल वाट्सएप वा मेसेन्जरमा आउने जुनसुकै लिङ्कमा क्लिक गर्दा मात्रै पनि ठगले हाम्रा मोबाइल फोन सेकेन्ड भरमै ह्याक गर्छन् अनि सबै सूचना लिएर ब्याङ्क खाताको पैसा आफूले चाहेकोमा पठाउँछन् त्यसरी पैसा पुगेको खातावाला खास ठगको हुँदैन ठगले त सोझा साझा व्यक्तिलाई केही पैसा दिने लोभ देखाएर खातामा आएको पैसा निकालेर दिन मात्रै काम गराउँछन् अनि खातामा पैसा आउनेले त्यो पैसा लैजानेलाई चिन्छ न अरूले मात्रै थोरै पैसा पाउने लोभमा सोझा साधा त्यस्ता ठगको प्रलोभनमा पर्छन् ब्याङ्कमा राखेको पैसा ब्याङ्कका कारण नभई वा प्रविधिको कमजोरीले नभई अन्तत व्यक्तिकै कमजोरी लुटिएको देखिन्छ तसर्थ व्यक्ति नै पहिला सचेत हुन जरुरी देखिन्छ व्यक्ति नै सचेत नभए ब्याङ्कले न प्रहरीले केही गर्न सक्छ सक्दैन तर नागरिककै कमजोरी मानेर राज्य उम्कन पाउँदैन मिल्दैन त्यस्ता कुनै पनि खालको ठगी हुन नदिने प्रणाली बसाउनु पर्छ ठग अपत्ता लगाउने समेत र उपाय राख्नु रच्नु पर्छ सँगसँगै नागरिक सचेतना पनि फैलाउनु पर्छ भारतमा अनलाइन लगायत ठगीको तुरुन्तै उजुरीका लागि 1903 नम्बरको हटलाइन फोनको अलावा छुट्टै वेबसाइटमा पनि छ प्रहरी कहाँ तुरुन्तै उजुरी पुर्याउन सक्ने ब्याङ्कलाई जुनसुकै बेला पनि खबर गर्न सकिने जस्ता व्यवस्था हाम्रोमा पनि खाँचो छ भन्दै अन्नपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ शीर्षक थियो ठगीको नयाँ जाल हो अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ
2: त्यसलाई सहेर नपसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: झलकमान गन्धर्वका आवाजमा रहेको यस गीतमा शब्द र सङ्गीत स्वयं झलकमान गन्धर्वकै रहेको र यो साङ्गीतिक कोसेली सँगसँगै अवने सदस्य हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ लागौं। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। चितवनमा एक वर्षको अवधिमा 45 अजिङ्गर उद्धार गरिएको समाचार यो राष्ट्रसले लेखेको समाचार हो र रातोपाटीमा प्रकाशित छ। चितवन वन कार्यालयद्वारा एक वर्षमा 45 अजिङ्गर उद्धार, यही प्रसङ्गमा अब वन कार्यालयबाट भएका कामहरूका विषयमा छोटकरीमा कुराकानी गर्दैछौ। हामीसँग हुनुहुन्छ चितवन डिभिजन वन कार्यालयका सूचना अधिकारी हुनुहुन्छ देवी प्रसाद पौड्याल। धेरै नपर्खौ, कार्यक्रममा स्वागत छ देवी सर यहाँलाई। धेरै धन्यवाद सर समय दिनुभयो। अब यो डिभिजन वन कार्यालयले आर्थिक वर्षको अवधिमा चाहिँ यो 69 वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको विषयमा लेखेको समाचारमा एक आर्थिक वर्षमा चाहिँ 45 अजिङ्गरको कुरा पनि आएको छ। यो कुन प्रजातिको कति ठुलो हो, होइन, अहिलेसम्म यसले मानव र अरू वन्यजन्तुहरूलाई कतिको चाहिँ नोक्सान पुर्याएको छ र यो उद्धार गरेर तपाईँहरूले यसलाई कहाँ छोड्नुभयो, त्यहीबाट सुरु गरौँ कुराकानी।
1: यो अजिङ्गर विशेष गरेर हामीले घर गोठमा मान्छेको व्यक्तिको घर गोठमा अजिङ्गरहरू आउँदाखेरि उनीहरू चाहिँ अलिकति तर्सिने डराउने हुन्छ, होइन, त्यस पछाडि हामीले त्यसलाई जिउँदै त्यसलाई उद्धार गरेर लिएर आएर उसको प्राकृतिक वासस्थान जङ्गल क्षेत्रमा हामीले त्यसलाई चाहिँ छोड्छौँ र पछिल्लो दिनमा सबैभन्दा धेरै सङ्ख्यामा अजिङ्गर नै हामीले डिभिजन वन कार्यालयबाट गाउँ बस्ती घरबाट गोठबाट होइन उद्धार गरेर लिएर आएर छोडेको अवस्था छ र त्यसलाई जिउँदै नै हामीले प्राकृतिक वासस्थानमा छोड्ने गरेका छौँ।
0: अहिलेसम्म चाहिँ त्यो जुन अजिङ्गरले मानवीय क्षति भनौँ न अब वन्यजन्तुहरूलाई चाहिँ कति नोक्सान पुर्याएको छ उसले चाहिँ?
1: छैन, त्यस्तो किसिमको क्षति गराएको रिपोर्ट छैन, कुनै मान्छेलाई त्यसले अब हानि पुर्याएको होइन अथवा चाहिँ त्यसलाई मान्छेलाई खाएको अथवा चाहिँ अर्को अरू घरपालुवा जनावरहरू खाएको हिसाबको त्यस्तो किसिमको रिपोर्टिङ छैन। खालि अजिङ्गरहरू घर गाउँमा देखा परेपछि हामीलाई तुरन्त खबर हुन्छ र हामीले जुनसुकै समय रात बिरातको समय जुनसुकै समय भए पनि मान्छेहरू अलिक आतंकित भन्नुभएको हुनाले हामीले तुरन्त नै त्यसलाई जन्म लिएर त्यसलाई लिएर आइहाल्ने गर्छौँ र अब त्यसलाई चाहिँ कुनै किसिमको मानवीय अथवा चाहिँ घरपालुवा जनावरहरूमा अथवा वन्यजन्तुहरूमा त्यस्तो किसिमको चाहिँ क्षति पुर्याएको रिपोर्टिङ छैन।
0: अब यो जुन तपाईँले अहिले बताउनु भएको कुरा हेर्दाखेरि अजिङ्गरले अहिलेसम्म मानवीय क्षति पनि नपुर्याएको र भनौँ न वन्यजन्तुहरूलाई पनि घरपालुवा जनावरलाई पनि नोक्सान नपुर्याएको यो कुरा त छँदैछ, तर यो जुन सर्पहरू अजिङ्गरहरू वन्यजन्तुहरू मानव बस्तीतिर चाहिँ देखिन थालेको अलिकति यो जलवायु परिवर्तनको कुरा गरौँ अथवा चाहिँ मानवले चाहिँ वन्यजन्तुको वासस्थानको नजिक अतिक्रमण गरे के कारणले हो, खास चाहिँ कस्तो छ यसको चाहिँ?
1: खास गरेर यो के हो त भन्दाखेरि अलि यो वर्षाको समयमा अलिकति ओबानो खोज्ने यसको प्रवृत्ति हुन्छ। ओबानो खोज्ने क्रममा घर गोठहरूमा अलिकति ओबानो हुने र त्यहाँ मुसा लगायत अरू कुखुरा सुखुरा होइन यस्तो साना किसिमका आहारा पनि उसले चाहिँ प्राप्त गर्ने सक्ने सम्भावना भएको हुनाले अजिङ्गरहरू चाहिँ यो वर्षाको समयमा चाहिँ बढी र अरू समयमा पनि यिनीहरू चाहिँ अलिकति घर गाउँतिर निस्किने गर्दछन्, तर विशेष गरेर बर्खाको समयमा चाहिँ अलिक ओभानो हुने भएको हुनाले घर गाउँमा देखिन्छन्।
0: अब यो अजिङ्गरको प्रसङ्ग सँगसँगै तपाईँहरूले भनौँ न वन डिभिजन कार्यालयबाट उद्धार गरिएका अरू वन्य जन्तुहरू होइन अब के छन् त्यसमा चाहिँ? अब सर्पहरू पनि होला होइन, अरू त्यसमा पनि बताइदिनुहोस् न त्यो पनि।
1: सर्प लगायत हामी चाहिँ अब चितलहरू बन्देल भयो होइन, अस्ति भर्खरै हामीले यो 13 गते नै पर्छ कि हाम्रो एउटा साउनको 13 गते हो कि जस्तो लाग्छ मलाई, दिवस अब भर्खरै रिसेन्टली एउटा चितुवाको बच्चा पनि हामीले ट्र्यापमा पारेर चाहिँ उद्धार गरेका छौँ। विगत लामो समयदेखि भरतपुर 5-15 कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पसको हाताभित्र एउटा माउ र दुईटा बच्चा चितुवाहरू घुमिरहेको अवस्थामा त्यहाँका स्थानीयहरू अलि आतंकित हुने भएको हुनाले र त्यसलाई चितुवालाई नियन्त्रणमा लिने सवालमा हामीले एनटिएनसीमा कोर्डिनेसन गरेर त्यहाँका प्राविधिकहरूको सहयोगमा ट्र्याप यसलाई खोर खोर राखेर एउटा बितुवाको बच्चा पनि नियन्त्रणमा आएको छ यही वर्ष र त्यसलाई चाहिँ एनडिएनसीमा उपचारको लागि पठाइएको छ र पछि अब अरू दुईवटा चितुवा पनि त्यो क्षेत्रमा घुम्दैछन् र त्यसलाई पनि खोरमा नै पार्ने हिसाबले विभिन्न त्यसको सम्भावित ठाउँहरूमा तीन ठाउँमा बक्स ट्र्याप र पाँच ठाउँ जतिमा हामीले फुट ट्र्याप पनि राखेका छौँ र ट्र्यापिङ गरेर त्यसलाई पनि उद्धार गर्ने क्रममा छौँ भने अरू वन्यजन्तुहरूमा चितलहरू पनि छन्। कति वन्यजन्तुहरू तारमा अड्किने होइन त्यस्तो कुनैको खोरहरूमा पस्ने त्यस्तो किसिमको प्रवृत्ति हुन्छ अनि बँदेलहरू पनि कहिलेकाहीँ हामीले उद्धार गरिरहेका हुन्छौँ र विशेष गरेर राजमार्ग क्षेत्रमा गाडीमा ठक्कर लागेर मरेका मृत वन्यजन्तुहरू पनि हामीले जीवजन वन कार्यालयबाट उद्धार गरेर लिएर आएर त्यसलाई गाड्ने र व्यवस्थापन गर्ने गर्दै आएका।
0: यो जुन सडक दुर्घटनालाई न्यूनीकरण गर्नको लागि के छ क्यामेराहरू भए साइरनहरू भए होइन अब यो तपाईँले निकुञ्जको बिचबाट बाटोहरू हुँदाखेरि त अब अवश्य पनि वन जङ्गलबाट निस्कन्छ उनीहरू त होइन त्यसमा चाहिँ के छ त्यो भनौँ न अलिक अलिक दुर्घटनालाई कम गर्नको लागि चोरी सिकारीलाई कम गर्नको लागि त्यसमा चाहिँ कतिको चाहिँ समस्या छ
1: अहिले पछिल्लो समयमा यो जुन हाम्रो पोखरा काठमाडौँतर्फ जाने बाटो जुन मुगलिङ नारायणघाट सडक खण्ड छ त्यसमा पर्ने चाहिँ यो रामनगर साइडतिर अब पछिल्लो समय निर्माण सडक निर्माण गर्दाखेरि वन्यजन्तुको लागि वारपार गर्नको लागि वारपारको संरचना पनि बनाइएको छ र त्यसले गर्दाखेरि साना वन्यजन्तुहरू त्यहाँबाट नै वारपार हुने स्थिति रहेको छ र त्यसले गर्दाखेरि त्यो क्षेत्रमा यस्तो किसिमको ट्राफिकबाट अथवा सवारी दुर्घटना अथवा सवारी साधनहरूको ठक्करबाट वन्यजन्तुहरू मर्ने केसहरू कम छ त्यो क्षेत्रमा भने अब यो राजमार्ग यो जुन हाम्रो टिकौली गोन्द्राङ सडक खण्ड छ त्यसमा चाहिँ विशेष गरेर पहिल्यै यो राजमार्ग बनिसकेको र त्यसमा त्यसकालको वारपार क्षेत्रको व्यवस्था पनि नहुँदा त्यसमा चाहिँ तुलनात्मक रूपमा चाहिँ बढी वन्यजन्तुहरू त्यसरी एक्सिडेन्टमा पर्ने गरेको अवस्था हो चितवनमा हेर्दै गर्दा र अबका दिनहरूमा अब यो राजमार्ग स्तरोन्नति गर्ने कुन कुरा पनि आइरहेको छ त्यस सन्दर्भमा अब ओभरफ्लाई बाट जाने हुन्छ अथवा चाहिँ अन्डर पासबाट जाने हुन्छ जे जस्तो मेकानिजमबाट प्रोजेक्ट डिजाइन भएर आए पनि वन्यजन्तु मैत्री हुने हिसाबले नै सायद यो सडक निर्माण हुन्छ जस्तो लाग्छ मलाई र अहिलेको अवस्थामा अब स्पिड कम गर्ने खालका हामीले जानकारीहरू सवारी साधनहरू चलाउनेहरूलाई दिने गरेका छौँ र तथापि त्यो हुँदाहुँदै पनि रातको समयमा अलिकति एक्सिडेन्टहरू बढी वन्यजन्तुहरू एक्सिडेन्टमा पर्ने रातको समयमा त्यस्तो देखिएको छ र तुलनात्मक हिसाबले वन्यजन्तु वारपार क्षेत्र भएको क्षेत्रमा अलिकति कम एक्सिडेन्टहरू भएको छ भने त्यो नभएको क्षेत्र जुन टिकौली नारायणघाट सडक खण्ड छ त्यसमा चाहिँ बढी छ र अब आगामी दिनमा त्यसलाई पनि वन्यजन्तु मैत्री हिसाबले सडकको स्तरोन्नति हुने र गर्ने तर्फ हाम्रो सुझाव चाहिँ रहन्छ।
0: त्यो एरियामा जुन चलाउने सवारी साधनहरूले त्यहाँ नोटिस पनि राखिदिने अलिकति अवेरनेसको कुराहरू पनि भयो होइन तालिमको किनकि उसको पनि बाँच्न पाउने अधिकार हो होइन अब एक सुरमा आइरहेको हुन्छ उताबाट स्पिडबाट गाडी आइदिँदाखेरि चाहिँ ड्याममा हालिँदाखेरि त उसको बाँच्नु पर्ने अधिकार पनि गयो होइन अर्को चाहिँ अब त्यो गाडीमा सवार भएका चाहिँ यात्रुको ज्यानको जोखिम पनि भयो धेरै कुराहरू हुन्छ नि धेरैको टाउको दुखाइ हुन्छ नि यो विषयमा अब यातायात व्यवसायसँग जोडिएका मान्छेहरूसँग तपाईँहरूको पनि सरकार हामीले सञ्चार क्षेत्रमा काम गरेको पनि त्यतिकै भूमिका रहन्छ होइन यसमा चाहिँ के छ सर छलफल गर्ने तालिमहरू अन्तमा चाहिँ यहाँले भन्नुपर्ने यसमा चाहिँ
1: अब हामीले यस वर्ष चाहिँ अब ट्राफिक कार्यालय जिल्ला ट्राफिक कार्यालय जिल्ला प्रहरी कार्यालय र यातायात व्यवसायीहरू समेत लाइट गरेर एउटा खालको पत्रकार साथीहरूलाई पनि हामीले एउटा समावेश गरेर एक खालको अवेरनेस हजुरले भनेको जस्तो एउटा अवेरनेस कार्यक्रम राख्ने र त्यहाँ जुन गोन्द्राङमा रहेको पोस्टमा रोकेर अथवा त्यहाँ अलिक इन्फर्मेसन पनि दिने खालका कार्यक्रमहरू गर्ने हामीले सोच बनाएका छौँ र विगतको दिनमा पनि हामीले यो खालको क्रियाकलापहरू गर्दै आएका पनि छौँ र विशेष गरेर अलिकति रातिको समयमा रोड पनि खाली हुने र वन्यजन्तुको मुभमेन्ट पनि हुने दुइटै कुरा मिल्न जाँदा रोड खाली भएपछि सवारी साधन चलाउनेहरूले स्पिड गरिदिने र वन्यजन्तुको मुभमेन्ट पनि दिउँसोमा भन्दा रातिमा हुने भएका हुनाले रातिमा छ अब यसतर्फ हामीले पहिचान गरिसकेका छौँ र अब यसलाई चाहिँ हामीले कसरी चाहिँ यसलाई सबैको सहकार्यमा यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ पनि हामीले कामहरू गर्छौँ र सँगसँगै अब यो सडकको पनि स्तरोन्नति हुने कुरो आइरहेको छ त्यसमा चाहिँ विशेष गरेर चाहिँ वन्यजन्तु मैत्री हिसाबले यसलाई बनाउने तर्फ पनि हाम्रो सुझाव रहन्छ र त्यो गर्नु पनि पर्छ।
0: अब यो अन्तमा बिट पार्नु पर्दाखेरि हामीले यो वन्यजन्तुलाई उद्धार गरेको विषयमा त्यसमा पनि अब अजिङ्गरलाई उद्धार गरेको सन्दर्भसँग कुराकानी गर्दाखेरि अरू पक्षहरू पनि आए यसमा धेरै तपाईँहरूले उद्धार गरेको कुरा बताइसक्नु भएको छ गोही अनि मयूर लाटो कोसेरो होइन त्यसमा दुईवटा पर्दो रहेछ चित्त त भनिहाल्नुभयो धामन सर्प नियाले बाग, नियाले बाग भनेको कस्तो खालको हो सर? यो चाहिँ
1: जरायो पनि क्याट फ्यामिलीकै हो होइन, सानो यो क्याट फ्यामिलीकै हो होइन, बाघ चितुवा जस्तै हो यो पनि, नियाले बाघ पनि, तर सानो खालको हुन्छ। त
0: यसमा वन कार्यालय भनौँ न अब चितवन डिभिजन वन कार्यालयको तर्फबाट यो कुराकानी गर्ने क्रममा केही छुटेको लागेको छ सरलाई भन्नुपर्ने? अब आम श्रोतालाई
1: मैले चाहिँ हजुरको मिडिया मार्फत कुरा जाँदै गर्दाखेरि वास्तवमा हामीले काम त गर्दै आएका छौँ होइन, तथापि पछिल्लो समयमा जनताको अपेक्षा पनि अलिकति तुरुन्तै उसले डेलिभरी चाहने अवस्था रहन्छ भने अब हामीसँग भएका इक्विपमेन्ट र हामीसँग भएको स्रोत साधनले पनि हामीले चाहिँ तुरुन्तै सेवा उपलब्ध गराउनु पर्ने अवस्था रहन्छ पछिल्लो दिनहरूमा। र त्यसरी गर्दाखेरि हामीसँग भएको केही सीमित स्रोत साधनहरू जस्तो सवारी साधनहरू भयो, त्यसपछि आएर त्यसलाई अब डाटिङका मेकानिजमका हाम्रा ट्रेनिङहरू भए होइन, कतिपय प्रजातिलाई चाहिँ हामीले डाटिङ गरेर ल्याउनु पर्ने हुन्छ होइन, कतिपय खोरहरू पनि अपर्याप्त भएका छन् होइन, यसकारणले यस्ता खालका उद्धार गर्नको लागि अबको दिनमा एक खालको छुट्टै सेल एउटा युनिट डिभिजन वन कार्यालय मार्फत अथवा त्यहाँ रहनुपर्छ र त्यसमा चाहिँ वाइल्ड लाइफ एम्बुलेन्स लगायतका सुविधाहरू त्यहाँ हुनुपर्छ र तीन चार ठाउँमा एकैचोटि वन्यजन्तु उद्धार गर्नु पर्यो भने पनि हामीले चार पाँच ठाउँमा पनि गर्न सक्ने खालको हामीमा मेकानिजम पनि विकास हुनुपर्छ र त्यसले गर्दाखेरि अहिलेको बद्लिदो समय मा जनताले जुन अपेक्षा गर्नुभएको छ तुरुन्तैको डेलिभरी दिन सकिने अवस्था रहन्छ। अहिलेको विद्यमान अवस्थामा हामीसँग अलिकति स्रोत साधन कम र दक्ष मेन पावरको पनि कमी भएको कारणले गर्दाखेरि अलिकति हामीले काम गर्न त गरिरहेका छौँ, यो उल्लेखनीय संख्यामा यो संख्या त हो वर्ष दिनभरिको, तथापि हामीले मान्छेले चाहिँ 10 मिनटमा रेस्पोन्स खोजेका छ भने हामीले आधी घन्टामा रेस्पोन्स दिँदा पनि मान्छेको चाहिँ अलिकति चाहिँ क्विक डेलिभरी दिन नसकेको अवस्था जस्तो पनि हामीले महसुस गरेका छौँ र स्रोत साधन र दक्षतामा वृद्धि गर्दै हामीले त्यसतर्फ लाग्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
0: धेरै धेरै धन्यवाद छ देवी सर, समय दिनुभयो र आज चाहिँ वन कार्यालय जुन छ चितवनको वन कार्यालयद्वारा वर्षमा चाहिँ 45 अजिगर सँगसँगै अरू वन्य जन्तुहरूलाई पनि उद्धार गरिएको विषयमा कुराकानी गऱ्यौँ र कसरी उनीहरूलाई चाहिँ यो दुर्घटनाबाट जोगाउन सकिन्छ भन्ने कुराहरूको पनि सन्दर्भमा कुराकानी गऱ्यौँ। समय दिनुभयो, धेरै धन्यवाद छ सर यहाँलाई चाहिँ।
1: हुन्छ, यहाँले यहाँको मिडिया मार्फत हामीलाई हाम्रा कुराहरू राख्ने अवसर दिनुभयो, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
0: हस् त, यति भन्दै छुट्न चाहे है त सर।
1: हस् हस्
0: नमस्कार। यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो देवी प्रसाद पौड्याल, उहाँ चितवन डिभिजन वन कार्यालयमा कार्यरत हुनुहुन्छ र सूचना अधिकारी पनि। र यो कुराकानी सँगसँगै अब भने लागौँ छोटो विश्रामतर्फ र विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बिबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ, तर अहिलेलाई छोटो विश्रामतर्फ लागौँ।
2: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ, साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा

0: Veteran Dash Guard.
1: तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ म धनजङ गुरुङको साथमा र केही बेर अगाडि छोटो विश्राम र यसभन्दा अगाडि डिभिजन वन कार्यालय चितवनमा कार्यरत सूचना अधिकारी हुनुहुन्थ्यो देवी प्रसाद पौड्याल उहाँसँग गरिएको कुराकानी रहेको थियो वन्य जन्तु र विशेष गरेर सर्पलाई उद्धार गरिएको कुराहरूसँग केन्द्रधार कुराकानी गरिरहेका थियौँ भने अब भने लागौँ साङ्गीतिक विश्रामतर्फ र यो साङ्गीतिक विश्राम भने लिएका छौँ बद्री दुर्गाखलको आवाजमा रहेको छ लागौँ यो साङ्गीतिक विश्रामतर्फ।

बद्री दुर्गा खरेलको आवाजमा रहेको यस गीतका शब्द रचनाकार भने हुनुहुन्छ नदेन रुम्बा र यसमा संगीत भने बद्री दुर्गा खरेलकै रहेको थियो र संगीत उत्पादन भने म्युजिक नेपालको रहेको थियो र यो सांगीतिक कोशीले सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ र अब भने चलचित्र अन्यायको यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

चलचित्र अन्यायको यस गीतमा भूपेन्द्र र दिपा झाको आवाजमा रहेको यो साङ्गीतिक कोसेलीबाट कार्यक्रमलाई अगाडि बढाउने क्रममा अर्को एउटा साङ्गीतिक विश्रामतर्फ लागौँ र लगभग हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि छौँ र चलचित्र वासुदेवको यस गीतमा आवाज भने रविन्द्र शर्माको हो र शब्द लक्ष्मीप्रसाद देवकोटाको रहेको छ र यो साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाउँ र सङ्गीत भने रञ्जित गजमेरको रहेको छ।

0: चलचित्र वासुदेवको यस गीतमा रहेको गीतको शब्द रचनाकार भने स्वर्गीय लक्ष्मीप्रसाद देवकोटा हुनुहुन्थ्यो भने यसमा सङ्गीत रञ्जित गजमेरको र आवाज भने रविन शर्माको रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै अब कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ। आजको यो बसाईबाट म धनजङ गुरुङलाई पनि बिदा दिनुहोस्। सप्ताहन्त दुई दिनको बिदा रमाइलोसँग बितोस्। पुनः फेरि सोमबार सेवामा उपस्थित हुनेछौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
4: दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरू बीच विवाद भएको छ। आज सिंहदरबारमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसेनाले बञ्चरी डाँडामा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँगको छलफल राख्नु भएको थियो। छलफलमा स्थानीय तहका प्रमुखहरू र सांसद तामाङ बीच चर्काचर्की परेको हो। सांसद तामाङले बैठकमा प्रस्तावित स्थानीय तहका प्रमुखहरू उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरूलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद सुरु भएको हो। बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख छिरीबाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाउनु भएको छ।
5: मन्त्रीज्यू समस्या समाधानको लागि कृपया एक एकजना
4: सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन भएको जानकारी दिनुभएको हो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनु भएको छ। केन्द्रमा एकजना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। त्रिभुवन विमानस्थलबाट पक्राउ परेका बङ्गलादेशी नागरिकको पेटबाट 5 दिनपछि सुन जस्तो देखिने धातु निकालिएको छ। दुबईदेखि काठमाडौँ आएका 35 वर्षका मोहम्मद रेसले हदल दरको पेटमा एक्सरे गर्दा सुन जस्तो धातु भेटिएको थियो। साउन 31 गते चेक जाँचका क्रममा वस्तु फेला परेको विमानस्थलले जनाएको छ। उनले 150 ग्रामको सुन लुकाएर ल्याएको स्वीकार गरेपछि काठमाडौँ मेडिकल कलेज सेनामङ्गलमा फेल्बिक एक्सरे गरिएको थियो। एक्सरेबाट पेटभित्र सुन जस्तो धातु अड्किएको पाइएको थियो। तत्काल शौच गराउँदा वस्तु ननिस्किएपछि उनलाई कानुनी रित पुर्याएर अस्पताल भर्ना गरिएको थियो। रसुवाको आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा नेपालमै पहिलोपटक ड्रोनबाट धुपीको बिउ छरेर फेरि जङ्गल उमार्ने अभ्यास गरिएको छ। 16 वर्ष अघि डडेलले सखाप भएको वन फर्काउन केही हप्ता अघि बिउ छरिएको हो। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र विभिन्न संस्था मिलेर 125 किलो बिउ कालो जङ्गलमा छरिएको छ। वर्षेनी सीमित ठाउँमा गरिने वृक्षारोपणको साटो चौरी चराउन आइरहने समस्या समाधान गर्न एकैपल्ट धेरै बिउ छरिएको हो। वडा नम्बर 3 का अध्यक्ष सुरेन्द्र तामाङ,
6: अहिले 15-16 वर्ष भइसक्यो, अब सबै त्यो कुहिएर गाई बस्तुलाई मान्छे हिँड्नलाई पनि अप्ठ्यारो हुने अब जिल्ला बाँधको चाहिँ सहायतामा त्यसलाई अब कतिपय चाहिँ हामीले त्यो रुखहरू काटेर वृक्षारोपण पनि गर्यो सर। लगभग हामीले 1 हेक्टर चाहिँ वृक्षारोपण पनि गरिसकेको छौँ। अनि त्यसमा वृक्षारोपण गरिरहँदाखेरि अब त्यो बिरुवा चाहिँ नि उमार्नको लागि चाहिँ त्यहाँ एकदम सङ्घर्ष हामीसँग चुनौती भयो। हाम्रो चाहिँ कृषक चाउरी पाल्ने कृषकहरू धेरै छ, अनि धेरै भइसकेपछि त्यो चाउरीलाई चाहिँ हामीले त्यो बिरुवा जोगाउनको लागि त के भारै लाउनु पर्ने, भार लाउँदाखेरि चाहिँ अब चाउरी गाईलाई चाहिँ आसाद हुने। अब हामीले यो साल चाहिँ 2000 बिरुवा

0: छाड्यो भने त्यसको आधी चाहिँ नि अब के अरे ड्यामेज भयो भने अब त्यसको 500 बिगाको उम्रिन्छ भन्ने उद्देश्यले चाहिँ यो छरेको।
1: यसरी ड्रोनबाट बिउ छरेर रुख रोपण गर्दाखेरि चाहिँ यसले काम गर्दो रहेछ, अब अलिकति केही असर त देखिन थालेको होला।
0: अब यो चाहिँ यसको यो बिरुवा के अरे हामीले यो बिउले चाहिँ अब कति काम गर्छ भन्ने कुरामा अब हामी त्यसको प्रोग्रेस आउन भएको छ। अब त्यो त अब हाम्रो लक्ष्य चाहिँ अब हामीले प्रत्येक वर्ष चाहिँ यसरी छर्यो भने गाई बस्तुले कुल्जे पनि अथवा अरू आधी चाहिँ ड्यामेज भयो भने आधी चाहिँ उम्रिन्छ, आधी उम्रियो भने चाहिँ यो चाहिँ सम्भव हुन्छ कि भन्ने हिसाबले चाहिँ यो सुरु गरेको छ।
1: यसरी गर्नुपर्छ, ड्रोनबाट बिउ छरेर गर्नुपर्छ भन्ने किन लाग्यो होला?
0: अहिलेसम्मको ट्रेन त हामी जहिले त्यही वृक्ष आसारमा बिरुवा ल्याउने के अरे त्यस रोप्ने होइन त्यो गरिरहँदाखेरि एक त हामी एकदम के भन्ने त्यो एकदम छाकित पनि भयो।
2: यो BFBS गोर्खा रेडियो हो।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा सजिएको यो समुदूर सांगीतिक कोशीली सँगसँगै अब भने तपाईँहरूलाई जोड्दैछौँ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ र तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: ಪ್ಲೀಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधि गर्न आग्रह गरेको छ। नामावली अद्यावधिका लागि असोज 1 गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आवश्यक सूचना सहित सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन मार्फत निवेदन दिई सहयोग गर्न अनुरोध गर्नुभएको छ। मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायत विवरणमा भएको त्रुटि सच्याउनु पर्ने भएमा कसैले झुट्ठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सूचना दिन भनिएको छ। त्यस्तै मतदाताको नाम एक ठाउँमा मात्र कायम गर्न, बसाई सराई गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएमा मतदाता नामावलीमा ठेगाना अद्यावधि गर्न आयोगको आग्रह छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी क्षेत्रबाट सञ्चालित छात्रावासहरूलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन 21 बुँदे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टलहरूमा न्यूनतम पूर्वाधारको अभाव, अमानवीय व्यवहार, अस्वस्थकर खाना र सुरक्षाको कमजोरीबारे उजुरी बढ्न थालेको भन्दै प्रशासनले सूचना निकालेर 21 बुँदे निर्देशन जारी गरेको हो। प्रशासनको सूचना अनुसार अब सबै होस्टेल सञ्चालकले तोकिएका मापदण्ड 1 महिनाभित्र पूर्ण रूपमा लागू गरिसक्नुपर्नेछ। होस्टलमा बस्ने विद्यार्थी तथा व्यक्तिहरूसँग मानवीय व्यवहार गर्नुपर्ने, उचित भौतिक पूर्वाधार हुनुपर्ने र सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने भएको छ। खासगरी होस्टलभित्रै झडप भएर विद्यार्थीको मृत्यु समेत भएको र लागू औषधको दुर्व्यसन बढेको पाइएपछि प्रशासनले आन्तरिक सुरक्षा र अनुशासनमा विशेष जोड दिएको छ। नयाँ नियम अनुसार होस्टलहरूमा 24 घण्टा जिम्मेवार वार्डन र सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। कोठा र शौचालय जस्ता संवेदनशील ठाउँ बाहेक अन्य सार्वजनिक स्थलमा सीसीटीभी क्यामेरा अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै होस्टलमा बस्नेहरूको आवधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनु पर्ने र होस्टलभित्र लागू औषध, मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउनु पर्नेछ। आर्थिक पारदर्शिताका लागि होस्टलले लिने शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी सोही अनुसार मात्र रकम लिनुपर्नेछ। प्रत्येक कोठा फराकिलो, उज्यालो र हावा छिर्ने हुनुपर्ने, व्यवस्थित पुस्तकालय र अध्ययन कक्ष हुनुपर्ने तथा स्वच्छ खानेपानी, विद्युत र इन्टरनेटको वैकल्पिक व्यवस्था समेत हुनुपर्ने समेत निर्देशनमा भनिएको छ। खानाको गुणस्तर कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन पनि प्रशासनले सचेत गराएको छ। आकस्मिक अवस्थाका लागि होस्टलमा अग्नि नियन्त्रक उपकरण र प्राथमिक उपचारको सामग्री अनिवार्य राखिनुपर्नेछ। महिला र पुरुष दुवैका लागि सञ्चालित होस्टल भएमा कार्यालय र आवास भवनको व्यवस्था छुट्टा छुट्टै हुनुपर्नेछ। साथै सञ्चालक र विद्यार्थीबीच अनिवार्य सम्झौता हुनुपर्ने र घर भाडामा लिएर होस्टल चलाएको भए घरधनीसँग पनि अनिवार्य सम्झौता गर्नुपर्ने नियम बनाइएको छ। तोकिएको मापदण्ड पूरा नगर्ने वा निर्देशनको उल्लङ्घन गर्ने होस्टलहरूलाई कडा कार्यवाही गरिने चेतावनी समेत कार्यालयले दिएको छ। मुलुकभर करिब 98% धान रोपाई सकिएको छ। कृषि विभागका अनुसार आजसम्म 13,41,764 हेक्टर जमिनमा रोपाई भएको छ। यो गएको वर्षको तुलनामा 1.92%ले धेरै हो। विभागले मुलुकभर 13,70,000 हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 100% रोपाई भएको छ। कर्णालीमा 98.5, लुम्बिनीमा 97.87, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97.82% र मधेसमा 98.10% तथा कोशीमा 97% रोपाई भएको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले मधेस प्रदेश लगायत क्षेत्रमा पर्याप्त पानी नपरेकाले यो वर्ष केही ढिला रोपाई भएको र पछिल्लो समय रोपाईमा सुधार आएको जानकारी दिनुभएको छ।

नेपाली कांग्रेसका नेता डाक्टर शशांक गोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिले 15 महाधिवेशनका लागि गरिएका गतिविधिमा सहभागी नहुन अपील गर्नुभएको छ। संस्थापन इतर पक्षका नेताको छलफलपछि डाक्टर कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चले आधिकारिकता सम्बन्धी मुद्दा फेरि हेर्नुपर्ने अनुमति दिएको अवस्थामा एकतर्फी रूपमा 15 महाधिवेशनका गतिविधि अगाडि बढाउन नहुने बताउनुभयो।

नमस्कार, बीएबीएस गर्खा रेडियोबाट सधैँ आज पनि कार्यक्रम त्रिवेणीमा हामी मिठा मिठा गीतहरू सुन्नेछौँ। गीतहरूको साथमा यहाँहरूले सुन्न सक्नुहुनेछ वान आरजेआरमा सम्पन्न भएको इन्टेक कपको रिजल्ट अथवा इन्टेक कपमा भएका केही रिपोर्टहरू पनि हामी तपाईँहरूको साथमा सुनाउने नै छौँ। यसपटक भने इन्टेक 2023 विनर हुन सफल भएको छ। अब हामी सुनौ टिका रामजाली र टोप साई समुद्रको स्वरमा रहेको यो गीत।

0: हजुर आदरणीय श्रोताहरू, म अहिले वान आर्जरको फुटबल पिचमा छु। वान आर्जरको मोस्ट प्रेस्टिजियस स्पोर्टिङ कम्पिटिसन द इन्टेक कप 2026 वान आर्जरको सर जुन मोर ब्यारेक्सको यो फुटबल पिचमा सम्पन्न भइसकेको छ। म बिहानै मर्निङ ड्युटी आउँदा नै यहाँ चहल पहल सुरु भइसकेको थियो र यो वर्ष भने इन्टेक कप 2026 रन गरिराख्नु भएको छ, अथवा यस इभेन्टको ओर्गनाइजर इन्टेक 17 हाम्रो कोपरल नवीन थापा भाइ हुनुहुन्छ। भाइ, तपाईँलाई बिएबिएस गर्खा रेडियोमा वेलकम छ।
1: थ्याङ्क यू सो मच दिदी, नमस्ते। अनि तपाईँलाई थ्याङ्क यू सो मच फर कमिङ टुडे दिदी।
0: एन्युअल प्रोग्राम हो तपाईँहरूको यो स्पोर्ट इभेन्ट। वान आर्जरमा डिफ्रेन्ट इन्टेकले भनौँ न, जुन इन्टेक विनर हुन्छ त्यस इन्टेकले नै हरेक वर्ष होस्ट गर्छ र यो वर्ष तपाईँहरूले गर्दै हुनुहुन्छ, यसको मेन उद्देश्यको बारेमा बताइदिनुहोस् न।
1: यसको मेन उद्देश्य भन्नुपर्दा चाहिँ दिदी, इन्टेक कप भन्ने बित्तिकै अब हाम्रो वान आर्जरमा हुनुभएको जति पनि इन्टेकहरू हुनुहुन्छ उहाँहरू चाहिँ जुन इन्टेकले पहिला जितेको छ अर्गनाइज गर्ने वान डे इभेन्ट हो, अनि त्यो दिनमा चाहिँ सबैजना आउनुहुन्छ र एउटा इन्टेक कप ट्रफीको लागि चाहिँ उनीहरू चाहिँ कम्पिट चाहिँ गर्नुहुन्छ। अनि यसले चाहिँ डेफिनेटली सबैजनालाई एक ठाउँमा ल्याउने अनि हाम्रो चाहिँ टिम कोहिजन एकदम यसले चाहिँ राम्रो सपोर्ट गर्छ जस्तो लाग्छ दिदी।
0: पक्कै पनि नेक्स्ट इयर तपाईँहरूको नेपाल कपको लागि पनि क्यापेबल छ अथवा को राम्रो स्पोर्ट्स प्लेयर छ भनेर त्यो पनि थाहा पाउन सकिन्छ होला, होइन नवीन भाइ?
1: हजुर, एकदमै दिदी। किन भन्दाखेरि अब यस वर्ष हामीले नेपाल कप जित्न पनि सफल भयो वान आर्जरले, अनि डेफिनेटली यहाँ खेल्ने कति भाइहरू हुनुहुन्छ, गुरुजीहरू हुनुहुन्छ, उहाँहरू नेपाल कप टिमबाट पनि पर्नुहुन्छ र अझै नेक्स्ट इयर चाहिँ योभन्दा राम्रो टिमहरू बनाउनको लागि नेपाल कपको ओआइसी टुआइसी गुरुजी अनि साहबहरूलाई चाहिँ एकदम सहयोग चाहिँ गर्छ यो इन्टेक कपले चाहिँ दिदी।
0: इन्टेक 17 यस कार्यक्रमलाई होस्ट गर्ने ओआइसी हुनुहुन्छ हाम्रो कोपरल नवीन भाइ, म उहाँसँग कुराकानी गरिरहेको छु। यस वर्ष यो इन्टेक कप 2026 खेल्नको लागि कतिवटा इन्टेकले भाग लिनुभएको थियो भाइ?
1: यस वर्ष चाहिँ टोटल चाहिँ 15 टिम थियो दिदी हाम्रो रेजिमेन्टभित्रबाट चाहिँ, अनि उहाँहरूले चाहिँ टिम सब्मिसन चाहिँ गर्नुभएको थियो अनि उहाँहरू नै चाहिँ आज चाहिँ टोटल चाहिँ हामीले 15 टिमलाई चाहिँ खेलाइएको चाहिँ थियो दिदी इन्टेक कपमा चाहिँ।
0: है, 15 टिमलाई कतिवटा पिचमा खेलाउनु भएको थियो? सबैभन्दा पहिला त यसको फिक्सरको बारेमा बताइदिनुहोस् न
1: दिदी। इनिसियलमा चाहिँ 16 टिम भनेर चाहिँ आएको थियो, पछि अलिकति चेन्ज भयो डिफ्रेन्ट रिजनले गर्दा चाहिँ, पर्सनल कमिटमेन्टले गर्दाखेरि चाहिँ हामी 15 टिममा चाहिँ गयो। त्यसपछि हाम्रो स्पोर्ट आइसी हाम्रो इन्टेकको चाहिँ लास्ट कप्रल अनिल नम्बरले चाहिँ म्याच फिक्सर चाहिँ गर्नुभयो बटालियनमा। त्यसपछि हामीले चाहिँ 3 डिफ्रेन्ट ग्रुपहरू चाहिँ डिभाइड गरेर 3 डिफ्रेन्ट पिचहरू चाहिँ एलोकेट गरेर सोही म्याच फिक्सर अनुसार चाहिँ आज चाहिँ खेलाइएको चाहिँ थियो दिदी।
0: यति धेरै टिमहरूलाई खेलाउनको लागि वान डे टुर्नामेन्ट हो, होइन, लाइन्सम्यान रेफ्रीहरू बाहिरबाट हायर गर्नु परेको थियो कि इन बिट्विन बटालियनभित्रबाट नै उहाँहरूले हेल्प गर्नुभएको थियो?
1: हजुर दिदी, यो चाहिँ एकदमै अप्ठ्यारो कुरा हो, किन भन्दाखेरि एउटै पल्टनभित्र चाहिँ अब त्यति धेरै हामीले सबै गेमको लागि पुग्ने रेफ्रीहरू पाउन एकदम साह्रो पनि पर्छ। यो 9 साइड भएको कारणले गर्दा हामीलाई लाइन्सम्यान चाहिँ चाहिन्थेन दिदी, तर रेफ्रीहरू चाहिँ हामीले रेजिमेन्टमा नै हुनुभएको चाहिँ क्वालिफाइड रेफ्री भएको गुरुजीहरूलाई चाहिँ हामीले रिक्वेस्ट गरेर उहाँहरूले चाहिँ आज सपोर्ट गर्नुभएको थियो दिदी।
0: तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ नवीन भाइ?
1: म पर्सनली चाहिँ फुटबल चाहिँ खेल्दिनँ टु बी अनेस्ट दिदी, म नर्मल कम्पनीको नर्मल गेमहरूमा मात्र खेल्छु, तर आज इन्टेकको चाहिँ म पिएमसी भएको रिजनले गर्दा चाहिँ हजुर म चाहिँ एज अ वाइसी चाहिँ यो इन्टेक कप दिदी। हजुर,
0: इभेन्टहरू अर्गनाइज गर्न विशेष गरेर तपाईँहरूको त मेन जिम्मेवारी भयो, अनि इन्टेकले पनि तपाईँहरूलाई हेल्प गर्नुभएको थियो?
1: यो चाहिँ कस्तो भयो भन्दाखेरि दिदी, निकै लामो ग्याप भएको थियो 2019 चाहिँ अहिले 2026 आउँदाखेरि, हामीले 2019 जितेपछि हामीले रन गर्ने धेरै कोसिस गऱ्यौँ तर विभिन्न कारणहरूले गर्दा चाहिँ हामीले रन गर्ने अपर्च्युनिटी चाहिँ पाएनौँ। तर यहाँ आइसकेपछि हाम्रो गोर्खा मेजर साहब मेजर बविन्द्र साहब उहाँले अनि प्लस हाम्रो कप्रोल्स क्लबको पिसिसी साहब कप्रोल सन्तोष गुरुजी उहाँहरूको डाइरेक्सन सपोर्ट स्पेसली चाहिँ एकदम राम्रो कोअर्डिनेसनले गर्दा चाहिँ हामीले चाहिँ यो इयर चाहिँ रन गर्न चाहिँ सफल चाहिँ भयो दिदी।
0: फुटबल पिचभरि मैले धेरै दर्शकहरू देखेको छु, तपाईँ एज अ ओवाइसी पनि हुनुहुन्छ, यहाँले अब अभियसली नोटिस पनि गरिराख्नु भएको छ। ओभरअल दर्शकहरू भनौँ न, यो एभ्री इन्टेकको अनि फ्यामिलीज चिल्ड्रेन्सहरू पनि यहाँ अब फुड स्टलहरू मैले देखिरहेको छु, अनि आइसक्रिम भ्यान अनि त्यस्तै गरी बाउन्सी क्यासलहरू पनि छ बच्चाहरूको लागि, कति जति दर्शकहरूको सहभागिता रहेको थियो नवीन भाइ?
1: ठ्याक्कै यति नै भन्दा पनि दिदी मेरो अनुमानमा चाहिँ करिब 300 भन्दा चाहिँ धेरै नै थियो. एभ्री इन्टेकको सबै प्लेयरहरू, उहाँको सपोर्टरहरूदेखि लिएर हाम्रो फ्यामिलीज, दिदी बहिनीहरू, प्लस हाम्रो साहबहरू, गुरुजीहरू आउनुभएको कारणले गर्दा चाहिँ मेरो अनुमानमा चाहिँ 300 भन्दा चाहिँ धेरै मान्छेहरू छ. अलिकति पिक टाइममा, दिउँसोको टाइममा चाहिँ त्यति मान्छेहरू चाहिँ आउनु चाहिँ भएको थियो दिदी आज चाहिँ.
0: हजुर, नवीन भाइ एज अ होस्ट वान डे फुटबल टुर्नामेन्टको इन्टेक कपको ओआइसी हुनुहुन्छ र अन्तमा के भन्न चाहन्छ?
1: अन्तमा चाहिँ दिदी अब जति पनि ग्याप भयो पहिला चाहिँ हाम्रो 2019 2026 आउँदाखेरि, अब त्यो ग्याप चाहिँ नरहिकन चाहिँ आउने वर्षहरूमा चाहिँ यसलाई चाहिँ हामीले कन्टिन्यू गर्न सक्यौँ भने चाहिँ जस्तो नेपाल कपको लागि चाहिने हामीले प्लेयर्सहरू आइडेन्टिफाई गर्नेदेखि लिएर एट द एन्डमा चाहिँ यसको मेन एम भनेकै सबैजनालाई चाहिँ एकै ठाउँमा ल्याएर चाहिँ टिम कोहिजनहरू, हाम्रो चाहिँ मोरालहरू बुस्ट गर्ने कुरामा चाहिँ एकदम हेल्प गर्ने भएको कारणले गर्दा चाहिँ कन्टिन्यू चाहिँ हामीले चाहिँ गर्नु चाहिँ पर्छ भन्ने चाहिँ मेरो चाहिँ फाइनल चाहिँ छ दिदी. हजुर,
0: अवश्य. तपाईँ व्यस्त व्यस्त हुनुहुन्छ र तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच.
1: थ्याङ्क यू सो मच दिदी. सबैभन्दा थ्याङ्क यू चाहिँ तपाईँलाई आज आइदिनु भयो अनि यो कभरेज गरिदिनु भयो. यो नै एकदम इम्पोर्टेन्ट हो. अलवेज बिआइबिएसले चाहिँ हामीलाई जति पनि सपोर्ट गरिरहेको छ त्यसको लागि तपाईँ अनि तपाईँको टिम सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच चाहिँ भन्न चाहन्छु दिदी.
0: भाइ, यो हाम्रो खुसीको कुरा हो. थ्याङ्क यू.
1: थ्याङ्क यू सो मच दिदी.

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट यू बीएफबीएस गोर्खा रेडियो हो

0: बीएफबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ। इन्टेक कप वान आरजेयरमा भएको इन्टेक कप 2026मा तयार पारिएको रिपोर्ट अब हामी सुनौं। अब भने हामी कोप्रल वीरेन्द्र लिम्बु भाइसँग कुराकानी गर्दैछौ। ट्रफीदेखि लिएर क्यास प्राइजको लागि पनि उहाँले व्यवस्था गरिराख्नु भएको छ। र भाइ, तपाईँ एज अ ट्रेजरर, तपाईँले जति पनि ट्रफी भनौ न, अब यो विशेष गरेर तपाईँहरूले यो प्राइज पनि एकदमै अट्र्याक्टिभ छ भनौ, होइन, इन्ट्रेस्टिङ छ, यो प्राइज संकलन गर्नको लागि भनौ न, यो फन्ड रेजिङ कहाँ कसरी गर्नुभयो भाइ?
1: हजुर दिदी, यसको लागि चाहिँ हाम्रो इन्टेक्स 17 चाहिँ मैले चाहिँ सकभर चाहिँ मैले स्पोन्सरसिप खोज्ने ट्राई गरेको छु र म केही समयपछि मैले सम्पूर्ण स्पोन्सरसिपहरूको म एकचोटि नाम पनि लिन चाहन्छु। र हामीले यसमा चाहिँ टिम इन्ट्री गरेको छौँ, हामीले 15 त्यहाँबाट टिम इन्ट्री बाबत केही रकम उठेको थियो र बाँकी रहेको केही रकमहरू चाहिँ हामीले स्पोन्सरसिपबाट पाएको छौँ र त्यसरी गर्दा चाहिँ हामीले चाहिँ अहिले फाइनेन्स मिलाइरहेको छौँ यो इन्टेक कप 2026 लागि।
0: फर्स्ट प्राइज र त्यस्तै गरी इन्डिभिजुअल प्राइजहरू के के छन्?
1: इन्डिभिजुअल प्राइजको लागि चाहिँ 3 क्याटेगोरीमा चाहिँ इन्डिभिजुअल प्राइज छ, त्यो चाहिँ बेस्ट एउटा सिङ्गल पर्सनको लागि, अनि अब टिम ट्रफी पनि रहेको छ, त्यो पनि इन्डिभिजुअलको लागि, विनर र रनर अपको लागि, र विनरले चाहिँ तपाईँको मेन रनिङ सिल्ड ट्रफी पनि छ। त्यसको साथसाथै हामीसँग चाहिँ क्यास प्राइज पनि रहेको छ, जुन चाहिँ विनरको लागि 1500 र रनर अपको लागि 700 रहेको छ।
0: इन्ट्रेस्टिङ, यो प्राइज कसले पाउनुहुन्छ एकैछिनमा हामी थाहा पाउनेछौँ। र तपाईँको अनुभवमा COVID-19 पछि अहिले मात्रै तपाईँहरू खेल्दै हुनुहुन्छ र यति लामो ग्यापमा तपाईँहरूले यो पहिलो पटक रन गर्दै हुनुहुन्छ भाइ, तपाईँको अनुभव कस्तो रह्यो?
1: हाम्रो पनि यो फर्स्ट टाइम भएको कारणले गर्दाखेरि चाहिँ क्वाइट च्यालेन्जिङ, किनभने तपाईँको 8-9 ग्याप भइसकेको छ, किनभने 8-9 अगाडि भएको थियो, त्यो कारणले गर्दाखेरि हामीलाई चाहिँ फर्स्ट टाइम गर्दाखेरि क्वाइट च्यालेन्जिङ, तर अब एज अ टिम वर्क अब बिल्ड अप सबै कुराहरू गर्दै गर्दाखेरि अहिले चाहिँ सहज भएको छ आजको दिनसम्म आउँदाखेरि।
0: स्पोन्सरसिप तपाईँलाई हेल्प गर्ने को को हुनुहुन्छ?
1: हजुर, अब फर्स्ट अफ अल चाहिँ हाम्रै आफ्नै पल्टन फर्स्ट बटालियन रोयल गोर्खा वान आरजिआर बाट चाहिँ हाम्रो इन्टेक पिआरआई फन्डबाट चाहिँ हाम्रो जिएम साहबको थ्रुबाट चाहिँ हामीले केही रकम पायौँ। र तपाईँलाई बाहिर सिभिज स्टेटबाट चाहिँ सोध्नु पर्दा भन्नु पर्दाखेरि चाहिँ हाम्रो चाहिँ मिलिट्री स्टोर बाट भएको छ, अनि चौतारी रियल इस्टेट, अनि गोर्खा हिल, अनि तपाईँको नेपाली किचन, अनि हिमालयन क्याफे, यतिबाट चाहिँ हामीलाई चाहिँ बाहिरबाट चाहिँ स्पोन्सरसिप प्राप्त भएको छ।
0: नेक्स्ट इयर होस्ट गर्ने जो विनर बन्नुहुन्छ उहाँहरूलाई के टिप्स छ तपाईँको तर्फबाट?
1: तपाईँको अब जो पनि विनर हुनुहुन्छ, अब नर्मल आजको जति पनि कुराहरूबाट तपाईँहरूले देखिसक्नु भएको छ, यहीँबाट सिक्ने, अब हामीबाट केही कमी कमजोरी भएको छ अब भने चाहिँ हामीले चाहिँ त्यो पोइन्ट्सहरू चाहिँ उहाँहरूलाई पास गर्छौँ र भरसक योभन्दा चाहिँ अझै राम्रो बनाउनु हुन्छ होला भन्ने आशा छ आजको विनरले। सेम टाइममा दिदी, मैले अघि एउटा स्पोन्सरसिप छुट्याएँ, हाम्रो लेमन लिफले पनि हामीलाई चाहिँ स्पोन्सरसिप गर्नुभएको दिदी, जस अब नेक्स्ट इयरको लागि चाहिँ जस विनरलाई चाहिँ हामी अब गुड लक, बेस्ट अफ लक भन्न चाहन्छौँ र योभन्दा धमाकेदार प्रस्तुत गर्नु हुन्छ होला भन्ने हामी एक्सपेक्टेसन पनि राख्छौँ इन्टेक 17 तर्फबाट।
0: एकैछिनपछि हामी रिजल्ट थाहा पाउनेछौँ, अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लिउँ। वीरेन्द्र भाइ, थ्याङ्क यू भेरी मच।
1: हजुर, हुन्छ, थ्याङ्क यू दिदी।

0: हजुर आदरणीय श्रोताहरू, म वान आर्जरको फुटबल पिचमा छु र यति बेला इन्टेक 17ले होस्ट गरिराख्नु भएको यो वान डे फुटबल टुर्नामेन्ट अथवा इन्टेक कपको लागि इन्टेक 17बाट 2IC हुनुहुन्छ कोप्रल विवेक योञ्जन भाइ। भाइ, तपाईँको ओभरअल अनुभव भनौँ न, यो वर्ष तपाईँहरूको इन्टेकले रन गरिराख्नु भएको यो इन्टेक कप, तपाईँको अनुभव कस्तो रह्यो?
1: थ्याङ्क यू सो मच दिदी, फर्स्ट थिङ फर्स्ट क्वेसनको लागि। एक्सपिरियन्स अनुसारले र अनुभव अनुसारले चाहिँ इट्स अ न्यू एक्सपिरियन्स फर अस इन्टेक 17 टु अर्गनाइज यत्रो ठुलो इभेन्ट जहाँ चाहिँ 15 टिमले चाहिँ पार्टिसिपेट गरेको थियो, अनि सोफार चाहिँ सेमी फाइनलतिर हामी पुगिसकेका छौँ। सोफार चाहिँ विदाउट एनी इन्जुरिज हामीले चाहिँ सोफार कन्डक्ट गर्न एकदम सफल हुँदा चाहिँ एकदमै खुसी छु दिदी। अनि अन टप अफ द्याट हाम्रो चाहिँ एकदम खुसी चाहिँ केमा छौँ भने चाहिँ सम्पूर्ण इन्टेकको गुरुजी नम्बरी भाइहरू चाहिँ नट ओन्ली इन बटालियनमा हुनुभएको, अहिले जति पनि इआरईमा हुनुहुन्छ उहाँहरू एज अ वान आउनु भएर चाहिँ गेममा पार्टिसिपेट हुनुहुँदा चाहिँ एकदमै खुसी छु, अनि थ्याङ्क्स टु अल अफ देम। हाम्रो इभन हाम्रो दिदी बहिनीहरूको फुडतिरको सपोर्ट, अनि हाम्रो नम्बरीहरूले ड्रिङ्क्स आइसक्रिम भ्यान एन्ड एभ्रिथिङ गर्न पाउँदा चाहिँ एउटा न्यू एक्सपिरियन्स, अनि आई थिङ्क इट विल हेल्प अस इन आवर करियर एज वेल दिदी।
0: तपाईँ पनि फुटबल खेल्नुहुन्छ विवेक भाइ?
1: म खेल्न चाहिँ खेल्छु दिदी, तर मेरो नम्बरीहरू जतिको चाहिँ खेल्दिनँ म चाहिँ त्यही हो दिदी।
0: ओके, अनि आज अभियसली तपाईँहरू अर्गनाइजर टिम भएको हुनाले होइन खेल्ने मौका त कतिको पाउनु भयो
1: दिदी? खेल्न चाहिँ हाम्रो एउटा सेट टिम छ, हरेक इन्टेकको चाहिँ हामीले चाहिँ 15 सेट प्लेयर अलरेडी नोमिनेट अनि डिक्लेरेसन गरेर फर्स्टमै उठाइसकेको थियौँ, अनि हाम्रो चाहिँ सेट टिम थियो, त्यही कारणले हाम्रो अर्गनाइजरमा ओआइसी म 2IC अनि हाम्रो सेक्रेटरी नम्बरी चाहिँ हामी चाहिँ फुल अन फोकस चाहिँ अर्गनाइजिङतिर गरियो दिदी।
0: अवश्य यसले गर्दा नै सफलतापूर्वक एकदमै सम्पन्न भइसकेको छ, र तपाईँले भने जस्तै अब भने क्वार्टर फाइनल सकेर हामी सेमी फाइनलतर्फ आइरहेका छौँ, अहिले कुन कुन टिमहरू पढ्नु भएको छ सेमी फाइनलमा विवेक भाइ?
1: हजुर दिदी, सेमी फाइनलमा चाहिँ इन्टेक 23, इन्टेक 2019 अनि इन्टेक 2016 अनि इन्टेक 2025 पुग्न सफल भएको छ दिदी। अब वी आर लुकिङ फर विनर।
0: अवश्य भाइ, तपाईँ अझै व्यस्त हुनुहुन्छ, तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच। र यो वर्ष भने इन्टेक 17 कहाँसम्म पुग्न सफल भएको थियो
1: दिदी? हामी चाहिँ क्वार्टर फाइनलसम्म चाहिँ थ्रु हुन सक्यौँ, तर क्वार्टर फाइनलमा चाहिँ अनफर्चुनेटली हाम्रो टिम पास हुन सकेन। रिजन बिहाइन्ड चाहिँ हामी पहिला पनि भनेको, हामी चाहिँ अर्गनाइजतिर एकदम फोकस छौँ, अनि त्यही कारणले हामीले सेट प्लेयर एकदम मिनिमम चाहिँ युज गरेर हामीले प्रोग्रेस गर्दै थियौँ। त्यही हो दिदी, अर्गनाइजिङ चाहिँ हाम्रो मेन प्रायोरिटी।
0: अवश्य अर्गनाइजिङ चाहिँ तपाईँको मेन प्रायोरिटी भयो। म्याचमा तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
1: म चाहिँ राइट ब्याक दिदी।
0: नेपाल कप पनि खेल्ने मौका पाउनु भयो
1: छैन दिदी? म नेपाल कप।
0: तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू सो मच दिदी, थ्याङ्क यू।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS कुल कार्यक्रम हो।

0: हजुर आदरणीय श्रोताहरू, अहिले सेमी फाइनल भएको थियो इन्टेक 19 प्लस हाम्रो इन्टेक 25 को बीचमा, र यो सेमी फाइनलमा हाम्रो नेपाल कप खेल्नु भएको, नेपाल कप 1-0 नेपाल कप पनि खेल्नु भएको इन्टेक 19 भाइ, यहाँको पुरा नाम के पर्यो?
1: मेरो पुरा नाम चाहिँ सनिम राई दिदी।
0: सनिम भाइ, आज तपाईँहरूको खेल कस्तो भयो?
1: खेल भन्नुपर्दा दिदी एक्सपेक्ट गरेको भन्दा चाहिँ एकदम राम्रो भयो दिदी। हामीले अब ट्रेनिङ नै अब एज अ इन्टेक हामीले ट्रेनिङ गर्नु, अब अभियसली टाइम छैन, हामी अब एमबिजीमा छ, अब जस सकेसम्म चाहिँ हामीले टाइम निकालेर ट्रेनिङ गरे अनुसारको भन्दा पनि राम्रो रिजल्ट चाहिँ आज चाहिँ देख्न सक्यो। सबैले इक्वली इफोर्ट लगाएर चाहिँ जस यतिकोसम्म पुग्नु भनेको चाहिँ जस हामीलाई धेरै ठुलो कुरा हो।
0: सेमी फाइनलसम्म आइपुग्दा तपाईँहरूले बिहानदेखि होइन तपाईँहरू अब लिग म्याच पनि खेल्नुभयो, त्यस्तै गरी नकआउटसम्म, र अहिले सेमी फाइनलसम्म कतिवटा म्याच खेल्नुभयो सनिम भाइ?
1: हामी टोटल फर्स्ट ग्रुप स्टेजमा चाहिँ टोटल 4 दिदी, अनि त्यस पछाडि एउटा क्वार्टर, भनेपछि टोटल 5 गेम खेलेर चाहिँ हामी सेमीसम्म पुगेको थियो दिदी। जस सेमीमा चाहिँ अब अनफर्चुनेटली विन भएन।
0: तपाईँहरूले टोटल 5 म्याच खेल्नुभयो, इस हाफ 30 थियो क्यारे होइन?
1: हजुर दिदी, 30 अनि 5 ब्रेक इन बिट्विन,
0: भनेपछि त करिब करिब 4 समथिङ होइन?
1: हजुर, एकदमै धेरै लामो।
0: अनि कतिको इन्जोय गर्नुभयो यहाँले?
1: हजुर, एकदमै अब हाम्रो इन्टेक आएदेखि चाहिँ यो इन्टेक कप चाहिँ भएको थिएन दिदी, अब ड्यु टु द भेरियस रिजनले गरेर, अनि जस फर्स्ट टाइम इन्टेक कप खेल्नु पाउँदा चाहिँ जस एकदमै खुसी लागेछ। अनि मैले सोचेको थिएन कि यति साह्रो राम्रो माहौल हुन्छ, अब जता पनि आफ्नो इन्टेकलाई सपोर्ट गर्ने, इन्टेकको बोन्डिङ राम्रो गराउने अनि स्ट्रङ गराउने चाहिँ यो चाहिँ एकदम राम्रो इभेन्ट हो जस्तो लाग्छ दिदी मलाई चाहिँ पर्सनली चाहिँ। हजुर,
0: अब नेपाल कप खेल्नेमा 1-0 तपाईँको इन्टेक 19 कतिजना हुनुहुन्थ्यो?
1: पहिला चाहिँ थियो दिदी, तर यो लास्ट यो अहिले लास्ट हाम्रो भएको नेपाल कपमा चाहिँ म मात्र थिएँ दिदी 19।
0: अनि आज तपाईँ कुन पोजिसनबाट खेल्नुभयो?
1: आज म मिडबाट खेलेँ दिदी, मिडफिल्डर।
0: सनिम भाइ एकदमै खुसी लाग्यो, र पछि पनि अब अभियसली तपाईँ एकदमै टायर्ड हुनुभएको छ, अबको केही समयमा हामी फाइनल म्याच हेर्दैछौँ इन्टेक 25 र 23 बिचमा।
1: हजुर दिदी, हुन्छ।
0: ओके भाइ, तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच।
1: हुन्छ दिदी, थ्याङ्क यू भेरी मच दिदी तपाईँलाई।
2: बिएबिएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। अबको प्रस्तुतिमा भने स्वीकार्नुहोस् यो गीत।

बीएबीएस गर्ख रेडियोबाट कार्यक्रम त्रिवेणीको पहिलो घण्टाको करिब करिब हामी अन्तिम चरणमा आइपुगेका छौँ र बाँकी रिपोर्ट भने हामी कार्यक्रमको दोस्रो घण्टामा सुन्नेछौँ।

0: यहाँको भ्रमण सरकारसँग सम्बन्धित नरहेको बताउनु भएको हो।
1: अब सामान्य ज्यूको भ्रमणको बारेमा यो निजी भ्रमण नै हो र यसमा चाहिँ हजुरले अरू केही थप अरू जानकारी लिनु पर्यो भने समानज्यूको सचिवालय मार्फत निजी सचिवालय स्वकीय सचिवालय मार्फत चाहिँ लिँदा उपयुक्त हुन्छ। यो अहिलेसम्म चाहिँ उहाँको निजी भ्रमण हो।
0: अर्यालले प्रधानमन्त्रीको भारत र चीन भ्रमण निश्चित नभएको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाह सडक मार्ग हुँदै पोखरा पुग्नु भएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनु भएको छ। केन्द्रीय समितिको बैठकले रिक्त पदाधिकारी पदपूर्ति गर्दै यादवलाई सहमहामन्त्रीमा मनोनित गरेको हो। केन्द्रीय सदस्य
2: आजको निर्णयले तपाईँहरूले नयाँ प्रवक्ता पाउनु भएको छ, उहाँ हुनुहुन्छ पूर्व संचार मन्त्री तथा सांसद जगदीश खरेलज्यू। सहप्रवक्तामा सुरेन्द्र चौधरी सांसद र माननीय डाक्टर नमिता यादव रहनु भएको छ। कोषाध्यक्षमा मनोहर प्रधानज्यू मनोनित हुनुभएको, सबै मनोनयन भइसकेको छैन, केही बाँकी छ।
0: यस्तै राजसभा केन्द्रीय समिति बैठकले 11 जनालाई सचिवालय सदस्यमा मनोनित गरेको छ।
2: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसीमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुखमा निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। शिशिर खनाल ज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ। पूर्व कोषाध्यक्ष तथा सांसद लिमा अधिकारीज्यूलाई अर्थ विभागको प्रमुखमा अनुमोदन गरिएको छ। संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपानेज्यूलाई जिम्मेवारी दिएको छ। सचिवालयमा 11 जनाको नाम अनुमोदन भएको छ। शिशिर खनाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराज भक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल ललितपुर, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर र मनिष झा।
0: सुक्दै गएका पानीका मुहानहरूलाई पुनर्जीवित र संरक्षण गर्न नेपालकै पहिलो मार्गचित्र सार्वजनिक भएको छ।
3: विश्व पानी सप्ताह 2026 लागि स्विडेनको स्टकहोममा विश्वका नेताहरूको भेला भइरहेका बेला नेपालका 9 स्थानीय तहले देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका छन्। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटको मुख्यालयमा विशेष कार्यक्रमका बीच मार्गचित्र सार्वजनिक गरिएको हो। काभ्रेका 7 स्थानीय तहमा 5,700 पानीका स्रोत नक्साङ्कन गर्दा 98% मुहानमा पानीको बहाव घट्दै गएको तथा 1/4 भन्दा बढी मुहान पूर्ण रूपमा सुकिसकेको पाइएका बेला मार्गचित्र ल्याइएको छ। नेपालको कुल जनसङ्ख्या मध्ये 16%ले मात्र सुरक्षित खानेपानी सेवामा पहुँच पाएका छन्। मार्गचित्र सार्वजनिक कार्यक्रममा काभ्रेका 2 गाउँपालिका र 4 नगरपालिका, धनकुटाका 2 नगरपालिका र खोटाङको 1 नगरपालिकाको सहभागिता छ। मार्गचित्रमा मूलाधार व्यवस्थापनका लागि स्थानीय सरकारको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जस्ता विषय समेटिएको छ। इसिमोटको सहयोगमा तथा बेलायत र अस्ट्रेलिया सरकारको आर्थिक सहयोगमा मार्गचित्र ल्याइएको छ।
0: गोर्खा चुम्भ्यालीका किसानलाई 11 महिनामा पाकेको गहुँ भित्र्याउने चटारो परेको छ।
4: तिब्बतको सिमानामा पर्ने चुम्नब्री गाउँपालिका 7 का किसान गहुँ काट्नेदेखि चुट्ने, केलाउने र थन्क्याउने काममा व्यस्त भएका हुन्। यो ठाउँमा बाली भित्र्याउनु अघि गाउँका लामाबाट साइज जुराउने परम्परा समेत छ। चुम्भ्यालीमा गएको असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्याउने समय भएको हो। यहाँ साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको छ। चुम्भ्यालीका सबै गाउँमा एकैपटक बाली नकाटेर आलो पालो गर्ने चलन छ। चुम्भ्यालीका छिकम, जोङ, नाक्यु, लेरु, लामा गाउँ, बुर्जी, लार, पाल्दुन, छुले र निलेका गाउँले आलो पालो गरेर बाली थन्क्याउने चलन छ। 4 घन्टा हिँडेर पुग्ने गाउँमा समेत पालो दिन पुग्ने परम्परा छ। अबको 1 महिनामा चुम्भ्यालीका सबै गाउँमा गहुँ, फापर, तोरी भित्र्याउने गरिन्छ। चिनको सिचाङ सिमाना नजिकै पर्ने 3,500 मिटर उचाइसम्मको चुम्नोब्री 7 चेकम्पारमा गहुँ पाक्न 11 महिना लाग्ने गरेको छ। गहुँ भित्र्याएको केही दिनमा तोरी र फापरको काम सुरु हुने चुम्नोब्री 7 का वडाध्यक्ष टासी दोर्जे लामाले जानकारी दिनुभएको छ।
0: अर्थमन्त्री डाक्टर सोनी मुवागले सरकारले नोटबन्दी गर्ने बारे अहिले नसोचेको बताउनु भएको छ। राष्ट्रपाली पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक नीति र नेतृत्व सम्वाद कार्यक्रममा बोल्दै वागले अहिले नोटबन्दी उपयुक्त नहुने बताउनु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

मनै मेरो चंगा भो तिमीलाई देखेर उदय सोताङ र मनिला सोताङले गाउनुभएको यो गीत सँगसँगै आजको त्रिवेणी कार्यक्रमको हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। र कार्यक्रमको पहिलो घण्टामा जस्तै कार्यक्रमको दोस्रो घण्टामा पनि हामी सुन्नेछौँ वान आरजेआरमा सम्पन्न भएको इन्टेक कप सम्बन्धी तयार पारिएको रिपोर्ट अबको प्रस्तुतिमा हामी सुन्नेछौँ। तर त्यो रिपोर्ट सुन्नुभन्दा अगाडि भने म तपाईँलाई सुनाउँदैछु यो गीत।

0: हजुर आदरणीय श्रोताहरू, त्यसै गरी अहिले भने मैले भेटिरहेको छु द इन्टेक कप 2026 रेफ्री गरेर आउनु भएको छ भाइ, यहाँको पूरा नाम के पर्यो?
1: हजुर मेरो नमस्ते दिदी, मेरो नाम लेन्स करोड बलबहादुर गुरु वनर्जर।
0: इन्टेक कपको लागि तपाईँले बिहानदेखि नै रेफ्री गर्नुभएको होला, अहिलेसम्म अब फाइनल म्याच हुन अझ बाँकी नै छ, अहिलेसम्म कतिवटा टिममा रेफ्री गर्नुभयो भाइ?
1: हजुर दिदी, मैले क्वार्टर फाइनलबाट चाहिँ नकआउट चरणमा चाहिँ मैले गेम रन गरेको थिएँ दिदी, टोटल आफ्टर सेमी फाइनल 4।
0: अनि तपाईँ कुन इन्टेकको हुनुहुन्छ?
1: 2015
0: यसपटकको इन्टेक कपमा भाग लियो कि लिएन?
1: गुड क्वेसन दिदी, भाग लिएको थियो तर उनीहरू चाहिँ ग्रुप स्टेजभन्दा अगाडि जानु सकेन, पोइन्ट टेबलमा अलिकति तल हुन पुग्यो।
0: आज त तपाईँले रेफ्री गर्नुभयो, यसभन्दा अगाडि पनि खेल्ने मौका पाउनु भएको थियो भाइ फुटबल?
1: हजुर दिदी, म चाहिँ पहिल्यै अब हाम्रो इन्टेक रिप्रेजेन्ट नै गरेको थिएँ, तर इज भेरी लङ टाइम ब्याक, अब हामीले त्यो बेला चाहिँ ट्रफी नै उचालेको थियो ब्रुनाईमा, फलोइङ बाई सेकेन्ड इयर चाहिँ हाम्रो रनर अप पनि भएको थियो दिदी।
0: एकदमै इन्ट्रेस्टिङ, तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ भाइ?
1: म चाहिँ राइट ब्याक अर सेन्ट्रल डिफेन्डर इधर। हजुर,
0: अनि पहिला तपाईँ नेपाल कप पनि खेल्ने मौका पाउनुभयो?
1: हजुर दिदी, म नेपाल कपसम्म चाहिँ पुग्न सकिएन, त्यस्तै भयो।
0: आजको विशेष गरेर यो 9-a-side फुटबल, हाम्रो जति पनि प्लेयरहरू अब सबैले जित्न खोजिरहेका छन्, प्राइस पनि एकदमै एट्र्याक्टिभ छ, उहाँहरू कतिको रफ खेल्नुभयो, कतिको फिजिकली भनौँ न कतिको डिसिप्लिनमा खेल्नुभयो, तपाईँको अनुभव कस्तो र?
1: हजुर मेरो अनुभव चाहिँ अब मैले एकदमै अब लेटेस्ट इन्टेक जो इन्टेक रिप्रेजेन्ट गरिरहेको छ उनीहरूको गेम चाहिँ मैले अफिसिएट गर्न पाएको थिएँ, तर मैले गेमको दौरान पर्दा एकदम हाई टेन्स एकदम फिजिकल चाहिँ धेरै इन्टेन्सवाला गेम परेको थियो। योभन्दा अगाडि चाहिँ मैले इन्टेक 24 or 25 परेको थियो, विच इज इन्टेक 25 चाहिँ एकदम हाई इन्टेन्स गेममा चाहिँ इन्टेक 25 चाहिँ वन गरेको थियो।
0: धेरै वर्षपछि भनौँ न 2019 पछि जब COVID-19 आयो त्यसपछि मात्र यो पहिलोपटक 2026 इन्टेक कप सुरु भएको छ, र यो ओभरअल खेल हेरेर तपाईँको एक्सपिरियन्स भनौँ न अब यो हुनुपर्छ अथवा फ्युचरको लागि वान आर्जेले नेपाल कपमा पनि प्लेयरहरू रोज्ने मौका फाइदै फाइदा छन्, यो विषयमा के भन्न चाहनुहुन्छ?
1: करेक्ट दिदी, यो एकदम राम्रो हो, तर निकै लङ ग्याप भएको थियो, हुन पाएको थिएन, तर यो चाहिँ हरेक इयरली चाहिँ हुनुपर्छ भन्ने चाहिँ मेरो अफिसियल तर्फबाट चाहिँ म चाहिँ भन्न चाहन्छु, विच इज योले चाहिँ लङ टर्ममा नेपाल कप अब आफ्नो 5 कम्पनीमा वनर्जेयरको चाहिँ उनीहरूको चाहिँ हरेक यहाँ के अरे च्याम्पियन कम्पनी हुन्छ हरेक साल, उनीहरू चाहिँ त्यसमा पनि चाहिँ आफ्नो प्लेयर चुज प्लेयर सेलेक्सनको लागि प्लस फर्दर नेपाल कपको लागि चाहिँ यो टुर्नामेन्ट चाहिँ एकदमै इम्पोर्टेन्ट छ दिदी।
0: एज अ रेफ्री, रेफ्री गर्नको लागि पनि फिट एन्ड फाइन हुनु पर्यो होइन, प्लेयरहरूसँगै कुद्नु पर्यो, कतिको साह्रो गाह्रो हुँदो रहेछ?
1: धेरै गाह्रो हुन्छ दिदी, मेन्टल फिजिकल अप डाउन लेफ्ट राइट एकदमै एकदमै गाह्रो हुन्छ, अरू प्लेयर चाहिँ एउटै पोजिसनमा हुन्छ भने म चाहिँ अप डाउन चारै कर्नर पुग्नुपर्छ, इट्स भेरी टफ दिदी।
0: भाइ एकदमै खुसी लाग्यो तपाईँको समयको लागि, थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू दिदी, नमस्ते।
0: एकैछिनपछि हामी रिजल्ट थाहा पाउनेछौँ, अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लियौँ।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS Radio हो।

0: म वान आर्जरको फुटबल पिचमा छु। यो वर्षको लागि इन्टेक कप वान आर्जरमा विनर हुन सफल भएको छ इन्टेक 23। भाइहरू तपाईँहरूलाई ह्युज कंग्रेचुलेसन। भाइहरू तपाईँहरू बिहानदेखि बिहानको 8 बजेदेखि बेलुकीको करिब करिब अहिले 9 बज्न लागिरहेको छ होइन, कन्टिन्यू रूपमा तपाईँहरू खेल्नुभयो र तपाईँहरूको यो ग्रुप स्टेज म्याचदेखि फाइनलसम्म कतिवटा गेम खेल्नुभयो? रोहन पिठाकोटे भाइ, तपाईँलाई ह्युज कंग्रेचुलेसन। तपाईँ नेपाल कपमा पनि खेल्नु भएको, आज पनि ओभरअल भनौँ न यो सबै म्याचमा सुरुदेखि अन्त्यसम्म तपाईँको त्यो स्टेमिना रनिङ पनि एकदमै राम्रो थियो र तपाईँको अनुभव सुनाउनुहोस्।
1: नमस्ते दिदी, अनि धन्यवाद। मेरो आजको एक्सपिरियन्स एकदम राम्रो थियो। अनि आफ्टर लङ टाइम नम्बरहरू कोही कता इआरईबाट अल द वे नर्थ क्याट्रिकबाट पनि ट्राभल गरेर आउनुभएको छ। जस आफ्टर लङ टाइम हाम्रो चाहिँ इन्टेक बन्डिङसँगै जस टिमवर्क मिलाएर चाहिँ हामीले चाहिँ गेम खेल्यौँ, जित्यौँ पनि, जस एकदम खुसी छु दिदी।
0: ओके, इन्टेक 23 तयारी कतिको गर्नुभएको थियो? तपाईँहरू जित्नु पनि भयो
1: दिदी। अनेस्टली भन्नुपर्दा हामी चाहिँ यहीँ सर्जन मोर ब्यारेकमै भएको नम्बरहरू चाहिँ विकेन्डमा चाहिँ टाइम मिलाएर चाहिँ फ्रेन्डली म्याचहरू खेल्ने चाहिँ गरेको थियौँ, तर नम्बरहरू इआरईबाट आउनुभएको नम्बरहरूसँग चाहिँ एज अ वान टिममा चाहिँ खेल्न पाएको थिएनौँ। फर्स्ट गेममा चाहिँ कोप गर्न गाह्रो भयो, त्यस चाहिँ आफ्टरअल चाहिँ पछाडिको म्याचहरूमा चाहिँ जस कोप गर्न राम्रो भयो, अन्त एट द एन्डमा चाहिँ हामीले चाहिँ विनर पनि भयौँ।
0: ओके भाइ, तपाईँको अनुभव कस्तो रह्यो?
2: हजुर दिदी, हजुरलाई चाहिँ एकदम धेरै थ्याङ्क यू हामीलाई अब आएर सम्झिदिनु भयो नि दिदी। अब जस हामीले चाहिँ अब आशा गरेको थियो जित्छौँ कि भनेर, तर अब जित्छौँ नै भनेर हामीले सोचेको थिएन, तर अब विच इज गुड, हाम्रो टाइम राम्रो रहेछ दिदी अहिले चाहिँ, अनि हामीले चाहिँ इन्टेक कप भएको थिएन, तर अहिले चाहिँ हामीले अपर्च्युनिटी पायौँ अनि हामीले ग्र्याब गरौँ, एकदम खुसी छ दिदी।
0: त्यसै गरी हाम्रो इन्टेक 2023 बेस्ट गोलकिपर पनि हुनुहुन्छ, तपाईँलाई ह्युज कंग्रेचुलेसन।
1: थ्याङ्क यू दिदी।
0: पेनाल्टी सुट आउटमा कतिवटा गोल स्टप गर्नुभयो?
1: मैले गर्नु चाहिँ 2 गरेको थिएँ, एउटा चाहिँ फल भयो, अनि ओभरअल गेममा चाहिँ टोटल 3 भनौँ न, ओभरअल लिगमा पनि लिगमा अरे क्वार्टर फाइनलमा पनि एउटा गरेको थिएँ, अनि अहिले पेनल्टी सुट आउटमा चाहिँ 2, तर एउटा चाहिँ जस फल भयो।
0: भाइहरू तपाईँहरू सबैलाई वान्स अगेन ह्युज कंग्रेचुलेसन।
2: हुन्छ, थ्याङ्क यू दिदी।
0: प्राइस कति पाउनु भयो? क्यास प्राइस
2: 1500 पाउ, 3,10,000 रुपैयाँ।
0: एकदमै रमाइलो, थ्याङ्क यू,
3: थ्याङ्क यू भेरी मच,
2: थ्याङ्क यू सो मच दिदी।
0: र यति बेला सास अलिकति बढिरहेको अवस्था हो र प्रेजेन्टेसन पुरा भइसकेको छ, फाइनल क्लोजिङको लागि वान आर्जरका सिओ साहेबले अब केही भन्नुहुन्छ र यति बेला हामीले कारको हेडलाइट प्रयोग गरिरहेका छौँ, एकदमै उज्यालो भइरहेको छ जताततै र रमाइलो भइरहेको छ। क्लोजिङ मेसेज पनि सिओ साहबबाट हामी सुनौँ।

0: यो BFBS गोरखा रेडियो हो।
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: CSR, I will quickly sum up the event and hand it over to Hamro CSR for the closing remarks.
1: So, one of my last ma sakne bala same kura dinchu. Hamro intake 17 lai kati ramro bannabasta ajako. Chaskar lai sabai le pakaur thulo round of applause dinos. Arko din dara kiri ekdam late ho. So thank you very much and well done intake 23. Shabash.
2: Thank you,
1: sir.
2: Thank you very much.
1: Tara said more sano credentu ajako barema. Hamro intake cup first time since 2019 banayako ani ma ekdam khushi lagyo. Kine bhane hamro intake paka balyo chish mero mero bichama hamro palton kare ani hamro brigade ga khas bitra kare intake ko intake whether you're dai whether you are guruji whether you are bai whether you are dost it's what makes us so strong and so ajama ekdam khushi lagyo kine bhane yo competition ekdam safa thiyo ani ekdam paka competitive thiyo ani ajako winner hamro intake 23 ma paka badai dinchu hos thank you
2: thank you नेपाली 3 लाख कति रुपैया भन्दै हुनुहुन्थ्यो हैन एकदमै रमाइलो यो वर्षको लागि 1RZR मा इन्टेक 2026 कप भनौं न इन्टेक 2026 कप्स भन्दा अगाडिको विनर हुनुहुन्थ्यो इन्टेक 17 ले रन गरिराख्नु भएको हो र यो कम्पिटिसन बडो गज्जब भयो धेरै इन्टेकका प्लेयरहरू अनि सपोर्टरहरू फ्यामिलीज दिदीबहिनीहरू सबैको व्यापक सहभागिता रहेको थियो एकदमै रमाइलो भयो र यो कार्यक्रमको प्रेजेन्टेसन भने रातको करिब करिब 10 बज्नुभन्दा अगाडि एकदमै रमाइलो भयो सबैले इन्जोय गर्नुभयो भाइहरू तपाईँहरूको यो आजको दिनको खुसी उहाँहरू फेरि मेसिङ हटमा जानुहुनेछ र त्यहाँबाट मेसिङ खाँदै अझ रमाइलो गर्नुहोला यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै म 1RJR को सर्जुन मोड ब्यारेक्सको फुटबल पिचबाट म रूपा राणा पनि बिदा चाहन्छु नमस्ते

हवस् त आदरणीय श्रोता, कार्यक्रम त्रिवेणीको अवधि वर्मालाई साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अर्को हप्ता भने अन्य विविध जानकारी लिएर म रूपा राणा उपस्थित हुनेछु। त्यतिन्जेलसम्मको लागि म रूपा राणा पनि बिदा चाहन्छु। नमस्ते, बाई।

0: Pe line, buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णत असफल भएको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभा बैठकमा

0: को आत्मदाह नया को सुशासन यही रहेछ यही देखियो देश र जनता को समृद्धि कहाँ पुग्यो म प्रश्न गर्न चाहन्छु हाम्रो देश अर्थतन्त्र कहाँ पुग्यो प्रधानमन्त्री र स्वकीय सचिवालयको स्टाटसको उर्दीमा देश चलाइएको विडम्बना देशले भोगिरहेको छ सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्ने हो विडम्बना कुनै प्रभुप्रति उत्तरदायी भएको आवाज भएको छ किनकि प्रधानमन्त्रीज्यूको राष्ट्रघाती अभिव्यक्ति सच्चिने संकेत छैन असफल पुष्टि भइसकेपछि जनताले छानेकाहरू आफैले जान्नुपर्नेछ तिम्रो मत लैजाऊ भन्नु यो पनि अर्को असफलता हो यो परिवृत्ति राजनीतिक दरिद्रता हो
1: रसुवाको आमा छोदिङमो गाउँपालिका तीन गतलाङमा नेपालमै पहिलो पटक ड्रोनबाट धुपीको बिउ छरेर पुनः जंगल उमार्ने अभ्यास गरिएको छ 16 वर्ष अघि डढेलुले सखाप पारेको वन फर्काउन केही हप्ता अघि बिउ छरिएको हो त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र विभिन्न संस्था मिलेर 125 किलो बिउ कालो जंगलमा छरिएको छ वर्षेनी सीमित ठाउँमा गरिने वृक्षारोपणको साटो चौरी चराउन आइरहने समस्या समाधान गर्न एकै पटक धेरै बिउ छरिएको हो वडा नम्बर 3 का अध्यक्ष सुन
2: अहिले 15-16 वर्ष भइसक्यो अब सबै त्यो कुहिएर गाई बस्तुलाई मान्छे हिँड्नलाई पनि अप्ठ्यारो हुने धेरै चाहिँ अब जिल्ला वनको चाहिँ सहायतामा त्यसलाई अब कतिपय चाहिँ हामीले त्यो रुखहरू काटेर वृक्षारोपण पनि गर्यो सर लगभग हामीले 1 हेक्टर चाहिँ वृक्षारोपण पनि गरिसकेको छौँ अनि त्यसमा वृक्षारोपण गरिरहँदाखेरि अब त्यो बिरुवा चाहिँ उमार्नको लागि चाहिँ त्यहाँ एकदम सङ्घर्ष हामीसँग चुनौती भयो हाम्रो चाहिँ कृषक चाउरी पाल्ने कृषकहरू धेरै छ अनि धेरै भइसकेपछि त्यो चाउरीलाई चाहिँ हामीले त्यो बिरुवा जोगाउनको लागि त कि भारै लाउनु पर्ने भार लाउँदाखेरि चाहिँ अब चाउरी गाईलाई चाहिँ आसाज हुने अब हामीले यो साल चाहिँ 2000 बिरुवा छाड्यो भने त्यसको आधी चाहिँ नि अब के अरे डेमेज भयो भने अब त्यसको 500 बिरुवा त उम्रिन्छ भन्ने उद्देश्यले चाहिँ यो छरेको
3: यसरी ड्रोनबाट बिउ छरेर रुख रोपण गर्दाखेरि चाहिँ यसले काम गर्दो रहेछ अब अलिकति केही असर त देखिन थालेको होला
2: अब यो चाहिँ यसको यो बिरुवा के अरे हामीले यो बिउले चाहिँ अब कति काम गर्छ भन्ने कुरामा अब हामी त्यसको प्रोग्रेस आउन भएको छ अब त्यो त अब हाम्रो लक्ष्य चाहिँ अब हामीले प्रत्येक वर्ष चाहिँ यसरी छर्यो भने गाई बस्तुले कुल्जे पनि अब अरू आधी चाहिँ ड्यामेज भए पनि आधी चाहिँ उम्रिन्छ आधी उम्रियो भने चाहिँ यो चाहिँ सम्भव हुन्छ कि भन्ने हिसाबले चाहिँ यो सुरु गरेको छ
3: यसरी गर्नुपर्छ ड्रोनबाट बिउ छरेर गर्नुपर्छ भन्ने किन लाग्यो होला
2: अहिलेसम्मको ट्रेन त हामी जहिले त्यही वृक्ष असारमा बिरुवा ल्याउने के अरे त्यस रोप्ने होइन त्यो गरिरहँदाखेरि एक त हामी एकदम के भन्ने त्यो एकदम थकित पनि भयो अब जति सही बिरुवा रोपियो अब सहीको सही नउम्रिने अब त्यही माथि पनि तपाईँ गाई बस्तु जाने इसिमोट संस्था पनि यहाँ चाउने सुधार खुवारको सुधारको विषयमा चाहिँ उहाँहरूको प्रोग्राम पनि रहेछन् अनि त्यो भइसकेपछि उहाँहरू प्लस अब यो वन विज्ञानको चाहिँ नि अब प्राध्यापक हाम्रो यो अहिले राजेश राई सर हुनुहुन्छ अनि उहाँको चाहिँ नि यो विशेष ज्ञानबाट चाहिँ अब यो अब ड्रोनबाट चाहिँ बिउ छार्ने गाई बस्तु चढ्न नसकेको ठाउँमा पनि अब ड्रोनले छान्न सकियो अब हामी मान्छेले रोप्न नसक्ने ठाउँमा पनि त अब त्यो ड्रोनबाट चाहिँ अब बिउ सजिलो ढङ्गले छान्न सकिने हुन्छ भन्ने जुन उहाँकै चाहिँ अब सल्लाह सुझावबाट चाहिँ यो ड्रोनबाट छान्ने निर्णय भएको छ
3: बिरुवा कहिलेसम्म उम्रेला त्यसपछि कस्तो फाइदा होला भन्ने यहाँहरूको अपेक्षा छ
2: यो छारिरहँदाखेरि अब यो खाली अहिले ब्ल्याक फरेस्ट भएकोलाई चाहिँ अब 5-6 वर्षपछि एउटा हरियाली एउटा के अरे ग्रिन जङ्गल चाहिँ अब देख्न सकिन्छ भन्ने एउटा लक्ष्य छ
1: धुपी सल्ला गुराँस खस्रो र स्थानीय बिरुवाको बिउ छरिएको अभियानमा इसिमोट र बेलायतको क्लाइमेट एक्सन फर अ रिजिलिएन्ट एसिया परियोजनाको सहयोग थियो अहिलेसम्मका खबर यति नै नमस्कार

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीले मध्यपूर्वका मुलुकहरूमा घिउ निर्यात शुरू गरेको छ। हिजो नेपाल एयरलाइन्स मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डिडिसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डिडिसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै मुलुकमा डिडिसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको छ। नेपाली काँग्रेसको इतर समूहले आउँदो असोजका लागि तय भएको 15 महाधिवेशन रोक्नमा गर्दै लगेको निवेदन सर्वोच्च अदालतले थप अध्ययन गर्ने भन्दै राखेको छ। 15 महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्नमा गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति

0: अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिस गर्न 12 सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्याल
1: मलसँग सम्बन्धित विभिन्न समस्याहरूलाई अध्ययन गरी देखेका समस्याहरूको अल्पकालीन दीर्घकालीन समाधान सहितको विकल्प सिफारिस गर्नको लागि प्रधानमन्त्री कार्यालयको सहसचिवको संयोजकत्वमा विभिन्न अरू निकायका सदस्यहरू समेत गरेर 12 सदस्यीय एउटा अध्ययन कार्यदल गठन भएको छ र त्यो कार्यदलमा विशेष गरी कृषि वन तथा पर्यावरण मन्त्रालय र मातहतका निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालय लगायतका निकायका पदाधिकारीहरू पनि यसमा सदस्यको रूपमा रहनु भएको छ र यो समितिले गठन भएको 60 दिनभित्र कार्य सम्पन्न गरेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्ने गरी व्यवस्था गरिएको छ।
0: काठमाडौँ जिल्लामा सञ्चालन भइरहेका निजी छात्रावासहरूमा सुरक्षालाई ध्यानमा राख्दै अबदेखि 24 घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मी अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको नयाँ मापदण्ड अनुसार होस्टेल सञ्चालकहरूले 24 घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मी राख्नुपर्ने भएको हो। विद्यार्थीहरूको रेखदेखसँगै अनुशासन कायम राख्न र अप्रिय घटना हुन नदिन हर समय जिम्मेवार वार्डेन र सुरक्षाकर्मी उपलब्ध हुनुपर्ने प्रशासनको भनाइ छ। सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन भएको जानकारी दिनुभएको छ। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। केन्द्रमा एकजना कार्यकारी निर्देशक सहित 30 जना कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। अब खबर
2: कञ्चनपुर धान र गहुँ उत्पादनमा आत्मनिर्भर। एकै वर्षमा 91,000 मेट्रिक टनसम्म धान र 3,000 मेट्रिक टन गहुँ उत्पादन। कुल क्षेत्रफलको 35% खेती हुने जिल्लामा आधाभन्दा धेरै क्षेत्रमा सिंचाइ सुविधा। इलामको माङ्सेबुङ गाउँपालिकामा मुन्दुम पाठशाला चलाइने। किराँत राई समुदायको सभ्यता संस्कृति भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण मुख्य उद्देश्य। तनहुँमा एकै वर्ष थपिए 670 उद्योग व्यवसाय। दर्ता भएका फर्ममा व्यापार उत्पादन तथा सेवामूलक क्षेत्र बढी। 484 व्यवसाय खारेज। बाजुराका 9 स्थानीय तहमध्ये 2 पालिकाले सुरु गरे 10 सयका आधारभूत अस्पताल। 11,78,00,000 खोलिएका अस्पतालमा उपकरण र डाक्टरको भने अभाव। काठमाडौँको बाँसबारीमा कमजोर जमिनका कारण भाँसियो 2.5 तलाको घर। जोखिम देखिएपछि घर छाडेका बासिन्दा भने सुरक्षित। काठमाडौँको जमलमा 3 दिने लोकदोहरी मेला। भदौ 7 चल्ने मेलामा 60 जना कलाकार सहित प्रख्यात कलाकारको प्रस्तुति। कञ्चनपुर महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरण नहुँदा मृगौला पीडितका उपचार प्रभावित। 4 स्टाफ नर्स नहुँदा रातिको डायलासिस अवरुद्ध। र निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार 9 देखि 1 बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपिडी चलाउने। कर्मचारीले उपचार गराउन लाइन बस्नु नपरोस् भन्ने मुख्य उद्देश्य।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्न आग्रह गरेको छ। नामावली अध्यावधिकका लागि असोज 1 गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आवश्यक सूचना सहित सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन मार्फत निवेदन दिई सहयोग गर्न अनुरोध गर्नुभएको छ। मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायत विवरणमा भएको त्रुटि सच्याउनु पर्ने भएमा कसैले झुट्ठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सूचना दिन भनिएको छ। त्यस्तै मतदाताको नाम एक ठाउँमा मात्र कायम गर्न, बसाई सराई गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएमा मतदाता नामावलीमा ठेगाना अद्यावधि गर्न आयोगको आग्रह छ। नेपाली काँग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिले 15 महाधिवेशनका लागि गरिरहेका गतिविधिमा सहभागी नहुन अपील गर्नुभएको छ। संस्थापन इतर पक्षका नेताको छलफलपछि डाक्टर कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चले आधिकारिकता सम्बन्धी मुद्दा फेरि हेर्ने अनुमति दिएको अवस्थामा एकतर्फी रूपमा 15 महाधिवेशनका गतिविधि अगाडि बढाउन नहुने बताउनु भएको छ। विशेष महाधिवेशनबाट आएको कार्य समितिले महाधिवेशन गरे सबै संरचनामा विभाजन प्रक्रिया शुरू हुने भन्दै कोइरालाले महाधिवेशनमा सहभागी नहुन भन्नुभएको हो। काँग्रेसले असोज 16 देखि